0: जी पढे होइन प्रोभाइडर बने छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
1: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
2: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
3: पसिनाको सम्मान, समानताको अभियान,
4: कार्यक्रम साझा आवाज।
5: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
6: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
5: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
7: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
10: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
10: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
10: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र CIN।
13: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
14: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
15: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
16: हाम्रा दुःख नै त सरकारी खेती गरी छौँ र पानी नै पुग्दैन। अखन त यही हाम्रो खेती हो।
13: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
15: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद।
13: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि कार्यक्रम हेलो संसद।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम डिशो खुशीको कनेक्शन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
3: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
2: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
4: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
5: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
6: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
7: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
8: महिलाको श्रम, अधिकार र सम्मानको आवाज
1: कार्यक्रम साझा आवाज।
5: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
9: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
10: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर बनेछु, हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
5: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
6: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
8: पसिनाको सम्मान, समानताको अभियान
1: कार्यक्रम साझा आवाज। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
11: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि।
2: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
11: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि।
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
12: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
14: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147, शर्तहरू लागू हुनेछन्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
15: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्, शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज। फाइनली नेपाल पुग्यौं हामी।
1: डैड, नेपाल स्मेल्स डिफरेंट।
0: इट्स होम। बुवा, डोगे।
2: भाग्य मानी भाइ बाबा।
0: घरको रंग नयाँ हो र?
2: तिमी यही हुँदा गरेको।
0: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर विथ कोट लङ लाइफ, यसको फ्लियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रंग रहिरहन्छ।
3: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आफै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 29 गते बिहीबार, अक्टोबर 15 तारीक सन् 2026, नेपाल सम्बत 1146, असोज शुक्ल पक्षको पञ्चमी तिथि, विश्व हात धुने दिवस, अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: राजदूतको सुनवाईमा देखियो संसदीय सर्वोच्चता, प्रस्तावित दुईजनाको नाम अस्वीकृत, 10 जनाको अनुमोदन, प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर्न मुख्यमन्त्रीहरूको माग।
1: काठमाडौँ प्रहरीमा मात्रै मिटर ब्याज सम्बन्धी 1400 भन्दा बढ़ी उजुरी, सुदूरपश्चिमको बजेटका कारण एमालेभित्र चर्कियो विवाद, चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि।
0: जंगली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान बेसार खेतीमा आकर्षित, प्लाई दुबईले 7 महिना थप्यो पोखरा दुबई उडान तालिका। काठमाडौँ उपत्यकाबाट मात्रै दशैंका लागि 3 दिनमा 1 लाख भन्दा बढ़ी यात्रु उपत्यकाबाट बाहिरिए।
1: कंगोमा इबोला संक्रमणबाट 4000 भन्दा बढ़ी नागरिकको मृत्यु, रोजगार र लगानी बढ़ाउन यूएनडीपीको पहल, साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने आईएमएफको चेतावनी।
0: र नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा रूबिन महर्जन र इभाना थापालाई स्वर्ण, 10 राष्ट्रिय खेलकुदमा 32 खेलमे बागमती का 600 भन्दा बढ़ी खेलाड़ी सहभागी हुने, तामझाम बिना एसियाडका पदक विजेता खेलाड़ी पुरस्कृत।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा संसदीय सुनवाई समितिबाट दुईजना प्रस्तावित राजदूतका लागि प्रस्तावित व्यक्तिको अस्वीकृत भएको र 10 जनाको अनुमोदन भएको प्रसंग।
1: सरकारले राजदूत नियुक्तिका लागि 4 महिना अघि क्षमतावान, योग्य र अनुभवी व्यक्तिको खोजी गर्दै सार्वजनिक सूचना जारी गर्यो। त्यसपछि 4000 भन्दा बढ़ीले आवेदन दिए, त्यति ठूलो संख्यामा 13 जनाको नाम छनौट गरेर मन्त्री परिषद बैठकले 2 असोजमा संसदीय सुनाईका लागि पठायो। संसदीय सुनाई समितिले सुनाईका क्रममा महिला हिंसा, आर्थिक लेनदेन, स्वार्थको द्वन्दको विषय उठेपछि 2 जनालाई अस्वीकृत गरिदिएको छ। अर्का 1 जनाका विषयमा भने स्वार्थको द्वन्दबारे थप बुझ्नुपर्ने भन्दै होल गरिदिएको छ। संसदीय सुनाई समितिको हिजोको बैठकले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खडेलको नाम अस्वीकृत गरेको हो। स्वार्थको द्वन्दको आरोप लागेका जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाका विषयमा भने निर्णय हुन सकिरहेको छैन। बाँकी 10 जना संसदीय सुनाई समितिबाट अनुमोदन भएका छन्। संसदीय समितिले प्रस्तावित 2 राजदूतको नाम अनुमोदन नगरेपछि सरकारको सिफारिशमा प्रश्न उठेको छ। राष्ट्रपाको सरकारले गरेको सिफारिशलाई राष्ट्रपाकै सांसदको बहुमत रहेको संसदीय समितिले अस्वीकृत गरिदिएको हो। संसदीय सुनाई सम्पन्न भइसकेपछि सो विषयमा जानकारी गराउँदै समितिका सभापति बोधनारायण श्रेष्ठ,
3: उहाँलाई सिफारिश गरेको पदमा नियुक्तिका लागि अनुमोदन गर्न चाहनुहुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। उहाँलाई सिफारिश गरिएको पदमा नियुक्तिका लागि अनुमोदन गर्न नचाहनुहुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। सर्वसम्मत हुन्न भन्ने आवाज सुनियो। नेपाल सरकारको मिति 2083/6/2 निर्णय अनुसार नेपाली राजदूत पदमा नियुक्तिका लागि मलेसियाका लागि प्रस्तावित श्री चुडामणि खरेल झापाको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम अस्वीकृत भएको, सर्वसम्मत अस्वीकृत भएको घोषणा गर्दछु।
0: अब बड़ा दशैंको प्रसंग। दशैं र तिहार नजिकै गर्दा घर फर्किने यात्रुको चाप काठमाडौँ उपत्यकाका निकासद्वारमा उल्लेखनीय रूपमा बढ़न थालेको छ। घटस्थापनाको दिन असोज 25 गतेदेखि 27 गतेसम्म 3 दिनमा मात्रै उपत्यकाबाट 1,87,774 जना यात्रु बाहिरिएका छन्। यही अवधिमा उपत्यकाभित्र भित्रिने यात्रुको संख्या 1,17,614 रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुविदीले सीआईएनसँग बताउनुभयो। उहाँका अनुसार तीन दिनमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या भित्रिने भन्दा 70,160 बढ़ी छ। दशैं नजिकै गर्दा उपत्यकाबाट घर जाने यात्रुको चाप दिन प्रतिदिन बढ़िरहेको पनि उहाँले बताउनुभयो। विशेष गरी असोज 27 गते बाहिरिने यात्रुको चाप एकैपटक उल्लेख्य रूपमा बढ़ेको छ। उहाँका अनुसार असोज 25 गते उपत्यकाबाट 8,526 सवारी साधनमा 52,827 यात्रु बाहिरिएका छन्। तीन दिनमा उपत्यकाबाट कुल 27,668 सवारी साधन बाहिरिएका छन् भने 24,635 सवारी साधन उपत्यकाभित्र प्रवेश गरेको पाइएको छ। बाहिरिएका यात्रुमध्ये 69,099 जना महिला र 1,18,685 जना पुरूष रहेको पनि प्रहरीले जानकारी दिएको छ। यात्रुको चाप बढ़ेसँगै सड़क सुरक्षा पनि कड़ा बनाइएको प्रहरीले दावी गरेको छ। असोज 25 देखि 27 गतेसम्म मापसे अर्थात मादक पदार्थ सेवन अन्तर्गत 119 यान्त्रिक अन्तर्गत 60 र लागू पदार्थ सेवन अन्तर्गत 9 कार्यवाहीमा परेको पनि प्रहरीले बताएको छ। दैनिक विवरण अनुसार 25 गते मापसे 66 र यान्त्रिक 5, 26 गते मापसे गरेका 53, यान्त्रिक 35 र लापसे अर्थात लागू पदार्थ सेवन गरेका 1 तथा 27 गते यान्त्रिक 20 र लागू पदार्थ सेवन गरेका 8 कार्यवाही गरिएको पनि प्रहरीले बताएको छ।
1: पछिल्लो 3 वर्षमा जिल्लामा प्रहरी परिसर काठमाडौँमा मात्रै मिटर ब्याज सम्बन्धी 1,485 उजुरी परेका छन्। त्यसमध्ये गम्भीर किसिमका घटनामा 89 मुद्दा अदालतमा 35 मिलापत्र र अन्य कतिपयमा प्रमाण नपुगेको पनि कतिपय छानबिनले देखाएको छ। जबकि तराईका जिल्लामा मिटर ब्याजका समस्या धेरै छन्। 14 साउन 2080 अनुचित लेनदेन तथा मिटर ब्याज सम्बन्धी कानून आएकोमा एक वर्षपछि यस सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिएको थियो। सोही अनुसार काठमाडौँ परिसरले 6 असार 2081 यस सम्बन्धी निवेदन लिन थालेको हो। 1,485 उजुरी त्यस यता रहेका छन्। त्यस्तै गरी वडा निवेदनमा मिलापत्र भएकोमा भने 135 र 89 मुद्दा दायर भएको पाइएको छ। अन्य उजुरी मध्ये कतिपयमा प्रमाण नपुगेको तथा कतिपयमा छानबिन जारी रहेको प्रहरीले जनाएको छ। 4 वर्ष अघि मिटर ब्याज सम्बन्धी पीड़ितले गरेको आन्दोलनपछि सरकारले यस सम्बन्धी छुट्टै कानून बनाएको थियो। शुरूमा सीडीयूलाई यस सम्बन्धी उजुरी लिएर छानबिन गर्ने अधिकार दिएकोमा 12 वैशाख 2081 अनुचित लेनदेन कारोबार सम्बन्धी छुट्टै कानून बनाएर प्रहरी मार्फत अनुसन्धान गरी मुद्दा चलाउन सक्ने अधिकार समेत दिएको छ। ठूलो संख्यामा उजुरी परे पनि मिटर ब्याज नै भएको भन्दै प्रमाण नहुँदा धेरैमा प्रहरीले निर्णय लिन नसक्ने अवस्था रहेको समेत बताइएको छ। आर्थिक लेनदेन नगद नै हुने र त्यसको प्रमाण नहुने भएकाले पनि अनुसन्धान कठिन हुने समेत प्रहरी अधिकारीहरूले बताउँदै आएका छन्।
0: अब बाढ़ी विपदको प्रभावको प्रसंग। पछिल्ला 3 ठूला विपदका कारण सड़क र पुलमा सबैभन्दा धेरै क्षति पुगेको पाइएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार ती विपदले पकी झोलुङ्गे र क्यान्टी लिभर भित्तामा खोपिएका समेत गरी 134 पुलमा हानि पुर्याएको हो। गत भदौ 10 गते आएको भोटेकोशी बाढ़ीले 31 पक्की पुल तथा 64 झोलुङ्गे पुलमा क्षति पुर्याएको छ। 64 मध्ये 53 बगेका छन् भने 11 आंशिक क्षति पुगेको छ। त्यस्ता पुललाई मरमत गर्ने तयारी गरिएको सरकारले जानकारी दिएको छ। असोज 9 देखि 11 गतेसम्मको लगातारको पानीले कालीगण्डकीको करिडोरमा पनि क्षति पुर्याएको जानकारी दिइएको छ। यसैबीच बाढ़ी पहिरो र कटानले छेदविच्छेद बनाएको कालीगण्डकी करिडोरको बेनी जोमसुम सड़क खण्ड 2 साताको प्रयासपछि संचालनमा आएको छ। सड़क खुलाउनका लागि सड़क कार्यालयले ठूलै आकारमा जनशक्ति र उपकरण परिचालन गरेको थियो। अहिलेका लागि सड़क खुलेको भए पनि यात्रा सहज नभएको सड़क विभागका प्राविधिकहरूले बताएका छन्। सड़क संचालनमा आएसँगै कोराला नाकामा रोकिएका गाड़ी, दशैंका लागि चीनबाट भित्रियाइएका लत्ता कपड़ा र मुस्ताङमा उत्पादित स्याउ पोखरा काठमाडौँ सहितका शहरका लागि हिँडाइएको पनि जानकारी दिइएको छ। त्यसबाहेक सड़क खण्डका बीचबीचमा रोकिएका सवारी साधन पनि पार गराइएको छ। यसैबीच रसुवाको भोटेकोशी भाडीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका 4108 घरधुरीले प्रति परिवार 45,000 रूपियाँका दरले नगद प्राप्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम डब्ल्यूडब्ल्यूएफपीले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपन हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराइएको सीआईएनसँग कुराकानी गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताउनुभयो।
4: रसुवा भोटेकोशीबाट प्रभावित 15 स्थानीय तह जसलाई संकटग्रस्त घोषणा गरिएको थियो त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत त्यस्तै जीविकोपार्जन तथा राहत त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान सुरुदेखि नै भइराखेको अवस्था छ। र यसै बीचमा चाहिँ रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फुड प्रोग्राम संघको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरधुरीलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाँदरले खेतीपातीमाथि खेती बालीमा किसानलाई दुःख दिन थालेपछि वैकल्पिक खेतीको बहस।
5: हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला। हावा पानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ।
0: जंगली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान भने बेसार खेतीमा आकर्षित। सुदूरपश्चिमको बजेटका कारण एमालेभित्र चर्कियो विवाद। चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
7: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
6: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
0: पशुको दाना पानी। पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई
9: एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
10: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
11: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा रत्नपार्क भक्तपुर मेट्रो रेल परियोजनाको अध्ययन शुरू शीर्षकको खबर प्रकाशित छ। काठमाडौँ उपत्यकाको यातायात प्रणाली सुधार गर्न जाइकाको सहयोगमा गुरु योजना तयार पारिएको र सोही गुरु योजना अन्तर्गत रत्नपार्क भक्तपुर मेट्रो रेल परियोजना अगाडि बढ़ाइएको छ। अध्ययनले काठमाडौँ उपत्यकाको कुल 77 किलोमिटर सड़क खण्डमा मेट्रो रेल सञ्चालन गर्न मिल्ने देखिएको छ, जसमध्ये कुल 52 किलोमिटरमा आकाशे र 25 किलोमिटरमा भूमिगत मेट्रो रेलको सम्भावना देखिएको छ। हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सम्झौता शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा बेपत्ताको एकिङ विवरण बुझाउन आग्रह शीर्षकमा भोटेकोशी बाढ़ीपछि को खबर प्रकाशित छ। रसुवाको भोटेकोशीमा गत भदौ 10 गते आएको बाढ़ीमा परि बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण एकिङ गर्ने स्थानीय तहलाई प्रक्रिया र समय सीमा तोकिएको छ। भित्रावतीमा पुल बनेपछि पर्यटकको चहल पहल शीर्षकको अर्को खबर प्रकाशित छ भने मतदाता सूचीबाट 3,500 नाम हटाइयो शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा सरकारको 6 महिनामा पीपीए टुंग्याउने कार्यसूची घोषणामै सीमित शीर्षकको खबर प्रकाशित छ। पीपीए गर्दा त्यसले राज्यलाई कस्तो किसिमको व्यवहार पर्ने हो, निजी क्षेत्रलाई कसरी सम्बोधन गर्ने, साथै आर्थिक पाटो जोड़िएको संवेदनशील विषय भएकाले समेत समय लागेको हो। विद्युत खरिद सम्झौता सम्बन्धी अध्ययन प्रतिवेदनका आधारमा वैज्ञानिक वस्तुनिष्ठ तथा राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मापदण्ड तयार गरिएको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। निजी कम्पनीलाई विद्युतीय व्यापारको आश्रयपत्र खुलाउने तयारी पूरा भएको र बिजुलीमा 5% भ्याट हटाउने निर्णय पनि आउँदो मन्त्रीपरिषद बैठकले गर्ने समेत खबरमा उल्लेख छ। त्यस्तै गत वर्ष चौथो त्रैमासमा आर्थिक वृद्धिदर 4% शीर्षकको खबर प्रकाशित छ। गत आर्थिक वर्ष 2082-83 चौथो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर 4% रहेको प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो प्रकाशित गरेको मौसम प्रभाव समायोजन गरिएको तथ्याङ्क अनुसार चौथो त्रैमासमा कुल ग्रास्त उत्पादन आधारभूत मूल्यमा 4% बढ़ेको अनुमान गरिएको हो। यसै 3 दिनमा 1,78,087,000 यात्रु उपत्यकाबाट बाहिरी शीर्षकको खबर पनि कारोबारको पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै वाणिज्य बैंकहरूको नाफा 6% बढ़्यो शीर्षकको खबर भित्र पृष्ठमा प्रकाशित छ।
0: कान्तिपुर दैनिकमा प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर दोस्रो साता ठूला परियोजना र पुराना विवाद प्रमुख एजेण्डा शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंगसिर दोस्रो साता हुने भारत भ्रमणका लागि काठमाडौँ र नयाँ दिल्लीमा तयारी शुरू भएको हो। गत 13 चैतमा सरकारको नेतृत्व सम्हाले यता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो। उच्च कूटनीतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ। केही भारतीय र नेपाली संचार माध्यमले शाहले 23-25 नोभेम्बर अर्थात 7-9 मंगसिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भ्रमणको मिति निश्चित भइ नसकेको दावी गरेको उल्लेख गरिएको छ। भित्री पन्नामा साझा सरोकारलाई सँगै अघि बढ़ाउने सातै प्रदेशको प्रतिबद्धता शीर्षकमा पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको खबर छ। संघीयता कार्यान्वयन सम्बन्धी साझा मागमा प्रदेशहरूबीच समन्वय संस्थागत गर्न सातै प्रदेशका मुख्यमन्त्री सदस्य रहने, अन्तर प्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने मुख्यमन्त्री सम्मेलनको निर्णय भएको छ। देउबा पक्षको वडा अधिवेशन अधूरो शीर्षकमा कुलचन्द्र न्यौपाने लेख्नुहुन्छ। समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबाको समूहले वडा अधिवेशन नै गरिसकेको छैन। कतिपय प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरकै अधिवेशन भइसक्दा पनि अझै 1,243 वडामा अधिवेशन बाँकी रहेको निर्वाचन समितिको भनाई उद्धृत गरिएको छ। भित्रीपन्नामा घाँस गोबर गर्ने किसान जब दीक्षित भए शीर्षकमा संगम प्रसाईले सिन्धुलीबाट लेख्नु भएको छ। जीवनमा कहिल्यै उहाँले विद्यालय टेक्नु भएन, औपचारिक शिक्षा पनि लिनु भएन, तर 70 वर्षको उमेरमा प्रमाणपत्र सहित दीक्षित हुँदा कमला सुवेदीको खुशीको सीमा छैन। यो दीक्षान्त कुनै परम्परागत कलेज वा विद्यालयको होइन, पशुपालन सम्बन्धी 4 वर्षको तालिम पूरा गरेपछि उहाँले सिन्धुलीको कमलामाई नगरपालिकामा संचालित कृषक पाठशालाका 48 कक्षा पूरा गरेर प्रमाणपत्र सहित दीक्षित हुनुभयो। अब उहाँको सपना छ उन्नत जातको गाई पालेर छोराले जस्तै राम्रो आमदानी गर्ने। अरू महिलाहरूको बारेमा पनि यो समाचारमा विवरणमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा इजरायल पठाउने नाममा ठगी शीर्षकमा खबर छ। रमेश धुमाला लेख्नुहुन्छ, नक्कली भूटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौँले गरेको फैसलाको पूर्ण पाठ सोमबार सार्वजनिक भयो। 2077 सालमा नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली धन्दाबाट शुरू भएको काण्डले पूर्व गृहमन्त्रीदेखि उप प्रधानमन्त्रीसम्मलाई तान्यो। कांग्रेस महाधिवेशन प्रतिनिधि भरत चौला गाईले मन्त्री परिषदको नक्कली निर्णय देखाएर पैसा उठाएको अनुसन्धानबाट देखिएको छ। यसमा चौला गाईले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम पनि बेचेको उल्लेख गरिएको छ। कर्मचारीको स्वास्थ्य बीमा गराउनु शीर्षकमा अर्को खबर छ भने साइबर ठगी रोक्न बैंकमा अब 24 घण्टा सम्पर्क व्यक्ति रहने बारेमा मधुजंग पाण्डेले लेख्नु भएको खबर छ। दशैं तिहार र छठ पर्वका लामो सार्वजनिक विदामा हुन सक्ने साइबर ठगी तथा वित्तीय अपराध नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले 24 घण्टा सम्पर्कमा रहने गरी जिम्मेवार व्यक्ति तोक्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विदाका बेला पनि शंकास्पद कारोबारको विवरण तत्काल उपलब्ध गराउन, ठगीमा प्रयोग भएका खातामा पहिचान गर्न र रकम अन्यत्र स्थानान्तरण हुन नदिन यस्तो व्यवस्था गर्न लागि उल्लेख गरिएको छ। निजी क्षेत्रले पनि अब पाठ्यपुस्तक छाप्न पाउने बारेमा रूबी रौनियारले लेख्नु भएको खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा भित्रीपन्नामा संघीय सरकारसँग मुख्यमन्त्री सम्मेलनको माग, अविलम्ब प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर शीर्षकमा खबर छापिएको छ। गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको हो, 12 दिन ढिलो गरी नेपाल बाट मनसून बाहिरिएको बारेमा खबर छ भने बाढ़ीमा हराएका मकवानपुरका 58 जनाको विवरण प्रमाणीकरण गरिने बारेमा पनि खबर छापिएको छ।
13: साझा खबरमा अब विदेशका खबर। कंगोमा इबोला संक्रमणबाट मृत्यु हुनेको संख्या 4381 पुगेको छ। गत मे 15 प्रकोप घोषणा गरिए यता नै 9000 भन्दा बढ़ीमा संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सार्वजनिक पछिल्लो विवरण अनुसार संक्रमितको कुल संख्या 9066 पुगेको छ। संक्रमित मध्ये मृत्यु हुनेको अनुपात 48.3% रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यद्यपि यसको उपचारका लागि चिकित्सकहरूले नियमित रूपमा परीक्षण गरिरहेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले साउदी अरबमाथि भएका पछिल्ला आक्रमणले क्षेत्रीय तथा विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएको छ। मध्यपूर्वमा बढ़दो तनाव र ऊर्जा मूल्यमा भइरहेको वृद्धिले विश्व अर्थतन्त्र समक्ष थप चुनौती सिर्जना रहेको समेत बताइएको हो। बैंकमा जारी आईएमएफ र विश्व बैंकको आर्थिक वार्षिक बैठकका क्रममा आयोजित एक कार्यक्रममा आईएमएफले सो कुरा बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीले विकासशील देशमा लगानी बढ़ाउन र रोजगारी सृजना गर्न 2 विश्वव्यापी पहल शुरू गरेको जनाएको छ। आगामी 15 वर्षमा 1.20 करोड़ युवा श्रम बजारमा प्रवेश गर्ने भए पनि तीमध्ये 80 करोड़ले रोजगारी नपाउने जोखिम रहेकाले केही विषयहरू अप्नाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। यी पहलले विकासशील अर्थतन्त्रमा लगानी परिचालन गर्न, व्यावसायिक वातावरण सुधार र रोजगारीका अवसर विस्तार गर्ने लक्ष्य समेत राखेको बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुदमा पदक जितेका कराते र महिला कबड्डी टोलीका खेलाड़ीको खातामा हिजो सरकारी पुरस्कार रकमको घण्टी बजेको छ। गत शुक्रबार बसेको मन्दिर परिषद बैठकले एसियाडमा काँस्य पदक जितेका खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई तत्काल नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। जापानको आइची नागोयामा सम्पन्न एसियाली खेलकुदमा नेपालले 2 काँस्य पदक जितेको थियो। कराँतेका तेन्जिङ शेर्पाले व्यक्तिगततर्फ काँस्य जित्नु भएको थियो भने महिला कबड्डी टीमले पनि काँस्य पदक जितेको थियो। यसपालि पदक जितेका खेलाड़ीले अघिल्लो संस्करणमा पाएको रकम भन्दा कम पुरस्कार पाएको पनि उल्लेख गरिएको छ। यी एभीएम टेबल टेनिस क्लबका रुबिन महर्जन र इभाना थापाले बुधबार हिजो नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा स्वर्ण पदक जित्नु भएको छ। 21 वर्ष मुनिको किङ्स सिंगल्सको बोइजमा रुबिन र गर्ल्समा इभाना विजेता हुनुभएको आजका सबैजसो पत्र पत्रिकाले पनि खबर छापेका छन् र बागमती प्रदेशले 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिताका 32 वटै खेलमा पूर्ण टोली सहभागी गराउने तयारी गरेको छ। प्रदेश खेलकुद विकास परिषदका अनुसार बागमतीबाट 656 खेलाड़ीसहित कुल 782 जना सहभागी हुनेछन्। परिषदका सदस्य सचिव दीपक लामाले खेलाड़ी बाहेक प्रशिक्षक अफिसियल टोली नेता उपनेता र मेडिकल टोली गरी थप 126 जना पनि सहभागी हुन लागेको जानकारी दिनुभयो।
1: बादरले नखाने खेतीपातीको सिफारिशमा बिग्रेको जोड र विकल्प कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब बाँदरबाट मुक्ति र वैकल्पिक खेतीको प्रसंग। हिजो आज नेपालमा बाँदरले किसानलाई दिएको दुःख र यसको विकल्प बारेमा संसदमा सरकारदेखि सड़कसम्ममा बहस भइरहेको छ। बाँदर नियन्त्रण वा वैकल्पिक खेती मध्ये माध्यममा ध्यान दिनका लागि साथी दीपक आचार्यले प्राणी शास्त्री डाक्टर मुकेश चालिसेसँग कुराकानी गर्नुभएको छ।
5: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर दुम्सी बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन् त्यस्तै बाघ गैंडा हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई। तर सबैले आरक्षणको एकहोरो भयो। मान्छे शहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले।
15: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द्व बढ़िरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो, के गरिदिनु पर्यो। अब अहिले 3 तहको सरकार छ, उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ।
5: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने एकदम ठिक्क जति चाहिन्छ जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा। अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला। हावापानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन। अब भनौँ न दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटा इलामतिर अर्को जातको छ होइन। मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ। कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ बढ़ी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन। स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ। कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले

0: प्राणी शास्त्री डाक्टर मुकेश सालिसीसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: राजदूतको सुनाईमा देखियो संसदीय सर्वोच्चता, प्रस्तावित दुईजनाको नाम अस्वीकृत, 10 जनाको अनुमोदन, प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर्न मुख्यमन्त्रीको माग,
0: काठमाडौँ प्रहरीमा मात्रै मिटर ब्याज सम्बन्धी 1400 भन्दा बढ़ी उजुरी, सुदूरपश्चिमको बजेटका कारण एमाले भित्रै चर्कियो विवाद, चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि,
1: जंगली जनावरले अन्न बाली सखा पारेपछि बाँकेका किसान बेसार खेतीमा आकर्षित, बाँदरबाट खेतीपाती जोगाउन वैकल्पिक खेती गर्न विज्ञको सुझाव, फ्लाइ दुवैले 7 महिना थपे पोखरा दुवै उडान तालिका,
0: कंगोमा इबोला संक्रमणबाट 4000 भन्दा बढ़ी नागरिकको मृत्यु, रोजगारी र लगानी बढ़ाउन यूएनडीपीको पहल, साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने आईएमएफको चेतावनी,
1: र 10 औं राष्ट्रिय खेलकुदका 32 खेलमै बागमतीका 656 खेलाड़ी सहभागी हुने, तामझाम बिने एसियाडका पदक विजेतालाई पुरस्कार वितरण, नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा रूबिन महर्जन र इभाना थापालाई स्वर्ण।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले ई हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेको सरकार र सत्ताधारी दल, जहाँ सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकारसँग र विभिन्न राजनैतिक भेटघाटमा पनि सरकार ढल्न लागेको भन्ने विषयमा लाग्ने आरोप र त्यसबारेमा नढल्ने बारेमा पटक पटक स्पष्टीकरण दिँदै आउनु परेको छ। सरकारको नेतृत्व प्रधान मन्त्रीले गर्ने र पार्टीको नेतृत्व आफूले सञ्चालन गर्ने, आफू नै त्यसमा सक्रिय रहने भनेर भन्दै आउनु भएको छ। यहाँ एउटा खुला स्थान छ जहाँ एउटा कुर्सी छ, जुन कुर्सी मक्किएर भाँचिन थालेको जस्तो पनि देखिन्छ, पछाडितिर ढल्केको छ। त्यही कुर्सीमा प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति बसेका छन्। आँखामा चश्मा छ र फरक फर्केर पछाडितिर हेर्दै गर्दा त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जस्ता देखिने व्यक्ति पुगेका छन्। औंलो ठड्याउँदै केही भनिराखेका छन्। माथि यस्तो लेखेको छ, सरकार ढल्दै त ढल्दैन, म ढल्नै त दिन्न।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
2: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
1: द्वितीय पुरस्कार नगद 30,000,
2: तृतीय पुरस्कार नगद 20,000,
1: सान्त्वना पुरस्कार नगद 10,000,
2: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
1: नगद पुरस्कार नियमानुसार कर कट्टी गरी उपलब्ध गराइनेछ।
2: प्रतियोगिताका नियम तथा शर्तहरू।
1: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
2: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
1: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको

0: आवेदनमा पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै सर्वेमा गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
1: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
0: खेल संचालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
1: खेल संचालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
0: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
1: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
0: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
1: खेल संचालन हुने मिति समय र स्थान।
0: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
1: खेल संचालन हुने स्थान गोलुन्दुर गाउँपालिका 5 खनियाखर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-33-16-81, 9844-34-59-89।
1: गोलुन्दुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछापमा बजाजको मोटरसाइकल मरमतमा विशेष छुटको व्यवस्था छ। मौकाको फाइदा उठाउनुहोला। लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 10% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12%सम्म छुटको व्यवस्था छ। पुरानो मोटरसाइकल लिएर आउनुहोस्, नयाँ बनाएर लैजानुहोस्। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905030, 0485905030। बजार सँगै यात्रा, सुरक्षित यात्रा।
2: यो दशैंको शुभ कामना,
3: हार्दिक शुभकामना।
4: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: यहाँ दूध, दही, मही, पनिर लगायत दूधबाट बनेका सम्पूर्ण सामानहरू पाइन्छ। प्रोप्राइटर भानुभक्त श्रेष्ठ, चिरञ्जीवी डेरी एन्ड सप्लायर्स, रामेछाप शाखा, रामेछाप बजार।
1: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
6: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउ।
6: ओडा अध्यक्ष भक्त बहादुर भुजेल एवं गोलन्जोर गाउँपालिका ओडा नम्बर 4 परिवार तिनकन्या सिन्धुली।
0: सम्पूर्ण उमाकुण्ड गाउँपालिकावासीमा हार्दिक निमन्त्रणा।
1: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक, समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुन्न गाउँपालिका 4 स्थित च्यादलु माकुन्न गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुन्न गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
8: उज्यालो नेपाल पार्टी रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष गोविन्द बहादुर लुङ्गेली एवं गुरुङ्जोर गाउँपालिका वडा नम्बर 5 परिवार रतनचुरा सिन्धुली। हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: वडा अध्यक्ष दीपक पुलामी मगर एवं इकुतामा कोशी गाउँपालिका वडा नम्बर 4 परिवार बिजुलकोट रानी छात्र।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय उडावासी बुबा आमा दाजुभाइ तथा दिदीबहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउ।
1: वडा अध्यक्ष रविन कुमार श्रेष्ठ, गुलन्दुर गाउँपालिका वडा नम्बर 6 परिवार बाँसेश्वर सिन्धुली।
2: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
3: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवाभहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भञ्जाङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
3: थप जानकारीका लागि वडाध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6696-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-95-77-71।
4: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउ।
2: वडा अध्यक्ष रेगन राज थापा एवं गोलन्जुर गाउँपालिका वडा नम्बर 7 परिवार खुरकोट सिन्धुली।

0: रक्षी जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाइफ।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने कोलोन्जर गाउँपालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अपनाऊ।
3: जुवा तास जय जगता तथा सामाजिक विकृतिबाट टाढा रहौ। सर सफाईमा ध्यान दियो र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
1: अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद नेउपानी, उपाध्यक्ष ज्वाला प्रसाद नेउपानी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बराल एवं गोलन्दुर गाउँपालिका परिवार ग्वालटार सिन्धी।
4: आँखामा चोट लाग्यो अब के गर्ने?
5: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागी दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
4: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
5: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
4: अनि साना बालबालिकाहरूलाई?
5: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
4: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम ती गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083
6: सामुदायिक आँखा केन्द्र मन्थली रामे छार।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
2: वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेल केपी, कोलोन्जोर गाउँपालिका वडा नम्बर 3 परिवार ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ सबै खाले स्त्री रोग सम्बन्धी उपचार गरिन्छ। महिलाहरूको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने लगायत सम्पूर्ण रोगहरूको सफल उपचार गर्नको लागि हामीलाई सम्झनुहोस्। डाक्टर राजन न्यौपाने, शुभजीवन अस्पताल, खुरकोट, सिन्धुली।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने लिखुतामाकोशी गाउँपालिकावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो, ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अपनाऊ।
2: जुवा तास, झै झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सरसफाईमा ध्यान दिऊ र बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
3: अध्यक्ष केशव महत, उपाध्यक्ष दीपा पाखरेल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश राज श्रेष्ठ एवं लिखुतामाकोशी गाउँपालिका परिवार धोबी बजार रानेछाप। रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
2: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङछोतेनमा हुनेछ।
3: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
2: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङछोतेन, संरक्षक समिति, उमाकुण्ड गाउँपालिका एक, कुन्देल लाछेवा, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा।
1: शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
3: वडा अध्यक्ष सोम प्रसाद बराल एवं गोलन्जोर गाउँपालिका वडा नम्बर 1 परिवार डोट भन्जाङ सिन्धुली।
4: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस सहकारीका शेयर सदस्य, बचतकर्ता, सहकारी कर्मी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष उमेश विक्रम थापा एवं जुनेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, रामेछाप बजार, रामेछाप।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समूह परिवार, रामेछाप बजार, रामेछाप।
4: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभकामना।
6: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा मेरो घर परिवार, आफन्तजन, इष्ट मित्र, छर छिमेकी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
5: कृष्ण सुनवार, ठेगाना रामेछाप, हालका छन्।

0: हार्दिक शुभकामना।
1: नेपाली हरको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रिन्सिपल रमेश फुयाल एवं लिटिल स्टार इङ्ग्लिस स्कूल मन्थली रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द राउत, प्रधान अध्यापक रामबहादुर घिसिङ एवं श्री महाकाली आधारभूत विद्यालय परिवार रामेछाप नगरपालिका साथ मुडाजोड रामेछाप।
3: यो दशैंको शुभ कामना।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड परिवार रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्याम्पस प्रमुख प्रदीप कुमार श्रेष्ठ एवं गौरीशंकर बहुमुखी क्याम्पस परिवार रामेछाप बजार रामेछाप।
3: यो दशैंको शुभ कामना।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रधान अध्यापक नीलकण्ठ पुरी एवं गौरीशंकर माध्यमिक विद्यालय परिवार रामेछाप बजार रामेछाप।
4: फाइनली नेपाल पुग्यौं हामी।
5: Dad, Nepal smells different.
4: It's home.
6: Wow.
4: Bua, doge.
6: Bhagya mani bhai baba.
4: Ghar ko rang naya ho ra.
6: Timi yahi huda gareko.
4: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर वेदरकोट लङलाई यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रङ रहिरहन्छ।
3: यो दशैंको शुभ कामना।
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
2: वडा अध्यक्ष दौलत कार्की एवं गोलन्जोर गाउँपालिका वडा नम्बर 2 परिवार बितिजोर सिन्धुली।
7: महाचार महापहार, Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी अभिभावक शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रधानाध्यापक मोहन कुमार श्रेष्ठ एवं पटना देवी माध्यमिक विद्यालय परिवार भालुखोप रामेछाप।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा मेरो घर परिवार आफन्तजन इष्ट मित्र छर छिमेकी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: रामजी कुमार सारू मगर एवं सम्पूर्ण सारू मगर परिवार सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर 6 भलायटार सिन्धुली।
3: यो दशैंको शुभ कामना।
4: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ घर बनाउन चाहिने झ्याल ढोका चौकोस खापा विद्यालय कार्यालय घरायसी तथा होटेलका लागि आकर्षक फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै अर्डर अनुसार डिजाइनमा वारेन्टीका साथ फर्निचरको सामानहरू पनि तयार पारिन्छ। प्रोप्राइटर दीपक बज्राचार्य। सम्पर्क नम्बर 9865337239012। विवेक फर्निचर एन्ड फर्निसिङ सेन्टर मन्थली 1 खापबारी रामेछाप।
3: यो दशैंको शुभ कामना।
4: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जनसुरक्षित प्रभावकारी तथा गुणयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरुपयोग हुनबाट बचौं। प्रोप्राइटर मोहन कुमार श्रेष्ठ। सम्पर्क नम्बर 9845404305। दिलश्री मेडिकल हल मन्थली देवकोटा चोक रामेछाप।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ अल्मुनियम तथा यूपीभीसीको झ्याल ढोका पार्टिसनका सम्पूर्ण सामानहरू पाइनुका साथै विभिन्न कलरका सिसाहरू पनि पाइन्छ। प्रोप्राइटर मुकेश श्रेष्ठ। सम्पर्क नम्बर 9844000016। एलाइट अल्मुनियम यूपीभीसी उद्योग मन्थली बजार रामेछाप।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ विभिन्न जात जातिको वेशभूषाहरू पाइनुका साथै तामाङ समुदायको शुभ कार्यका लागि आवश्यक पर्ने जुनसुकै सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर पूजा थापा। सम्पर्क नम्बर 9840007871। आमाको बुटिक पसल मन्थली बजार रामेछाप। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ दूध दही मही पनिर चिया कफी घिउ

0: पुस्तकारीका साथै आइसक्रिम र बर्थडेका लागि केक पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर केशर पौडेल, सम्पर्क नम्बर 9864027659। अमृत दुग्ध डेरी, भैंसेश्वर चोक, मन्थली एक रामी छाप।
1: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतम कुमार श्रेष्ठ, प्रधान अध्यापक सुभाष चन्द्र श्रेष्ठ एवं श्री माध्यमिक विद्यालय परिवार भङ्गेरी रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपाली गुरुको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस सहकारीका शेयर सदस्य, बचतकर्ता, सहकारी कर्मी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष सुमन कुमार श्रेष्ठ एवं निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार रामेछाप बजार रामेछाप।

0: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ गुणस्तरीय डिजेल तथा पेट्रोल पाइन्छ। प्रोप्राइटर केशव घिमिरे, सम्पर्क नम्बर 9851139968, लक्ष्मी आयल स्टोर, भैंसेश्वर 1, मन्थली, रामेछाप।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ दशैं विशेष पूजाको सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। पूजाका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू पाइनुको साथै दुबोको माला पनि बनाइन्छ। शुभ विवाहका लागि गाडी सजाउनु परेमा पनि हामीलाई सम्झाउनुहोस्। प्रोप्राइटर रामेश्वर शाह, सम्पर्क नम्बर 9840705529, मा जानकी फेन्सी पसल एन्ड पान पसल, मन्थरी बजार, रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ विभिन्न ब्रान्डका मोटरसाइकल पार्ट्स तथा अटोका स्पेयर पार्ट्स होलसेल मूल्यमा पाइनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर महेश थोकर, सम्पर्क नम्बर 9869052640, 9944047734, मञ्जुश्री अटोमोबाइल्स फर्म, मन्थली नगरपालिका 1, खाँदबारी, रामेछाप।
3: यो दशैंको शुभ कामना,
4: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ इडी गाडी चार्ज गर्नुका साथै जुनसुकै ठाउँमा जानको लागि गाडी भाडामा चाहिएमा पनि सम्झन सक्नुहुनेछ। हामी 24 घण्टा सेवा दिइरहेका छौ। प्रोप्राइटर राज लामा जेठा दाई, सम्पर्क नम्बर 9861023772, 9540404553, मन्थली पावर इभी चार्ज स्टेशन, मन्थली बजार, रामेछाप। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: यहाँ टायर मर्मत, वासिङ, गाडी मर्मत गरिन्छ। यदि बाटोमा गाडी बिग्रेमा पनि सोही ठाउँमा गएर मर्मत गरिने रहेको छ। गाडीको पार्ट पुर्जा खरिद गरी बिक्री वितरण पनि गरिन्छ। बोलेरो गाडी भाडामा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर आशिष साये, सम्पर्क नम्बर 9844441390, 9540404546। अनिल साही, 9768769529, मन्थली वासिङ सेन्टर, भैंसेश्वर रनजर पुल नजिकै।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ सबै ब्रान्डका डेस्कटप कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, सिसी क्यामेरा, प्रोजेक्टर, डिजिटल हाजिरी मेसिन पाइनु का साथै यूपीएस बिक्री तथा जडान गरिन्छ। प्रोप्राइटर निरोज सापकोटा, सम्पर्क नम्बर 9845404821, लुम्बुर आईटी सोल्युसन प्राली, मन्थली बजार, रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ स्वादिष्ट चटपटे पानीपुरी पाइनुका साथै पूजाका लागि जट्टा नरिवल र पिय पदार्थहरू पनि पाइन्छ। प्रोप्राइटर चन्द्रदेव राम, सम्पर्क नम्बर 9844398553, 9819601992। फेमस मुन्द्री चटपटे एन्ड पानीपुरी पसल, मन्थली बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ मोबाइल मर्मत गरिनुका साथै मोबाइलको कभरहरू पनि पाइन्छ। जुनसुकै मोबाइलहरू एक घण्टामै मर्मत गरिन्छ। आइफोन मोबाइल पनि मर्मत गरिन्छ। यहाँ मोबाइल सम्बन्धी ओरिजिनल सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर पासाङ तामाङ, सम्पर्क नम्बर 9869776778, 9763638338, पासाङ मोबाइल मर्मत केन्द्र, देवकोटा चोक, मन्थली, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ अर्डर अनुसारका विभिन्न प्रकारका स्वादिष्ट खाना नास्ता पाइन्छ। बस्नको लागि राम्रो व्यवस्था हुनुका साथै सभा समारोह र गोष्ठी तथा तालिमका लागि हलको व्यवस्था पनि रहेको छ। प्रोप्राइटर नेत्र बहादुर श्रेष्ठ, सम्पर्क नम्बर 9863-48-38-90, कस्टमर अफ होटल एन्ड गेस्ट हाउस, देवकोटा चोक, मन्थली बजार, रामेछाप।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ ढाकाको कपडा, सुतीको कपडा, अल्लो खाडीबाट बनेका सामानहरू पाइन्छ। विभिन्न जाति तथा सांस्कृतिक वेशभूषाहरू पनि पाइन्छ। साथै यससँग सम्बन्धित टिपमूलक तालिम पनि दिइन्छ। प्रोप्राइटर शेरबहादुर थापा मगर, सम्पर्क नम्बर 9844-06-36-342, लाङ्गाली ह्यान्डिक्राफ्ट प्राली, मन्थली बजार, रामेछाप।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आज बोलौ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848-543-98, 0848-543-98।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ सबै खाले खाद्यान्न तथा तरकारीको बिउ बिजन विषारी फर्टिलाइजर प्लास्टिक टनेल पोखरी नेट जालीहरू गमला क्रेट स्प्रे मिसिन मिनी टेलर कम्बाइन्ड मिल थ्रेसर लगायत सम्पूर्ण हाती औजार पाइनुका साथै प्राविधिक सेवा माटो जाँच सेवा तथा व्यावसायिक खेती सम्बन्धी उचित सल्लाह पनि लिन सक्नुहुनेछ। प्रोप्राइटर शर्मिला बस्नेत सम्पर्क नम्बर 9860514414 रामेछाप कृषि सामग्री सप्लायर्स मन्थली नगरपालिका 1 तामाकोशी अस्पताल अगाडि रामेछाप।
4: यो दशैंको शुभ कामना
3: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ मोमो चाउमिन लस्सी मिठाईहरू पाइनुका साथै डेरीमा उत्पादित सम्पूर्ण सामानहरू पाइन्छ। अर्डर अनुसार बर्थडे केक पनि बनाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर यादव पौडेल सम्पर्क नम्बर 9854040162 रामेछाप मिठाई भण्डार एन्ड भोजनालय मन्थली बजार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ अर्डर अनुसारको विभिन्न प्रकारका स्वादिष्ट खाना नास्ता आरामदायी सहज बाथरूम कोठाहरूको साथै सभा समारोह गोष्ठी तथा तालिम हलको पनि व्यवस्था रहेको छ। प्रोपाइटर कृष्ण श्रेष्ठ, सम्पर्क नम्बर 9849 68 0619, SS भोजनालय एन्ड लज, मन्थली बजार, रामेछाप।
2: बिहानको 8 बजे
3: हजुरको रेडियो।

0: भोटाहेटीका बजारमा पुग्न थालेका छन्। बजारमा मानिसहरूको भीड़ बढ़दै गए पनि व्यवसायीहरू भने उत्साहित देखिएका छैनन्। चाड़पर्वको समयमा व्यापार बढ़ने र आमदानी पनि राम्रो हुने अपेक्षा गरेका व्यवसायी यस वर्ष भने निराश देखिन्छ। बजारमा उपभोक्ताको उपस्थिति देखिए पनि विगतका वर्षहरूमा जस्तो व्यापार हुन नसकेको उनीहरूको भनाइ छ। एकातिर आर्थिक गतिविधिमा आएको सुस्तता र उपभोक्ताको कमजोर क्रय शक्ति, अर्कोतिर बढ़दो महँगीका कारण सर्वसाधारणले दशैंको किनमेलमा खर्च कटौती गर्न थालेका छन्। दैनिक उपभोग्य वस्तुदेखि लत्ता कपड़ा र अन्य सामग्रीको मूल्य बढ़दै जाँदा उपभोक्तालाई चाड़पर्व मनाउन समेत आर्थिक दबाव परेको देखिन्छ। यस वर्ष दशैंको मुखैमा विभिन्न ठाउँमा भएका विपत्तिले पनि व्यवसायीको मनोबल कमजोर बनाएको छ। विपत्का कारण व्यापारिक गतिविधि प्रभावित भएका छन् भने कतिपय व्यवसायीले आर्थिक क्षति बेहोर्नु परेको छ। त्यसैमाथि चीनसँगका प्रमुख व्यापारिक नाकाहरू प्रभावित हुँदा आयातमा निर्भर व्यवसायी थप समस्यामा परेका छन्। समयमै सामान ल्याउन नसक्नु र व्यापारिक लागत बढ़नुले पनि दशैंको व्यापारमा असर पारेको व्यवसायहरूको भनाइ छ। बजारमा देखिएको भीड़ले मात्र व्यापारको वास्तविक अवस्था झल्काउन नसक्ने व्यवसायहरू बताउँछन्। चाड़पर्वका बेला सामानको मौजदात राखेका व्यवसायहरूलाई लगानी उठाउन र आउँदा दिनमा कारोबारका लागि पूँजी व्यवस्थापन गर्न समेत चुनौती छ। अब दशैंका बाँकी दिनमा बजारको चहल पहलले वास्तविक कारोबारमा कतिको सुधार ल्याउँछ भन्ने प्रतीक्षा व्यवसायहरूले गरिरहेका छन्। आज हामी कार्यक्रम बदलिदो नेपालमा दशैंको समयमा मुख्य गरी बढ़ी व्यापार हुने लत्ता कपड़ा, फेन्सी, त्यसै गरी डिजिटल उपकरण र चाड़पर्वमा माग बढ़ने सुन व्यवसायसँग सम्बन्धित रहेर व्यवसायहरूका अनुभव सुन्छौं। कार्यक्रमको पहिलो खण्डमा हामी कपड़ा र डिजिटल उपकरणको दशैं व्यापारमा केन्द्रित रहेर कुराकानी गर्छौं। कार्यक्रमको शुरूमा हामीसँग हुनुहुन्छ काठमाडौँको भोटाहेटीमा विगत 40 वर्षदेखि होलसेल कपड़ा व्यवसाय गर्दै आउनुभएका विजेन्द्र मकाजु।
1: पछिल्लो समय बजारमा अघिल्लो वर्षको जस्तो दशैंमा ग्राहकको भीड़ कम छ, व्यापार व्यवसाय कम छ भनिन्छ, के छ अवस्था?
2: कम नै छ, तुलनात्मक हिसाबले हेर्यो भने त पोहोर परारको अब मेरो त तपाईँलाई के धाट्नु, यो मेरो पसलले 40 वर्ष पुरानो पसल हो। अब मैले बुवाको बेलादेखि नै मैले सानो बेलादेखि नै हेरिराखेको हो। अब त्यसको तुलनामा हेर्ने हो भने त व्यापार व्यवस्थामा त धेरै निकै नै मन्दी नै छ। अब तपाईँले अब आफै हेरिराख्नु भएको छ, पहिलाको न्यू रोड गुचाटोल अहिले कस्तो छ। अहिले अब पहिला खुट्टा टेक्ने ठाउँ नहुने ठाउँमा अहिले मान्छेहरू भनेको अब यस्तो खाली खाली भएर बसिरहेको छ।
1: कति सालमा स्थापना भयो, केबाट सुरु गर्नुभएको थियो? यही व्यवसाय थियो
2: मैले
1: हजुर हजुर बुवाको,
2: मेरो बुवाको पनि यही हो, पहिलादेखि नै कपडाको व्यवसाय हो। हामीले 40 वर्ष भयो
1: हजुर,
2: मैले चाहिँ अब बुवा रिटायर हुनुभयो, मैले चाहिँ अब मतलब 15-17 वर्ष भयो मैले हेर्न थालेको।
1: अहिले ग्राहकहरूले के छ, उहाँहरूको के लाग्छ भन्नाले पैसा अलिकति मान्छेसँग कमी भयो, क्रय शक्ति किन्ने क्षमता कम भयो, अथवा यो बाढी पीड़ितको विपदको कारणले पनि मान्छे दुःखमा छ, तपाईँलाई व्यक्तिगत रूपमा के लाग्छ, कस्तो लाग्छ?
2: दुवै हो, एक त अब प्राकृतिक रूपमा पनि अलिकति हुने भएको हो, धेरै नै क्षतिसत भएर सामानै आउन नसकेको हो, र महँगाई पनि अब पहिलाको तुलनामा धेरै नै महँगो भएकै छ।
1: महँगै छ अनि यो सामान आयातमा केही समस्या छ कि छैन? अहिले चीनबाट जस्तो नाकाहरू त बन्द छ,
2: एकदमै समस्या छ। यसमा चाहिँ सरकारले चाहिँ आफ्नो निकायबाट चाहिँ हेर्नै पर्ने हुन्छ। एक हाम्रो यो पैसा, हामीले लिगल्ली पैसा पठाउनलाई पनि धेरै गाह्रो छ, यो सरकारी झमेला पनि धेरै छ, र अर्को आयात गर्दाखेरि पनि बिचौलियाहरूले गर्दाखेरि यो चाहिँ धेरै नै गाह्रो नै छ,
1: गाह्रो छ, त्यो झन्झट पनि
2: एकदमै तपाईँको यो एक नम्बरी पैसा भन्सार तिर्दाखेरि पनि पैसा खुवाउनै पर्ने छ अहिले पनि, मान्छेले देखे पनि नदेखे पनि। अब त्योभन्दा त बरु मूल्याङ्कन पहिला जस्तो गरेर लुकाएर ल्याउँदाखेरि पनि खुवाउनै पर्नेछ, भनेपछि त आखिर मर्गा भनेको व्यापारीलाई मात्रै हो, खालि व्यापारीले पैसा गनेको देख्छ, दुःख गरेको चाहिँ देख्दैन। र यो भ्याटको यो करको यो पनि एकदमै नै नाजायज छ अरूको तुलनामा।
1: नयाँ सरकार आएपछि पनि केही देखिएन त्यस्तो?
2: नयाँ सरकारलाई त अब एकैचोटि भन्न मिल्दैन,
1: तैपनि अब 6 महिना कट्यो,
2: भर्खर 6 महिनामा चाहिँ सङ्केत त अब खगेन्द्र सुनाले भनेपछि 6 महिनामा 6 वटा दाँत गन्ने हो र भने यसै त कुरा नगरौँ, किनभने हामीले अब पहिला पनि हेरेकै हो होइन। अब हेरौँ न, अब 1-2 वर्ष अब अर्को सरकारलाई त यो सरकारलाई त अहिले तुरन्त नजाला,
1: समय छ
2: अब हेरौँ न के गर्छ गतिविधि, अब हामी पनि त्यसै पर्खाइमा हो।
1: अनि व्यापारीका लागि, निजी क्षेत्रका लागि केही सरकारले यसो राम्रै गर्न खोजे जस्तो लाग्छ नि यहाँलाई, विगतको जस्तै लाग्छ कि केही फरक लाग्छ?
2: अहिलेसम्म त सरकारको ध्यान गएको जस्तो लाग्दैन, उहाँहरूले चाहिँ अहिलेसम्म, उहाँहरू अहिले चाहिँ अब खै अब उहाँहरू केमा अल्झिराखेछन् भने अब हेरौँ भने कहिले प्राकृतिकमा यो के भन्छ तपाईँको बाढी पहिरो विपदमै उहाँहरू जुझिराख्नु पर्छ, फेरि अब खुट्टा टान्नेहरूसँग उनीहरूसँग लड्दा लड्दै ठिक्छ, अनि यो बिचको मान्छेहरूलाई चाहिँ उहाँहरूलाई समय दिने फुर्सदै छ।
0: यो नाका खोल्नमा सरकारले अलिकति ढिलाइ गर्यो भन्ने पनि छ क्या गुनासो, तातो पानी नाका खोल्यो भने तब मात्र सब सहज हुन्छ, व्यापार व्यवसाय सामान सस्तोमा आउँछ छोटो समय,
2: त्यो चाहिँ हो
0: त्यो चाहिँ
2: तातो पानी रसुवा चाहिँ छिट्टै नै खोल्नुपर्छ। कोरोलाको चाहिँ एकदमै यो मौसमी बेमौसमी भन्ने हुन्छ कोरोला नाकाबाट, अब फेरि अब सिजन आउँदैछ हिउँ परिदिइहाल्छ काम ठप्पै हुन्छ। अब देशको यत्रो राजस्व यो आउने यो ठाउँ स्रोतलाई नै यो हेला गर्नु चाहिँ भएन, किनभने देशको एउटा यो पनि एउटा अभिन्न अङ्ग हो, यसलाई चाहिँ अलिकति राम्रोसँग अलिकति ठुलो बाटो अथवा ड्राई पोर्ट कसरी गर्ने सरकारले चाहिँ यसमा ध्यान दिनै पर्छ।
0: अर्को यो दसैँमा जस्तो तपाईँहरूले यसरी व्यवसाय गर्नुभएको छ, पैसा भाडा तिरेर पसल राख्नु भएको छ, सम्भव त आफ्नै घर भए पनि मलाई त्यस्तो जानकारी छैन, यो अनलाइन व्यापार अलिकति पछिल्लो समय व्यापक रूपमा अफर भन्ने दसैँमा यो चलाउँछ कि, यो चाहिँ यसले कस्तो असर गरिरहेको छ बजारमा?
2: होइन, व्यापारमा जति एडभर्टाइजमेन्ट भयो त्यति राम्रो हो, म अनलाइनलाई चाहिँ म नराम्रो भन्दिनँ, एडभर्टाइज हुनै पर्छ कुनै पनि व्यवसायमा। अब तर यसमा चाहिँ अब नेपालको अब चाहिँ यो नेटवर्किङ बिजनेसमा चाहिँ तपाईँको कस्तो भन्यो भने एउटा गतिलो र एउटा राम्रो चाहिँ एउटा यो प्लेटफर्म छैन कि तपाईँको, यसमा चाहिँ यो बढी स्क्याम गर्ने नचाहिने मान्छेहरू यो काम नपाएको बेरोजगारहरूले चाहिँ उनीहरू चाहिँ खटिरहेका छन्, गर्ने मान्छेलाई चाहिँ गर्न दिनुपर्छ, किनभने स्वतन्त्र रूपमा व्यवसाय गर्न पाउने चाहिँ अधिकार हुन्छ चाहे सरकारको दायराभित्र
0: उपभोक्ताले सस्तोमा सामान किन्ने नै हो जसरी पनि, होइन उपभोक्ताले फाइदा हुनु पर्यो, ठिक छ। अनि पछिल्लो समय यो व्यवसायहरूलाई ब्याङ्क वित्तीय संस्थामा किस्ता तिर्ने कुराहरू सरकारले ब्याज बिनाका कुराहरूमा अब यो कोरोना पछाडि भूकम्प पछाडि व्यवसायहरू धेरै पीडित भयो भनिन्छ, यसमा चाहिँ के छ अवस्था अहिले बजारको, के बुझ्नु भएको छ? यहाँ त लामो अनुभव छ है,
2: अहिले चाहिँ तपाईँको कस्तो भने अलिकति यो तपाईँको ब्याङ्कबाट चाहिँ ब्याजहरू चाहिँ अलिकति सस्तोमा आएको छ, त्यो व्यवसायको लागि चाहिँ एकदमै राम्रै छ। अब पहिला पहिलाको यो दाजुमा अब ऋण लिनलाई चाहिँ कस्तो भने उनीहरूको क्राइटेरिया मिट गर्न नै गाह्रो हुन्छ तपाईँको, किनभने यो हाम्रोको एउटा पक्ष चाहिँ सरकारबाट पनि धेरै कमजोर छ कि तपाईँको, हामीहरूको यो बिजनेसको यो कुनै पनि एउटा डकुमेन्टहरू ब्याङ्कमा बुझाउनु पर्दाखेरि अलिअलि त फर्स्टै डकुमेन्ट बुझाउनै पर्ने भइराखेको हुन्छ।
0: अनि अब सरकारले के सुधार गर्नुपर्छ व्यवसायका लागि, होइन यो नाका खोल्नेदेखि
2: सरकारले चाहिँ तपाईँको यो अलिकति, किनभने कोही पनि व्यवसायले तपाईँको बाहिरबाट चाहे सानो होस् चाहे ठुलो होस् इम्पोर्ट गर्दाखेरि, अब म तपाईँलाई एउटा खुलै रूपमा भन्दैछु होइन, यो चाहिँ अलिकति हामीहरूको व्यापारीहरूमा पनि अलिकति लुकाउने अलिकति यो सरकारले गर्दाखेरि नै हो, यो के हो भन्दाखेरि जब पैसा पठाउँदाखेरि चाहिँ एकदमै हामीले थर्ड पार्टीबाट लिनुपर्ने हुन्छ जसलाई चाहिँ हुन्डी भन्छ,
0: हुन्डी हो हुन्डी कारोबार,
2: यो एउटा कारोबारलाई चाहिँ निरुत्साहित गर्नको लागि सरकारले बरु आफैले एउटा चाहिँ इम्पोर्ट एक्सपोर्ट गर्ने व्यवसाय भ्याटमा दर्ता भएको व्यवसायहरूलाई निश्चित एमाउन्ट, जस्तै अब आजको रेटमा चाइनाको रुपियाँ ब्याङ्क रेट 23.20-80 छ भन्यो भने सरकारले बरु 23.20-50 मार्जिन राखेर सरकारले चाहिँ बरु व्यवसायीलाई पैसा बाहिर पठाउने र त्यही अनुसारको माल चाहिँ भित्राउने चाहिँ एउटा नीति ल्याउनु पर्छ। यसले गर्दाखेरि चाहिँ तपाईँको हुन्डी कारोबारी र बाहिरबाट आउने रेमिटेन्सहरूको पनि एकदमै लयमा आउँछ, र यो नमिलाइकन त मिल्दैन, अनि त्यसपछि आएको सबै काम पारदर्शितामा आउँछ, ट्याक्स तिरेको सबै पारदर्शितामा आउँछ, अनि मात्र यो अलिकति यो व्यवसायको लय आउँछ, नत्र भए त अब एउटा समाउने अर्को फुकाउने भने जस्तो मिलेन कि, यदि आउने नै हो भने सबैलाई चाहिँ यसलाई यो गाँठो चाहिँ सबै ठाउँमा मिलाएर ल्याउनु पर्ने हुन्छ, किनभने हामीले यो पैसा बाहिर पठाउँदाखेरि अब सबैजनाको चाहिँ अब एक अब माथिको ठुलो ठुलो व्यवसायी बाहेक यो तलबाट गर्दाखेरि चाहिँ हामी तलको लागि चाहिँ अलिकति हामी चाहिँ अलिकति छिटो मिचोमै
0: हो। यो मैले एउटा यहाँले उठाउनु भयो, यो ठुला व्यवसायहरू ठुला मार्टहरू सुपर मार्केटहरूसँगले पनि फुटकरमा सामान बेच्दाखेरि यो साना व्यवसायहरूलाई चाहिँ असर पर्यो पनि भन्ने गुनासो छ क्या व्यापारीहरूको, मैले कुरा गर्दाखेरि केही व्यापारीसँग त्यसमा के छ, केही खाडल छ, त्यस्तो समस्या छ खुला खानामा?
2: अब हेर्नुहोस् त, अब तपाईँ वाइवे चाउ 20 रुपियाँ छ, तपाईँ फुक्का खानुभयो, तपाईँ घरमै पकाउनु भयो 20 रुपियाँमा तयार भयो, तपाईँ रेस्टुरेन्टमा बसेर खानुभयो तपाईँले 250 रुपियाँ तिर्नुभयो, त्यो त अब त्यो जायज, म त यसमा त केही पनि भन्दै, त्यो आफ्नो हैसियत हो मान्छेको, कसैले 5 स्टारमा खानु मन लाग्छ सेकुवा, कसैले बाजेकोमा खानु मन लाग्ला,
1: ठाउँ
2: अनुसारको त्यो अब उनीहरूले त्यही अनुसारको आफ्नो खर्च पनि हुन्छ, त्यही अनुसारको उनीहरूको आफ्नो स्टाफ चार्ज हुन्छ, त्यसलाई मेन्टेन त गर्नुपर्छ। म यसमा चाहिँ
1: यो कपडाको व्यवसाय अब अहिले आयात निर्यात विशेष गरी मुख्य नाकाबाट ठप्प जस्तो छ, समस्या छ होइन, अलिअलि आइरहेछ यो कोरोला नाकाबाट, दुईटा नाका बन्द छ। यो मौजदात कति छ, सामान जम्मा चाहिँ कति छ हामीसँग अब पुग्ने थेग्ने कपडाकोहरूमा, कसरी आइरहेछ अहिले आयात चाहिँ चीनबाट?
2: अब चाइनाबाट आउन त पहिलाको दाजुमा त धेरै नै कम आएको छ। अब देशलाई मात्रै भन्ने हो भने त एक वर्ष आयात नगरे पनि त्यति चाहिँ होलसेलरहरूसँग त्यति नै सामानहरू अहिले पनि पर्याप्त रूपमा छन्। तर पनि कस्तो भन्यो भने अब समय अनुसार अब नयाँ अब फेसन नयाँ डिजाइन अब यो सबैले त अलिकति नयाँ वर्षमा नयाँ लुगा भने जस्तै सबैले नयाँ खोजिहाल्छ।
1: हस् यहाँलाई धेरै धन्यवाद समय कुराकानीको लागि।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आज हामी दशैंको समयमा बजारको अवस्था र दशैं व्यापारमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। यसअघि हामीले कपड़ाको व्यवसाय गर्दै आउनुभएका विजेन्द्र मकाजुसँग कुराकानी गर्यौं। कार्यक्रममा अब सुनौ न्यू रोडमा कम्प्युटर ल्यापटप मोबाइल लगायत डिजिटल उपकरणको कारोबार गर्दै आउनुभएका व्यवसायी एवं कम्प्युटर एसोसिएशन नेपाल क्यानका निवर्तमान अध्यक्ष रंजित पोदारसँगको कुराकानी।
1: आज हामी कार्यक्रम बदलिँदो नेपालका लागि काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्यू रोडमा छौं। यति बेला मसँग हुनुहुन्छ रंजित पोदारज्यू। म उहाँसँग आज समग्र दशैंको बजार किनमेलको अवस्था र विशेष गरी यो डिजिटल उपकरणहरूको किनबेच ग्याजेट्सको व्यवसायको सन्दर्भमा उहाँसँग अलिकति जिज्ञासा राख्छु। स्वागत छ रंजित पोदारज्यू यहाँलाई उज्यालोमा।
2: धन्यवाद।
1: अब यहाँले व्यवसाय गर्दै आएको यो के छ पछिल्लो अवस्था ग्याजेट्सहरूको बिक्री वितरणको कुरालाई लिएर हेर्दाखेरि, दशैंसँग जोडेर हेर्दा यसलाई व्यवसायलाई?
2: अब दशैंसँग जोडेर हेर्दाखेरि अहिलेको व्यवसायलाई एकदमै साम्य देखिरहेको छु, निराश टाइपको एउटा हुन्छ नि। दशैंको उत्साहमा जुन फेस्टिभल आइरहेछ यसमा चाहिँ हाम्रा ग्याजेटहरू कोही बाहिर गइरहेछ, सानोतिनो ग्याजेटहरू भए पनि या ठुलो ल्यापटप वाटेभर जे भए पनि ती किन्नेहरूको एउटा ताती हुन्थ्यो क्या। तर त्यो चाहिँ यसपालि चाहिँ एकदमै कम मात्रामा देखिरहेछ। अब विभिन्न कारणहरूले पनि होला, यसलाई छोएको अगाडि गएको हाम्रो घटनाहरू भोटेकोसीदेखि लिएर जुन अहिले आइरहेछ देशमा, ती कुराहरूलाई पनि जोडेर हेर्दाखेरि चाहिँ यस्ता कुराहरूले एक प्रकारको चाहिँ तपाईँको इस्यु चाहिँ आएको होला कि जस्तो पनि लागिरहेछ। किनभने आमदानी भइसकेपछि एउटा सोच पनि मान्छेलाई उमङ्ग मनाउने एउटा त्यो पाटो हो भने, अर्को पाटो जुन काठमाडौँ छोडेर जाने एक्सेसहरू बाटोहरू जुन पहिला सुनिन्थ्यो यति लाख मान्छे जाँदैछ, तर यसपालि सायद त्यो एकदम 50% झर्छ कि जस्तो लागेको छ। त्यो कारणले जाँदै जान्न त अहिले किनेर के गर्नु, मेरो पुरानैबाट हिजोको दिनमा के हुन्थ्यो, पुरानो चाहिँ एउटा नयाँ लिएर जाउँ न त भन्ने कुराको एउटा ताती हुन्थ्यो। त्यो चाहिँ यसपालि एकदमै कम देखिरहेछ, न्यून देखिरहेछ।
1: विपदसँगै चिनिया नाका अवरुद्धको हुँदाखेरि पनि त्यो समस्या आयो सम्भवत,
2: त्यसले चाहिँ तपाईँको सामानहरूको चाहिँ सर्टेजहरूमा चाहिँ एउटा पाटो ल्याउँछ, प्राइसहरू बढ्ने एउटा सर्टेज आउँछ। त्यो अवस्था चाहिँ भइसकेको छैन। हिजोको जुन प्राइसहरू थियो ग्याजेटहरूमा, ल्यापटपहरू जुन हेभी इक्विपमेन्ट छ त्यो पहिलेदेखि नै ग्लोबल्ली महँगो भइरहेछ, त्यो त छँदैछ। तर नाका तपाईँको बन्द भयो र त्यही कारणले गर्दा प्राइस महँगो भयो, त्यही कारणले व्यापार भयो, त्यो चाहिँ भएको छैन। किनभने स्टक त एटलिस्ट 2 महिना 3 महिना 4 महिना धान्ने चाहिँ स्टक हुन्छ। अहिले भर्खर घटेको घटनाले चाहिँ डिमान्डै त्यो हाई छैन क्या। त्यतिखेरसम्म सायद अब मान्छे हाल्ने हालिसकेको सामान दसैँ कट्ने बित्तिकै सामानहरू बाई रोड अर्को बाटोबाट भए पनि विभिन्न बाटोहरू छन् त्यसबाट आइपुग्छ, आइपुग्न चाहिँ त्यही कारणले चाहिँ होइन। तर नाकाले त्यो जुन घटना घट्यो त्यो घटनाको दुखोस् भनौँ न के भन्ने त्यो टाइपले पनि मान्छेलाई एक्सपिरियन्स गर्ने कतिको क्यापेसिटी बढ्या छ कि छैन, गर्ने कि नगर्ने, भोलि के हुन सक्छ भने यस्ता कुराहरू पनि सोच आएको जस्तो लागिरहेछ मलाई।
1: अब भनेपछि यो मौजदात चाहिँ प्रशस्त मात्रामा हामीसँग केही समयका लागि अझै छ?
2: मजाले छ। सामान कसैले हुन्छ यो सामान घट्यो यो कारणले घट्यो भन्ने कुरो अहिलेसम्म हामीले बोल्नु परेको छैन। कति कुराहरू अर्जेन्टहरू बाहिर पनि मगाएर राखेको छ व्यापारीहरूले, होला त्यसमा बाहिर आउँदा 100-200 रुपियाँ एउटा सामानमा, तर चाहिँ एकदमै हाइली अप चाहिँ भइरहेको अवस्था चाहिँ छैन।
1: अब जस्तो चीनसँगको मुख्य तीनवटा व्यापारिक नाका तातो पानी, त्यसै गरी केरुङ र कोरला हो। त्यसमध्ये अब तातो पानी र केरुङ त ठप्प नै छ अहिले, त्यहाँ त बाढी गएर, अनि तातो पानी पनि सरकारले प्रयास गरे पनि त्यो पनि सञ्चालनमा छैन। अहिले विकल्प भनेको त्यही एउटा मात्रै कोरला नाका हो, त्यो पनि अहिले बाढीले गर्दाखेरि अझै प्रभावित छ, बल्ल तल्ल त्यहाँ अलिअलि सामान आयात भइरहेको अवस्था छ। यो व्यवसायहरूले तातो पानी नाका चाहिँ एकमात्र सबैभन्दा राम्रो विकल्प हुन सक्छ भन्ने माग उठ्छ बेला बेला, होइन? यसलाई कसरी लिनुभएको छ यहाँले?
2: यो चाहिँ के छ भने त्यो चिनभन्दा तपाईँको नजिकको नाका पर्न जान्छ कस्टिङदेखि लिएर, किनभने जति पनि सामान ल्याउँदाखेरि कस्टिङ यदि सस्तो पर्यो भने हामीले पनि एन्ड युजरलाई चाहिँ त्यो सस्तोमा बेच्न पाइन्छ क्या। त्यसले गर्दाखेरि त्यो नाका सबभन्दा सजिलो र सुरुवात पनि त्यही नाकाबाट भएको यहाँ छिर्नको लागि। पछि आएर यो सानो बाटो भयो अलिकति, तर चिनले के भन्नु उताबाट तपाईँको केरुङको चाहिँ ठुलो बनाइदियो, योभन्दा बढी त्यहाँबाट सामानहरू आउन थाल्यो, भन्दा भन्दै कोरला पनि एउटा सुरुवात भयो। तर अब त्यहाँनिर त हिउँदो महिना बाटो त्यस्तो छ, बाटो एक्सेस त एकदमै गाह्रो छ नि त, फेरि पनि जैन तैन गरेर सामान चाहिँ आइरहेछ। हो, नेपाल सरकारले चाहिँ यसलाई अहिले अब यताको त सम्भव अलिकति गाह्रै छ केरुङको, तर तातो पानीलाई चाहिँ यदि पहल गरियो भने मेरो विचारमा त्यो चाहिँ अलिकति चाँडै सकिएर त्यहाँबाट चाहिँ सुरुवाती गर्न चाहिँ सजिलो हुन्छ अहिलेलाई चाहिँ मलाई लागिरहेछ।
0: अहिले बजारमा अलिकति चहल पहल यो घट्ने कुरालाई मूल्य वृद्धिसँग कसरी जोडेर हेर्ने, सामानको भाव केही बढेको
2: छ? त्यस्तो हिजोको दिन र आजको दिनमा त्यसरी मूल्य चाहिँ बढेको छैन। मैले अघि नै भने ग्याजेटहरू प्राय आउने भनेको यो नाकाहरूबाट ग्याजेटहरू हो, ती ग्याजेटहरूको प्राइस त्यस्तो माथि बढेको छैन। र ग्लोबली जुन कुरो बढ्या छ त्यो हिजो पनि बढेको थियो आज पनि बढेकै छ होइन, त्यसलाई चाहिँ त्योसँग चाहिँ दाज्नु पर्दैन। कसैले होला नि यो ल्यापटपको कुरा होला यति महँगो भयो भनेर, ती कारणले होइन, त्यो ग्लोबली कारणले गर्दाखेरि महँगो भएको कुरा हो।
0: बजारमा हेर्दाखेरि मानिसहरूको भिड त देखिन्छ पसलहरूतिर, सामान्यतया अब दसैँको समय हो, यो स्वाभाविक पनि होला। यो चाहिँ वास्तविक व्यापारकै रूपमा यसलाई लिने अथवा विगतको भन्दा एकदमै हामी तल्लो अवस्थामा गएको अवस्था हो?
2: यस्तो छ, भिडभाड चाहिँ तपाईँको हिजो पनि उत्तिकै हुन्थ्यो, आज पनि त्यही देखिन्छ, किन न्यू रोडमा चाहिँ कुनै एउटा बाहिर निस्केर हेऱ्यो भने एकदमै हिँड्न सक्ने अवस्था पनि हुँदैन, त्यो भिडभाड आज पनि देखिएको छ। अब यो सबभन्दा मेन के हुन्छ नि, कपडाको बढी मात्रामा दसैँ आए तिहार आए यसो नयाँ लुगा लगाउँ नयाँ जुत्ता लगाउँ त्यो टाइपको भिडभाड चाहिँ एक प्रकारको त्यो चाहिँ छ होला। आफू त्यो व्यापारी पनि परिएन तर बुझ्दा देखिन्छ, तर कतै कतै न्युजहरू पनि पढ्दाखेरि हिजोको दसैँ भन्दा आज चाहिँ 50% मेरो व्यापार कम छ, आइमिन चाहिँ कपडैहरूको, तिनीहरूको पनि कुरा सुनिया मात्रै, आइमिन चाहिँ कुनै पढेको कुरा चाहिँ त्यो पनि सुनिन्छ देखिन्छ। भनेपछि पर्चेसिङ भिड उत्तिकै छ, पर्चेसिङ पावर कम भएको हुनसक्छ। हिजो मैले 20,000 सपिङ गर्थेँ भने आज 10,000 हुनसक्छ व्यापार, त्यसले गर्दा त्यहाँनिर चाहिँ कम भएको हुन्छ। र व्यापार स्वात्तै जिरो नै छ भन्न पनि मिल्दैन, छ न चाहिँ छ, तर तुलनात्मक रूपमा जुन हुनुपर्ने हो यस्तो फेस्टिभलमा त्यो चाहिँ छैन।
0: अब यो पसलहरूमा पछिल्लो समय भिड नदेखिनुमा यो अनलाइन व्यापारलाई पनि अलिकति लिइन्छ होइन, यसको अवस्था के छ यो तपाईँको विद्युतीय यो उपकरण यान्त्रिक सामानहरूको सन्दर्भमा?
2: यो राम्रो कुरा गर्नुभयो, एकदमै अहिलेको हिसाबमा अनलाइन जुन व्यापार भइरहेछ त्यो राम्रो फस्टाएको छ, राम्रो नै सेल्स देखाइरहेछ। मान्छेको एउटा त के भने टाइम बच्यो, सेलेक्सन गर्ने त्यहाँ धेरैवटा अप्सनहरू त्यहीँ भेटिहाल्छ, चित्त बुझ्यो, रिटर्न पोलिसीहरू पनि आफ्ना आफ्ना त्यहाँ राखेकै छन्। र अनलाइनहरूको अलिकति भर पर्दो तिनीहरूको जुन निकाय जुन कानुनी छ त्यो पनि अब पास त हुँदैछन् होइन, ती कुराहरूमा अलिकति पहल गर्यो भने चाहिँ भिडभाड अझ अलिकति मोर कम हुन सक्छ। र प्राइसिङहरू पनि उनीहरू अनलाइनमा के हुन्छ, एउटा भाडा तिर्नु परेन, स्टाफहरू धेरै राख्नु परेन होइन, डेकोरेसन पार्टलाई खर्च गर्नु परेन, यिनीहरूले गर्दा अब एन्ड युजरले अलिक सस्तो परिरहेछ होला। कतिले चाहिँ तपाईँको देखाउने बेलामा एउटा सामान देखाइरहेछ, पुगाउने बेलामा एउटा पुगिरहेछ, त्यसपछि त्यो कन्ट्याक्टलेस हुन्छ, त्यस्ता पनि कुराहरू हामीले सुनिरहेको हुन्छौँ देखिरहेको हुन्छौँ। कतिले पहिला पैसा पैसा चाहिँ सामान पठाइदिन्छ, पैसा पठाइदिन्छ सामान छैन, त्यस्ता केसेसहरू पनि छ। त्यसले गर्दा त्यसलाई चाहिँ ट्रस्टेबल बनाइयो भने आज जुन यत्र महँगो तपाईँको न्यू रोडमा भाडा देख्नुहुन्छ, भाडा सुन्नुहुन्छ होइन, तसिने छाप टाइपको भाडाहरू छ नि त, त्यो भाडा उठाउने कहाँ भने त्यही सामान बेचेर त्यहीँबाट नाफा खाएर हो नि त। त्यो कुराहरूलाई चाहिँ अनलाइनले चाहिँ अहिले चाहिँ सस्तो बनाइदिएर, तर त्यसमा चाहिँ व्यापार एकदमै राम्रो। अस्ति नै एउटा भाइले भन्दै थियो कपडाको मात्रै व्यापार हामीभन्दा बढी त्यो अनलाइनवालाले गरिरहेछ दाइ, 3 महिनामा उसले 1 करोडको सामान मेरो लगिसक्यो होइन, भनेपछि व्यापार त रहेछ, गर्नेले गरिरहेछ, उसले राम्रो गरेछ त राम्रोसँगले भइरहेछ, त्यसले गर्दा त्यसले पनि एक प्रकारको भिडभाड चाहिँ कम गरेको अवस्था चाहिँ छ।
0: त्यसको प्रभाव जस्तो पसलै राखेर भाडा तिरेर गर्ने व्यवसायहरूलाई कसैले कोठाभित्र राखेर अनलाइनमा व्यापार गरिरहेछ भने त्यो प्रभाव असर यहाँ देखिन्छ कि देखिन्न बजारमा त्यसको, त्यसको लागि के गर्ने?
2: डेफिनेटली देखिन्छ नि, त्यो कुरा किन देखिन्छ भने जो मान्छे हिजो चाहिँ न्यू रोड गएर म केही किनौँ भनेर थियो भने आज ऊ घर पसेर मैले चाहिँ किन्यो भने त्यो त मान्छे घट्यो नि त,
0: घट्यो।
2: र मान्छेहरू 2-3 खालेका छन्, एउटा चाहिँ होइन मैले छोएर छामेर मैले हेर्नुपर्छ अनि मात्रै मलाई चित्त बुझ्छ, कतिले होइन यसले गरेको ठिक रहेछ ठिकै हुन्छ, या कि रिटर्न पोलिसी छ ल्याउँछु, मेरो भएन भने बरु म फिर्ता गर्छु, अगेन मेरो आइहाल्छ, क्वालिटीमा जुन कुरो देखाएको एक त के छ भने अहिले एआईहरूले गर्दा क्वालिटी यो वान देखाएर फोटो देखाइदिए हुन्छ, तर सामान आउँदाखेरि त्यो नदेखिँदा मान्छेलाई मन खिन्न हुन्छ यो अनलाइनले कसरी, त सबै त्यो हुँदैन। कतिले त्यो काम जुन गरिरहेछ त्यो कामलाई चाहिँ रोक्नु पर्ने, त्यसका त्यो निकायहरूले चाहिँ त्यसलाई मोनिटरिङ गर्ने काम भयो भने एउटा पाउने सामान जेन्युइन चिजहरू चाहिँ पाउँछ। र अर्को त्यो मान्छेहरू जुन आइरहेछ त्यो त कम डेफिनेटली हुन्छ सर, अहिले पनि भइरहेछ। पहिलाको बेलामा किन्नु पर्यो भने न्यु रोडै जाउँ भने आज छैन। र विभिन्न चोकहरू जुन एक्सपान्ड भएको छ बजारहरू त्यहाँ सबै कुरा पाइराख्नु भएको छ अहिले तपाईँ जहाँ पनि जानुहुन्छ, ठुलो मार्केट एउटा बनिसकेको छ। तपाईँले चाहिने कुरा अलमोस्ट 100-200 रुपियाँको तल र माथिको कुरा मात्रै रहन्छ। त्यसले गर्दाखेरि त्यो हिसाबले पनि यी सिटीहरूमा चाहिँ अलिकति कम भएको पनि हुन सक्ने सम्भावनाहरू छ।
0: हामीसँग रञ्जित पोदारजी हुनुहुन्छ, उहाँ कम्प्युटर एसोसिएसन नेपालका
2: निवर्तमान
0: अध्यक्षकै रूपमा हुनुहुन्छ। यो व्यवसायहरूको एउटा गुनासो के छ भने विशेष गरी साना व्यवसायहरूको, यो ठुला सपिङ मल सपिङ सेन्टरहरू अथवा होलसेल व्यवसायहरूले फुटकर व्यवसायको जसरी उहाँहरूको जस्तै हिसाबले व्यापार व्यवसाय गरिदिँदाखेरि सामान सस्तोमा बेचिदिँदाखेरि हामी अलिकति प्रभावित भयौँ, हामीलाई समस्या भयो भन्ने खालको गुनासो कता कता सुनिन्छ। हामीले पनि कुरा गर्दाखेरि यो ठुला व्यवसाय र साना व्यवसाय बीचको खाडल छ नि, त्यसमा के छ समस्या के पाउनु भएको छ यहाँले?
2: ठुला र सानामा तपाईँको एउटा त तपाईँको के हुन्छ भने जसले एउटा बेच्ने हो उसले यदि रिटेल गर्न थाल्यो भने डेफिनेटली त्यहाँनिर प्रब्लम चाहिँ आउँछ। के प्रब्लम आउँछ भने मैले अब 5,000 रिटेलरलाई दिनुपर्ने कुरा यदि उसले 5,000 नै उसले पनि त्यहाँबाट दियो भने मैले पनि त लिने त्यहीँबाट हुन्छ। सिमिलर त्यो काम गर्नु हुँदैन र जहाँसम्म लाग्छ त्यो चाहिँ भएको छैन जस्तो मलाई चाहिँ लाग्छ। ठुला मलहरूमा उनीहरूको सबै कुरा हेर्नुहोस् न, एउटा भाडादेखि लिएर उनीहरूको डेकोरेसनदेखि लिएर उनीहरूको स्टाफ खर्चदेखि सबै महँगो हुन्छ। त्योभन्दा मुनिको पसलमा गएपछि त्यो कम हुन्छ कि उसले आफ्नो मार्जिन रेट कम राखेर त्यो प्राइस देखिएको हुनुपर्छ। अर्को तल्लोमा आएर तपाईँको उसले मार्जिन रेट कि हाई राखेर उसलाई सिमिलर लागेको देखिन्छ। मार्जिन रेटको कुरा हुन्छ कि मैले कति प्रफिट खाने, फेरि सानो प्रफिट खाएर उसले फेरि चलेमान हुन सक्दैन। त्यत्रो मन्थली भाडा भनौँ न एक्सपेन्स हुन्छ त्यो पुगा पुरा गर्न त्यही बेचेर गर्नुपर्ने हुन्छ होइन। मलाई जहाँसम्म लाग्छ जुन तल्लो जुन भन्नु उहाँहरूको चाहिँ प्रफिट मार्जिन अलिकति हाई सोचेर बसेर पनि त्यो टाइपको चाहिँ समस्या आएको जस्तो चाहिँ लाग्छ। तर त्यसरी चाहिँ डिलर र सब डिलर त्यो बनाएकोहरूमा त्यसरी गरिँदैन।
0: अब यो दसैँको समयमा कतिपय ठाउँमा अनलाइनमै भनौँ अथवा पसलहरूमा पनि यो अफरहरू भनेर ग्राहकहरू आकर्षित गर्ने गरिन्छ होइन, त्यो चाहिँ कस्तो लाग्छ? यसले चाहिँ समग्रमा त्यही किसिमको भाडा तिरेर त्यही गुणस्तरको सामान बेचिराखेका व्यवसाय र त्यो अफर भनेर विभिन्न किसिमको चाहिँ प्रलोभन जस्तो भनौँ न एक हिसाबले त्यो पार्दाखेरि पनि अलिकति असर हुन्छ, यसमा चाहिँ समानता हुनुपर्छ भन्ने खालको पनि कुरा गरिन्छ कि त्यो चाहिँ उहाँहरूको स्वेच्छाले बेच्न सक्ने विषय हो, ग्राहकलाई यदि फाइदा हुन्छ भने उहाँहरूले किन्न सक्नुहुन्छ भन्ने हिसाबले लिने कि अलिक विशेष गरी दसैँको सिजन भएर मैले यो कुरा गरिरहेको छु होइन। यो यसमा चाहिँ सरकारले पनि अलिकति नियमन गर्नुपर्छ यथावि रूपमा चाहिँ जुनसुकै ठाउँमा जसले जसरी पनि सामान जति पनि बेच्न पाउँछ भन्ने चाहिँ व्यवसायको धारणा के हो खास यसमा तपाईँको बुझाइ के छ?
2: यस्तो छ, यसमा तपाईँ के छैन अफर भनेको जहिले पनि लगाइँदैन र जहिले पनि लगाइयो भने त्यो अफरको कुनै भ्यालु पनि रहँदैन। त्यो भ्यालु क्रिएट गर्नलाई हामी यस्तै फेस्टिभलहरूमा चाहिँ एउटा अफर लगाउँछौँ। अफर नहुँदैमा त्यो नराम्रो चिजहरू चाहिँ बेचेर हुँदैन, जुन हिजो बेचिरहेको सामान हुन्छ त्यही सामान बेचिरहेको हुन्छ। केवल के हुन्छ भने त्यसको मार्जिन रेट चाहिँ घटाइदिया हुन्छ त्यो फेस्टिभलको इभेन्टको जुन टाइम हुन्छ त्यो टाइम पिरियडमा, र त्यसमा चाहिँ सेल्स बढी एउटा पार्ट चाहिँ के हुन्छ भने मेरोमा मैले कुनै अफर लगाएँ भने मेरो 10 आइरहेको थियो भने मेरो 100 कस्टमर चाहिँ आयो, 100 मैले हिजो म 10 बेचेँ आज म 100 बेचेँ, यदि 100 रुपियाँ नाफा कमाइरहेको थियो भने 100 10,000 भयो, अर्को म 500 खाइरहेको थियो भने 10 तपाईँको मेरो 2,000 रुपियाँ भयो 5,000 रुपियाँ भयो भन्ने टाइपको हुन्छ। र त्यो 100 कस्टमर मेरो वर्षभरिको कस्टमर बन्यो क्या, लङ टर्मको लागि व्यापारीले सोचेको हुन्छ। र बाहिर पनि यो कुरा चाहिँ तपाईँको क्रिसमसहरू भयो, न्यु इयर भयो, ब्ल्याक फ्राइडे भयो, यस्ता कुराहरू चाहिँ लगाइरहेको हुन्छ। र कति चाहिँ टाइअप तपाईँको कम्पनीसँग गरिदिया हुन्छ, बाहिरतिर चाहिँ कम्पनीहरूले ब्ल्याक फ्राइडेमा चाहिँ तपाईँको 80% डिस्काउन्ट तल यति पिसलाई क्वान्टिटी छुट्याइदिया हुन्छ क्या। त्यस्तै गरी यिनीहरूको अफरमा पनि होला, मैले चाहिँ 3 अफरमा मसँग 500 चाहिँ यो 500 आउट गर्छु यो प्राइसमा, नाफै नखाइकन व्यापारीले दिँदैन, थोरै मार्जिनमा आफ्नो कस्टमरहरूलाई बनाउनलाई वर्षभरिमा उसँग व्यापार गर्नलाई यदि ऊ सोर पसल खोलेर बसेका छ भने उसले नराम्रो चाहिँ गर्दैन. किन गर्दैन भने तपाईँ हामी किन्न गयो भने हामी हेर्छौँ डेफिनेटली, हामीले हेरेर पल्टै उल्टै गरेर यो सामान किन्न मिल्छ मिल्दैन हेर्छौँ. एउटा पाटो त्यो हुन्छ. अनलाइनले दियो भने उसले उसँग यदि रिटर्न पोलिसी यदि छ भने उसले घरमा ल्याएर पनि हेरिकन तपाईँको अहिले त कानुनै छ होइन, उसले यदि नराम्रो दिएको छ भने उसलाई वाणिज्यमा त्यसमा तपाईँको दर्ता गरेको हुन्छ, समात्न सक्ने अवस्था हुन्छ. यो अफर भनेको हामी सबैलाई हुने गरी यो दसैँ तिहार छठ एवं प्रकारको अफरहरू जेन्युइनली नै लगाएको हुन्छ. र कति कम्पनीहरूले ल तपाईँ यो दसैँको लागि 100 पिस चाहिँ पहिलाको रेटभन्दा कममा पनि दिएको हुन्छ कि यो दसैँको अफरमा यति भयो तलाई 100% दिँदैन कि यति पर्सेन्ट ल 10% पहिला दिएको छ ल 20% 25% डिस्काउन्ट चाहिँ त्यो चाहिँ तपाईँको एउटा मार्केटिङको पोलिसी भनौँ त्यो हिसाबले चलाएको.
0: अब पछिल्लो समय यहाँले यो व्यवसाय गरिरहँदा विशेष गरी डिजिटल उपकरणको कारोबारमा ग्राहकको आकर्षण केमा छ अहिले पछिल्लो समयमा के छ सबैभन्दा?
2: अब ग्राहक चाहिँ तपाईँको डिटेल चाहिँ अब के छ भने यसमा छिरिसकेपछि अब एउटा ल्यापटप लिएपछि त्यसलाई वाइफाई राम्रै चाहियो, माउस राम्रो चाहियो, एयरबड चाहियो, आइमिन
0: त्यो समग्र प्याकेज जस्तो
2: प्याकेज उसले एक थोक लिएपछि त्यसलाई चाहिने कनेक्ट जुन सामान हुन्छ त्यो सबै नै चाहिने हाल्छ. त कसैलाई आज चाहिन सक्छ, कसैलाई आवश्यकता अनुकूल भोलि पछि चाहिन सक्छ, उसलाई चाहिन्छ नि. आज तपाईँ यो ल्यापटप लिनुभयो, अब मिटिङ गर्नु पऱ्यो, हेडफोन त चाहियो. आज मिटिङ गरेन भने तर 3 दिनपछि गऱ्यो भने 3 दिनपछि त त्यो किन्नु पऱ्यो भने त्यो हिसाबको निडेड अनुसार तपाईँको त्यो लग्या हुन्छ. अब त्यो ग्याजेटहरू ठुलो सामान अलिक चाँडै बिग्रिन्छ, ग्याजेट अलिकति चाँडै बिग्रिन्छ, त्यसको सेल चाहिँ अलिक बढी हुन्छ, ठुलोको अलिकति कम हुन्छ.
0: भनेपछि यो डिजिटल उपकरण विशेष गरी तपाईँहरूले गर्ने व्यवसायमा दसैँमा र अरू बेला के फरक हुन्छ? अलिकति केही व्यापार बढ्ने अवस्था त्यस्तो रह
2: त्यस्तो खालको अफरहरू लगाउँदाखेरि चाहिँ व्यापार बढेको जान्छ, किनभने मान्छेलाई हुन्छ यतिखेर किनिहालौँ न, यो त अफर तपाईँको रहँदैन,
0: पैसा पनि सबैसँग हुने अवस्था,
2: सबैसँग भएको अवस्थामा ल एउटा यो निजेरै छ भने आवश्यकतै छ या मलाई पछि चाहिँ चाहिएको छ, 1 महिना पछि चाहिएको छ भने पनि अहिले चाहिँ हामी योभन्दा पहिला अब पहिला हामी क्यानिन पोटेकहरू क्यानले बसे नि लगाइदिएको, त्यसको अफरको लागि 3 महिना 4 महिना 5 महिनादेखि कुरेर बस्थ्यो. क्यानिन पोटेकमा चाहिँ अफर आउँछ अनि किन्नुपर्छ भन्ने टाइपको भने त्यो अफरलाई वेट गर्ने त हो नि, हुन पनि हो. मार्केटभन्दा त्यहाँनिर तपाईँको 25-30-40-50% अफसम्म पनि त्यहाँ सामानहरू ग्याजेटहरू ल्यापटप कम्प्युटर यिनीहरू पाइन्थ्यो होइन. त्यो हिसाबले चाहिँ मान्छे वेट चाहिँ गर्छ र त्यो किन्नको लागि चाहिँ पछि चाहिएको छ भने आजै पनि त्यसले गर्दाखेरि सेल्स चाहिँ बढेर जान्छ.
0: अब रञ्जित प्रधानज्यू, यो तपाईँसँग मैले 3-4 महिना अगाडि सम्भवतः हामी कुराकानी गऱ्यौँ, त्यो बेला मैले एउटा महत्वपूर्ण विषय यो निजी क्षेत्र चाहिँ धराशायी बनेको अथवा व्यापार व्यवसायमा व्यवसायहरू विशेष गरी वित्तीय क्षेत्रबाट बढी प्रभावमा परेको, बैङ्कको ऋण व्यवसाय घटेको, आर्थिक रूपमा अलिकति तल्लो अवस्था भन्ने किसिमबाट कुरा गरिरहेको थियौँ. अहिले 2-3 महिनामा के फरक पाउनुभयो अथवा त्यो अवस्था अझै तल गिर्यो अथवा केही सुधारको प्रयास नहुँदै विपदले केही बिगार्यो, के छ अहिले अवस्था?
2: त्यो अवस्था झन् तपाईँको तल झरेको अवस्था छ अहिले, जुन हिजोको अवस्था थियो त्योभन्दा पनि मुनि अहिले गइसकेको अवस्थाहरू छन्, किनभने प्रोक्योरमेन्टहरू जुन हुनुपर्ने हो सबभन्दा ठुलो बाहिर गभर्मेन्ट नै देखिन्छ, गभर्मेन्टको प्रोक्योरमेन्टहरू एकदमै कम मात्रामा आइरहेको अवस्थाहरू छन्. त्यो नआइकन व्यापारै नभइकन मैले ऋण लिएर गर्ने के? तपाईँको जब तपाईँको सेल
0: अथवा त्यो अवस्था अझै तल गिर्यो अथवा केही सुधारको प्रयास नहुँदै विपदले केही बिगार्यो, के छ अहिले अवस्था?
2: त्यो अवस्था झन् तपाईँको तल झरेको अवस्था छ अहिले, जुन हिजोको अवस्था थियो त्योभन्दा पनि मुनि अहिले गइसकेको.

0: राख्न होला, पैसा चाहियो पैसा चाहियो, कहाँ खोज्ने ब्याङ्क, अनि बल्ल गएर तपाईँको प्रोसेस अनुसार त्यो गरेपछि ल्याएर अनि म स्टक राख्छु, मेरो सेल्स हुन्छ। डिमान्डै अहिले छैन, मेरो मात्रै होइन कि इन टोटल सबैको बुझ्नु भयो भने डिमान्ड एकदमै लो लेभलमा अहिले झरिसकेको छ। त्यसले गर्दाखेरि अर्थतन्त्र त तपाईँको अहिलेको अवस्थामा नामडोलै भएको अवस्था चाहिँ देख्छु म।
1: यो समय दिनुभयो यसका लागि धन्यवाद छ।
0: हस्, हजुरलाई पनि धेरै धेरै धन्यवाद। सम्पूर्ण दर्शकहरूलाई चाहिँ दसैँ शुभ, विजयादशमी, दीपावली, छठको धेरै धेरै शुभकामना सहित यति कुराहरू सोधिदिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क्यु।
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रममा दशैंको चहल पहल, व्यापार व्यवसायको अवस्था, सीमानाका बन्द हुँदा सामान आयातसँगै मूल्य वृद्धि, उपभोक्ताको महँगीएको चाड लगायतका विषयमा कुराकानी गरिरहेका छौं। यसअघि कार्यक्रमको पहिलो खण्डमा हामीले भोटाहेटीमा कपड़ा व्यवसाय गर्नुभएका विजेन्द्र मकाजु र न्यूरोडमा डिजिटल उपकरण सम्बन्धी कारोबार गर्ने रंजित पोदारसँग कुराकानी गर्यौं। कार्यक्रमको दोस्रो खण्डमा चाडपर्वको बेला माग तथा व्यापार धेरै हुने सुनचादी व्यवसायसँग सम्बन्धित रहेर नेपाल सुनचादी व्यवसायी संघका अध्यक्ष समेत रहनुभएका व्यवसायी महेन्द्र रत्न साक्येसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
3: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
4: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
3: विशेषताहरू:
4: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
3: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
4: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
4: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: श्री ठाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क।
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी दशैंमा बजारमा देखिएको चहल पहल र व्यापार व्यवसायको अवस्था, बढ़दो महँगीमा उपभोक्ताले खेप्नु परेको शास्ति आदि विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। अबको क्रममा लामो समयदेखि सुनचारी व्यवसाय गर्दै आउनुभएका महेन्द्र रत्न साक्येसँग हामी कुराकानी गर्छौं। उहाँ नेपाल सुनचारी व्यवसायी संघका अध्यक्ष पनि हुनुहुन्छ। सुनौ उहाँसँगको कुराकानी।
2: स्वागत छ यहाँलाई उज्यालो रेडियो नेटवर्कमा।
3: नमस्कार, सबैलाई अभिवादन।
2: काठमाडौँको मुख्य व्यापारी केन्द्रमा छौँ हामी। अब दशैंको चहल पहल छ, के छ बजारको अवस्था, सुन व्यवसायहरूको विशेष गरी व्यापार व्यवसायमा अलिकति केन्द्रित गरेर कुरा गरौँ अध्यक्षज्यू।
3: हामीले जुन स्टरले दशैंको तयारी गर्छौ नि, अहिले नियमित भयो खास दशैं तिहार होइन छठ पर्व, त्यो गहनाहरू डेढ दुई महिना तिजबाटै सुरु गर्छौँ। त्यो तिजबाट सुरु गरेको गहनाहरू हामीले तयार गर्दै गर्दाखेरि दशैं लक्षित गहनाहरू तयार गर्दै गर्दाखेरि यसपालि अब जुन बिक्री वितरणको जुन पहिला देखेको चाप हुन्थ्यो, पहिला अर्डरहरू त्यति आउँथ्यो, सायद चाहिँ मङ्सिर पुसको पनि अर्डर चाहिँ दशैंमा आउँथ्यो कि मान्छेहरूले, अब मङ्सिर पुस अब मार्चतिर बिहा गर्नुपर्छ, त्यो बिहाको गहनाहरू पनि अर्डर आउँथ्यो। र यसपालि यस्तो भयो कि यो मूल्य वृद्धि अचानकले भएपछि अब फेरि त्यो पनि नेपालीहरूको क्रय शक्ति पनि पहिला जस्तो रहेन। पहिला मान्छेहरूले चाहिँ 1 लाख हुँदाखेरि जति सुनमा चाहिँ अलिक किन्ने उहाँहरूको आकर्षण हुन्थ्यो, त्यो आकर्षण चाहिँ अहिले घटेको छ। यो भाउ वृद्धि प्लस यो जुन अन्तर्राष्ट्रिय तनाव र यो गर्दै गर्दाखेरि वैदेशिक रोजगारमा पनि मेरो विचारमा धेरै असर परेको छ यो खाद्य युद्धले। त्यो हिसाबले त्यहाँबाट रेमिट्यान्स आउनु पहिला जस्तो सहज पनि छैन र रोजगारी पनि त्यति आकर्षित भएन, मान्छेहरू चाहिँ अलिक तनावमै छ। त्यो तनाव हुँदाखेरि सुनचानी भनेको एउटा चाहिँ कस्तो भन्दाखेरि यो हामी चाडबाड बिहे होइन व्रतबन्ध संस्कार हुन्छ, त्यो

0: संस्कारमा लगाउने चिज भएकोले मान्छेमा अलिकति खुसियालीको टाइममा लगाउने भएको हुनाले होइन एउटा हर्षको समयमा लगाउने भएको हुनाले यसपालि अलिकति हाम्रो नेपालमा पनि अलिकति यो प्राकृतिक विपत्तिले पनि त्यति गाँजेको छ अनि अर्डर आएको सामान चाहिँ हामीले पहिला त्यो खतम गर्यौँ त्यसलाई चाहिँ तयारी गर्यौँ तर जुन रेडिमेडको स्टोरमा हामीले बेच्छौँ नि पहिला त्यो चाहिँ अहिले चाहिँ 80% घटेको छ 20% मात्रै कारोबार छ अहिले त्यो भन्दै गर्दाखेरि अब जुन चाहिँ बैङ्कबाट उठ्नुपर्ने सुन पनि उठेन किन भन्दाखेरि अब त्यहाँ पुराना सुनहरू वापस आए गहना बनाउने मान्छेहरूले पुराना गहनालाई नै गलाएर त्यसलाई चाहिँ नयाँ गहना बनाउनेमा उहाँको त्यो चाहिँ प्राथमिकता त्यहाँ भयो त्यही भएर बजारको अहिले माग 20% मात्रै छ र 80% हामी चाहिँ कसो भने अब यो भनौँ अब रेडिमेडलाई मिलाएर अब फेरि राम्रो होला भन्ने आश पनि छ होइन सुनको भाव आफ्नो ठाउँमा छ राम्रो कारोबार चाहिँ रेगुलर कारोबार गर्ने मान्छेहरू चाहिँ पर्ख र हेर भन्ने अवस्थामा छ
1: अब पछिल्लो समय नेपाली समाजमा सुनप्रतिको दृष्टिकोण के छ यसलाई कसरी ल्याएको छ समाजले चाडपर्व र बिहेबारी खुसियालीमा लगाउने चिज त स्वाभाविक छ यसको प्रयोग घटेको बढेको स्थिर रहेको विगतको तुलनामा यहाँको लामो अनुभव होला सम्भवत यो क्षेत्रमा के पाउनु भएको छ
0: अब मैले जुन बेला काम सिकेँ नि त्यस बेला त्यसै भर्खर चाहिँ 45-46 सालको कुरा थियो म क्याम्पसबाट भर्खर पास गरेर पास आउट भएको थिएँ र त्यो बेलामा सुनको भाव त्यही 7-8 हजारको या 6-7 हजारको हाराहारीमा थियो गुवाहरूसँग काम सिक्दाखेरि र अहिले त्यस बेला चाहिँ कस्तो भन्दाखेरि यो साधारण मजदुरले पनि आफ्नो बचतको लागि आफ्नो आर्थिक सुरक्षाको लागि एउटा बेरुवा रिङ बेरुवा औँठी बनाएर सञ्चय गर्ने नेपाली समाजमा परम्परा रहेछ त्यसलाई चाहिँ कस्तो भने आफूलाई गर्जो तार्नलाई सुखको गहना दुःखको खजाना भन्थ्यो कि त्यो होइन त्यो एउटा चाहिँ ठेगो नै थियो अब अहिले यो अवस्था 3 लाख पुग्दाखेरिको अवस्थामा हाम्रो त्यो जुन अनुपातमा सुनको भाव वृद्धि भयो नि त्यो नेपालीहरूको आयस्रोत वृद्धि हुने अनुपातभन्दा त्यो धेरै माथि गयो त्यो हिसाबमा अहिले अहिले चाहिँ कसो भने हुने खानेहरूले अलिकति सुन थुपार्ने गहनाहरू लगाउने भयो भने अब भएकाहरूले चाहिँ कसो भने यो दसैँ मनाउनलाई पनि सुन यो बेरुवाहरू जुन हामीले मैले अघि कुरा गरेँ नि पहिलाको त्यसले 50-60 हजारमा किनेको होला 1 लाखमा किनेको होला अहिले 3 लाख आएपछि के भने यो बेचेर भए पनि हामी दसैँ मनाउनु पर्छ भनेर त्यो सुन पुरानो सुनहरूको चाप चाहिँ यति ओहिरियो बजारमा अनि हामी किन्दा किनभने हाम्रो बिलमै लेखेको हुन्छ हामीले वापस लिन्छौँ त्यसलाई सर्टेन पर्सेन्ट चाहिँ मतलब त्यसको चाहिँ रिफाइन प्रशोधन शुल्क कटाएर हामी रिफाइन गर्छौँ भनेर लिन्छौँ भनेर चाहिँ त्यसलाई ग्यारेन्टी दिएको हुन्छ बिलमा त्यो आधारमा हामीले धेरै साथीहरूले त्यो कर्तव्य निभाएको छ यो त भलै त्यो 15-20 दिनको समय लिएर होस् या 1 महिना 35 दिनको समय लिएर होस् किन भन्दाखेरि एकैचोटि मान्छेले क्यास दिन गाह्रो हुन्छ हामीले त्यो सुनलाई फेरि किन सुन भनेको चिज प्रशोधन गरेर फेरि बेच्न मिल्छ अलिकति समय चाहिँ हामीले सङ्घले पनि उहाँले त्यही अनुसारको सल्लाह र परामर्श दिएका छौँ नेपालभरिकै व्यवसायहरूलाई अलिकति चेक चाहिँ ब्याकडेटको काट्नु चेक त दिनु मिल्यो नि संस्थाले जस्तै अब हाम्रो फर्महरू हुन्छ पार्टनरसिप फर्म हुन्छ होइन कम्पनीहरू हुन्छ उसले चेक इस्यु गर्छ 10-15 दिन अब हेरेर मान्छेको अब किनभने हाम्रो फेरि परिवार जस्तै भइसकेको हुन्छ ग्राहक त्यो हिसाबमा नेपालमा यति सामान थुप्रियो अब यो भनौँ अहिले हामीलाई यो बिहाको सिजनको लागि पुग्ने गरेर सुन वापस आएको छ है त्यही भएर अहिले सुन बेच्नेमा छ मान्छेले सेल पोजिसनमा छ बाई पोजिसनमा अलिक कम मान्छे छ होइन त्यही भएर यो बजार चाहिँ अब राम्रो पनि हुन्छ किनभने धेरै भोलाटाइल भयो कि भाउ यो राष्ट्रिय अन्तर्राष्ट्रिय होइन कारणले गर्दाखेरि यो धेरै भाउ पहिला भए 100-150-200 रुपियाँको फरक हुन्थ्यो घन्टामा अहिले हामी 24 घन्टामा 10-20 हजारको कहिले उछाल आउने कहिले चाहिँ मन्दी आउने त्यो भइरहेको छ होइन त्यो हिसाबमा रिस्क चाहिँ धेरै भयो
1: रिस्क धेरै भयो अब मैले अलिकति व्यवसायहरूको समस्याको कुरातिर जाउँ नीतिगत समस्या सरकारी तवरबाट हुनुपर्ने कुराहरू जुन चाहिँ अहिलेसम्म भएन त्यस्तो के छ सुन आयात निर्यातको कुरा भनौँ अथवा मूल्यको कुराहरूमा अथवा समाजले बुझ्ने दृष्टिकोण सुनप्रतिको यसमा के छ सरकारी निकायहरूले चाहिँ के गरिरहेको छ यसमा
0: हेर्नुहोस् मैले भर्खरै दिल्लीको अहिले यो जिजेजिएफ भन्ने एउटा कार्यक्रममा भाग लिएर आएँ त्यहाँ भर्खरै दिल्लीमा मोदी सरकार आएको रहेछ पहिला आप भन्ने त्यो सरकार रहेछ
1: आम आदमीको पहिला
0: आम आदमी त्यसलाई चाहिँ हटाएर मोदीले चाहिँ एकदम ठुलो प्रचार प्रसार गरेर विकास गर्छु भनेर नारा दिएर र यो विगतको चुनाव पछि चाहिँ अब उनीहरूले चाहिँ लोकल ज्वेलर्सहरूलाई हलमार्किङ गरिदिने, अब उहाँहरूको बजारीकरण गरिदिने र सरकारले मेला लगाइदिने, गहर गहनाको मेला लगाइदिने, त्यसमा 75% स्पोन्सर चाहिँ सरकारले गर्ने रहेछ। अस्ति हामी यहाँ हालै एक हप्ता अगाडिको कुरा हो है, अनि नेपालको तर्फबाट मैले प्रतिनिधित्व गर्न पाएँ, यहाँबाट प्रतिनिधि मण्डल पनि लिएर गएँ होइन, अनि नेपालीहरूलाई उहाँले देखाउनु भयो कारखानाहरू, सरकारको पोलिसीहरू देखाउनु भयो, धेरै ठुलो उहाँले चाहिँ यो प्रमोसनल चाहिँ मतलब चाहिँ काम गर्नु भएको रहेछ मोदी सरकारले, भलै त्यो सुनकोमा उहाँले भङ्सार बढी लगाउनु भएको छ 15% होइन जीएसटी लगाउनु भएको छ, तर टेक्नोलोजीको कुरामा यो विभिन्न चाहिँ सहयोग गर्ने कुरामा सुरक्षाको कुरामा होइन उहाँहरूले चाहिँ धेरै ठुलो होइन मिसिनरीको कुरामा भयो र मजदुरको हकिरको कुरामा भयो होइन धेरै ठुलो उहाँहरूले चाहिँ योगदान गर्नुभएको रहेछ। मैले गुजर आउँदाखेरि नेपालमा चाहिँ कसो भने सरकार यो पेसाप्रति यो बजारप्रति त्यति सहिष्णु छैन होइन, त्यो सहिष्णु नभएको किन भन्दाखेरि यो जुन नेगेटिभ कुरा मात्रै आयो कि यो सुन तस्कर होइन सुनको चलखेल होइन, अब त्यो त्यो भनेको व्यापारीहरू भन्दा पनि अब मैले
1: एउटा निश्चित तब्का छ
0: त्यो त्यो छ त्यो हरेक सरकारमा उनीहरू चाहिँ यो छ है, त्यो त्यस्ता मान्छेहरू जहाँ पनि हुने रहेछ है त्यहाँ पनि सेटिङ हुने रहेछ, तर योसँग सिप जोडिएको छैन,
1: सिप छैन
0: किन त्यो तस्करसँग सिप जोडिँदैन होइन, नेपालको आफ्नै स्तरको गहनाहरू छ सात प्रदेशमा 118 जनजातिको घर गहना चाँदीको सुनको हिराको होइन राणाकालीनदेखि लिएर लिच्छवी कानसम्मका गहना हामीसँग संग्रहित छ, त्यो बनाउनेमा हामी लागेका छौँ होइन त्यसलाई रिभाइभ गर्नेमा लागेका छौँ भने सरकारले अलिकति अब यो नयाँ सरकारलाई सुनाउनु पनि गइरहेको छौँ हामी, किन श्रम मन्त्रालयमा हामी डेलिगेसन बारम्बार गइरहेछौँ, यसको लागि 2,00,000 भन्दा बढी विदेशीहरू यहाँ कालीगढको रूपमा काम गर्न आइरहेछ भनेको मतलब यहाँ त मार्केट त छ त,
1: भनेपछि हामीले सुनको परम्परागत महत्व हाम्रो परम्परा सबै बिर्सेर संस्कृति बिर्सेर यसलाई नेगेटिभिटी व्यापार व्यवसायको रूपमा बुझ्यौँ,
0: यसलाई चाहिँ भङ्सार छल्ने यसलाई चाहिँ खुला सिमाना
1: कमाउँदैन,
0: यहाँ सीमित मान्छेहरू जुन चाहिँ 2% पनि छैन, 98% मान्छे यहाँ जुन पहिलादेखि पुर्खौली काम गरेर यो पेसालाई जीवित गर्न गरिराखेका छन् ती तीहरूलाई चाहिँ ओझेल पारेर ती 2% समाचार मात्रै आइराखेका छन्, जबकि यहाँको गरगहनाहरू मेरो विचारमा अमेरिकादेखि लिएर जापानसम्म होइन तपाईँको बिक्री वितरण भइ पनि राखेको छ, त्यो कुराहरू ल्याउनु पर्यो कि त्यो कुरालाई एक्सपोर्टको हिसाबमा पनि लानु पर्यो, र अहिले जुन भङ्सार डर छ त्यो भङ्सार डरले गर्दाखेरि 60,000 रुपियाँ भङ्सार लगाएर 3,00,000 यदि 60,000 भङ्सार लाग्छ भने पक्कै पनि त्यसमा चाहिँ चलखेल हुन्छ हेर्नुहोस् है, अहिले दिल्लीमा पनि त्यही कुरा भयो, उनीहरूले 15% लगाइदिँदाखेरि आयर यति कम भएको छ, व्यापार पनि उनीहरूको सुस्थता भयो किनभने सरकारले एकदम नजर हालेको छ उनीहरूको चाहिँ कस्तो भन्दाखेरि यो जीएसटी नकाटेर चाहिँ मतलब चाहिँ बेच्नु नै हुने हरेक सामान जीएसटी लाग्ने, फेरि सरकारले चाहिँ कम्प्लायन्स यति कडा गरेको छ नेपालभन्दा पनि कडा रहेछ होइन, त्यहाँ त मनी लाउन्डरिङ त उनीहरूको क्यासलेस इकोनोमी रहेछ सबै ब्याङ्किङ क्षेत्रबाट गर्नुपर्ने, हामी कहाँ त अलिकति 5,00,000 हामीसँग छुट छ अहिले होइन, भन्दाखेरि यसको डेभलपमेन्टको लागि सरकारले 1 रुपियाँ पनि तपाईँको लगानी गरेको छैन हेर्नुहोस् है, म सोधै भन्छु अहिले हाम्रो बालेन सरकारलाई पनि म अनुरोध गर्छु यसमा सरकारले पनि आफ्नो अपनोटो लिएर यहाँका गाउँ गाउँमा सिप विकास गरेर विदेश जाने मान्छेलाई त 2,00,000 हामी अहिले 10,000 ट्रेनिङ दिउँ न सिप मेलामा, हामीलाई चाहिँ यत्रो एमओयु गर्नुभएको छ हामीसँग होइन सिप मेलामा, जुन कि पहिला याकेन नीतिमा हाम्रो सरसिंह भण्डारी को कार्यकालमा अनि रामजी यादव आउनुभएको छ उहाँले पनि मैले सुनाइसकेँ, हामीले एमओयु गरेका छौँ, हामीलाई एउटा ट्रेनिङ भवनै बनाएर बसेका छौँ, ल्याब हालेर बसेका छौँ हाम्रो एसोसिएसनबाट, तपाईँहरू आएर हेर्न आउनुहोस् होइन, हामीले कसरी तपाईँहरूलाई चाहिँ सिप विकास गर्ने, जुन पहिलाको बुढापाकाहरूको सिप त ट्रान्सफर गर्नु पर्यो नि होइन, सिप परीक्षणको सहज वातावरण बनाएर होइन त्यो गर्नु दिनुहोस् भनेर मैले 2 डेलिगेसन गएर आइसकेँ, मैले चाहिँ त्यो कार्यपत्र पनि प्रस्तुत गरिसकेँ, भन्दाखेरि अब सरकारले अध्ययन गर्दैछु भन्छ, अब दसैँ पछि पक्कै पनि हामी एकदम निर्णायक रूपमा हामी चाहिँ सरकारसँग कुरा गर्छौँ सिपको लागि, हामी अरू राजनीतिक पार्टी जस्तो हल्ला गर्ने यो व्यवसाय पनि होइन होइन, हामी अब भित्र कोठामा बसेर आफ्नो काम गरेर होइन आफ्नो सिप देखाउने होइन परम्परालाई जोगाउने गरगहनाको जुन हामीसँग नेपालको असीमित भण्डार छ भन्छु कि म असीमित भण्डार छ, त्यसलाई फेरि पनि तपाईँको सरकारले यदि राम्रो भयो भने राजस्वमा योगदान, होइन एक्सपोर्टमा योगदान सिपमा योगदान र मजदुरीहरूलाई पनि बाहिर जानबाट रोक्ने योगदान यसबाट हुन सक्छ भन्ने मेरो एकदमै ठुलो मतलब चाहिँ कुराहरू छ सुन्दर पक्षहरू छ यसमा
1: मैले यो अध्यक्षले अघि मलाई जानकारी गराउनुभयो अनौपचारिक रूपमा यो नेपाली कालीगढहरूबाट परम्परागत शैलीका गहनाहरू प्रशस्त मात्रामा मैले यहाँ देखि पनि राखेको छु यसको बारेमा अलिकति जाउँ न कहिले सुरु भयो के हो यो
0: अब हामी खास पनि भक्तपुरको बासिन्दा हौ होइन यहाँ भक्तपुरहरूको एउटा कस्तो भन्दाखेरि गरगहनामा ठुलो योगदान छ यहाँ हामी 90 सालको भूकम्पमा एउटा चाहिँ भक्तपुर कस्तो भने पुरानो सहर जहिले पनि भक्तपुरमा भूकम्प आउँदाखेरि बढी क्षति हुने किनभने घर पनि धेरै पुरानो वर्षको हुन्छ होइन र त्यहाँको स्ट्रक्चर पनि अलिक माटोबाट बनेको भएर क्षति हुने भएकोले 90 सालको भूकम्पमा हाम्रो परिवारको धेरै क्षति भयो र त्यसपछि महामारी आउँदो रहेछ पहिला मान्छे पुरेर चाहिँ निकाल्न नसक्ने त्यो त्यसको चाहिँ कुहिने हुनाले त्यो तपाईँको त्यो महामारी आउने रहेछ कि त्यो महामारीमा परेर धेरै हाम्रो चाहिँ परिवार गुमेपछि हामी बुवा चाहिँ यहाँ आएर एउटा 16 वर्षको भर्खरको जवान 90 सालमा आएर यहाँ सुरुवात गर्नुभयो सूर्यबहादुर एन्ड सन्स उहाँको चाहिँ आफै बुट्टा काट्ने आफै सेटिङ गर्ने र आफै सुन खानेमा हुँदाखेरि अहिले मैले भर्खरै तपाईँले भने ज्यासल भन्ने चाहिँ एउटा जुन चाहिँ अहिले उद्योग खोलेको छ त्यसले आफ्नो पुरानो लेगेसी त्यसलाई पनि बचाएर अहिले जुन चाहिँ अहिले कालीगढ छ हामीसँग भक्तपुरमा हामीसँग कालीगढको खानी नै छ परम्परागत गहनालाई हामीले केही तपाईँको त्यसमा असहज छैन हामी गएर भक्तपुरको कालीगढले काम वितरण गर्छौँ घर घरमै उहाँ बनाउनुहुन्छ पाटनका दाजुभाइले पनि वितरण गर्छौँ घर घरमा बनाउनुहुन्छ र हामी कहाँ सप्लाई गरेर उहाँहरूको पनि योगदान हुन्छ हामीले पनि यहाँ विदेशी लगायत स्वदेशीहरूलाई पनि त्यो पुरानो गहनाहरू हामी त्यो उहाँहरूले प्रदर्शन गरेर बेच्दैछौँ त्यसलाई अलिकति सुधार पनि गर्दैछौँ होइन र सिप विकासको विषयमा यो कामले गर्दाखेरि फेरि सिपहरू तिखार्दैछ तिखारेर आउँदैछौँ यसलाई अझ तपाईँको सुधार गरेर माथि ल्याउँदैछौँ हामी र नयाँ गहनासँग यसलाई फ्युजन पनि गरेर त्यो फ्युजन अनुसारको गहनाहरू धेरै मात्रामा बिक्री भइरहेको छ
1: यो भनेपछि व्यापार व्यवसाय मात्रै नभएर देशभरि रोजगारीसँग पनि यो विषय जोडियो यहाँले तालिम दिएपछि त देशभरि नै छरिन्छ त्यो जनशक्ति
0: हो अब हामीसँग 200 भन्दा बढी चाहिँ 300 लगभग छ होला यो भित्र सबै आउटसोर्सिङहरू गर्दाखेरि त्यसमा पनि बङ्गालीहरूको एउटा चाहिँ घरै बनाएर उहाँहरूलाई होइन किनभने सेक्युरिटीको कुरा आयो कि अब 3 लाख भएपछि 1 तोला सुन भनेको 3 लाख हेर्नुहोस् पहिला हामी 10,000, 12,000, 15,000 सुरु गरेको अहिले 3 लाख भएपछि सेक्युरिटीको कुरा पनि आयो होइन हामी अब त्यो गार्डहरू राखेर नाइट गार्ड राखेर काम गर्नु सिसिटिभी राखेर होइन त्यो हिसाबमा सेक्युरिटी पार्टमा पनि आफ्नो ठाउँमा छ तर बनाउने बेलामा क्वालिटी कन्ट्रोलको पनि कुरा आउँछ क्वालिटी कन्ट्रोल ठुलो मस्ट एकदम हामी किनभने अहिले त नेपालमा त नेपाल स्ट्यान्डर्ड चाहिँ लागू भएको छैन सुनमा हेर्नुहोस् इन्डियामा जस्तो यसरी त्यो त्यो सरकारले हलमार्किङ गर्नुपर्छ भन्ने पनि छैन नेपालमा तपाईँको यत्रो करहरू हामी तिर्छौँ हामीलाई एउटा मापदण्ड बनाइदियो भन्दाखेरि मेरै नेतृत्वमा 71 सालमा आन्दोलन भयो त्यसपछि 77-78मा तपाईँको हामीले उहाँले प्रतिवेदन दियौँ हाम्रो ओलीजीको पालामा हाम्रो सम्माननीय प्रधानमन्त्रीजीको पालामा उहाँले पनि अब गर्न प्रयास गर्दा गर्दै किनभने यहाँ राजनीतिक घटनाक्रम यति तेजी यति फास्टसँग डेभलप भइरहेछ कि यो हाम्रो व्यापारीहरूको कुरा सुन्ने उहाँलाई फुर्सद पनि छैन होइन उहाँहरूको आफ्नै गठबन्धन आफ्नै समस्या होइन देश विकासको लागि सुन चाँदीको क्षेत्रलाई कमसे कम पनि केही प्रमोटहरू गर्नुपर्छ त्यो सरकारबाट हामीले त्यो पाएको छैन एउटा मेलै गर्नुहोस् न एउटा हामी होइन इन्डियामा जस्तो किन सरकारले यत्रो कर उठाउँछ भने त ठिक छ कानुन पछि बनाउला मापदण्ड बनाउला नियमावली पनि पछि बनाउला कमसे कम एउटा मेला त सरकारले एउटा प्रकृति मण्डलमा लगाइदियोस् नेपालभरिकै जसलाई त्यहाँ जम्मा हुन्छ नि होइन त्यसबाट चाहिँ देश विदेशका मान्छेहरूलाई बोलाएर हामीले पनि नेपाली सिप छ है होइन लाइभै गरौँ न त्यहाँ बुट्टा काट्नेहरू
1: अब यो जस्तो अब यो सुनको सन्दर्भमा हामीले दैनिक रूपमा सुनको भाव आज यति बढ्यो यति घट्यो भनेर सुन्छौँ तर आम नागरिकलाई के थाहा हुँदैन भने यो सुनको भाव कहाँ कसरी घटेर बढ्छ भन्ने कुरा चाहिँ जानकारी हुँदैन कि यसको के हुन्छ भित्री कुरा
0: यसमा चाहिँ कस्तो भन्दाखेरि अब हामीहरूको सुनको भाव टोक्ने सबभन्दा पहिला जापानबाट सुरु हुन्छ जापानको जुन सेन्सेक्स हुन्छ नि उनीहरूको त्यो अब 4 बजे नै 5 बजे नै सुरु हुने रहेछ बिहान त्यसपछि इन्डिङ चाहिँ हाम्रो कसो भने बेलायत र अमेरिका गएर चुङ्गिने रहेछ कि यहाँको सेन्सरहरूले त्यो गतिविधि दिनभरिको गतिविधिलाई सुनमा चाहिँ मापन गर्ने रहेछ कि त्यो हिसाबमा सेन्सेक्सहरू खुल्ला बन्न भन्दाखेरिको जुन जुन व्यापारिक चलखेल हुन्छ नि त्यसमा चाहिँ सुनको भाउ चाहिँ नेपालमा पनि असर पर्छ। त्यसमा एक नम्बर त्यो भयो, दुई नम्बर अहिले दोस्रो कारण के भन्दाखेरि जुन जियो पोलिटिकल टेन्सन छ नि अहिले स्थिर छैन, हतियारहरूको होडबाजी होइन, अब आणविक युद्धको शङ्का पनि छ होइन, अब कुनै बेला कस्तो न्युज आइरहेको हुन्छ कुनै बेला कस्तो न्युज गर्ने मान्छेहरू व्यापारीहरू चाहिँ कस्तो भन्दाखेरि पैसा नराख्ने भन्नेमा गयो कि अब चाहिँ नगद नराख्ने लिक्विड क्यास नराख्ने हामी सुन चाँदीमा लगाउने या केही चिजमा लगाउने जुन कि भाउ चाहिँ पछि बढ्न सक्छ
1: भारतले केही समय अघि गर्यो भनेर यहाँ लागिरहेको
0: छ। होइन भारत र अहिले चाइना त मेजर बायर हो सुनको होइन, उनीहरूको चाहिँ जुन ढुकुटीहरू राष्ट्र ब्याङ्कको ढुकुटी भन्नु पर्यो सेन्ट्रल ब्याङ्कहरूको उनीहरू निरन्तर सुन खरिदमा लागेका छ। अब खानीहरूको पनि अझ भनौँ भने चाइनाले अहिले भर्खरै एउटा नीति जारी गर्यो, उसको खानीबाट प्राप्त हुने सुन बाहिर नपठाउने र गोल्डहरू र इन्डियाले पनि त्यसको फलो गर्दैछ, हामी बाहिरबाट सुन मात्रै ल्याउने हाम्रो र मिनरल्सहरू बाहिर नपठाउने सुनको चाँदीको होइन भन्दाखेरि उहाँहरू कतिको चाहिँ म कन्सियस हुनुहुन्छ। यसपालि नेपालकै कुरा गर्नु भने नेपालकोले पनि सुन किनेछ राष्ट्र ब्याङ्कले, त्यो तपाईँ रिभिल गर्नु मिल्दैन, तर राष्ट्र ब्याङ्कको ढुकुटीको रिजर्भहरू चेक गर्दाखेरि सुनको स्टक बढ्या छ भनेपछि हामी पनि फलो गर्दैछौ नि होइन। त्यो पैसा राख्दाखेरि चाहिँ ब्याङ्कमा पैसा राख्दाखेरि अहिले एकदमै थोरै ब्याज छ नोमिनल छ, तर चाँदी र सुनमा चाहिँ भविष्य राम्रो छ भनेर मान्छेले त्यो चाहिँ किनेको छ। र दिल्लीकै कुरा गर्दाखेरि नेपालमा त एउटा चाहिँ कमोडिटीको रूपमा भौतिक रूपमा किन्न मिल्ने भयो नेपालमा, तर त्यहाँ चाहिँ अभौतिक रूपमा कागजी रूपमा होइन ETF भनेर कमोडिटी मार्केट मार्फत पनि सुन चाँदी किनबेच हुँदो रहेछ, त्यसले गर्दाखेरि पनि थप भोलाटाइल बनाइदियो कि त्यो चाहिँ जुन चाहिँ त्यो कागजी सुन हुन्छ नि चाँदी त्यसले गर्दाखेरि पनि तपाईँको सुन चाँदीको भाउ चाहिँ अचाकले अन्तर्राष्ट्रिय बजारमा एकदम उछाल आउने अनि उनीहरूले ब्याङ्कबाटै कारोबार गर्ने एकछिनमै हुँदो रहेछ कि त्यो त्यो उनीहरूको एउटा सिम्फोजियम भन्नेमा मैले भाग लिएर आएको थिएँ गोल्ड मार्केट भनेर, अनि उनीहरूको युवाहरू पनि धेरै आयो, उनीहरू चाहिँ एकदम हाइटेक सोसाइटी रहेछ कि अहिले दिल्ली बम्बई मद्रास होइन बेङ्गलोर हाइटेक सोसाइटी, उनीहरूको त्यो व्यापारीहरूले सुन पनि किनेर ठुपार्ने रहेछ, उनीहरूको रिस्क यसो हेर्ने रिस्क धेरै देखियो भने आफ्नो कमाएको करतिरको पैसा त सुनमा लगानी गर्नु मिल्यो नि
1: मिल्यो। दीर्घकालीन रूपमा भोलिको समयमा कस्तो अवस्था आउला सुन होइन, यसरी चाहिँ यदि त्यो देशहरूले चाहिँ त्यसरी सुन जम्मा गर्नुको कारण दीर्घकालीन संकट के देखेर होला त्यसको?
0: अब सुन र चाँदी भनेपछि अलिकति मान्छे कसो भने यो सरकारी निकायले पनि पैसा छाप्नलाई युज गर्ने त्यो भल्पमा नराखेको पैसा छाप्न मिल्दैन, हेर्नुहोस् अरू अरू पनि चिज होला त्यहाँ होइन, तर प्रथम कस्तो भन्दाखेरि 40% उनीहरूले सुन र चाँदी राख्नुपर्छ। तर मैले राष्ट्र ब्याङ्कको ढुकुटीमा मैले चेक जाँच गर्दाखेरि मैले देखाएको छु सिल्लीका सिल्ली सुन चाँदीहरू त्यहाँ राख्छ, पहिला सुन चाँदीको भल्टहरू चेक गर्दाखेरि हामी त्यहाँ पनि पस्ने एउटा चाहिँ मलाई मौका मिल्यो, त्यहाँ चाहिँ तपाईँको एउटा पौरोटी जस्तै गरेर सुन चाँदीको सिल्लीहरू यहाँ छ ढुकुटी है, त्यो हिसाबमा राष्ट्रले नै सञ्चय गर्ने भएकोले राष्ट्रले नै यो खरिद बिक्री गर्ने भएको हुनाले सेन्ट्रल ब्याङ्कले यसमा चाहिँ मतलब चाहिँ भूमिका निभाउने भएको हुनाले जनताले पनि किन्नुपर्छ र लगानी गर्न पाउनुपर्छ भनेर मैले जहिले पनि यसको वकालत गर्दै आइरहेको छु। र यसको उदाहरणको रूपमा मेरो जिल्ला अध्यक्ष म 9 वर्ष भएँ जिल्ला काठमाडौँ जिल्ला अध्यक्ष भने मैले नारायले मैले के राखेको छु भन्दाखेरि त्यस बेलाको चुनावमा सुन चाँदीमा लगानी भरपर्दो आमदानी त्यस बेला 9,000-11,000 थियो सुनको भाउ म अध्यक्ष हुँदाखेरि
1: त्यो बेला किन्ने मान्छे त
0: होइन कति गुणा बढ्यो त होइन तपाईँ विचार गर्नुहोस् म 68 सालमा म काठमाडौँ जिल्ला अध्यक्ष थिएँ अहिले तपाईँको भन्नु 15 वर्षभित्रमा कति 100 गुणा होइन 5 वर्षमा त ब्याङ्कमा डबल होला ल होइन तर कति 100 गुणा बढ्यो होइन त्यो हिसाबमा हामीले लगानी गर्न जायज छ। सरकारले यसलाई लगानी गर्ने वातावरण बनाउनुपर्छ, आफूले कमाएको कर तिरेर कमाएको पैसाबाट सुन चाँदी किन्न पाउनुपर्छ भनेर मैले सर्वोच्च अडाल पनि गुहारेको छु। है यसमा चाहिँ नेपाली नागरिकले सुन किन्न पाएन कान्छो सुनमा लगानी गर्न पाएन भनेर मैले रिट निवेदन पनि दिएको छु होइन। त्यो हिसाबमा यो लगानी योग्य अन्तर्राष्ट्रिय रूपमै लगानी हुन्छ यसमा नेपाल मात्रै होइन यो अन्तर्राष्ट्रिय भनेपछि एउटा सानो एउटा चाहिँ मतलब सोमालिया जस्तो देशले पनि लगानी गर्ने चिज हो यो भनेर यसलाई खुल्ला गर्नुपर्छ प्रतिस्पर्धी गर्नुपर्छ र यसमा चाहिँ यो सरकारले नियमन पनि गर्नुपर्छ होइन भनेर मैले उकालो गर्दै आइरहेको छु। र यो जुन अहिले सुनको बजार छ यो एकदमै यो सरकारले नियन्त्रित बजारमा राखेको छ, यसलाई नेपालको विकासमा योगदान गर्न सक्ने जुन बजार छ यो सुनचानी बजार यसमा हिरा पनि थपौँ भ्यालु एड हुने ठुलो चाहिँ मतलब सम्भावना भएको क्षेत्र यो मैले 100 रुपियाँको मैले चाहिँ मैले केही र मटेरियल किनेर ल्याएँ त्यो म 1000 रुपियाँ थपेर 1100मा भ्यालु एड गरेर बेच्न सक्ने चिज हो यो होइन यो सरकारले त्यसबाट म नगे राजस्व पनि पाउँछ सिप जेनेरेट गर्न सक्छ होइन त्यो हिसाबमा सरकारले चाहिँ मैले अनुरोध पनि गर्न चाहेँ कि यो युवाहरूको लागि पनि एउटा ठाउँ हो युवाहरूले नयाँ दिमागले अझ राम्रो गर्न सक्छ होइन फ्रेस दिमागले र सरकारले यसलाई खुल्ला गर्नुपर्छ भनेर म तपाईँको सञ्चार माध्यमबाट भन्न पनि चाहेँ।
1: हस् आजलाई कुराकानी यति नै गरौँ। समय र कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद तपाईँलाई पनि आइदिनु भयो।
1: उहाँ हुनुहुन्थ्यो नेपाल सुनचादी व्यवसायी संघका अध्यक्ष महेन्द्र रत्न साक्य। उहाँसँगको कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।

0: खेतबारीमा मल हाल्ने बेला पनि भयो। माटोको अवस्था के छ? कुन बालीमा कति मात्रामा मल हाल्ने? सधैँ अलमल हुने, के गर्ने होला?
1: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
2: ए, कृषि प्राविधिक
0: पाइन्छ र?
3: पाइन्छ नि।

0: हार्दिक शुभकामना।
1: दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ लेडिज तथा जेन्ट्सका लागि आवश्यक पर्ने बालकदेखि वृद्धसम्मको कपडा, जुत्ता, चप्पल, स्कूल ब्याग, साडी, कुर्ता पिस, लेङ्गा लगायतका विभिन्न कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर सरिता थापा मगर, सम्पर्क नम्बर 9866 41 97 74। सफलता फेन्सी पसल, मन्थली बजार, रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कपाल तथा दाढी काटिनुका साथै आधुनिक मेसिनबाट फेस वास, हाइलाइट, मसाज गरिन्छ। यो रामेछाप जिल्लाकै पुरानो हेयर कटिङ सेन्टर हो। प्रोप्राइटर सञ्जय कुमार ठाकुर, सम्पर्क नम्बर 9806901597। शिव हेयर कटिङ सेन्टर, मन्थली बजार, रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न प्रकारका आकर्षक तथा स्वादिष्ट केकहरू होलसेल मूल्यमा पाइनुका साथै पिजाका लागि पिजा बेस, बर्गरको लागि बर्गर बन पनि पाइन्छ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर राम बस्नेत, सम्पर्क नम्बर 9545 42 316, 9944 44 0316। सुनापति फुड प्रोडक्ट, मन्थली एयरपोर्ट नजिकै र नयाँ शाखा मन्थली देवकोटा चोकमै रहेको छ।
3: यो दशैंको शुभ कामना।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ मोमो, चाउमिन, लस्सी, मिठाईहरू पाइनुका साथै डेरीमा उत्पादित सम्पूर्ण सामानहरू पाइन्छ। अर्डर अनुसार बर्थडे केक पनि बनाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर यादव पौडेल, सम्पर्क नम्बर 9054040162। रामेछाप मिठाई भण्डार एन्ड भोजनालय, मन्थली बजार, रामेछाप।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ अर्डर अनुसारको विभिन्न प्रकारका स्वादिष्ट खाना, नास्ता, आरामदायी सहज बाथरूम कोठाहरूको साथै सभा समारोह, गोष्ठी तथा तालिम हलको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर कृष्ण श्रेष्ठ, सम्पर्क नम्बर 9849068619, SS भोजनालय एन्ड लज, मन्थली बजार, रामेछाप।
4: अहिले बिहानको 9 बज्यो।
5: हजुरको रेडियो

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। आज बड़ा दशैंको 5औं दिन स्कन्द माता भगवतीको पूजा गरेर मनाइदै आज विश्व हात धुने दिवस, हात धुने नायक बनौ भन्ने मूल नाराका साथ नेपालमा पनि मनाइदै राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पालिका चुनाव 2083 को उम्मेद्वार छनौट रूपरेखा सार्वजनिक। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत सर्वसम्मत रूपमा अस्वीकृत। सरकारद्वारा भोटेको सिवाडीबाट प्रभावित 4108 परिवारलाई नगद सहयोग। इण्डोनेसियामा फैलिएको भीषण डढेलोका कारण सिंगापुर र मलेसियामा वायु प्रदूषण तीव्र र 4थो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई हरायो।
1: नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूछाईको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूछाईले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूछाई रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
2: खाली जमिनमा रूख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूछाय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
5: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। बड़ा दशैंको 5औं दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भवानीको 9 रूप मध्ये 5औं रूप स्कन्द माता भगवतीको पूजा गर्ने चलन छ। नवरात्रका 9 दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्माचारिणी, तेस्रो दिन चन्द्रघण्टा, 4थो दिन कुष्माण्डा र 5औं दिन स्कन्द माताको पूजा गर्ने परम्परा छ। त्यस्तै 6औं दिन कात्यायनी, 7औं दिन कालरात्री, 8औं दिन महागौरी र 9औं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ। नवरात्रभर दुर्गा, सप्तशती, चण्डी, श्रीमादेवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ। आज देशभरका विभिन्न शक्तिपीठहरूमा पूजाका लागि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। काठमाडौँ उपत्यकाका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिका स्थान, शोभा भगवती, विजयेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी सहितका देवी दुर्गाका शक्तिपीठहरूमा आज बिहानदेखि दर्शनार्थीहरूको भीड़ लागेको छ। उपत्यका बाहिर सुनसरीको दन्तकाली, भोजपुर सिद्धकाली, तापेजुङको पाथीवरा, गोर्खाको मनोकामना, सप्तरीको छिन्नमस्ता र पोखराको बिन्दवासिनी सहितका मन्दिरमा पनि भक्तालुहरूको घुइँचो लाग्ने गर्दछ। आज विश्व हात धुने दिवस, हात धुने नायक बनौ भन्ने मूल नाराका साथ नेपालमा पनि मनाइँदैछ। 2008 मनाउन थालिएको यो दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय र विभिन्न संघ संस्थाहरूले साबुन पानीको प्रयोगबारे सचेतनामूलक कार्यक्रम गर्दैछन्। हात सफा नहुँदा फैलिने संक्रमणका कारण विश्वभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्। तथ्याङ्क अनुसार विश्वमा हरेक 3 मध्ये एक नवजात शिशु झाडा पखलाबाट संक्रमित हुने गर्छन् भने प्रतिवर्ष झण्डै 1,80,00,000 बाल बालिकाको मृत्युको मुख्य कारण झाडा पखाला हो। नियमित र सही तरिकाले हात धुने व्यवहारले 50% भन्दा बढ़ी संक्रामक रोगहरूबाट सहजै जोगिन सकिने स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। साबुन पानीले हात धुनुलाई सबैभन्दा प्रभावकारी मानिन्छ। खाना खानु अघि पछि र शौचालय प्रयोगपछि कम्तीमा 20 सेकेण्डसम्म हत्केला, औंलाका क्याप र नङमुनि दलेर धारा वा फोहराको बहने पानीमा मिचिमिची धुनुपर्छ। नेपाल जस्तो विकासोन्मुख देशमा अझै पनि शुद्ध खानेपानी र सरसफाईका पूर्वाधारको अभाव कायमै छ। ग्रामीण क्षेत्र मात्र नभई शहरी क्षेत्रमा समेत सही तरिकाले हात धुने अभ्यास पर्याप्त मात्रामा हुन सकेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो पालिका चुनावका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 सार्वजनिक गरेको छ। पार्टीले उम्मेद्वार छनौटलाई वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यसहित यो रूपरेखा ल्याएको हो। पार्टीले सार्वजनिक गरेको रूपरेखा अनुसार उम्मेद्वार छनौटका लागि 4 मुख्य आधारहरू तय गरिएका छन्, जसमा लिडरशिप एकाडेमीको प्रशिक्षणलाई 25%, पोलिटिकल प्रोक्सिमिटी अर्थात राजनीतिक निकटता तथा पृष्ठभूमिलाई 25%, समावेशितालाई 10% र पार्टी सदस्यहरूको मतदानमा आधारित प्रारम्भिक मतदानलाई 40% भारांका छुटाइएको छ। त्यस्तै पार्टी सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका मेयर, उपमेयर तथा वडाध्यक्षका साथै महानगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्य पदका हकमा अधिकतम 15% विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। यदि कुनै असाधारण परिस्थिति सिर्जना भएर निर्धारित विधि बाहिर गई उम्मेद्वार छनौट गर्नु परेमा त्यसका लागि पार्टी केन्द्रीय समितिको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको कम्तीमा 2/3 बहुमतबाट अनुमोदन गराउनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ। यस प्रक्रियामा क्याण्डिडेट क्लब, लिडरशिप एकाडेमी र प्रारम्भिक चुनावको अर्को प्रारूप अनिवार्य रहनेछ। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका 2 राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत भएका छन्। संसदीय समितिको हिजोको बैठकले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम अस्वीकृत गरेको हो। उच्च नैतिक चरित्र नभएको ठहर गर्दै सुनारको नाम अस्वीकृत गरिएको हो भने खरेलको नाम आर्थिक अपचलन र म्यान पावर व्यवसायीसँगको लेनदेनको आरोपमा अस्वीकृत भएको छ। बैठकमा दुवैलाई नाम फिर्ता लिन अवसर दिए पनि उनीहरूले मानेका थिएनन्। सुनार विरूद्ध महिला हिंसा, धम्की र आर्थिक अनियमितताका गम्भीर उजुरी तथा डिजिटल प्रमाणहरू प्राप्त भएका थिए। सुनवाईको क्रममा सांसदहरूले उठाएका प्रश्नमा उनको जवाब चित्त बुझ्दो नभएको र प्रस्तुत अडियो भिडियो प्रमाणले उच्च नैतिक चरित्र पुष्टि नगर्ने निष्कर्ष समितिले निकालेको छ। त्यसै गरी मलेसियाका लागि प्रस्तावित खरेलमाथि म्यान पावर व्यवसायसँग रकम लिएको, विवादास्पद गाड़ी प्रयोग गरेको र विभिन्न संस्थाको आर्थिक घोटालामा मुछिएको आरोप लागेको थियो। संसदीय सुनवाई समितिले 15 पूर्ण बैठकबाट दुवैको नाम सर्वसम्मतिले अस्वीकृत गरेको हो। नेपालको संसदीय इतिहासमा नाम फिर्ता लिने गरिए पनि समितिबाटै राजदूतको नाम अस्वीकृत भएको यो पहिलो घटना हो। समितिबाट भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर जबरा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पद्मासी राणा, कोरियाका लागि डाक्टर संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंका लागि मञ्चला कुमारी झाको नाम अनुमोदन भएको छ। त्यसै गरी जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको नाम भने समितिले स्थगित गरेको छ। सभापति श्रेष्ठका अनुसार थापाको हकमा परराष्ट्र मन्त्रालयबाट थप प्रमाण तथा पालिकासँगको संलग्नताबारे स्पष्टता मागिएको छ। सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 4,108 परिवारलाई प्रति परिवार 45,000 रूपियाँका दरले नगद सहायता वितरण गरेको छ। विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको रकम दोहोरो पना हुन नदिने गरी एकद्वार प्रणाली मार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पालिकासँगको समन्वयमा प्रभावित परिवारको पहिचान गरी रसुवाका 5, नुवाकोटका 4 र धादिङका 2 गरी 11 पालिकाका प्रभावित परिवारहरूलाई सहायता उपलब्ध गराइएको हो। तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका झण्डै 1400 परिवारलाई पनि 3 दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ। बाढ़ी प्रभावितको दीर्घकालीन पुनर्स्थापना तथा व्यवस्थापनका लागि पनि काम भइरहेको सरकारको भनाइ छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले भोटीकोशी बाढ़ी पीड़ितका लागि 3 वर्षभित्र स्थायी आवास निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढ़ाएको बताउनु भएको छ। उहाँले प्रभावितलाई 6 महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गर्ने जानकारी दिनुभएको छ। नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको भोटीकोशी बाढ़ी पुनर्स्थापनाको सवाल कार्यक्रममा प्रमुख उप्रेतीले रसुवा नुवाकोट गोर्खा र धादिङका 5116 परिवारलाई स्थायी बसोबासको व्यवस्था गर्नुअघि अस्थायी आवास निर्माण गर्ने जानकारी दिनुभएको छ। सरकारले बाढ़ी पीड़ित परिवारलाई 5 महिनासम्म मासिक 15,000 रूपियाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। 4 जनाभन्दा बढ़ी सदस्य भएका परिवारलाई प्रत्येक थप सदस्यका लागि 2,000 रूपियाँका दरले थप रकम उपलब्ध गराइनेछ। प्रभावित परिवारलाई आउँदा 3 महिनाका लागि 45,000 दरले आर्थिक सहायता उपलब्ध गराउने प्रक्रिया पनि अघि बढ़ाएको उहाँले बताउनु भएको छ। टिमुरेमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक फुर्बु दोर्जेले बाढ़ीमा विद्यालयका 10 विद्यार्थी विफलता भएको र भवन पूर्ण रूपमा नष्ट भएकाले आउँदा दिनमा विद्यालय सञ्चालन तथा शैक्षिक वातावरणबारे अनिल रहेको बताउनुभयो। रसुवाका पत्रकार निराजन पौडेलले बाढ़ीमा आफ्ना आमा बुबा सहित परिवारका 5 सदस्य गुमाएको र बाढ़ी आएको 50 दिन बितिसक्दा पनि राहत नपाएको गुनासो गर्नुभयो। नेपाल टेलिकमको सिम कार्ड लिन अब दूरसंचार कार्यालय धाई राख्नु नपर्ने भएको छ। सरकारले नागरिकले चाहेकै ठाउँमा सिम कार्ड पुर्याउने गरी हुलाक सिम सेवाको शुभारम्भ गरेको छ। संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले हिजो मन्त्रालयबाट यो सेवाको शुरूआत गर्नुभएको। नयाँ सेवा अनुसार ग्राहकले टेलिकमको वेबसाइटमा गई पोस्टल सिम पोर्टल मार्फत अनलाइन आवेदन दिन सक्नेछ। कागजात छानबिनपछि अनलाइनबाटै सिमको 90 रूपियाँ र हुलाक डेलिभरीको 70 रूपियाँ गरी कुल 160 रूपियाँ भुक्तानी गर्नुपर्नेछ। भुक्तानी भएपछि नजिकैको हुलाकका कर्मचारीले सिम कार्ड घरमै पुर्याइदिनेछन्। सरकारले शहरी क्षेत्रमा भुक्तानी भएको 2 घण्टाभित्र र ग्रामीण भेगमा 3 दिनभित्र सिम कार्ड पुर्याउने लक्ष्य राखेको छ। कार्यक्रममा संचार मन्त्री तिमल सिन्हाले हुलाकलाई आधुनिक सरकारी कुरियर सेवाका रूपमा विकास गर्दै आउँदा दिनमा अन्य प्रशासनिक सेवालाई पनि डिजिटल बनाइने बताउनु भएको छ। तपाईँति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692569998।
11: अरे केटा ल्याइस त भगवानको मूर्ति नछैकन अलग्ग राखिदिए है के
12: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउने कछोरा मास्टर गर्दा तपाईँ छुट्टै नहुँदैन र
13: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो
14: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश
5: हजुरको रेडियो 102.1 MHz
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ बाँकी समाचार यस वर्षको शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 71 देशका 1098 जना आरोहीले अनुमति लिएका छन् पर्यटन विभागका अनुसार सन् 2026 यस याममा 41 हिमाल चढ़न 130 टोलीलाई आरोहण अनुमति दिएको हो अनुमति लिनेमा 833 पुरूष र 265 जना महिला आरोही रहेका छन् आरोहण अनुमति बापत सरकारले 28,24,00,000 रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन गरेको छ यस याममा सबैभन्दा बढ़ी आकर्षक 8,163 मीटर अग्लो मनास्लु हिमाल बनेको छ मनास्लु आरोहणका लागि मात्र 43 टोलीका 500 जनाले अनुमति लिएका छन् जसबाट 22,58,00,000 रूपियाँ भन्दा बढ़ी रोयल्टी प्राप्त भएको छ यस्तै आमा दबलमका लागि 178 जना र हिमलुङ हिमालका लागि 94 जनाले अनुमति लिएका छन् धौलागिरी मकालु पुथा हिउँचुली जस्ता अन्य हिमालमा पनि आरोहण अनुमति लिएका छन् विभागका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढ़ी चीनका 132 जना नागरिक रहेका छन् त्यसै गरी रसियाका 96 अमेरिकाका 94 र फ्रान्सका 93 जना आरोही नेपाल आएका हुन् नेपालका पनि 26 जनाले यस याममा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ जाजरकोटको चुनी चाँदे गाउँपालिका दुई गैरी गुवामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् दुर्घटनामा चालक चुनी चाँदे गाउँपालिका नु कल्ली स्याला बस्ने 20 वर्षीय सन्त बहादुर बस्नेत र चुनी चाँदे गाउँपालिका तीन स्याला बस्ने दिल बहादुर भण्डारीकी 30 वर्षीय श्रीमती विपना भण्डारीको घटनास्थलमै मृत्यु भएको त्यस्तै चुनी चाँदे गाउँपालिका तीन स्याला बस्ने 30 वर्षीय दिल बहादुर भण्डारी उनका 4 वर्षीय छोरा सुशील भण्डारी र 50 वर्षीय शीतला टमाटा घाइते भएका छन् उनीहरूको टाउको घाँटी छाती हात तथा ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको छ घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ आज बिहान करिब 2 बजे सुर्खेतबाट चुनी चाँदीतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001/1243 नम्बरको जीप अनियन्त्रित भई सड़कबाट करिब 300 मीटर तल खस्ता दुर्घटना भएको हो समाचारको क्रममा मौसम समाचार हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ जसको प्रभावले हाल देशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लागेको छ देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ देशको बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्टाङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ देशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार इण्डोनेसियामा फैलिएको भीषण डडेलोका कारण उत्पन्न तुवालो र वायु प्रदूषणले दक्षिण पूर्वी एसियाली देशहरूमा गम्भीर असर पारेको छ सुमात्रा र कालिमान्तान टापुका हजारौं हेक्टर वन तथा दलदले भूमिमा हप्तौंदेखि लागिरहेको डडेलो नियन्त्रण बाहिर जाँदा त्यसको प्रत्यक्ष प्रभाव छिमेकी देशहरू सिंगापुर र मलेसियामा समेत देखिएको हो खासगरी पाम आयल खेतीका लागि अवैध रूपमा वन फाड्ने र आगो लगाउने मानवीय गतिविधि तथा लामो खडेरीका कारण डडेलो तीव्र रूपमा फैलिएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। दलदली जमीनको सतहमुनि सल्किने आगोका कारण नियन्त्रण प्रयास जटिल बनेको छ। इण्डोनेसियाबाट मौसमी हावाले बगाएर ल्याएको बाक्लो विषालु धुवाका कारण छिमेकी देश सिंगापुरको वायु प्रदूषण सूचाङ्क अस्वस्थ तहमा पुगेको छ। आकाश तुवालोले ढाकिएपछि सिंगापुर सरकारले सर्वसाधारणलाई घरभित्रै रहन र बाहिर निस्कदा उच्च स्तरीय मास्क प्रयोग गर्न स्वास्थ्य चेतावनी जारी गरेको छ। डडेलो प्रभावित क्षेत्रहरूमा श्वास प्रश्वासका बिरामी बढ़ेका छन् भने सयौं विद्यालयहरू बन्द गरिएका छन्। सीमापार वायु प्रदूषण बढ़ेपछि दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानले डडेलो नियन्त्रण र कड़ा कानून कार्यान्वयनका लागि इण्डोनेसियामाथि कूटनीतिक दबाव बढ़ाएको छ। र समाचारको अन्त्यमा खेल समाचार। चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई 24 रनले हराएको छ। हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हिजो वेस्ट इण्डिजले दिएको 248 रनको लक्ष्य पछ्याएको भारतले 19 ओभर 3 बलमा 223 रनमा समेटियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 247 रन बनाएको थियो। वेस्ट इण्डिजका कप्तान साई होपले आक्रमक ब्याटिङ गर्दै 50 बलमा अभिजित 102 रन बनाउनुभयो। 9 छक्का र 4 चौका प्रहार गर्नुभयो। सेर फेन रदरफोर्डले पनि 26 बलमा विजित 49 रन जोड्नुभयो। त्यस्तै सिमरन हेटमायरले 12 बलमा 33 तथा रोबमन पावलले 17 बलमा 24 रन बनाउनुभयो। भारतका प्रिन्स यादवले 1 विकेट लिनुभयो। 248 रनको लक्ष्य पछ्याएको भारतका सञ्जु सामसनले 23 बलमा 4 छक्का र 6 चौका सहित 56 रन बनाउनुभयो। भारतका तिलक वर्माले 25 बलमा 43 तथा नीतिश कुमार रेड्डीले 20 बलमा 41 रन बनाउनुभयो। वेस्ट इण्डिजका केमो पलले 5 तथा गुडाकेश मोतीले 2 विकेट लिनुभयो। शतक बनाइएका साई होप टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजका लागि 3 शतक प्रहार गर्ने पहिलो खेलाड़ी बन्नुभएको छ। त्यस्तै केमो पलले टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो दोस्रो 5 विकेटको उपलब्धि हासिल गर्नुभएको छ। वेस्ट इण्डिजले भारतसँगको चौथो खेल जित्दै श्रृंखला बराबरीमा पुर्याएको छ। अब दुवै टोली बीचको 5 तथा निर्णायक खेलले श्रृंखलाको विजेता टुंगो लाग्नेछ। 5 खेल पर्सि शनिबार बेंगलुरूको एम चिन्नास्वामी स्टेडियममा हुनेछ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। आज बड़ा दशैंको 5 दिन स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदै आज विश्व हात धुने दिवस, हात धुने नायक बनौ भन्ने मूल नाराका साथ नेपालमा पनि मनाइँदै राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पालिका चुनाव 2083 उम्मेद्वार छनौट रूपरेखा सार्वजनिक। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत सर्वसम्मत रूपमा अस्वीकृत। सरकारद्वारा भुटेकोशी बाढ़ीबाट प्रभावित 4108 परिवारलाई नगद सहयोग। इण्डोनेसियामा फैलिएको भीषण डडेलोका कारण सिंगापुर र मलेसियामा वायु प्रदूषण तीव्र र 64 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई हरायो। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न ब्रान्डका अटो तथा मोटरसाइकल स्कुटरहरू ग्यारेन्टीका साथ मर्मत गरिन्छ। यदि बाटोमा सवारी साधन बिग्रिएमा सोही ठाउँमा गएर मर्मत गरिने व्यवस्था पनि रहेको छ। अटो तथा मोटरसाइकल स्कुटरका पार्ट्स पुर्जाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: प्रोपाइटर मुना आलम, सम्पर्क नम्बर 9869350255, युनिक अटो वर्कसप, मन्थली खातबारी, रामेछाप। लोकगीत संगीतको दुनियाँमा फरक स्वाद, माया प्रेम र सम्बन्धलाई जोड्दै रामेछापका लोक गायक राम बस्नेतको सुमधुर लोक भाका माछी हैन।

0: गायक तथा सर्जक रामकुमार पौडेलको सिर्जनामा जेनिस सेन्चुरीको निर्देशन तथा सरिता थापा मगरको नृत्य निर्देशनमा सुमधुर लोकभाका माछी होइन
1: राम बस्नेत अफिसियल युट्युब च्यानल मार्फत सर्वत्र बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र आफ्ना प्रियजनसँग सेयर गर्नुहोस्। सल्लाह सुझावको लागि गायक राम बस्नेत सम्पर्क नम्बर 9844440300।

0: हार्दिक शुभकामना।
1: नेपाली हरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस सहकारीका शेयर सदस्य बचतकर्ता सहकारी कर्मी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष उमेश विक्रम थापा एवं जुनेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार रामेछाप बजार रामेछाप।
3: बडा दशैं 2083को शुभकामना सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।

0: गायक गायिकाहरू रामहरि भण्डारी, सानु केसी, रिता गुरुङ, लक्ष्मी दर्नाल र रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।
1: सानु केसीको संगीत, अशोक सापकोटाको शब्द, रामहरि भण्डारीको युट्युब च्यानल मार्फत सार्वजनिक भइसकेको छ। यो वर्षको दशैंको सुमधुर लोक भाका बडा दशैंको शुभकामना।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्याम्पस प्रमुख प्रदीप कुमार श्रेष्ठ एवं गौरीशंकर बहुमुखी क्याम्पस परिवार, रामेछाप बजार, रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक

0: आवासमा हार्दिक निमन्त्रणा।
1: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमागुण्डा गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमागुण्डा गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते उमागुण्डा गाउँपालिका 4 स्थित च्यादलु उमागुण्डा गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले उमागुण्डा गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: उज्यालो नेपाल पार्टी रामेछाप।

जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धनाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहोरीको शैली सिन्धुलीको राजा।

0: अशोक कोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले शेयर गर्नुहोस्।

0: हार्दिक शुभकामना।
1: नेपाली भएको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रधानाध्यापक नीलकण्ठ पुरी एवं गौरीशंकर माध्यमिक विद्यालय परिवार, रामेछाप बजार, रामेछाप।
3: रामेछापको माकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङछोतेनमा हुनेछ।
3: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङछोतेन, संरक्षक समिति, उमाकुण्ड गाउँपालिका एक, कुन्देल नाछेवा, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रामेछाप सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समूह परिवार रामेछाप बजार रामेछाप।
3: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभ कामना।
4: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा मेरो घर परिवार, आफन्तजन, इष्ट मित्र, छर छिमेकी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: कृष्ण सुनवार, ठेगाना रामेछाप, हाल काठमाडौँ।

0: हार्दिक शुभकामना।
1: नेपाली गुरुको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस सहकारीका शेयर सदस्य, बचतकर्ता, सहकारी कर्मी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष सुमन कुमार श्रेष्ठ एवं निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार रामेछाप बजार रामेछाप।
0: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रधान अध्यापक मोहन कुमार श्रेष्ठ एवं पटना देवी माध्यमिक विद्यालय परिवार भालुखोप रामेछाप।
0: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा मेरो घर परिवार, आफन्तजन, इष्ट मित्र, छर छिमेकी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: रामजी कुमार सारु मगर एवं सम्पूर्ण सारु मगर परिवार सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर 6 भलाय 4 सिन्धुली। हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतम कुमार श्रेष्ठ, प्रधान अध्यापक सुभाष चन्द्र श्रेष्ठ एवं श्री माध्यमिक विद्यालय परिवार भङ्गेली रामेछाप।
4: यो दशैंको शुभ कामना।
0: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल रमेश फुयाल एवं लिटिल स्टार इङ्ग्लिस स्कुल मन्थली रामेछाप।
0: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द राउत, प्रधान अध्यापक रामबहादुर घिसिङ एवं श्री महाकाली आधारभूत विद्यालय परिवार रामेछाप नगरपालिका 7 मुडाजोर रामेछाप।
4: यो दशैंको शुभ कामना।
1: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड परिवार रामेछाप।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककौशलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँग रहन्छौ। आजको विषयमा पनि तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। 048 40 40 26 भने तपाईँ यो समय उकाली उकाली रेग्रेस गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम लोककौशले तपाईँलाई के कस्तो लाग्दैछ तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसै गरी फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई तपाईँले सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। कार्यक्रमको समय अवधिभर रमाइला मीठा दशैंका गीत संगीत राख्दै हामी तपाईसँग यो 1 घण्टाको समय शोभायात्रा गर्नेछौ। पक्कै तपाईँले हामीलाई यो 1 घण्टासम्म सुनेर साथ दिन सक्नुहुन्छ भने कार्यक्रममा बजेका मीठा गीत संगीतबाट पनि तपाईँले मनोरञ्जन लिन सक्नुहुन्छ। तपाईलाई आजको बसाइमा के गर्नुपर्छ भनेर थाहा छ, फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। 048 40 40 26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। कार्यक्रम लोककौशली साथको साथी दिन आउँछ। तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आज बिहिबारको बसाई छ। बिहिबारको बसाईमा हामीले तपाईँको माझमा तपाईँले चाहिँ अब कार्यक्रमहरू चलाउन आउँछ भने हजुरको रेडियो मार्फत बजेका कार्यक्रमहरू चलाउनु पर्नेछ। साथै तपाईँलाई कथा कविता गजल गीत संगीत भन्न आउँछ भने तपाईँले भन्न सक्नुहुन्छ। आजको बसाईमा तपाईँकै प्रस्तुतिहरू सुन्नेछौ। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठो रमाइलो दशैंको गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं दशैंको शुभकामना। एकदमै मिठो रमाइलो गीत रहेको थियो यो गीत तपाईँको माझमा राख्यौं हामीले। धेरै साथीको आवाज रहेको थियो, रिता गुरूङ त्यसै गरी रविन कुमार श्रेष्ठ सानु केसी राम हरि भन्सारी लगायत धेरै साथीहरूको आवाजमा रहेको यो एकदमै मिठो गीतबाट कार्यक्रम लोकोशैलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ कि जस्तो लाग्दै थियो, ठिकै यति बेला हुनुहुन्न भन्दै हुनुहुन्छ तपाईँ। धेरै साथीहरू दसैँ लाग्दैछ, हामीलाई लाग्छ व्यस्त हुनुहुन्छ होला भन्ने लाग्दैछ। व्यस्त समयमा पनि काम गर्दै हामीलाई चाहिँ सुनिराख्नु भएको छ होला। यस्तै मिठा गीत संगीत राखेर तपाईँलाई हामीले भरपूर मनोरञ्जन दिनेछौ। फोन लाग्ने साथी यो समय फुर्सदमा हुनुहुन्छ, हामीलाई सुन्दै हुनुहुन्छ भने चाहिँ फोन डायल गर्न चाहिँ नछुटाउनुहोस्। 048 40 40 0026 को नम्बर तपाईँको लागि खुल्ला रहेको छ। यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्छु। कमल श्रेष्ठजी लेख्नुहुन्छ, आज मलाई नयाँ मुभी सङ भन्दै हुनुहुन्छ, यो गीत हिजो अस्ति पनि भन्नुभएको थियो, यो गीत हिजोको अस्तिको चलचित्रको कार्यक्रममा पनि बजिसकेको छ। एउटै गीत रोजेर पठाउनुहुन्छ, सधैँदिन त एउटै गीत बजाउन सकिँदैन नि त कमलजी। अरू गीतहरूले पनि कार्यक्रममा स्थान पाउनुपर्ने हुन्छ। हरेक दिन एउटै मात्रै कार्यक्रममा एउटै गीत बजाइरहँदाखेरि चाहिँ हाम्रो गीतले चाहिँ स्थान पाएन भन्नुहुन्छ हाम्रो सर्जकहरूले। त्यही भएर 12 बजेको नेपाली चलचित्रको कार्यक्रम सिने सौगातमा हामी यो गीत राख्नेछौ भन्न चाहन्छु। त्यसै गरी उहाँ लेख्नुहुन्छ, हजुर नमस्कार, म तीनछुरी मीडिया ग्रुपको सदस्य तिब्रथुमको फिताबबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरूमा दिप बास्कोटा, मनोज भुजेल, सुची आरती लिम्बू, लोकेन थोक्लेन लिम्बू, त्यसै गरी राजन खतिवड़ा, चित्र योगी, सुशीला कार्की, सरोला राई, विद्याप्रेमी निर्मला उनिम, पूजा मानदेवा लिम्बूको लागि फूलमाया आंखेवा लिम्बू, टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने मिठो गीत समर्पण गर्न चाहन्छु है भन्नुभएको छ। उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु कमलजीलाई। त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला देवेन किशोर अन्चानजीको कमेन्ट हामीसँग प्राप्त छ। उहाँ लेख्नुहुन्छ, तरंग बनन तपाईका ती पाइलाहरू स्वदेश अनि विदेशका बाचाहरूमा खुशीका फूलहरू सधैँ फुलिरहन् हजुरको जीवनका बाचाहरूमा भनेर लेख्नु भएको छ। पक्कै पनि यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु है। त्यसै गरी उहाँ लेख्नुहुन्छ, विजया दशमीको टीका र जमराले हजुरहरूको जीवनमा सुख शान्ति समृद्धि र दीर्घायु ल्याओस्। दशैं भनेको आफ्नो मान्छे सम्झिने, टीका थाप्ने, आशीर्वाद लिने र माफ गर्ने चाड हो। टाढा भएका आफन्त नजिक आउन र नजिक भएका झन नजिक हुन देवी दुर्गाले तपाईँ र तपाईँका सबै परिवारको रक्षा गरून्। विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। देवेन किशोर अन्जान प्रवासी भनेर लेख्नु भएको छ। देवेनजीलाई विशेष भन्दा नि विशेष धन्यवाद व्यक्त गर्छु। पक्कै पनि दुर्गा माताले सबैको लागि रक्षा गर्नुहुनेछ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी नमस्कार।
0: नमस्कार हजुर, यो आवाज कुन ठाउँ देखि होला?
1: मिना मगर।
0: मिनाजीको खबर के छ होला भन्नुहोस् न?
1: एकदम ठिकठाक छ दिदी, लगायत रामी छाप डाँडातिरको के छ सुनाउने?
0: म लगायत रामी छाप डाँडातिरको पनि एकदम ठिक छ, मजाले घाम लागेको छ, मौसम सफा छ, हरियाली छ। बस्तीतिर वरपर छिमेक बजारमा हेर्ने हो भने मान्छेको भिड छ, रमाइलो छ तै दादा मिना चाहिँ।
1: हजुर, यता पनि रमाइलो छ भन्नु पर्ने
0: ल, रमाइलो छ, रमाइलोको साथसाथै हामीलाई पनि सुन्दै हुनुहुन्छ। अनि दसैँमा चाहिँ अब घरलीपोत गर्ने काम वरपर वातावरणहरूलाई चाहिँ सरसफाई गर्ने अथवा घरलाई फेरि च्याप्ट पार्ने कामहरू सघाउनु भयो कि बाँकी छ?
1: बाँकी नै छ भन्नुपर्छ दिदी, हामीले
0: बाँकी नै छ। दसैँ त लागिसक्यो त, कहिले सरसफाई गर्नुहुन्छ त?
1: भोलितिर।
0: भोलिदेखि सरसफाई गर्नुहुन्छ? ल ठिक छ, अब सरसफाई गर्ने, खानपिन खाने, आफन्तजनहरू गाउँघरतिर कतिको आउँदै हुनुहुन्छ, चहलपहल कस्तो छ, जस्तो नयाँ मान्छेहरूको आगमन कतिको हुँदैछ त
1: साथी?
0: धेरै छ, सबैजना आउँदै हुनुहुन्छ।
1: हजुर
0: ल ठिक छ, मिना आजै कार्यक्रममा आउनुभयो। पक्कै पनि गाउँ बस्तीहरूमा यो हर्ष उल्लास भइरहेको छ, हर्ष उल्लासका साथ यो बडा दशैंलाई मनाउनु होला। सबैलाई चाहिँ अब जीवनमा सुख शान्ति प्रगति रहोस् भन्ने कामना हामीले पनि गर्छौं। अनि गाउँघरमा पिङ हाल्ने चहल पहल के छ, कतिको कुरा गर्नुहुन्छ यसपालिको दशैंमा पिङ हाल्नुपर्छ है भनेर?
1: हामीले यता चहल पहल पिङ हाल्ने कुरा गरेको छैन दिदी भन्नुपर्छ।
0: अहिलेको वर्ष त्यसो भए पिङ खेल्न पाउनुहुन्न?
1: हजुर
0: र ठिकै छ, पिङ नखेले पनि रातो टिका जमरा लगाउनु खुसी हाली छाउस परिवारमा हामीले पनि कामना गर्यौं। कार्यक्रममा अर्को एकदमै मिठो रमाइलो गीत बज्छ, म कार्यक्रम तर्फै लाग्छु, साथीहरूलाई सम्झनुहोस् न त कि हाम्रो मिनाजीले अब आफ्नो प्रतिभाहरू पनि सुनाउनुहुन्छ आज। ल भनेपछि आज कुनै पनि प्रतिभा सुनाउनुहुन्न, साथीहरूलाई सम्झनुहोस्।
1: फर्स्ट अफ अल दिदी हजुरको लागि, पानी दिनको उहाँको लागि, आउँदै दसैँको एउटा दसैँको शुभकामना दिदीलाई, मेरो साथ भन्नुपर्छ शर्मिला थापा मगर, सरस्वती थापा मगर, र यसले हुनुहुन्छ सरस्वती थापा मगरको लागि भन्दै भन्दैछु दिदी। नमस्कार।
0: हस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मिना मगरजी हुनुहुन्थ्यो सिन्धुलीको बेबीजोरबाट, उहाँले पनि आफ्नो साथी सङ्गीलाई सम्झनु भयो, आज चाहिँ म केही पनि सुनाउँदिन भन्नुभएको छ। तपाईँले सुनाउन मन लाग्ने साथीहरूले सुनाउन सक्नुहुन्छ, नभए तापनि शुभकामना सन्देश सुन्नुहोस्, साथी सङ्गीलाई सम्झनुहोस्। मिठा र माइला दशैंका गीत संगीतहरू राख्दै हामी यो एक घण्टाको समय तपाईँसँग सहयात्रा गरिरहेका छौं। कार्यक्रम लोकोशिलीको बसाइमा रहेर हामी हरेक दिन बिहान 10 बजीदेखि 11 बजीसम्म तपाईसँग रहन्छौ। आजको बसाई बिहिबारको बसाई छ, तपाईसँगै हामी सहयात्रा गरिरहेका छौं। पके पनि कार्यक्रममा पनि मिठा र माइला गीत संगीतहरू बजिरहेका छन्, तपाईँले हामीलाई सुनिराख्नु भएको छ होला भन्ने पनि आशा लिएका छौं। यति बेला फेरि पनि लाग्छु म तपाईँको फेसबुक कमेन्ट भाषण गर्नेतर्फ। हुनुहुन्छ यति बेला बुधवीर तामाङजी, उहाँ लेख्नुहुन्छ हेलो दर्शन नमस्ते नमस्कार, साथमा बडा दशैंको शुभकामना भन्दै हुनुहुन्छ। बुधवीरजीलाई पनि हाम्रो तर्फबाट बडा दशैंको धेरै धेरै शुभकामना छ। आइदा म वही त हो बुधवीर तामाङ, काभ्रे पलाञ्चोकबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। अब बजने गीत मार्फत सम्झनु पर्दा सुमिला शेर्पाको लागि, त्यसै गरी अञ्जिता मल्ल ठकुरी छेत्रीको लागि, फुच्ची संस्कृति लामा, त्यसै गरी भूमिका राई, रामलाल सुमन, टीकाराम सुनवार लगायत जति पनि साथीहरूले मलाई चिन्नुहुन्छ उहाँहरू सबैको लागि समर्पण गर्छु भन्ने हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्को कमेन्ट प्राप्त छ यति बेलाको बसाईमा हुनुहुन्छ मीडिया प्रेमी राई, अनिसाजीले पनि सुन्दैछु है भन्दै हुनुहुन्छ। मेरो प्यारो मान्छे तिमी भन्ने आइडी छ, उहाँले पनि सबैलाई सम्झिरहेको छु भन्दै हुनुहुन्छ। बुद्ध भज्रचार्यजीले पनि रेडियोको आरजे सिस्टर सम्झना श्रेष्ठ बहिनीलाई चाहिँ जन्मदिनको लाखौं लाख शुभकामना भन्दै हुनुहुन्छ, उहाँलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै भन्दा अनि धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ है त। त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला राज कृष्णजी, उहाँ लेख्नुहुन्छ नमस्ते शुभ दिन, शुभ विजया दशमीको शुभकामना रेडियो परिवारलाई, म ढोकाल धर्मराज दुबीबाट कार्यक्रम सुन्दैछु है, आज मलाई विष्णु माझीको परदेशीको पर्खाई भन्ने बोलको गीत बजाइदिनुहोस् ल भन्दै हुनुहुन्छ। सम्भव भएसम्म हामी यो गीत राख्नेछौ है त भन्न चाहन्छु। त्यसै गरी उहाँले सम्झनु भएको छ अब बज्ने गीत मार्फत चाहिँ जन्मदिन मनाउनु हुने दिदी अञ्जना मुना र इटहरीमा हुने बहिनी मनिषा न्यौपानेलाई चाहिँ जन्मदिनको शुभकामना छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि हाम्रो तर्फबाट जन्मदिनको धेरै भन्दाले धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ भन्दै यति बेला चाहिँ हामी कार्यक्रममा फेरि पनि अर्को एकदमै मिठो रमाइलो गीततर्फ लाग्न चाहन्छौ। कार्यक्रममा एकदमै मिठो अर्को गीत बज्छ, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौ, विश्राम पछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: फाइनली नेपाल पुग्यौं हामी।
2: डैड, नेपाल स्मेल्स डिफरेंट।
1: इट्स होम।
3: वाह।
1: बुवा, डोगे।
3: भाग्यमानी भाई बाबा।
1: घरको रंग नयाँ हो र?
3: तिमी यहीँ हुँदा गरेको।
1: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेदरकोट लङ लाइफ, यसको फियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट्स, रंग रहिरहन्छ।
4: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा हेर्नुहोस् सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

2083 को शुभकामना सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।

0: गायक गायिकाहरू रामहरि भण्डारी, सानु केसी, रीता गुरु, लक्ष्मी दर्नाल र रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।
1: बडा दशैंको शुभकामना।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका कपड़ाहरू पाइनुका साथै सिलाईको पनि राम्रो व्यवस्था रहेको छ। सिद्धगढ़ी टेलरिङ सेन्टर, खनियाखर्क, सिन्धुली।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र, ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप, सम्पर्क नम्बर 97652033 वा 98444410/40, इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
0: हार्दिक शुभकामना।
4: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर विनोद गोविन्द श्रेष्ठ, विज्योति हार्डवेयर एन्ड सप्लाइज, मन्थली, रामेछाप।
5: यो गीत संगीतको दुनियाँमा फरक स्वाद, माया प्रेम र सम्बन्धलाई जोड्दै रामेछापका लोक गायक राम बस्नेतको सुमधुर लोक भाका माथि होइन।

0: गायक तथा सर्जक रामकुमार पौडेलको सिर्जनामा जेनिस सेन्चुरीको निर्देशन तथा सरिता थापा मगरको नृत्य निर्देशनमा सुमधुर लोकभाका माथि होइन
1: रामबस्नेत अफिसियल युट्युब च्यानल मार्फत सर्वत्र बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र आफ्ना प्रियजनसँग सेयर गर्नुहोस्। सल्लाह सुझावको लागि गायक राम बस्नेत सम्पर्क नम्बर 9844440316।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: यहाँ कुखुराको चल्ला दाना र दाना पानीका लागि भाँडाहरू पनि पाइन्छ। प्रोप्राइटर जय मानन्दर, विराज सप्लायर्स, मन्थली रामेछाप।
1: Xiaomi वा Redmi को फोन किन्दा उपहार यो दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
2: Xiaomi किन्दा उपहार एभ्री डे Bumper my Thailand holiday।
3: भूक्षय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाउँ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: क्यारेबियन राग्योमी त्यो गीत गीतपछि हामी विश्रामतर्फ गयौं। विश्राम बस्यो, फेरि पनि आइसकेका छौं। आजको भुसाईमा हामीले तपाईसँगै रम्दै रमाउँदै अगाडि बढ्दै साथसाथै कार्यक्रम चलाउन हामी साथीले कार्यक्रम चलाउन सक्नुहुन्छ। यदि कार्यक्रम चलाउन आउँदैन भने साथीले आफ्नै प्रस्तुतिहरू सुनाउन सक्नुहुन्छ। होइन, ठिकै छ, आज म साथीसँगलाई नै सम्झन्छु भन्ने लाग्छ भने पनि तपाईँले सम्झन सक्नुहुन्छ। 048-40-00-26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ जस्तो लाग्दैछ, सबै साथीलाई बसी लागिरहेको छ। ठिकै छ, अब कार्यक्रममा मिठा गीत संगीततर्फ पनि लाग्न चाहन्छु, किनकि आजको विषयमा हामीले तपाईँलाई रमाइला मिठा गीत संगीतहरू राख्दै राख्दै मनोरञ्जन दिँदै हामी अगाडि बढ्नेछौ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीहरूको हामी फेसबुक कमेन्ट पनि वाचन गर्छौं। मिलन सुजाली मगरजी लेख्नुहुन्छ, नमस्ते, हिँड्दै अनि सुन्दैछु है भन्दै हुनुहुन्छ घरबाट है। लम्की बागमारा कैलालीबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी उर्मिला थापा मगरजी पनि लेख्नुहुन्छ, नमस्ते हजुर, म रामपुरदेखि कार्यक्रम सुन्दैछु, सबैले ह्याप्पी दसैँ भने है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। मगर कोशेश्वरजी पनि लेख्नुहुन्छ, हेलो हेलो, नमस्ते हजुर, सुन्दैछु कार्यक्रम पास्टर फालेलुङबाट, अब बस्ने गीत सबैको लागि समर्पण गरे भन्नुभएको छ। रमिता श्रेष्ठजीले पनि हेलो नमस्ते दिदी, म यता खाडा देवी पाँच पकरवासबाट रमिता श्रेष्ठ है कार्यक्रम सुन्दैछु, अब बस्ने गीत मार्फत चाहिँ साथीहरू सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते, नमस्कार, जोडले हजुर, जोडले कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: हजुर, म यता खिम्पीबाट रोशनी बोल्दैछु।
0: रोशनी मगर हो?
1: हजुर।
0: के छ हाम्रो रोशनीजीको खबर?
1: मेरो खबर एकदम ठिक छ हजुरको, के छ सुनाउनुहोस्।
0: मेरो पनि एकदम ठिकठाक छ भन्नुपर्छ, दसैँ कतिको लाग्दैछ?
1: दसैँ ठिकै ठिकै, धेरै लागेको छैन, ठिकै ठिकै लागिरहेछ।
0: ठिकै ठिकै चाहिँ किन त?
1: अब घरमा सबैजना आउनु भएको छ मात्रै दसैँ जस्तो लाग्छ नि त, अब अहिले एक्लै नै भएको बेलामा चाहिँ दसैँ ठिकै ठिकै आएको हो कि हो कि जस्तो मात्रै छ कि अहिले चाहिँ।
0: ठिकै छ, त्यसो भए आइसकेको होइन, हो कि हो कि मात्रै छ,
1: आउन बाँकी छ, अझै 3-4 दिन बाँकी नै छ नि त।
0: ल ठिकै छ, अब अझै 3-4 दिन बाँकी छ, अब कार्यक्रम सुन्दै हुनुहुन्छ कि कसो?
1: हजुर सुनिराखेको छु,
0: कार्यक्रम सुन्दै बस्दै। अब बाहिरको मान्छेहरू नआए पनि घरतिरको कामहरू त लगभग सकाइसक्नु भयो होला?
1: छैन नि, कमेरो छ्याप्दैछु म त।
0: कमेरो छ्याप्दै हुनुहुन्छ?
1: हजुर।
0: भनेपछि घरलाई त नयाँ नयाँ बनाइदिनु भएछ त?
1: नयाँ नयाँ नयाँ नयाँ बनिँदैछ अब।
0: अब कहिले बनिसक्छ त? आज दिनभरिमा सकिन्छ?
1: हजुर, आज दिनभरिमा सकाउँछु भन्ने छ।
0: ल, एक्लै हुनुहुन्छ कि परिवारले पनि सघाउनु भएको छ त?
1: बाबा बाबा पनि हुनुहुन्छ, बाबाले पनि छाप्दै हुनुहुन्छ, म कमेरो बनाइराखेको छु।
0: ल भनेपछि त कमेरो छोरीले गोल्ने, बाबाले घर छेप्ने। ल रमाइलो छ, रमाइलो छ, राम्रोसँग मनाउनु होला है। अब हामीले चाहिँ प्लास्टर गरेर बनाएको घर भएको भए अब 2-4 वर्षपछि मात्रै रङ लगाउँदा हुन्थ्यो होइन? माटोबाट बनेकै घरहरू चाहिँ अब जस्तो पानी पर्छ भत्किहाल्छ, फेरि वर्षै पछि लिपोत रङ्गरोगन गर्ने पर्छ होइन? अब चाहिँ विशेष गरी अब हाम्रो गाउँ बस्तीको हाम्रै माटोबाट बनेका घरहरू हेर्दाखेरि चाहिँ राम्रै छ, अब फेरि चाडबाडमा कामको सरसारो हुँदाखेरि चाहिँ अब सिमेन्टिक घर भएको भए राम्रो पनि हुन्थ्यो भन्ने पनि लाग्छ कहिले कहिले, होइन ठिकै छ, माटोको घर पनि ठिक छ भन्ने पनि लाग्छ।
1: दुबै
0: ल दुबै छ होला नि त हाम्रो बस्नु चाहिँ घर पनि
1: दुबै छ।
0: ल ठिक छ, दुबै छ, एउटालाई चाहिँ अब रङ्गरोगन गर्ने पर्यो होइन?
1: हजुरकोतिर चाहिँ कस्तो लागिराखेको छ, हजुरलाई कस्तो लागिराखेको छ त दसैँ?
0: मलाई त दसैँ खोइ कता कता लाग्यो जस्तो पनि, कता कता नलाग्यो जस्तो पनि, यस्तै छ भन्नुपर्छ। हर्ष उल्लासका साथ लाग्या छ भन्यो भने त्यस्तो त्यस्तो हर्ष उल्लास छैन होइन, लागेकै छैन भन्यो भने पनि कसरी लागेको छैन भन्नु फेरि त्यस्तो हुन्छ त रोशनीजी मलाई त
1: हजुर कन्फ्युजन भएको
0: खै के भन्ने अब मलाई नै थाहा छैन हिजो अस्ति एकजना साथीले भन्नुहुन्थ्यो थाहा नै नभएर भन्नुहुन्थ्यो मलाई नि त्यस्तै त्यस्तै थाहा नै नभएर
1: सुनाइराख्दा सुनिराख्दा फेरि त दसैँ आएको जस्तो पो हुनु पर्ने हो यस्तो एक्ज्याक्टली यस्तो भइरहेको छ मेरो भनेर भन्न सक्नु पर्यो त झन्
0: मैले भन्न चाहिँ सक्नुपर्ने हो तर मैले रोशनीजीलाई पछि भन्छु है पछि यहाँले मलाई पर्सनल रूपमा सम्पर्क गर्नुहोस् त्यसपछि भन्छु नि त म
1: दसैँको दिन
0: हजुर हजुर एकछिन पछि गरे नै हुन्छ एक बजीतिर गरे नि हुन्छ तपाईँलाई त्यसपछि भन्नु होला नि त म अब रोशनीजीलाई भन्नु भने सबैले सुनिराख्नुहुन्छ त्यही भएर म रोशनीजीलाई मात्रै छुटोको सुनाउँछु कि ल अब सुन्नको लागि आतुर भएको कहिले 12 बजीलाई भन्ने त छैन नि फेरि त्यही त भन्दैछु त म त फेरि कुनै साथीहरू चाहिँ म विश्वास छु है यस्तो छ म यो काममा छु भन्दा पनि होइन भन्ने फोन गरिरहने म्यासेज पनि छोडिरहने कल रिसिभ नभएपछि पनि कल गरेको गरेको गर्ने बानी हुन्छ नि त कसैको त फेरि हाम्रो रोशनीजी त बुझ्नुहुन्छ मलाई थाहा छ ठिक छ अब रमाइलो मिठो कुराकानीको साथमा आउनुभयो खुसी लाग्यो हामीलाई के सुनाउनुहुन्छ कि सुनाउनुहुन्न रोशनीजीले
1: आज भेरी पछि बोल्न पाएको छु होइन कल गरी सुनिराखेको छु त्यही भन्नु पर्यो आज चाहिँ त्यस्तो केही सुनाइहाल्न मन चाहिँ लागेन हजुर सँगसँग कुरा गर्न पाएँ खुसी लाग्यो त्यही हो है
0: ल ठिक छ अब हाम्रो रोशनजीले त्यही भनेपछि मेरो नि त्यही भयो है त ल ठिक छ घाम चर्को चर्को लागेको छ अब कमेरो लगाउने काम पहिला छिटो सक्नु होला बाँकी कुरा हामी भोलि पनि गर्छौँ आज काम सघाउनुहोस् यहाँको समय मैले धेरै लिन त्यसो भए कार्यक्रमको हामी पनि अब अन्त्यतिर पनि आउन लागिसकेका छौँ एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न
1: अब मलाई रोशनी भनेर चिन्ने नचिने माया गर्ने सम्झिने याद गर्ने सम्पूर्णलाई एकमुष्टमा सम्झिँदै सम्झिँदै छुट्टी नमस्ते
0: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो रोशनी मगरजे उहाँले आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ रमाइलो मिठो कुराकानी पनि भइसकेको छ उहाँसँग पालो तपाईँको रहेको छ म कार्यक्रमको लगभग अब अन्त्य अन्त्यतिर आइसकेको छु अन्त्यमा को साथीको चाहिँ फोन लाग्छ फोन डायल गर्न चाहिँ नसुटाउनु होला किनकि तपाईँले पनि शुभकामना सन्देश छोड्न सक्नुहुन्छ साथसाथै आफ्ना आफन्तजन साथीसँगैलाई आजको बसाईमा सम्झना पाउनुहुन्छ यति बेला म फेरि पनि लाग्छु तपाईँको फेसबुक कमेन्ट वाचन गर्ने तर्फ नै यति बेला हुनुहुन्छ हिरा बहादुर लगाईजी उहाँ लेख्नुहुन्छ नमस्कार दिदी म कार्यक्रम सुन्दैछु है बुटोलबाट भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु राजकुमार महतेजीले पनि नमस्ते है बहिनी सुन्दैछु कार्यक्रम काठमाडौँबाट मेरो घर चाहिँ दोरम्बा दुई आज सम्झिनु पर्दा पोल्यान्डमा रही मेरो मुटुको चुक्रा कुशल महतीलाई चाहिँ मुटुभरिको माया है बाबु राम्रोसँग बस्नु भन्नुभएको छ सुन्दै हुनुहुन्छ भने पक्कै थाहा पाइसक्नु भएको छ है त यहाँको मुटुको टुक्राले उहाँलाई विस्तृत धन्यवाद व्यक्त गर्छु त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेलाको भोसाईमा रमिता श्रेष्ठजी पनि लेख्नुहुन्छ नमस्ते दिदी म खाडादेवी पाँचबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु तुलसी केसी लुरीजीले पनि हजुर नमस्ते कि छ सन्चै हुनुहुन्छ अनि म पनि कार्यक्रम दैलेखबाट सुन्दैछु अब बस्ने यो त सबैको लागि भन्दै हुनुहुन्छ अनुष्का शेर्पाजी अनुष्का शेर्पा लेख्नुहुन्छ कमेन्टमा नमस्ते म अनुष्का शेर्पा घर चाहिँ सङ्खुवा सभा चैनपुर हाल चाहिँ रुमानियाबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ उहाँले लेख्नु भएको छ सम्झनु पर्दा चाहिँ छोरी आर्या त्यसै गरी सुरज राई तुम्छा त्यसै गरी तीर्थ राई योगेन इमेहाङ लिम्बुको लागि राई अस्मी सोताङको लागि सानुमाया शेर्पा बुनु कविता शेर्पा त्यसै गरी सुस्मिता नछिरिङ भूमिका राई जनक रोजाली मगर राई सफल आयुष अनु शेर्पा लगायत मलाई जति पनि साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबैको लागि भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला कोही साथी हुनुहुन्छ भने हामी लिन्छ भन्दै थियौँ भन्दै हुनुहुन्छ। मनकुमारी कान्छी कुलुङजी पनि लेख्नुहुन्छ, गुड मर्निङ, म शङ्खुवा सभाबाट मनकुमारी कान्छी कुलुङ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी टेकु छेत्रीजी पनि लेख्नुहुन्छ, नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु, विजया दशमीको शुभकामना है सबैलाई भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग अब चाहिँ कार्यक्रमको समय पनि सकिसकेको छ, कार्यक्रमबाट हामीले विदा माग्ने बेला भइसकेको छ भन्दै तपाईँले हामीलाई तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबैभन्दा सबै साथीलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम लोककोशेली अब डिबेड बजेका मिठा गीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद, साथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा फेरि पनि अर्को एकदमै मिठो रमाइलो एउटा गीत छोड्दै आजको लागि भने कार्यक्रम लोककोशेलीको व्यवसायबाट म तपाईँकै साथी ललिता हाई पनि बिताउन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, हवस् त, नमस्ते।

0: को रेडियो 102.1 मेगाहर्ट्ज।
1: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
2: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
1: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
2: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998 0848543998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
5: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। नेपाली कांग्रेसको 15औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदको जारी मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक गर्ने तयारी भइरहेको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मतपरिणाम आइसक्ने जानकारी दिनुभएको छ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। अब केन्द्रीय सदस्यका विभिन्न समूहहरूको मतगणना जारी छ। निर्वाचन समितिले मतगणनालाई तीव्रता दिएसँगै बाँकी परिणाम समेत आजै सार्वजनिक गर्ने तयारी गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले वार्षिक बजेट तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशमा 3 दिने अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। सरकारद्वारा संचालित शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने तथा विद्यालय शिक्षा ऐनलाई व्यावहारिक समय सापेक्ष र विद्यार्थी केन्द्रित बनाउने उद्देश्यले मन्त्रालयले शिक्षा क्षेत्रका सरकारवालासँग शिक्षा संवाद तथा कार्यशाला सञ्चालन गरेको हो। बजेट मार्फत अघि सारिएका शिक्षा क्षेत्रका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कार्यविधि निर्माण, बजेट खर्चको अवस्था र शैक्षिक गुणस्तर सुधारका विषयमा कार्यशाला छलफल गरिएको थियो। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशमा सम्पन्न गरिसकेको छ। उक्त कार्यशाला उत्तरभार मधेस प्रदेशमा सम्पन्न भएको हो। कार्यशालामा शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाको विशेष उपस्थिति रहेको थियो। 3 दिनसम्म सञ्चालन भएको कार्यक्रममा संघीय शिक्षा तथा खेलकुद मन्त्रालयका उच्च अधिकारी, शिक्षा विभागका प्रतिनिधि तथा जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाई र प्रदेशका सम्पूर्ण स्थानीय तहका शिक्षा प्रमुखहरूको सहभागिता रहेको थियो। प्रमुख सल्लाहकार झाले सरकारले अघि सारेका शिक्षा तिथि तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षा शाखा प्रमुखहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। उहाँले शैक्षिक गुणस्तर सुधारका लागि संघ प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। भूकम्पीय जोखिम सुरक्षाका लागि नेपाल सरकार र विश्व बैंकबीच विपद बन्ड अर्थात क्याटास्ट्रोफ बन्ड सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। थाइल्याण्डमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री सोनी मुवागले उपस्थितिमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्यक्ष र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरको ले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। यस सम्झौताले नेपालमा ठूलो भूकम्प गएको अवस्थामा अन्तर्राष्ट्रिय पूँजी बजारमाबाट 8 करोड़देखि 19 करोड़ अमेरिकी डलरसम्म विपद जोखिम वित्त पोषण जुटाउने औपचारिक बाटो खोलेको छ। 3 वर्ष अवधिको यो बन्ड मार्फत ठूलो भूकम्प आउँदा तोकिएका प्राविधिक मापदण्डका आधारमा नेपालले क्षतिपूर्तिको रकम छिटो प्राप्त गर्न सक्नेछन्। फण्डको संरचना निर्माण जारी गर्ने प्रक्रिया र प्रभाव मूल्यांकनमा विश्व बैंकले नेपाललाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ। सम्झौता अनुसार प्रारम्भिक अध्ययन, कानूनी सल्लाहकार तथा जोखिम विश्लेषणका लागि नेपालले 3 लाख अमेरिकी डलर उपलब्ध गराउनेछ। यो सम्झौताले भविष्यमा अन्य प्राकृतिक विपदको सुरक्षणका लागि समेत अन्तर्राष्ट्रिय पूँजी बजारको सहयोग लिने बाटो खुल्ला गरेको छ। बन्डको भुक्तानी भूकम्पको तीव्रता, ठाउँ वा अन्य पूर्ण निर्धारित प्राविधिक सूचकका आधारमा हुने भए पनि प्रिमियम शर्त भुक्तानीमा सीमा अझै तय हुन बाँकी रहेको छ। सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही घर भएका बाबु थापा छन्। उनलाई सर्लाही स्थित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले
बताउनु भएको छ। बुधबार राति पक्राउ परेका थापा जेन्जी आन्दोलन हुँदा 2082 भदौ 24 केन्द्रीय कारागार सुधारबाट भागेका थिए। सर्लाहीका बागमती नगरपालिका एक घर भएका 48 वर्षीय बाबुको साथबाट प्रहरीले 2 थाना पिस्तोल पनि बरामद गरेको छ। जेलबाट भागेपछि उनी विभिन्न ठाउँमा लुकेर गई राती आफ्नो घरमा पुगेका हुन्। इलाका प्रहरी कार्यालयका हरिवन र इलाका प्रहरी कार्यालय कमैयाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनी विरूद्ध हात हतियार खरखजना मुद्दामा म्याद लिएर अनुसन्धान गरिने डीएसपी राईले बताउनु भएको छ। न्यायाधीश बमको हत्या गरेको कसुरमा अदालतले उनलाई जन्मकैद ठहर गरेको थियो। 2069 जेठ 18 बमको हत्या भएको थियो। प्रतिवादी थापा यसअघि 2071 पक्राउ परेका थिए। नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागले बुधबार नै देशका सम्पूर्ण भूभागबाट मनसून बाहिरिएको घोषणा गरेको थियो। मौसमविद संजीव अधिकारीले हाल नेपालमा मनसूनी गतिविधि नरहे पनि पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव भने पर्ने बताएको छन्। पछिल्लो 24 घण्टामा देशका कतै पनि पानी परेको छैन र अधिकांश भूभागमा मौसम सफा छ। यद्यपि सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा पश्चिम तर्फबाट केही बादल आएको विभागले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण बिहिबार र शुक्रबार वर्षा तथा हिमपातको गतिविधि सामान्य रूपमा बढ़न सक्ने सम्भावना छ। बिहिबार दिउँसो पश्चिमका हिमाली भूभागका थोरै स्थानमा मध्यम स्तरको हिउँ वा पानी पर्ने अनुमान गरिएको छ। यसै गरी कोशी र बागमती प्रदेशका हिमालय तथा पहाड़ी क्षेत्रका साथै पश्चिमका पहाड़ी भूभागका 1-2 स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने मौसमविद अधिकारीले जानकारी दिनुभएको छ। तराईका भूभागमा भने पानी पर्ने सम्भावना छैन तर पश्चिमी तराईमा सामान्य बादल लाग्नेछ। बिहिबार राति तराईमा वर्षा हुने र सबैजसो हिमालय भूभागका 1-2 स्थानमा हल्का हिउँ वा पानी पर्ने पूर्वानुमान छ। न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबार बिहान मध्यदेखि पश्चिम तराईका केही स्थानमा हुस्तु वा कुहिरो लाग्नेछ। शुक्रबार उक्त प्रणाली पूर्वतर्फ सर्ने भएकाले देशका सबैजसो हिमालय भूभागमा थोरै स्थानमा सामान्य पानी वा हिउँ पर्न सक्नेछ। शुक्रबार राति र शनिबार बिहान पख तराईका अन्य भूभागमा पनि हुस्तु लाग्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। मौसम विभागले सम्भावित जोखिमलाई मध्यनजर गर्दै चेतावनी समेत जारी गरेको छ। बिहिबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमालय भूभागमा पहिलो रंगको चेतावनी जारी गरिएको छ भने शुक्रबार गण्डकी बागमती र कोशी प्रदेशका हिमालय भूभागमा यस्तो चेतावनी देखाएको हो। खबरको अन्त्यमा खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 आज ओमान र क्यानाडाले खेल्दैछ। ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार बिहान अब केही बेरपछि शुरू हुनेछ। यो 1-2 दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लीग 2 137 खेल हो। अर्को वर्ष सन् 2027 दक्षिण अफ्रिका जिम्बावे र नामिबियामा आयोजना हुने 1-2 दिवसीय विश्वकपमा स्थान बनाउने लक्ष्य सहित दुवै टोली लीग 2 प्रतिस्पर्धा गर्दैछन्। आजको खेल दुवै टोलीका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार गर्ने अवसरका रूपमा रहेको छ। नेपालका लागि ओमान र क्यानाडा बीचको खेल महत्वपूर्ण रहेको छ। नेपालले यसअघि लीग 2 क्यानाडालाई 24 रनले र ओमानलाई 113 रनले पराजित गरिसकेको छ। नेपालले यो जितसँगै महत्वपूर्ण अंक बनाएको छ। प्रतियोगितामा अन्तर्गत नेपालले पर्सि क्यानाडा र अक्टोबर आउँदो सोमबार ओमानसँग खेल्ने तालिका छ। नेपालको विश्वकपमा आफ्नो छनौट बलियो सुरक्षित बनाउने लक्ष्यमा रहेको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्द्रसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। नमस्कार।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ सिरक दर्शन बनाइन्छ। प्रोप्राइटर ओम मगर, ओम कपास उद्योग, ग्वालटार सिन्धुली।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
4: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ हाम्रो घरमा आवश्यक पर्ने पाइप, पम्प, खेत जोत्ने मेसिन लगायत सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर राम रञ्जितकार, रञ्जितकार इन्टरप्राइजेस, सिन्धुली।
5: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
6: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
6: थप जानकारीका लागि वडाध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49, वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234, वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-64-96-05, र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखिन, सम्पर्क नम्बर 9767-95-77-71।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ सबै खाले स्त्री रोग सम्बन्धी उपचार गरिन्छ। महिलाहरूको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने लगायत सम्पूर्ण रोगहरूको सफल उपचार गर्नको लागि हामीलाई सम्झनुहोस्। डाक्टर राजन न्यौपाने, शुभजीवन अस्पताल, खुर्कोट, सिन्धुली।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका कपड़ाहरू पाइनुका साथै सिलाईको पनि राम्रो व्यवस्था रहेको छ। सिद्धगढी टेलरिङ सेन्टर, खनिया खर्क, सिन्धुली।
7: आँखामा चोट लाग्यो, अब के गर्ने?
8: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागि दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
7: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
8: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
7: अनि साना बालबालिकाहरूलाई?
8: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
7: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ यो आज से व्यवसाय, विश्व दृष्टि दिवस 2083।
9: सामुदायिक आँखा केन्द्र मन्थली, रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कुखुराको चल्ला, दाना र दाना पानीका लागि भाँडाहरू पनि पाइन्छ। प्रोप्राइटर जय मानन्दर, विराज सप्लायर्स, मन्थली रामेछाप।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ दूध, दही, मोही, पनिर लगायत दूधबाट बनेका सम्पूर्ण सामानहरू पाइन्छ। प्रोप्राइटर भानुभक्त श्रेष्ठ, चिरञ्जीवी डेरी एण्ड सप्लायर्स, रामेसाप शाखा, रामेसाप बजार।
8: हार्दिक शुभकामना।
4: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: यहाँ हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर विनोद गोविन्द श्रेष्ठ, विज्योति हार्डवेयर एन्ड सप्लाइज, मन्थली रामेछाप।
10: हजुरको रेडियो 102.5।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ कक्षा 1-12 किताब, सहयोगी पुस्तिका सहित स्टेशनरीका सामानहरू र फोटोकपी, लेमिनेसन तथा खेलकुदका सामानहरू पनि पाइन्छ। प्रोप्राइटर सुजन घिमिरे, सम्पर्क नम्बर 9844429903। घिमिरे पाठ्य पुस्तक पसल, रामेछाप बीज बजार, रामेछाप।
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ नेवारी खाजा पाइन्छ। अर्डर अनुसारका खाजा नास्ताहरू तयार पारिनुको साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर राम कुमार तामाङ, सम्पर्क नम्बर 9869004970। हाम्रो छैला बजी खाजा घर, रामेछाप नगरपालिका 8, माने डाँडा, रामेछाप।
5: यो दशैंको शुभ कामना,
3: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ अर्डर अनुसारको खाना खाजा पाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ, साथै बस्नको पनि राम्रो व्यवस्था छ। प्रोप्राइटर सबिना मगर, सम्पर्क नम्बर 9840179090। कान्छा कान्छी भोजनालय एन्ड लज, रामेछाप बजार, हस्पिटल रोड, रामेछाप।
5: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ तामा, पित्तल, सिल्भर लगायत विभिन्न किसिमका भाँडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर सन्तोष तामाङ, सम्पर्क नम्बर 9844141112। लक्ष्मी भाँडा पसल एन्ड स्टोर, रामेछाप बीच बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कुशेश्वर यातायात प्रणालीको टिकट पाइन्छ। खाना खाजा तथा राम्रो बस्नुको पनि व्यवस्था रहेको छ। प्रोपराइटर बाबुराम श्रेष्ठ। सम्पर्क नम्बर 98543395। कुशेश्वर यातायात
1: पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा

0: प्लिज सैयद लिम्बू सम्पर्क नम्बर 9860-3590-77 मनिल भोजनालय एन्ड लज रामेछाप तल्लो बजार रामेछाप हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न ब्रान्डका जुत्ता चप्पल लेडिज जेन्ट्सका लागि रेडीमेड कपडाहरू पाइन्छ। साथै जुत्ता चप्पल छाता कुकर र ग्यास पनि मर्मत गरिन्छ। प्रोप्राइटर महेश राम, सम्पर्क नम्बर 9862-22-32-83। आकाश सु सेन्टर एन्ड रेडीमेड फेन्सी पसल रामेछाप 20 बजार रामेछाप।
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ कुखुरा खसी राँगोको मासु सुखद मूल्यमा पाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ। अटो चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर सीता साई, सम्पर्क नम्बर 9863-9926-27। आफन्त कोल्ड स्टोर रामेछाप तल्लो बजार रामेछाप। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ घर निर्माणका लागि आवश्यक सामग्रीहरू टाइल मार्बल कलर सहितका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर धनराज खड्का, सम्पर्क नम्बर 9854-43-012। विविध हार्डवेयर एन्ड सप्लाइज रामेछाप तल्लो बजार रामेछाप। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ मोमो चाउमिन चिया दुनोटका साथै मिठाईहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर चन्द्रबहादुर मगर, सम्पर्क नम्बर 9865-065-095। सिबी मिठाई पसल रामेछाप माथिल्लो बजार रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ किराना पसलको सामानहरू पाइनुका साथै सुत्केरी आमा र बच्चाका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर दिलमाया मगर, सम्पर्क नम्बर 9844-2137-10। दिल किराना पसल रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस रामेछाप नगर उद्योग वाणिज्य संघमा आबद्ध सम्पूर्ण उद्योगी तथा व्यवसायीहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष अमित कुमार तामाङ, रामेछाप नगर उद्योग वाणिज्य संघ परिवार, रामेछाप बजार, रामेछाप।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
2: वडा अध्यक्ष मेजबानी योञ्जन, दोरम्बा पैलुङ गाउँपालिका, वडा नम्बर 2, दोरम्बा परिवार, रामेछाप।
3: यो दशैंको शुभ कामना।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
4: वडा अध्यक्ष चन्तलाल थापा नगर एवं दोरम्बा सैलुङ गाउँपालिका, वडा नम्बर 3 परिवार, टोकरपुर, रानीछाप।
0: हार्दिक शुभकामना।
4: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष श्यामलाल घिसिङ एवं दोरम्बा सैलुङ गाउँपालिका, वडा नम्बर 4 परिवार, गौशाला, रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने दोरम्बा सैलुङ गाउँपालिकावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो, ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अपनाऊ।
2: जुवातास, सही झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सरसफाईमा ध्यान दिऊ र बाल बालिका, ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
1: अध्यक्ष मैन कुमार मुक्तान, उपाध्यक्ष कमला थापा मगर, प्रमुख प्रशासकीय अधिकृत विष्णु कुमार महत एवं दोरम्बा सैलुङ गाउँपालिका परिवार, टोकरपुर, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
3: ओडा अध्यक्ष प्रेम कुमार लामा एवं जोरम्बा सैगुन गाउँपालिका ओडा नम्बर 1 परिवार डडुवा रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ विभिन्न प्रकारको खाजा नास्ता पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक मगर रमेश मगर, रेट्रो रेस्टुरेन्ट एन्ड बार रामेछाप तल्लो बजार रामेछाप।
4: यो दशैंको शुभ कामना।
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: जन सुरक्षित प्रभावकारी तथा गुणस्तरयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरुपयोग हुनबाट बचौं। प्रोप्राइटर जीवन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9854022347, संजीवनी मेडिसिन सप्लायर्स रामेछाप अस्पताल रोड रामेछाप बजार रामेछाप।
4: यो दशैंको शुभ कामना।
1: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ विभिन्न डिजाइनमा लेडिजको कपडा सिलाइन्छ। प्रोपाइटर शर्मिला राय, शर्मिला लेडिज टेलर्स रामेछाप माथिल्लो बजार रामेछाप।
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ किरानाका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयरका सामानहरू पनि पाइन्छ। लोकल बिस्कुट चायमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर प्रभुराम खड्का, सम्पर्क नम्बर 9864015510, एसके स्टोर एन्ड सप्लायर्स रामेछाप तल्लो बजार रामेछाप।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ कम्प्युटर सिकाइनुका साथै टाइप, प्रिन्ट, फोटोकपी गरिन्छ। अनलाइन फारम भर्नु परेमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर विनोद कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9844145495। नवप्रभात कम्प्युटर ट्रेनिङ सेन्टर एन्ड स्टेसनरी रामेछाप माथिल्लो बजार रामेछाप।
4: यो दशैंको शुभ कामना।
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं
0: उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ जनसुरक्षित प्रभावकारी तथा गुणयुक्त औषधिजन्य सर्जिकलका सामानहरू पाइनुका साथै खाद्यान्नको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। सबै प्रकारका रिचार्ज कार्डहरू होलसेल मूल्यमा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर निलम श्रेष्ठ, सम्पर्क नम्बर 9844043554, निलम खाद्य स्टोर एन्ड मेडिकल, रामेछाप माथिल्लो बजार, रामेछाप।
4: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाउनुका साथै आधुनिक डिजाइनमा कोट प्यान्ट दौरा सुरुवाल पनि सिलाइन्छ। प्रोप्राइटर अनित कटुवाल, सम्पर्क नम्बर 9868849467, न्यू पञ्चकुमारी टेलर्स, रामेछाप बीच बजार, रामेछाप।
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न प्रकारका खाजाहरू पाइनुका साथै ताजा फलफूल तथा तरकारी सुपथ मूल्यमा पाइन्छ। प्रोभाइडर सानीमाया तामाङ, सम्पर्क नम्बर 9765509503, निवारी खाजाघर, रामेछाप माथिल्लो बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ मोमो चाउमिन थुक्पा पाउनुका साथै अर्डर अनुसारका विभिन्न खाजाहरू तयार गरिन्छ। प्रोप्राइटर जमुना मगर, सम्पर्क नम्बर 97 64 038 487, पवित्र खाजा घर, रामेछाप बीच बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ फ्लेक्स प्रिन्ट, कलर प्रिन्ट, नेम प्लेट, आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गरिन्छ। मोबाइल मर्मत गरिनुका साथै फोटो पनि खिचिन्छ। प्रोप्राइटर भगवती कुमारी मगर, सम्पर्क नम्बर 98 44 30 40 72 30, 98 61 49 87 17। प्रतीक्षा डिजिटल फोटो स्टुडियो, क्याम्पस जाने रोड, रामेछाप बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान बाबुहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ सौन्दर्य सम्बन्धी मौरीको महबाट बनेको फेस वास, मोइस्चराइजर, सनस्क्रिन, बोसो रहित साबुन, सेम्पो र शारीरिक तन्दुरुस्ती दिने आयुर्वेदिक भिटामिन पाइन्छ। साथै यहाँ स्वादिष्ट खाना खाजा पाइनुको साथै मालपोत सम्बन्धी लेखा पढ़ीको काम पनि गरिन्छ। प्रोप्राइटर वर्ष बहादुर मगर, सम्पर्क नम्बर 98440044238, रामेछाप खाजागर, क्याम्पस गेट नजिकै रामेछाप बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
1: वडा अध्यक्ष गंगा बहादुर तामाङ, दोरम्बा सैलुङ गाउँपालिका, वडा नम्बर 5, कुनसाल परिवार, रामेछाप।
3: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभ कामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: वडा अध्यक्ष टीका प्रसाद गौतम एवं दोरमासेल गाउँपालिका वडा नम्बर 6 परिवार रेठे रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष प्रवीण कुमार मोक्तान एवं दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर 7 परिवार रामेछाप।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने गोकुलगंगा गाउँपालिकावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो, ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अप्नाऊ।
1: जुवा तास, झै झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सरसफाईमा ध्यान दिऊ र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
0: अध्यक्ष काजी बहादुर खड्का दिनेश, उपाध्यक्ष उषा देवी कार्के एवं गोकुलगंगा गाउँपालिका परिवार रचना।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: क्रम अर्थमन्त्री स्वर्णिम वाटलेको उपस्थितिमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। यस सम्झौताले नेपालमा ठूलो भूकम्प गएको अवस्थामा अन्तर्राष्ट्रिय पूँजी बजारबाट 8 करोड़देखि 19 करोड़ अमेरिकी डलरसम्म विपद जोखिम वित्त पोषण जुटाउने औपचारिक बाटो खोलेको छ। 3 वर्ष अवधिको यो बण्ड मार्फत ठूलो भूकम्प आउँदा तोकिएका प्राविधिक मापदण्डका आधारमा नेपालले क्षतिपूर्तिको रकम छिटो प्राप्त गर्न सक्नेछ। बण्डको संरचना निर्माण जारी गर्ने प्रक्रिया र प्रभाव मूल्याङ्कनमा विश्व बैंकले नेपाललाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ। सम्झौता अनुसार प्रारम्भिक अध्ययन, कानूनी सल्लाहकार तथा जोखिम विश्लेषणका लागि नेपालले 3 लाख अमेरिकी डलर उपलब्ध गराउनेछ। यो सम्झौताले भविष्यमा अन्य प्राकृतिक विपदको संरक्षणका लागि समेत अन्तर्राष्ट्रिय पूँजी बजारको सहयोग लिने बाटो खुला गरेको छ। बण्डको भुक्तानी भूकम्पको तीव्रता, ठाउँ वा अन्य पूर्व निर्धारित प्राविधिक सूचकका आधारमा हुने भए पनि प्रिमियम शर्त र भुक्तानी सीमा अझै तय हुन बाँकी छन्। आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। प्रकृतिको रेखदेखमा ग्रामीण महिला किसान भन्ने नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्रसंघले सन् 2026 अन्तर्राष्ट्रिय महिला किसान वर्षका रूपमा समेत घोषणा गरेकाले यस वर्ष ग्रामीण महिलाको भूमिका थप चर्चामा छ। खाद्य सुरक्षा, कृषि उत्पादन र गरीबी निवारणमा ग्रामीण महिलाहरूको ठूलो योगदान रहेको छ। विश्वभर खाद्य प्रणाली र कृषि श्रमको ठूलो हिस्सा उगटे पनि जमीनको स्वामित्व, कर्जा र आधुनिक प्रविधिमा भने अझै पनि महिलाको पहुँच सीमित रहेको छ। ग्रामीण महिलाहरू केवल अन्न उब्जाउने किसान मात्र होइनन्। उनीहरू माटो, पानी, वनजंगल र जैविक विविधता जस्ता प्राकृतिक स्रोतका सच्चा र पहरेदार संरक्षक समेत हुन्। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेका प्रतिकूल असर विरूद्ध लड्न र प्रकृतिको संरक्षण गर्दै दिगो कृषि अभ्यास अंगाल्न उनीहरूको अनुभव र ज्ञान अमूल्य मानिन्छ। नेपाल जस्तो कृषि प्रधान देशमा घर परिवारको हेरचाहदेखि खेतबारीको पसिनासम्म र पर्यावरणको ढेकदेखदेखि स्थानीय बिउ बिजन जोगाउनेसम्मका काममा महिलाहरू नै पर्यावरणको अग्रपंक्तिमा रहेका छन्। त्यसैले प्रकृतिको संरक्षिका र अन्नदाताका रूपमा रहेका ग्रामीण महिलालाई कृषि पेशामा समान अधिकार, सीप प्रविधि र नीतिगत निर्णयमा अर्थपूर्ण सहभागिता गराउनु आजको मुख्य आवश्यकता रहेको छ। यस वर्षको शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 71 देशका 1098 जना आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 यस याममा 41 वटा हिमाल चढ्न 130 वटा टोलीलाई आरोहण अनुमति दिएको हो। अनुमति लिनेमा 833 पुरूष र 265 जना महिला आरोही रहेका छन्। आरोहण अनुमति बापत सरकारले 28 करोड़ 24 लाख रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन गरेको छ। यस याममा सबैभन्दा बढ़ी आकर्षक 8163 मिटर अग्लो मना हिमाल बनेको छ। मनास्लो आरोहणका लागि मात्रै 43 वटा टोलीका 500 जनाले अनुमति लिएका छन्, जसबाट 22 करोड़ 58 लाख रूपियाँ भन्दा बढ़ी रोयल्टी प्राप्त भएको छ। यस्तै अमादम बलमका लागि 178 जना र हिमलुङ हिमालका लागि 94 जनाले अनुमति लिएका छन्। धौलागिरी, मकालु, पुथा, हिउँचुली जस्ता अन्य हिमालमा पनि आरोहण अनुमति लिएका छन्। विभागका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढ़ी चीनका 132 जना नागरिक रहेका छन्। त्यसै गरी रशियाका 96, अमेरिकाका 94 र फ्रान्सका 93 जना आरोही नेपाल आएका हुन्। नेपालका लागि 26 जनाले यस याममा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ। नेपाली कांग्रेसले 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भएको मतगणनाको अन्तिम परिणाम आज बेलुकीसम्म आइसक्ने जनाएको छ। मतदान सकिएको 7 दिन भइसक्दा पनि मतगणना चलिरहेका बेला निर्वाचन समितिले आजै सबै नतिजा सार्वजनिक गर्ने दावी गरेको हो। सानिप्रामा रहेको केन्द्रीय कार्यालयमा मतगणना भइरहेको छ। सभापतिमा गगन कुमार थापा निर्वाचित भइसक्नु भएको छ। त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको छ भने खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य विजय हुनुभएको छ। महामन्त्री खुलामा प्रदीप पौडेल, उदय शमशेर राणा तथा महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित हुनुभएको छ। सहमहामन्त्रीतर्फ खुलामा रामरी खतिवड़ा र अजय बाबु शिवाकोटीसहित अन्य विभिन्न क्लस्टरका पदाधिकारीहरूको परिणाम पनि आइसकेको छ। निर्वाचन समितिका अनुसार बाँकी रहेका केही क्लस्टरका केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेकाले आज बेलुकीसम्म सम्पूर्ण परिणाम घोषणा गरिनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चाँदीको भावमा उच्च गिरावट, दशैंमा मौसम सामान्यतया सफा रहने लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-333-493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भूकम्पीय जोखिम संरक्षणका लागि नेपाल र विश्व बैंक बीच सम्झौता, ठूलो भूकम्पपछि नेपालले छिटो वित्तीय स्रोत प्राप्त गर्न सक्ने, आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, प्रकृति संरक्षण, कृषिमा ग्रामीण महिलाको योगदान अतुलनीय लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज नेपाली बजारमा चाँदीको भाव उच्च दरमा घटेको छ। हिजो तोलाको 4,255 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,035 रूपियाँमा झरेको हो। यो भनेको 5.17% गिरावट हो। यस्तै सुनको भाव आज तोलाको 1,100 रूपियाँले घटेको छ। हिजो तोलाको 2,89,500 रूपियाँमा कारोबार भएको सुन आज 2,88,400 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसपालिको दशैंमा मौसम समग्रमा अनुकूल र सफा रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिसकेको छ भने अहिले देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। पश्चिमी न्यून चापीय प्रणालीका कारण आज र भोलि देशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ। मौसमविद संजीव अधिकारीका अनुसार आज मध्य र पश्चिमी भेगका हिमाली भूभाग तथा केही पहाड़ी क्षेत्रमा छिटपुट पानी पर्न सक्छ। भोलि यो प्रणाली पूर्वतर्फ सर्ने भएकाले पूर्वी हिमाली र पहाड़ी भेगमा पनि हल्का वर्षाको अनुमान छ। पर्सीदेखि भने यो मौसमी प्रणाली कमजोर भई देशभरकै मौसम क्रमशः सुधार हुँदै जानेछ। महाशाखाका अनुसार दशैंको मुख्य दिनहरूमा मौसम प्रतिकूल हुने कुनै सम्भावना छैन। दशैं लक्षित विस्तृत विवरणका लागि महाशाखाले चाँडै नै विशेष मौसम बुलेटिन समेत सार्वजनिक गर्ने तयारी गरेको छ। बड़ा दशैं नवरात्रको 5औं दिन आज नवदुर्गा भवानीको 5औं रूप स्कन्द माताको श्रद्धा र निष्ठापूर्वक पूजा आराधना गरिँदैछ। अब विदेशको खबर। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएस का लागि नयाँ आपूर्ति अभियान शुरू गर्दै स्पेस एक्सको फाल्कन 9 रकेटको मुख्य बुस्टर भने उडान लगत्तै पृथ्वीमै फर्किएर सुरक्षित अवतरण भएको छ। अन्तरिक्ष यानलाई माथिल्लो कक्षमा धकेलेपछि रकेटको मुख्य भाग अर्थात बुस्टर उछिटिएर सुरक्षित रूपमा पृथ्वीमा फर्किएको हो। रकेटलाई बारम्बार प्रयोग गर्ने यो प्रविधिको सफलताले भविष्यमा हुने अन्तरिक्ष यात्रा र अनुसन्धानको लागत उल्लेख्य रूपमा घटाउनेछ। यसै उडान मार्फत 2,860 किलो खाद्य सामग्री र वैज्ञानिक उपकरण बोकेको ड्रागन अन्तरिक्ष यान भने अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ अघि बढ़ेको छ। यो यान आज अन्तरिक्ष केन्द्रमा जोड़िनेछ। यस मिशनमा कृत्रिम आँखाको पर्दा उत्पादन गर्ने प्रविधि, 3D मुटुको तन्तुका मोडेल र नयाँ सोलार पठाइएको छ। आउँदो नोभेम्बरको मध्यमसम्म अन्तरिक्ष केन्द्रमै रहने यो यान वैज्ञानिक अनुसन्धानका महत्वपूर्ण नमूनाहरू बोकेर क्यालिफोर्नियाको समुद्रमा फर्किनेछ। पुनः प्रयोगयोग्य रकेट प्रविधिको यो सफलताले भविष्यमा मानवलाई मंगल ग्रह र चन्द्रमासम्म पुर्याउने दीर्घकालीन मिशनहरूलाई अझ सहज बनाउने विश्वास लिइएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत घरेलु टोली ओमानसँगको खेलमा क्यानाडाले टस जितेको छ। अल अमिरात क्रिकेट मैदानमा अहिले ब्याटिङ गरिरहेको छ। क्यानाडाले ताजा अवस्थामा 14 ओभरको खेलमा 3 विकेट गुमाएर 75 रन जोडेको छ। लीग टू श्रृंखलाको यो 136 खेल हो। लीग टू तालिकामा ओमान 30 खेलबाट 33 अंकसहित चौथो स्थानमा छ। क्यानाडा 34 खेलबाट 25 अंकसहित सातौं स्थानमा छ। यो श्रृंखलामा नेपाल पनि छ। नेपाल 34 खेलबाट 28 अंकसहित छैटौं स्थानमा छ। लीग टूमा शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अब नेपालले पर्सि शनिबार क्यानाडा र आउँदो सोमबार ओमानसँग खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल र विश्व बैंक बीच सम्झौता। ठूलो भूकम्पपछि नेपालले छिटो वित्तीय स्रोत प्राप्त गर्न सक्ने। आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। प्रकृति संरक्षण र कृषिमा ग्रामीण महिलाको योगदान अतुलनीय। शरद ऋतुमा हिमाल आरोहणका लागि 71 देशका 1098 आरोहीले लिए अनुमति। 28 करोड़ भन्दा बढ़ी रोयल्टी संकलन। स्पेस एक्सको रकेट बुस्टर पृथ्वीमा सफल अवतरण। पुनः प्रयोगयोग्य अन्तरिक्ष प्रविधिमा नयाँ सफलता। 2800 किलो सामग्री सहितको यान भने आईएसएस तर्फ जाँदै। र विश्वकप क्रिकेट लीग टूमा ओमानसँगको खेलमा क्यानाडा पहिले ब्याटिङ गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र श्रद्धापूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराय जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: ओडा अध्यक्ष नरविक्रम कार्की, गोकुलगंगा गाउँपालिका, ओडा नम्बर 3, रत्नालु परिवार, रामेछाप।
3: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष नवराज खड्का एवं गोकुलगंगा गाउँपालिका वडा नम्बर 4 परिवार बेताली रामे छाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष दीपक कार्की एवं गोकुलगुङ्गा गाउँपालिका वडा नम्बर 5 परिवार नामाडी रामेछाप।
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: वडा अध्यक्ष चन्द्र बहादुर सुनुवार, गोकुलगंगा गाउँपालिका, वडा नम्बर 6, फर्कु परिवार, रामेछाप।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने कुलन्जर गाउँपालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो, ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अप्नाऊ।
2: जुवा तास, झै झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौं। सर सफाईमा ध्यान दियो र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौं।
1: अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद नेउपानी, उपाध्यक्ष ज्वाला प्रसाद नेउपानी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बराल एवं गोलन्जोर गाउँपालिका परिवार ग्वालटार सिंहदी। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
2: वडा अध्यक्ष छत्रबहादुर बस्नेत एवं गोकुलगंगा गाउँपालिका वडा नम्बर 1 परिवार चुचुरे रानी छ।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
1: वडा अध्यक्ष छत्र सुन्दर कार्की एवं गोकुलगंगा गाउँपालिका वडा नम्बर 2 परिवार ठोसे रामेछाप।

अरे हार्दिक स्वागत गर्दै कार्यक्रम सिने सौगातको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ। ललित आयुले पनि साथमा तपाई हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.mp का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेजहरूबाट पनि तपाईँले एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ र हामी तपाईँसँग मिठा कुराकानीको साथमा स्वयात्रा गर्नेछौ र मिठा गीत संगीतहरू तपाईँको माझमा राख्दै अगाडि बढ्नेछौ र तपाईँले पनि आफ्ना आफन्तजन साथीसँगलाई दशैंको शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, 0840404026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ भन्दै यति बेला भने हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रम का एकदमै मिठै गीत राखेर हामीले सिने सौगातको शुरूआत गरिसकेका छौं। अब पनि पालो तपाईँको रहेको छ, तपाईँको फुर्सदिलो छ होइन, भने चाहिँ तपाईँले कार्यक्रममा सहभागिता जनाउनुहोस्। आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँसँगै रहेर हामी यो कार्यक्रम समय अवधिभर रहनेछौ र तपाईँको माझमा एकदमै मिठा दशैंका गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। हुन त यो समय एकदमै तपाईँहरू व्यस्त हुनुहुन्छ होला होइन, दशैं अब बितिसकेको छ होइन, तपाईँले चाहिँ अब गाउँ शहर तिर हुनुहुने, सहरतिर हुनुहुने, गाउँतिर फर्किँदै हुनुहुन्छ होला र एकदम घर सजाउने कार्यक्रम पनि भइरहेको छ होला र यो समय एकदम व्यस्त हुनुहुन्छ। व्यस्तताको बावजुद पनि कार्यक्रममा सहभागिता जनाउन नसके तापनि कार्यक्रमलाई सुनेर साथ दिनुभएको छ भने आशा लिएका छौ, सुनेर साथ दिनुहोला। र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गर्ने प्रयास गर्नेछौ। हुनुहुन्छ भागी भवन श्रेष्ठजी, हुनुहुन्छ हेलो दिदी नमस्कार है, म यता रामेछापबाट भागी भवन श्रेष्ठ हो, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। त्यसै गरी मिलन घायल भट्टजी हुनुहुन्छ, हेलो श्रेष्ठ नमस्ते, म पनि नमस्ते है सन्चय हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम सन्चय छौ, म चाहिँ तिनजुरी मिडिया ग्रुपको मेम्बर मिलन घायल मुटो हो, तेह्रथुमको घर तेह्रथुम घर भइहाल चाहिँ दुहा कतारबाट। अब बस्ने गीत हजुरको रेडियो सुनेर बस्नुहुने तमाम श्रोता मनको लागि र हजुर लगायत रेडियो परिवारको लागि पनि ह्याप्पी दशैं अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मिडिया प्रेमी राय हुनेजीले पनि मिस यु अल भन्नुभएको छ, बाबु मगजीले पनि नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु है, ओखलडुङ्गा घर पोकली घर भइहाल चाहिँ साउदी अरबिया रियादबाट चाहिँ सुन्दैछु, सबैलाई मिठो माया सम्झना छ र मेरो घर परिवार साथीसँगै सबैलाई धेरै धेरै सम्झेको छु र बडा दशैंको सबैलाई शुभकामना छ भन्दै हुनुहुन्छ। र के को प्रब्लम भयो खै त आवाज आएन भन्दै हुनुहुन्छ, आवाज आएन भन्दै हुनुहुन्छ, फेसबुक लाइभबाट आवाज आएन भन्दै हुनुहुन्छ जस्तो छ हाम्रो बाबुरामजीले। ठिक छ, हामी त्यहाँ मिलाउने प्रयास गर्नेछौँ, कहिले कहिले यस्तो समस्या हुन्छ। हेलो नमस्ते हजुर, म पनि सुन्दैछु सालुबाट भन्दै हुनुहुन्छ हाम्रो विनोदजीले पनि, उहाँलाई विशेष धन्यवाद। र बदुर लगाईजीले पनि नमस्ते शिष, म पनि सुन्दैछु बुटोलबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद भन्दै यति बेला हामी कार्यक्रममा फेरि पनि अर्को एउटा मिठो गीततर्फ लाग्छौँ। गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौँ, विश्रामपछि फेरि आउनेछौँ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
2: वडा अध्यक्ष रेगन राज थापा एवं गोलन्जुर गाउँपालिका वडा नम्बर 7 परिवार खुरकोट सिन्धुली। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
0: वडा अध्यक्ष राम कुमार श्रेष्ठ एवं खानादेवी गाउँपालिका वडा नम्बर 1 परिवार रानी साथ।
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
1: वडा अध्यक्ष केशव कुमार प्रधान खानादेवी गाउँपालिका वडा नम्बर 2 परिवार रामेछाप।
4: यो दशैंको शुभ कामना।
3: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
2: वडा अध्यक्ष पुष्कर कुमार कार्की एवं खानादेवी गाउँपालिका वडा नम्बर 3 परिवार रामेछाप।
3: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
0: वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल एवं खानादेवी गाउँपालिका वडा नम्बर 4 परिवार रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने कुलन्जर गाउँपालिकावासी सम्पूर्ण

0: आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अपनाऊ।
2: जुवा तास झै झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सर सफाईमा ध्यान दियौ र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौं।
1: अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद नेउपानी, उपाध्यक्ष ज्वाला प्रसाद नेउपानी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बराल एवं गोलन्दुर गाउँपालिका परिवार गोल्टार सिन्धी।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सरै जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
2: वडा अध्यक्ष सोम प्रसाद बराल एवं गोलाजोर गाउँपालिका वडा नम्बर 1 परिवार डोट भन्जाङ सिन्धुली।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सरै जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
1: वडा अध्यक्ष दौलत कार्की एवं गोलन्जोर गाउँपालिका वडा नम्बर 2 परिवार बितिजोर सिन्धुली। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउ।
0: वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेल केपी, खुलुन्जोर गाउँपालिका वडा नम्बर 3 परिवार गोलटार सिन्धुली। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
2: वडा अध्यक्ष भक्त बहादुर भुजेल एवं गोलन्जोर गाउँपालिका वडा नम्बर 4 परिवार तिनकन्या सिन्धुली। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सरै जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
1: वडा अध्यक्ष गोविन्द बहादुर लुङ्गेली एवं गोलुन्जोर गाउँपालिका वडा नम्बर 5 परिवार रतनचुरा सिन्धुली। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
0: वडा अध्यक्ष रविन कुमार श्रेष्ठ, गोलन्दुर गाउँपालिका वडा नम्बर 6 परिवार बाँसेश्वर सिन्धुली।

तमाम ने एकदमै म्युट गरिदिएर राख्यौं। त्यसपछि हामी व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना खड्के भने प्रविधि समिश्रणबाट साथ दिनुभएको छ ललिता आयुले, र साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँबाट रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। र तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। जो साथीको फुर्सद छ उहाँ साथीले कार्यक्रममा सहभागिता जनाउन पनि सक्नुहुनेछ। तपाईँको माझमा हामीले एकदमै मिठा गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गरिराखेका छौं। यो समय अवधिभरि यस्तै मिठा रमाइला गीतहरू बजेर राखेर तपाईँलाई चाहिँ मनोरञ्जन दिने प्रयास गरिरहनेछौं। तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरू पनि हामी कार्यक्रम समय अवधिभरि वाचन गर्ने प्रयास गर्नेछौं। र यति बेला हामीले कार्यक्रममा फेसबुक पेजबाट पनि धेरै सम्झना सन्देश प्राप्त भएको छ। हुनुहुन्छ देवेन किशोर अन्जानजी हुनुहुन्छ, तरंग बनाउन तपाईँका ती पाइलाहरू स्वदेश पनि विदेशका पाटाहरूमा खुशीका फूलहरू सधैँ फुलिरहन हजुरकै जीवनका बाटाहरूमा विजयादशमीको टीका र जमराले हजुरको जीवनमा सुख शान्ति समृद्धि दीर्घायु ल्याओस्। दशैंको आफ्नो मान्छे सम्झिने टीका थाप्ने आशीर्वाद लिने र माफ गर्ने चाड हो। यहाँ टाढा भएका आफन्त नजिक आउन र नजिक भएका झन नजिक हुन देवी दुर्गाले तपाईँ र तपाईँका सपरिवारको रक्षा गराउन विजय दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। देवेन किशोर अन्जान प्रवासी भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सत्यकला ईसाराजी हुनुहुन्छ, मिसियो अल भन्नुभएको छ। विपना रायजी हुनुहुन्छ, मिसियो अल भन्नुभएको छ। र त्यसै गरी शुक्रराज र साइली निर्दोष हुनुहुन्छ, हेलो हजुर नमस्कार, सांगीतिक अभिवादन। म पाँच थर हिलियाङ साथ घर भइहाल्छ फेरिम चार डब्लुबाट, शुक्रराज र साइली निर्दोष हो। अब बसे गीत मार्फत साथीभाइहरूलाई समर्पण गर्नुपर्दा साथीहरू हुनुहुन्छ जीवन सयात्री कमला र साइले, प्रेमकला आचार्य, डिकेन्द्र साम्बाम्पे, अरूणा साम्बाम्पे, गोपाल भाइ चटपटे, मनिषा शेर्पा, गगन तेरमी, सुमी लिम्बू, सन्समाई केरुङ, तारा शंकर, विनिता दाहाल, सुवेदी मनमाया, तिमिल सिन्हा, रामकृष्ण कलयाद्री, पाँच थरे सोनिम राई, मुना खड्का, सिम्पल सरिना गुरूङ, सुप्रिया बान्तवडाई, कविता गतानी, धनगजमेर, हर्पल रोस्ने राई, सरस्वत पोखरेल, राजगले मगर, पाकुली गीता लिम्बू। त्यसै गरी हुनुहुन्छ अर्को साथी साथी हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, धेरै साथीहरूको नाम लेखेर पठाउनु भएको छ। त्यसै गरी मुना खड्का, सिम्पल सरिना गुरूङ, सुप्रिया बान्तवराई, कविता गतानी धनु गजमेर, हर्पल रोस्नी राई, सरस्वत पोखरेल, राजकली मगर, प्याकुली गीता लिम्बू, काली कमलाउने, दिलु याम्फू राई, हरिमाया चुम्ला गाई, भोपाल दुलाल, अभागी सृजना विश्वकर्मा, देवेन किशोर अन्जान, भीमनाथ मिश्रदाई, खड्ग शंकर भामा, योगिनी मेहाङ लिम्बू, भीम कतानी, ढकाल धर्मराज, त्यसै गरी धन कुमार खाते, फुलमाया सेन्चुरी, त्यसै गरी सुहाङमा लिम्बू लगायत सम्पूर्णलाई भन्दै छुटिन्छु भन्नुभएको छ। म गर्नी मायाजीले पनि हेलो नमस्कार दिदी, म पनि सुन्दैछु आम्बोटेबाट भन्दै हुनुहुन्छ। जनकुराजाली मगरजीले पनि मिस यु अल भन्नुभएको छ। त्यसै गरी टेकबहादुर पुमाजीले पनि गुड आफ्टरनुन नेपाली नमस्ते नमस्कार छ प्रस्तुत आज सुन्दैछु। उदयपुर चौतन्टी गरी नगरपालिका आठ बेल्टा राइटल चुकबाट फेसबुक लाइभमा हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्ज आउँदै गरेको बडा दशैं शुभ दीपावलीको अवसरमा पनि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ सोनिम राईजीले पनि मिस यु अल भन्नुभएको छ। मिलन सिजाले मगरजीले पनि नमस्ते हेर्दैछु घर लम्की बागमारा भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। भन्दै यति बेला हामी फेरि अर्को एउटा मिठो गीततर्फै लाग्छौं। गीतपछि हामी फेरि आउनेछौं, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मन छुने गीत राखिसकेका छौँ। लगभग अब पनि कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। तपाईँ माझबाट हामी पनि उजुर पर्ने समय भइसकेको छ। तिनजनासम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भने आशा लिएका छौँ। सुनेर साथ दिनुहोला र कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। एकदमै मिठा गीत सङ्गीतहरू कार्यक्रम समय अवधिभर राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्यौं र सुनेर साथ दिनुहुने साथी सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभर हामीका मिठा गीतका सृजक सञ्जयको स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिसनबाट तिनदेखिसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हामीलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाई सिने चौकाजबाट म कार्यक्रम प्रस्तुता सम्झना गरेको पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
0: वडा अध्यक्ष अकल बहादुर भण्डारी एवं खानादेवी गाउँपालिका वडा नम्बर 9 परिवार रामेछाप।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने खानादेवी गाउँपालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: छठ पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गर। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो, ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अप्नाऊ।
1: जुवा तास, झै झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सरसफाईमा ध्यान दिऊ र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
2: अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङ, प्रमुख प्रशासकीय अधिकृत योगेश कुमार यादव एवं खानादेवी गाउँपालिका परिवार माकादुम रामेछा।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने लिखुतामकोशी गाउँपालिकावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो, ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अप्नाऊ।
1: जुवा तास, झै झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सरसफाईमा ध्यान दिऊ र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
0: अध्यक्ष केशव महत, उपाध्यक्ष दीपा पाखरेल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश राज श्रेष्ठ एवं लिखुतामकोशी गाउँपालिका परिवार धोबी बजार रामेछाप।
3: आँखामा चोट लाग्यो अब के गर्ने?
4: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागी दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
3: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
4: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
3: अनि साना बालबालिकाहरूलाई?
4: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
3: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ। लभ यो आज से व्यवसाय। विश्व दृष्टि दिवस 2083।
5: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
0: वडा अध्यक्ष प्रदीप कुमार तामाङ एवं लिखुतामकोशी गाउँपालिका वडा नम्बर 1 परिवार दुरागाउँ रामेछाप।
6: यो दशैंको शुभ कामना।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सरै जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
2: वडा अध्यक्ष सन्तोष पौडेल एवं लिकु तामाकोशी गाउँपालिका वडा नम्बर 2 परिवार सैपु रानी साहब।
0: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
2: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
2: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6496-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-9577-71।
1: कामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष गोपाल राज तामाङ, लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 3 काङबा परिवार रामेछाप।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: वडा अध्यक्ष दीपक पुलामी नगर एवं लिखुतामाकोशी गाउँपालिका वडा नम्बर 4 परिवार बिजुलकोट रामेछाप।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष मनोज पौडेल, खारादेवी गाउँपालिका वडा नम्बर 5 परिवार रामेछाप।
6: Finally, Nepal puyo hami.
7: Dad, Nepal smells different.
6: It's home.
8: Wow.
6: Well, doge.
8: Bhagya mani bhai baba.
6: Ghar ko rang naya ho ra.
8: Timi yahi huda gareko.
6: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेदरकोट लङ लाइफ, यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रंग रहिरहन्छ।
9: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: वडा अध्यक्ष नारायण कार्की एवं खानादेवी गाउँपालिका वडा नम्बर 6 परिवार रामेछाप।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष सिरे तामाङ एवं खानादेवी गाउँपालिका वडा नम्बर 7 परिवार रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष जंगललाल तामाङ, खानादेवी गाउँपालिका वडा नम्बर 8 परिवार रामेछाप।

आदरणीय श्रोताहरू नमस्कार, म्युजिक हस्पिटल प्रस्तुत गर्दछ किरण बाबुको शब्द संगीत। कृष्ण भक्त राईको सुमधुर स्वरमा दशैं तिहार विशेष मर्म स्पर्शी गीत संग्रह परदेशीको पीडा।

प्यारबिकी नम्बर 01400012729 प्यारबिकी नम्बर 7121314 बजारमा सर्वत्र उपलब्ध छ।

0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
2: वडा अध्यक्ष अशोक तामाङ एवं मन्थली नगरपालिका वडा नम्बर 6 भलराजर परिवार रानीछाप।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
0: ओडा अध्यक्ष गोपाल श्रेष्ठ मन्थली नगरपालिका ओडा नम्बर 8 चिसापानी परिवार रामेछाप।
3: यो दशैंको शुभ कामना
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष रोम बहादुर तामाङ एवं लिखु तामाङ पुसिका गाउँपालिका वडा नम्बर 5 परिवार नागदह रामेछाप।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
0: वडा अध्यक्ष शिव प्रसाद न्यौपाने लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 6 खेम्ती परिवार रामेछाप।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने मन्थली नगरपालिका वासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अपनाऊ।
2: जुवातास झै झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौं। सरसफाईमा ध्यान दिउ र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौं।
0: नगर प्रमुख नव श्रेष्ठ उप प्रमुख ईश्वरी बस्नेत एवं मन्थली नगरपालिका परिवार मन्थली रामेछाप।
3: यो दशैंको शुभ कामना।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबाआमा दाजुभाइ तथा दिदीबहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराय जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष ओम प्रसाद पौडेल एवं मन्थली नगरपालिका वडा नम्बर 1 परिवार मन्थली रामेछाप।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबाआमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराय जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको
0: शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु

0: Up. हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष कृष्ण गोपाल थापा एवं मन्थली नगरपालिका वडा नम्बर 3 कठजोर परिवार रहने छ। हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
2: वडा अध्यक्ष राजन घिमिरे एवं मन्थली नगरपालिका वडा नम्बर 4 परिवार सालु रामी छ।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी पूर्व आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: वडा अध्यक्ष भुवन हरि प्रसाई एवं मन्थली नगरपालिका वडा नम्बर 7 परिवार भटौली रामी साहब।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष खिलेन्द्र खत्री एवं मन्थली नगरपालिका वडा नम्बर 12 परिवार रानी छात्र।
3: यो दशैंको शुभ कामना।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी पूर्व आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: वडा अध्यक्ष नवराज थापा मगर एवं मन्थली नगरपालिका वडा नम्बर 13 परिवार रामे छाप।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष मोतीलाल तामाङ, मन्थली नगरपालिका वडा नम्बर 14 परिवार रामे छाप। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने रामेछाप नगरपालिकावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: चाड पर्वलाई सुरक्षित सभ्य सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो, ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अपनाऊ।
1: जुवा, तास, झै, झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सरसफाईमा ध्यान दिऊ र बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
0: नगर प्रमुख लवश्री न्यौपाने, उप प्रमुख बालकुमारी कार्की, प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण बुढाथोकी एवं रामेछाप नगरपालिका परिवार रामेछाप बजार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शिव दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष गोकर्ण राज आरन एवं मन्थली नगरपालिका वडा नम्बर 9 परिवार पुराना गाउँ रानी छाप।
3: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष गोपीलाल तामाङ एवं मन्थली नगरपालिका वडा नम्बर 10 परिवार सनखु रामेछाप।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: वडा अध्यक्ष भीम बहादुर थापा मगर, मन्थली नगरपालिका वडा नम्बर 11 गेलु परिवार रामेछा।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: वडा अध्यक्ष रबिन कार्की, मन्थली नगरपालिका वडा नम्बर 5 सुनारपानी परिवार रामेछाप।

0: को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
3: आदरणीय ओडावासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित, सभ्य र तथा पूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसरै जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
2: वडाध्यक्ष चन्द्र बहादुर श्रेष्ठ एवं रानीछाप नगरपालिका वडा नम्बर 9 परिवार ल्याङल्याङ रानीछाप।
4: यो दशैंको शुभ कामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आदरणीय ओडावासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसरै जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
1: वडा अध्यक्ष कृपा थापा मगर एवं रामेछाप नगरपालिका वडा नम्बर 4 परिवार हिमगंगा रामेछाप।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराय जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
3: वडा अध्यक्ष हरिशन्द्र श्रेष्ठ, रामेछाप नगरपालिका वडा नम्बर 5 रामपुर परिवार रामेछाप।
4: यो दशैंको शुभ कामना।
1: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराय जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष समीर कार्की एवं रामेछाप नगरपालिका वडा नम्बर 7 परिवार सुकाजो रामेछाप।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सुनापति गाउँपालिकावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: चाड़ पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो, ग्यास र विद्युतको प्रयोग गर्दा सावधानी अपनाऊ।
2: जुवा तास, झै झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सर सफाईमा ध्यान दिऊ र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
1: अध्यक्ष ठूला कान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट एवं सुनापति गाउँपालिका परिवार हिले देवी रामेछाप।
3: कामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सरै जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष राजेश तामाङ एवं रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरनी परिवार रामेछाप।
4: यो दशैंको शुभ कामना,
3: हार्दिक शुभ कामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सरै जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
1: वडा अध्यक्ष रेखबहादुर खत्री एवं रामेछाप नगरपालिका वडा नम्बर 1 परिवार गोठगाउँ राम

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
2: वडा अध्यक्ष निरबहादुर श्रेष्ठ, रामेछाप नगरपालिका, वडा नम्बर 2, देउराली परिवार, रामेछाप।

नमस्कार दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता आयो। तपाईँले यो खबर हजुरको रेडियो बेक्से 2 थोप्लेकी मेगाहर्ज साथै तामाको सीएफएम 95 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा बैंक तथा वित्तीय संस्थामा 12 खर्ब 66 अर्ब रूपियाँ अधिक तरलता रहनुका साथै वार्षिक 23 खर्ब रूपियाँ भन्दा धेरै रेमिटेन्स भित्रिँदा पनि लगानी भने बढ़ेको छैन। मुख्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी बढ़न नसक्दा रोजगारी विस्तारमा समेत प्रभावित भइरहेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अनुसार उपलब्ध पूँजी उत्पादनमा परिचालन हुन नसक्दा साथै बजारमा माग कमजोर हुँदा अर्थतन्त्र कमजोर बन्न पुगेको छ। एकातिर निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षा अनुसार बढ़न सकेको छैन भने अर्कातिर नीतिगत तथा प्रशासनिक झन्झट कायम रहनुले अर्थतन्त्रको गति स्वस्थ बनेको महासंघको निष्कर्ष रहेको छ। आर्थिक वर्ष 2082-83 नेपालको आर्थिक वृद्धि दर 3.85% सीमित रहेको छ। सरकारले यो अवधिका लागि 7% आर्थिक वृद्धिको लक्ष्य राखेको थियो। विश्व बैंकको सन् 2026 तथ्याङ्क उद्धृत गर्दै महासंघले नेपालको आर्थिक वृद्धि दर 3.7% रहँदा दक्षिण एसियाको औसत 6.2%, भारतको 7.1% र चीनको 4.5% रहेको उल्लेख गरेको छ। महासंघ अनुसार आर्थिक वृद्धिको सुस्थता कमजोर माग र लगानीको न्यून विस्तारले उद्योग तथा व्यवसायको गतिविधिमा प्रत्यक्ष असर पारेको छ। नेपालका उद्योगहरू औषधमा 44.5% क्षमतामा मात्रै सञ्चालन भइरहेका छन्। व्यवसायिक आत्मविश्वास पछिल्ला 26 वर्ष हिताकै न्यून स्तरमा रहेको महासंघको अनुभव छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप आर्थिक वर्ष 2082-83 13.9% बढ़ी बने निजी क्षेत्रको कर्जा प्रवाह 6.6% मात्रै वृद्धि भएको थियो। नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्य 12% राखेको अवस्थामा यस्तो वृद्धि दर अपेक्षा भन्दा निकै कम भएको हो। भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंक बीच विपद बन्द अर्थात क्याटस्ट्रो ब्रान्च सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। थाइल्याण्डमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैंकक्रममा अर्थमन्त्री सुडेमो वाग्लेको उपस्थितिमा अर्थ सचिव डाक्टर कर्णश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। यस्तो सम्झौताले नेपालमा ठूलो भूकम्प गएको अवस्थामा अन्तर्राष्ट्रिय पूँजी बजारबाट 8 करोड़देखि 19 करोड़ अमेरिकी डलरसम्म विपद जोखिम वित्त पोषण जुटाउने औपचारिक बाटो खोलेको छ। 3 वर्ष अवधिको यो बन्द मार्फत ठूलो भूकम्प आउँदा तोकिएको प्राविधिक मापदण्डका आधारमा नेपालले क्षतिपूर्तिको रकम छिटो प्राप्त गर्न सक्नेछ। बन्दको संरचना निर्माण जारी गर्ने प्रक्रिया र प्रभाव मूल्यांकनमा विश्व बैंकले नेपाललाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ। सम्झौता अनुसार प्रारम्भिक अध्ययन कानूनी सल्लाहकार तथा जोखिम विश्लेषणका लागि नेपालले 3 लाख अमेरिकी डलर उपलब्ध गराउनेछ। यो सम्झौताले भविष्यमा अन्य प्राकृतिक विपदको सुरक्षणका लागि समेत अन्तर्राष्ट्रिय पूँजी बजारको सहयोग लिने बाटो खुलेको छ। बन्दको भुक्तानी भूकम्पको तीव्रता ठाउँ अन्य पूर्व निर्धारित प्राविधिक सूचकका आधारमा हुने भए पनि प्रिमियम शर्त र भुक्तानी सीमा अझै तय हुन बाँकी रहेको छ। नारायणी नदी किनारमा खुट्टा धुन गएका आमा छोरा डुबेर विपत्ता भएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर 1 पशुपति मन्दिर पछाडि खुट्टा धुन बन्दै गएका खैरहनी नगरपालिका घर भई हाल भरतपुर महानगरपालिका 12 मुनाल चोक स्थित बस्ती आएकी 32 वर्षीय सृजना शर्मा र उनका 6 वर्षीय छोरा प्रसिद्ध पौडेल विपत्ता भएका हुन्। उनी 11 वर्षीय छोरी प्रसिद्धि पौडेललाई भने प्रहरीले उनकी 11 वर्षीय छोरी प्रसिद्धि पौडेललाई भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। वडा प्रहरी कार्यालय नारायणगढ़ले विपद उद्धार टोलीसँग समन्वय गरेर छोरी प्रसिद्धिलाई उद्धार गर्न सफल
भए पनि आमा र छोरा भने नदीमा नै बेपत्ता भएका छन्। बेपत्ता सूर्जना र उनका छोरा प्रसिद्धको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्तिका लागि तीनजना उम्मेद्वारको नाम सिफारिश गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत गठित सिफारिश समितिले खुल्ला प्रतिस्पर्धाबाट प्राप्त अंकका आधारमा उत्कृष्ट तीन उम्मेद्वार छनौट गरी नियुक्तिका लागि सिफारिश गरेको हो। मन्त्रालयले असोज 28 गते सार्वजनिक गरेको सूचना अनुसार सिफारिशमा पर्नेमा तनहुँको बीमा द नगरपालिका एकका दिल्लीराज लम्साल, सिराहाको विष्णुपुर गाउँपालिका एकी संगीता यादव र काठमाडौँको बुढनीलकण्ठ नगरपालिका दशका होमनाथ पौडेल रहेका छन्। मन्त्रालय सम्बन्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका 2078 बमोजिम गठित समितिले 2083 असोज 22 गतेको निर्णय अनुसार तीनजनाको नाम सिफारिश गरेको जनाएको छ। अब सिफारिशमा परेका तीन उम्मेद्वार मध्येबाट मन्त्री परिषदले एकजनालाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नेछ। काठमाडौँको रानी पोखरीमा एक व्यक्तिको शव भेटिएको छ। उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार एक पुरूषको शव भेटिएको हो। एक पुरूषको शव भेटिएको छ, शव कसको हो भन्ने खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको छ। शव भेटिएका व्यक्तिको उमेर 35-40 वर्षको रहेको प्रहरीले बताएको छ। आज नेपाली बजारमा चाँदीको भाव उच्च दरमा बढ़ेको घटेको छ। हिजो तोलाको 4255 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4035 रूपियाँमा झरेको छ। यो भनेको 5.17% गिरावट हो। यस्तै सुनको भाव आज तोलाको 1100 रूपियाँले घटेको छ। हिजो तोलाको 2,89,500 रूपियाँमा कारोबार भएको सुन आज 2,88,400 रूपियाँमा झरेको नेपाल सुनचादी व्यवसाय महासंघले जनाएको छ। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। स्पेस एक्सको फाल्कन 9 रकेटको मुख्य बुस्टर भने उडान लगतै पृथ्वीमै फर्किएर सुरक्षित अवतरण भएको छ। अन्तरिक्ष यानलाई माथिल्लो कक्षमा धकिलेपछि रकेटको मुख्य भाग अर्थात बुस्टर छुटिएर सुरक्षित रूपमा पृथ्वीमा फर्किएको हो। रकेटलाई बारम्बार प्रयोग गर्ने यो प्रविधिको सफलताले भविष्यमा हुने अन्तरिक्ष यात्रा र अनुसन्धानको लागत उल्लेख्य रूपमा घटाउनेछ। यसै उडान मार्फत 2860 किलो खाद्य सामग्री र वैज्ञानिक उपकरण बोकेको ड्रागन अन्तरिक्ष यान भन्यो अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ अघि बढ़ेको छ। यो यान आज अन्तरिक्ष केन्द्रमा जोड़िनेछ। यस मिशनमा कृत्रिम आँखाको पर्दा उत्पादन गर्ने प्रविधि, 3D मुटुको तन्तुका मोडेल र नयाँ सोलार पठाइएको छ। आउँदो नोभेम्बरको मध्यसम्म अन्तरिक्ष केन्द्रमै रहने यो यान वैज्ञानिक अनुसन्धानका महत्वपूर्ण नमूनाहरू बोकेर क्यालिफोर्नियाको समुद्रमा फर्कनेछ। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
2: वडा अध्यक्ष दल बहादुर प्रधान, रामेछाप नगरपालिका, वडा नम्बर 3 साङटार परिवार, रामेछाप।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछापमा बजाजको मोटरसाइकल मरमतमा विशेष छुटको व्यवस्था छ। मौकाको फाइदा उठाउनुहोला। लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 10% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ। पुरानो मोटरसाइकल लिएर आउनुहोस्, नयाँ बनाएर लैजानुहोस्। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905030, 0485905030। बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
2: जनप्रतिनिधिको भूमिकामा

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउ।
0: ओडा अध्यक्ष सन्तोष कुमार तामाङ, रामेछाप नगरपालिका, ओडा नम्बर 8, रामेछाप परिवार, रामेछाप।
3: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
2: सम्पूर्ण उमाकुण्ड गाउँपालिकावासीमा हार्दिक निमन्त्रणा।
3: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक, समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
3: उज्यालो नेपाल पार्टी रामेछाप।

0: फाइनली नेपाल पुग्यौं हामी.
1: That Nepal smells different.
0: It's home.
2: Wow.
0: Well, doggy.
2: Bhagya mani bhai baba.
0: Ghar ko rang naya ho ra.
2: Timi yahi huda gareko.
0: 12 barsha ekdam naya jastai cha. Samay badlincha, zindagi badlincha, tara maya ra ghar ko rang rahi rahancha. Berger with coat long life. यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ. बर्ज पेन्ट रङ रहिरहन्छ.

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: वडा अध्यक्ष गुण कुमार थापा एवं उमागुण्डा गाउँपालिका वडा नम्बर 3 परिवार उपकास्थली रामे साहब।
3: महाचार महापहार
4: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार।
5: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Pro, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
6: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे। यो दशैंको शुभ कामना।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष मान बहादुर सुनवार एवं उमाकुण्ड गाउँपालिका वडा नम्बर 4 परिवार प्रीति रामे छाप।
7: आँखामा चोट लाग्यो अब के गर्ने?
8: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागे दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
7: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
8: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
7: अनि साना बालबालिकाहरूलाई?
8: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
7: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083।
9: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: उमाकुण्ड गाउँपालिका वडा नम्बर 5 प्रीति परिवार रामेछाप। हार्दिक निमन्त्रणा।
2: रामेछापको उमाकुण्ड गाउँपालिका एक गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा। आमन्त्रणा गरिएको छ।
10: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका 1 रामेछाप स्थित काङ्छोतेनमा हुनेछ।
2: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
10: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ्छोतेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका 1 कुन्देल लाछेवार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष भरत राज खड्का एवं उमाकुण्ड गाउँपालिका वडा नम्बर 6 परिवार गुप्तेश्वर रामी साहब।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: यो दशैंको शुभ कामना
4: आदि शुभकामना नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बाबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाड़ पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
6: वडा अध्यक्ष रुद्रमणि नेवार एवं उमाकुण्ड गाउँपालिका वडा नम्बर 7 परिवार भुजी रानेछाप
7: हजुरको रेडियो 102

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी,
2: पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
0: ओडा अध्यक्ष दुर्गा प्रसाद चौनागाई एवं सुनापति गाउँपालिका ओडा नम्बर 1 परिवार गुन्सी रामेछाप।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीका आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
3: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष पदम बहादुर थापा, सुनापति गाउँपालिका वडा नम्बर 2 दिनी पोखरी परिवार रामेछाप।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष कुल बहादुर थिए एवं सुनापति गाउँपालिका वडा नम्बर 3 परिवार हिलेदेवी रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराय जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: वडा अध्यक्ष डमडुक तामाङ एवं सुनापति गाउँपालिका वडा नम्बर 4 परिवार बेथान गामे छाप।
3: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष चित्र बहादुर मानन्दर, सुनापति गाउँपालिका वडा नम्बर 5 खनिया पानी परिवार रामेछाप। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सुनकोशी गाउँपालिकावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यात्रा गर्दा ट्राफिक नियमको पालना गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाउ। आगो, ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अप्नाऊ।
1: जुवा तास, दही झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौं। सरसफाईमा ध्यान दिऊ र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौं।
0: अध्यक्ष दीपा बोहरा, उपाध्यक्ष कपिल कुमार कोइराला, प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल एवं सुनकोशी गाउँपालिकाको कार्यालय रामटार।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने उमाकुण्ड गाउँपालिका वासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अपनाऊ।
0: जुवातास झै झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सरसफाईमा ध्यान दिऊ र बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौं।
1: अध्यक्ष शेर बहादुर सुनवार, उपाध्यक्ष सावित्री सुनवार, प्रमुख प्रशासकीय अधिकारी एकराज कुलुङ एवं उमाकुण्ड गाउँपालिका परिवार प्रीति रामेछा।
3: यो दशैंको शुभ कामना,
4: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
2: वडा दक्षिण गाउँमा तिम्री शेर्पा एवं उमाकुण्ड गाउँपालिका वडा नम्बर 1 परिवार गुन्देल रहने छ।
4: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
1: वडा अध्यक्ष खम्बदोन बस्नेत, उमाकुण्ड गाउँपालिका वडा नम्बर 2 बाम्ती परिवार रामेछाप।
5: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड परिवार र हामी छात्र

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस सहकारीका फियर सदस्य, बचतकर्ता, सहकारी कर्मी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष सुमन कुमार श्रेष्ठ एवं निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार रामेछाप बजार रामेछाप।
0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रधान अध्यापक मोहन कुमार श्रेष्ठ एवं पटना देवी माध्यमिक विद्यालय परिवार भालुखोप रामेछाप।
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा मेरो घर परिवार, आफन्तजन, इष्ट मित्र, छर छिमेकी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: रामजी कुमार सारू मगर एवं सम्पूर्ण सारू मगर परिवार सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर 6 भलायटार सिन्धुली।
3: यो दशैंको शुभ कामना।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतम कुमार श्रेष्ठ, प्रधान अध्यापक सुभाष चन्द्र श्रेष्ठ एवं श्री माध्यमिक विद्यालय परिवार भङ्गेरी रामेछाप।
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: क्याम्पस प्रमुख प्रदीप कुमार श्रेष्ठ एवं गौरीशंकर बहुमुखी क्याम्पस परिवार रामेछाप बजार रामेछाप।
3: यो दशैंको शुभ कामना।
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रधान अध्यापक नीलकण्ठ पुरी एवं गौरीशंकर माध्यमिक विद्यालय परिवार रामेछाप बजार रामेछाप।
3: यो दशैंको शुभ कामना।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस सहकारीका शिर सदस्य, बचतकर्ता, सहकारी कर्मी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष उमेश विक्रम थापा एवं जुनेली बचतकर्ता ऋण सहकारी संस्था लिमिटेड परिवार रामेछाप बजार रामेछाप।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समूह परिवार रामेछाप बजार रामेछाप।
3: यो दसैको शुभ कामना।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा मेरो घर परिवार, आफन्तजन, इष्ट मित्र, छर छिमेकी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। कृष्ण सुनवार, ठेगाना रामेछाप, हालका छन्डो।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रिन्सिपल रमेश फुयाल एवं लिटिल स्टार इङ्ग्लिस स्कूल मन्थली रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द राउत, प्रधान अध्यापक रामबहादुर घिसिङ एवं श्री महाकाली आधारभूत विद्यालय परिवार रामेछाप नगरपालिका साथ मुडाजोड रामेछाप।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,63,000ले काठमाडौँ छाडे। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह। हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू। आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी। सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्ने। बैंकमा 12 खर्ब भन्दा धेरै तरलता, तर उत्पादन र रोजगारीमा लगानी बढ़ेन। 2 महिनामा 4,36,000,000,000 रूपियाँ रेमिट्यान्स भित्रियो। इजरायली सेनाले 2,000 भन्दा धेरै प्यालेस्टिनी बाल बालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक। स्वेच्छाचारी रूपमा थुनामा राखिएका बाल बालिकाको रिहाई सुनिश्चित गर्न माग। र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने। नेपाल खबरमा अब पूरा खबर। दशैं मनाउन घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,63,000 जनाले काठमाण्ड उपत्यका छाडेका छन्। काठमाण्ड उपत्यकाबाट गाउँघर फर्किने यात्रुको सबैजसो नाकामा यति बेला चाप बढ़ेको छ। काठमाण्ड उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार घटस्थापनादेखि आज बिहानसम्म 37,964 गाड़ी मार्फत 2,62,753 जना यात्रु बाहिरिएका हुन्। अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायको सिलसिलामा काठमाण्डौ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किने क्रम बढ़ेसँगै उपत्यकाको बस पार्क र प्रमुख नाकामा यात्रु र गाड़ीको चाप बढ़ेको हो। नागडुंगा, फर्पिङ, थानकोट, भीमडुंगा, तीनपिप्ली, साँखु, भक्तपुर, भट्टेडाँडा लगायत नाकाबाट दशैंका लागि घर फर्किनेको चाप बढ़दै गएपछि जाम तथा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरेको प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताउनु भएको छ। भोलि शुक्रबारपछि विदा हुने भएकोले यात्रु बाहिरिने क्रम थप बढ़नेछ। यसपालि झण्डै 10,00,000ले काठमाण्ड उपत्यका छोड्ने अनुमान गरिएको छ। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई उहाँको आग्रह छ। नागडुंगा नौबिसे सड़क खण्ड, मुगलिन नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायत प्रमुख सड़कमा दुईतर्फिने गाड़ी सहज रूपमा चलिरहेका ट्राफिक प्रहरीको भनाई छ। यसैबीच मकवानपुरको हेटौँडा भैंसे भीमफेदी कुलेखानी हुँदै फर्पिङ सड़क पार गर्ने गाड़ीका लागि आजदेखि टाइम कार्ड लागू भएको छ। चाड़पर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरण तथा सार्वजनिक गाड़ीको गति नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरीकारले मकवानपुरले टाइम कार्ड लागू गरेको हो। लागू भएको टाइम कार्ड अनुसार हेटौँडाबाट भैंसेसम्म 25 मिनट, भैंसेबाट भीमफेदीसम्म आधा घण्टा, भीमफेदीबाट कुलेखानीसम्म 40 मिनट र कुलेखानीबाट फर्पिङसँग 45 मिनट तय भएको जिल्ला प्रहरीकारले मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिनु भयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम संचालन निर्देशिका 2083 जारी गरेको छ। यसअघिको स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073का कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य, अधिकार र आवश्यकता अनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य छ। निर्देशिका अनुसार सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। त्यस्तै बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। निर्देशिकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 को प्रभावकारी कार्यान्वयनमा सहयोग गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री वितरण र प्रवर्धनलाई नियमन गरी स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्नेछ। सुत्केरी र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति अर्थात फोकल पर्सन तोक्नुपर्ने व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थामा 12 खर्ब 66 अर्ब रूपियाँ अधिक तरलता रहनुका साथै वार्षिक 23 खर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिँदा पनि लगानी भने बढ़ेको छैन। मुख्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी बढ़न नसक्दा रोजगारी विस्तार समेत प्रभावित भइरहेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अनुसार उपलब्ध पूँजी उत्पादनमा परिचालन हुन नसक्नुका साथै बजारमा माग कमजोर हुँदा अर्थतन्त्र कमजोर बन्न पुगेको छ। एकातर्फ निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षा अनुसार बढ़न सकिरहेको छैन भने नीतिगत तथा प्रशासनिक झन्झट कायम रहनुले अर्थतन्त्रको गति सुस्त बनेको महासंघले निष्कर्ष निकालेको छ। आर्थिक वर्ष 82-83 नेपालको आर्थिक वृद्धि दर 3.85% सीमित छ। सरकारले यो अवधिका लागि 7% आर्थिक वृद्धिको लक्ष्य राखेको थियो। विश्व बैंकको सन् 2026 तथ्याङ्क उद्धृत गर्दै महासंघले नेपालको आर्थिक वृद्धि दर 3.7% रहँदा दक्षिण एशियाको औसत 6.9%, भारतको 7.1% र चीनको 4.5% रहेको उल्लेख गरेको छ। महासंघका अनुसार आर्थिक वृद्धिको सुस्तता, कमजोर माग र लगानीको न्यून विस्तारले उद्योग तथा व्यवसायको गतिविधिमा प्रत्यक्ष असर पारेको छ। नेपालका उद्योगहरू औसत 44.5% क्षमतामा मात्रै सञ्चालन भइरहेका छन्। व्यावसायिक आत्मविश्वास पछिल्ला 36 वर्ष यताकै न्यून स्तरमा रहेको महासंघको अनुभव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
1: हैन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्के सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
2: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
1: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
2: व्हाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
1: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
2: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
1: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
1: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। साउन र भदौ दुई महिनामा 4,36,36 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम पोहोरका दुई महिनाको तुलनामा 23.9% बढ़ी हो। नेपाल राष्ट्र बैंकले केही बेर अघि सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या पोहोरका दुई महिनाको तुलनामा यसपालि केही कम भए पनि अमेरिकी डलरको मूल्य बढ़ेका कारण यसपालि रेमिट्यान्स भने बढ़ेको हो। यसपालि साउन र भदौमा 1,30,483 युवा वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या पोहोर दुई महिनामा 1,36,000 रहेको थियो। अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले नेपालले भोगेको प्राकृतिक विपदपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंक एडीबीलाई आग्रह गर्नुभएको छ। थाइल्याण्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डाक्टर वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच भएको भेटवार्तामा अर्थमन्त्री वाग्ले विपदपछिको पुनरुत्थान, जलवायु उत्थानशील पुननिर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताका अगाडि बढ़ाउनका लागि स्रोत परिचालन गर्न कान्दालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनुभयो। अब विदेशको खबर। सन् 2023 को अक्टोबर महिना यता इजरायली सेनाले 2,000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक भएको छ। इजरायली सेनाले प्यालेस्टिनी बालबालिकाहरूलाई निशाना बनाउने क्रम अझ तीव्र पारेको प्यालेस्टिनी प्रिजनर्स सोसाइटीको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। अहिले कम्तीमा 350 प्यालेस्टिनी बालबालिकाले इजरायली जेलहरूमा कठोर परिस्थिति भोगिरहेका खबरमा उल्लेख छ। कुनै अभियोग वा रिहाईको मिति नतोकी हिरासतमा राख्ने इजरायली नीतिलाई संस्थाले थप उल्लंघन र अपराध भनेको छ। यसले बालबालिकालाई अनिश्चित भविष्यको सामना गर्न बाध्य पार्ने र उनीहरूलाई पारिवारिक तथा शैक्षिक स्थिरताबाट वञ्चित गर्ने संस्थाको भनाई छ। प्यालेस्टिनी प्रिजनर्स सोसाइटीले स्वेच्छाचारी रूपमा थुनामा राखिएका बालबालिकाको रिहाई सुनिश्चित गर्न, अनुसन्धान लागू गर्न तथा इजरायली जेलहरूमा यातना, भोकमरी र उपचारको अस्वीकार्य अन्त्य गर्न वास्तविक अन्तर्राष्ट्रिय कार्यवाहीको लागि आह्वान गरेको छ। अब खेल खबर। रियल मड्रिडका भिनिसियस जुनियरले स्पेनिश लीगमा बार्सिलोनासँगको आउँदो खेल गुमाउने भएका छन्। गएको हप्ता लालिगामा भिल्लारियलसँगको खेलका क्रममा विपक्षी खेलाड़ीको कपाल तानेको घटनामा उनलाई 4 खेलको प्रतिबन्ध लगाइएको छ। ब्राजिलका फरवार्डले मड्रिडका आउँदो 4 लीग खेलहरू गुमाउनेछन्। यसमा यही अक्टोबर 25 प्रतिद्वन्दी तथा लीग च्याम्पियन बार्सिलोनासँग हुने बहुप्रतीक्षित एल क्लासिलो खेल पनि समावेश छ। स्पेनिश फुटबलका दुई ठूला र परम्परागत प्रतिद्वन्दी क्लबहरू रियल मड्रिड र बार्सिलोना बीच हुने खेललाई एल क्लासिको भनिन्छ। विश्व फुटबलमै यो खेल सर्वाधिक हेरिने र रोमाञ्चक क्लब स्तरीय खेल मानिन्छ। गएको हप्ता भिल्लारियलसँगको खेलमा भिनिसियसले रातो कार्ड पाएपछि स्पेनिश महासंघको अनुशासन समितिले हिजो उनीमाथि प्रतिबन्धको घोषणा गरेको हो। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,83,000 काठमाडौँ छाडे। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह। हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू। आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी। सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्ने। बैंकमा 12 खर्ब भन्दा धेरै तरलता तर उत्पादन र रोजगारीमा लगानी बढ़ेन। दुई महिनामा 4,36,36,000 रूपियाँ रेमिट्यान्स भित्रियो। इजरायली सेनाले 2000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक, स्वेच्छाचारी रूपमा थुनामा राखिएका बालबालिकाको रिहाई सुनिश्चित गर्न माग, र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने।
1: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान बाबुहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ। प्रोफाइटर विनोद गोविन्द श्रेष्ठ, विज्योति हार्डवेयर एन्ड सप्लाइज, मन्थली रामेछाप।
4: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभ कामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: यहाँ सिरप दशना बनाइन्छ। प्रोप्राइटर ओम मगर, ओम कपास उद्योग, ग्वालटार सिन्धुली।
4: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभ कामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान बाबुहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: यहाँ हाम्रो घरमा आवश्यक पर्ने पाइप, पम्प, खेत जोत्ने मेसिन लगायत सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर राम रञ्जितकार, रञ्जितकार इन्टरप्राइजेस, सिन्धुली। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: यहाँ सबै खाले स्त्री रोग सम्बन्धी उपचार गरिन्छ। महिलाहरूको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने लगायत सम्पूर्ण रोगहरूको सफल उपचार गर्नको लागि हामीलाई सम्झनुहोस्। डाक्टर राजन न्यौपाने, शुभजीवन अस्पताल, कुरकोट, सिन्धुली।
4: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभ कामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: यहाँ स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका कपडाहरू पाइनुका साथै सिलाइको पनि राम्रो व्यवस्था रहेको छ। सिद्धगढी टेलरिङ सेन्टर, खनिया खर्क, सिन्धुली।
1: हार्दिक शुभ कामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: यहाँ कुखुराको चल्ला, दाना र दाना पानीका लागि भाँडाहरू पनि पाइन्छ। प्रोप्राइटर जय मानन्दर, विराट सप्लाई, मन्थली रामेछाप।
4: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभ कामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: यहाँ दूध, दही, मही, पनिर लगायत दूधबाट बनेका सम्पूर्ण सामानहरू पाइन्छ। प्रोप्राइटर भानुभक्त श्रेष्ठ, चिरञ्जीवी डेरी एन्ड सप्लायर्स, रामेछाप शाखा, रामेछाप बजार।
3: हार्दिक शुभकामना।
6: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: यहाँ कक्षा एकदेखि बाह्र सम्मका किताब, सहयोगी पुस्तिका सहित स्टेशनरीका सामानहरू र फोटोकपी, लेमिनेसन तथा खेलकुदका सामानहरू पनि पाइन्छ। प्रोप्राइटर सुजन घिमिरे, सम्पर्क नम्बर 9844429903, घिमिरे पाठ्य पुस्तक पसल, रामेछाप बीच बजार, रामेछाप।
6: हार्दिक शुभकामना।
7: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: यहाँ नेवारी खाजा पाइन्छ। अर्डर अनुसारका खाजा नास्ताहरू तयार पारिनुको साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर रामकुमार तामाङ, सम्पर्क नम्बर 9869004970। हाम्रो छोइला बजी खाजा घर, रामेछाप नगरपालिका 8, माने डाँडा, रामेछाप।
4: यो दशैंको शुभ कामना,
7: हार्दिक शुभकामना।
6: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ अर्डर अनुसारको खाना खाजा पाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ, साथै बस्नको पनि राम्रो व्यवस्था छ। प्रोप्राइटर सबिना मगर, सम्पर्क नम्बर 9840179090, कान्छा कान्छी भोजनालय एन्ड लज, रामेछा बजार, हस्पिटल रोड, रामेछाप।
8: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हार्दिक शुभ कामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ तामा, पितल, सिल्भर लगायत विभिन्न किसिमका भाँडाहरू सुगठ मूल्यमा पाइन्छ। प्रोप्राइटर सन्तोष तामाङ, सम्पर्क नम्बर 9844141112। लक्ष्मी भाँडा पसल एन्ड स्टोर, रामेछाप बीच बजार, रामेछाप।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यहाँ विभिन्न ब्रान्डका जुत्ता, चप्पल, लेडिज जेन्ट्सका लागि रेडीमेड कपड़ाहरू पाइन्छ। साथै जुत्ता, चप्पल, छाता, कुकर र ग्यास पनि मर्मत गरिन्छ। प्रोप्राइटर महेश राम, सम्पर्क नम्बर 9862222383। आकाश सु सेन्टर एन्ड रेडीमेड फेन्सी पसल, रामेछाप बीच बजार, रामेछाप।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ कुखुरा, खसी, राँगोको मासु सुखद मूल्यमा पाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ। अटो चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर सीता साई, सम्पर्क नम्बर 9863926627। आफन्त कोल्ड स्टोर, रामेछाप तल्लो बजार, रामेछाप। हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ घर निर्माणका लागि आवश्यक सामग्रीहरू, टाइल, मार्बल, कलर सहितका सम्पूर्ण सामानहरू सुगठ मूल्यमा पाइन्छ। प्रोप्राइटर धनराज खड्का, सम्पर्क नम्बर 9854043012। विविध हार्डवेयर एन्ड सप्लाइज, रामेछाप तल्लो बजार, रामेछाप।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ मोमो, चाउमिन, चिया, दुनोटका साथै मिठाईहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर चन्द्रबहादुर मगर, सम्पर्क नम्बर 9865065095। सिबी मिठाई पसल, रामेछाप माथिल्लो बजार, रामेछाप।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ किराना पसलको सामानहरू पाइनुका साथै सुत्केरी आमा र बच्चाका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर दिलमाया मगर, सम्पर्क नम्बर 9844121310। दिल किराना पसल, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उच्चतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ मम चाउमिन थुक्पा पाउनुका साथै अर्डर अनुसारका विभिन्न खाजाहरू तयार गरिन्छ। प्रोप्राइटर जमुना मगर, सम्पर्क नम्बर 97 64 038 487। पवित्र खाजा घर, रामेछाप बीच बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ फ्लेक्स प्रिन्ट, कलर प्रिन्ट, नेम प्लेट, आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गरिन्छ। मोबाइल मर्मत गरिनुका साथै फोटो पनि खिचिन्छ। प्रोप्राइटर भगवती कुमारी मगर, सम्पर्क नम्बर 98 44 43 72 30, 98 61 49 87 17। प्रतीक्षा डिजिटल फोटो स्टुडियो, क्याम्पस दाने रोड, रामेछाप बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान बाबुहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ सौन्दर्य सम्बन्धी मौरीको महबाट बनेको फेस वास, मोइस्चराइजर, सनस्क्रिन, बोसो रहित साबुन, सेम्पो र शारीरिक तन्दुरुस्ती दिने आयुर्वेदिक भिटामिन पाइन्छ। साथै यहाँ स्वादिष्ट खाना खाजा पाइनुको साथै मालपोत सम्बन्धी लेखा पढ़ीको काम पनि गरिन्छ। प्रोप्राइटर वर्ष बहादुर मगर, सम्पर्क नम्बर 9844044238, रामेछाप खाजागढ, क्याम्पस गेट नजिकै रामेछाप बजार, रामेछाप। शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ कुशेश्वर यातायात प्रणालीको टिकट पाइन्छ। खाना खाजा तथा राम्रो बस्नको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर बाबुराम श्रेष्ठ, सम्पर्क नम्बर 9845 23395। कुशेश्वर यातायातको टिकटका लागि केशव ठकुरी, सम्पर्क नम्बर 9840216439। शैलेश लिम्बू, सम्पर्क नम्बर 9860350077। मनिल भोजनालय एन्ड लज, रामेछाप तल्लो बजार, रामेछाप।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ कम्प्युटर सिकाइनुका साथै टाइप, प्रिन्ट, फोटोकपी गरिन्छ।

0: अनलाइन फारम भर्नु परेमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर विनोद कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9844414595। नवप्रभात कम्प्युटर ट्रेनिङ सेन्टर एन्ड स्टेसनरी, रामेछाप माथिल्लो बजार, रामेछाप।
1: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ जनसुरक्षित प्रभावकारी तथा गुणयुक्त औषधिजन्य सर्जिकलका सामानहरू पाइनुका साथै खाद्यान्नको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। सबै प्रकारका रिचार्ज कार्डहरू होलसेल मूल्यमा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर निलम श्रेष्ठ, सम्पर्क नम्बर 9844043554। निलम खाद्य स्टोर एन्ड मेडिकल, रामेछाप माथिल्लो बजार, रामेछाप।
1: यो दशैंको शुभ कामना,
3: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाउनुका साथै आधुनिक डिजाइनमा कोट प्यान्ट दौरा सुरुवाल पनि सिलाइन्छ। प्रोप्राइटर अनिश कटुवाल, सम्पर्क नम्बर 9868849467। न्यू पञ्चकुमारी टेलर्स, रामेछाप बीच बजार, रामेछाप।
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ विभिन्न प्रकारका खाजाहरू पाइनुका साथै ताजा फलफूल तथा तरकारी सुपथ मूल्यमा पाइन्छ। प्रोभाइडर सानीमाया तामाङ, सम्पर्क नम्बर 9765509503। नेवारी खाजाघर, रामेछाप माथिल्लो बजार, रामेछाप।

0: हार्दिक शुभ कामना।
1: नेपालीको को महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरु देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न डिजाइनमा लेडिजको कपडा सिलाइन्छ। प्रोपाइटर शर्मिला राय, शर्मिला लेडिज टेलर्स, रामेछाप माथिलो बजार रामेछाप।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ किरानाका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयरका सामानहरू पनि पाइन्छ। लोकल बिस्कुट चायमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोपाइटर प्रभुराम खड्का, सम्पर्क नम्बर 9864015510। एसके स्टोर एन्ड सप्लायर्स, रामेछाप तल्लो बजार रामेछाप।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस रामेछाप नगर उद्योग वाणिज्य संघमा आबद्ध सम्पूर्ण उद्योगी तथा व्यवसायीहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष अमित कुमार तामाङ, रामेछाप नगर उद्योग वाणिज्य संघ परिवार, रामेछाप बजार।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ विभिन्न प्रकारको खाजा नास्ता पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक मगर, रमेश मगर, रेट्रो रेस्टुरेन्ट एन्ड बार, रामेछाप तल्लो बजार रामेछाप।
3: यो दशैंको शुभ कामना।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: जन सुरक्षित प्रभावकारी तथा गुणस्तरयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरूपयोग हुनबाट बचौं। प्रोप्राइटर जीवन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9854022247। संजीवनी मेडिसिन सप्लायर्स, रामेछाप अस्पताल रोड, रामेछाप बजार।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक मान बाबुहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ अल्मुनियम तथा यूपीवीसीको झ्याल ढोका पार्टिसनका सम्पूर्ण सामानहरू पाइनुका साथै विभिन्न कलरका सिसाहरू पनि पाइन्छ। प्रोप्राइटर मुकेश श्रेष्ठ, सम्पर्क नम्बर 9844000016। एलाइट अल्मुनियम यूपीवीसी उद्योग मन्थली बजार रामेछाप।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ स्वादिष्ट चटपटे पानीपुरी पाइनुका साथै पूजाका लागि जट्टा नरिवल र पिय पदार्थहरू पनि पाइन्छ। प्रोप्राइटर चन्द्रदेव राम, सम्पर्क नम्बर 9844338953, 9819601692। फेमस मुन्द्री चटपटे एण्ड पानीपुरी पसल मन्थली बजार रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक मान बाबुहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ अर्डर अनुसारका विभिन्न प्रकारका स्वादिष्ट खाना नास्ता पाइन्छ। बस्नको लागि राम्रो व्यवस्था हुनुका साथै सभा समारोह र गोष्ठी तथा तालिमका लागि हलको व्यवस्था पनि रहेको छ। प्रोप्राइटर नेत्र बहादुर श्रेष्ठ, सम्पर्क नम्बर 9863348390। काष्ठमण्डप होटल एण्ड गेस्ट हाउस, देवकोटा चोक मन्थली बजार रामेछाप।
3: दिउँसोको 4 बजे
4: हजुरको रेडियो।

नमस्कार दिउँसो अपरान्ह 4 बजेको रानी छाप खबरमा स्वागत छ। म ललिता हाई हो। तपाईँले यो खबर हजुरको रेडियो वेक्स 2 मेगाहर्ज साथै तामाको सेफएम 95 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nbk साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा नेपाली सेनाद्वारा संचालित राष्ट्रिय सेवा दल एनसीएससीको 52 जुनियर डिभिजन तालिम अन्तर्गत रामेछापको वर्णादेवी माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै प्रथम स्थान प्राप्त गरेको छ। मन्त्री नगरपालिका स्थित नागकन्या माध्यमिक विद्यालय र रामेछाप नगरपालिका 7 बालुखोप स्थित वर्णादेवी माध्यमिक विद्यालयका 30-30 जना गरी 60 जना विद्यार्थी सहभागी तालिम खड्ग दल गढ़को जिम्मेवारीमा सञ्चालन गरिएको थियो। बुर्दीवास स्थित राष्ट्रिय सेवा दल मध्ये पूर्वी तालिम शिक्षालयमा सञ्चालित वार्षिक सामूहिक क्याम्पसको पहिलो चरणमा सहभागी 19 विद्यालय मध्ये पटनादेवी मावि प्रथम भएको हो। सोही विद्यालयका सन्दीप तामाङ उत्कृष्ट छात्र घोषित भएका छन् भने सन्दीप तामाङ र परिणा तामाङ कम्पनी एजुनियर अण्डर अफिसरका रूपमा छनौट भएका छन्। त्यसै गरी पटनादेवी माविले 1500 मिटर दौड़मा तेस्रो स्थान हासिल गर्दा नागकन्या माविले भलिबलमा प्रथम र फुटबलमा तेस्रो स्थान प्राप्त गरेको छ। अनुशासन नै राष्ट्र सेवाको मूल आधार हो भन्ने आदर्श वाक्य सहित संचालित तालिमले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्र सेवाको भावना विकास गर्ने लक्ष्य राखेको छ। खड्ग दल गढ़को समन्वयमा संचालित उक्त तालिममा 2 विद्यालयमा गढ़बाट प्रशिक्षक खटिएर प्रशिक्षण गरेका थिए। बुधबार सम्पन्न तालिममा प्रशिक्षार्थीहरूलाई खड्ग दल गढ़का गणपति प्रमुख सेनानी देवेन्द्र आङदेन्बेको उपस्थितिमा प्रमाण पत्र वितरण एवं तालिम समापन गरिएको थियो। रामेछापको दोरम्बा सैलिङ गाउँपालिका 4/500 खुल्ला फुटबल कप प्रतियोगिता हुने भएको छ। सुनगाभा डेभलपमेन्ट युवा क्लबको आयोजनामा बड़ा दशैंको टीकाको भोलिपल्टदेखि खेल शुरू हुन लागेको अध्यक्ष सुनिल नगरकोटीले बताउनु भएको छ। 5/500 गोल्ड कप 2083 नाम दिएको उक्त खुल्ला फुटबल प्रतियोगितामा विजेता हुने टोलीले नगद 1,00,000 रूपियाँ सहित स्टेडियम मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टीमले नगद 50,000 रूपियाँ सहित स्टेडियम मेडल र प्रमाणपत्र जित्नेछ। तेस्रो हुने टीमले 25,000 रूपियाँ नगद पुरस्कार सहित स्टेडियम मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नगरकोटीले जानकारी दिनुभएको छ। चाडपर्वलाई थप रौनक बनाउनको लागि खेल आयोजना गरिएको उहाँको भनाइ छ। प्रतियोगितामा उत्कृष्ट खेलाड़ी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन प्रति टीम 11,000 रूपियाँ दर्ता शुल्क तोकिएको छ। खेलमा सहभागी हुने टीमको सहजताको लागि अनलाइन मार्फत पनि टीम दर्ता गर्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ। रसुवाको भोटेकोशीमा गत भदौ 10 गते आएको बाढ़ीपछि टिमुरी लगायत प्रभावित क्षेत्रबाट सम्पर्क विहीन भएका 43 जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ़ाइएको छ। लामो समयदेखि बेपत्ता भएका व्यक्तिहरूको कानूनी अवस्था एकीकरण गर्न सरकारले जारी गरेको विशेष प्रक्रिया अनुसार विवरण संकलन तथा प्रमाणीकरण गर्न लागि हो। मंगलबार बसेको जिल्ला विपत्ता जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति रामेछापको बैठकले भोटेकोशी बाढ़ीमा परेर विपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण एकीन गर्ने विशेष प्रक्रिया 2083 अनुसार प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रिय विपत्ता जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको प्रक्रिया अनुसार विपत्ता व्यक्तिहरूको स्थायी ठेगाना रहेको स्थानीय तह, जिल्ला विपत्ता व्यवस्थापन समिति र प्राधिकरण मार्फत विवरण एकीन गरिनेछ। यसका लागि सम्बन्धित स्थानीय तहले वडा कार्यालय मार्फत बढ़ीमा 5 दिनको समय दिएर निवेदन आह्वान गर्ने व्यवस्था गरिएको छ। विपत्ता व्यक्तिका परिवारले नाता प्रमाणित हुने कागजात र सो घोषणा सहित निवेदन दिनुपर्नेछ। परिवारका सदस्य नभएको अवस्थामा भने स्थानीय प्रहरी र वडा सचिवको रोहबोरमा
सरजमिन मोसलका तयार गरिनेछ। सरकारले सामुदायिक विद्यालय प्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2000 भन्दा धेरै विद्यार्थी अध्ययनरत देशभरका 190 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर बौद्धिक पूर्वाधार विस्तारको काम थालिएको शिक्षा मन्त्रालयले जनाएको छ। यसै चालू आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि कुल 6,14,00,000,000 रूपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभयो। उहाँका अनुसार योजना अन्तर्गत पहिलो चरणमा 89 विद्यालयका लागि 5,34,00,000,000 रूपियाँ निकासा भइसकेको छ। साथै प्रदेशका मुख्यमन्त्रीले प्रदेश प्रहरी गठन तथा कर्मचारी समायोजनको काम तत्काल अघि बढ़ाउन संघीय सरकारसँग माग गरेका छन्। साथै प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेश प्रहरी प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी अधिकार पूर्ण रूपमा कार्यान्वयन गर्न आवश्यक संरचना र जनशक्ति तत्काल हस्तान्तरण गर्न संघीय सरकारसँग माग गरेका हुन्। कोशी प्रदेशको विराटनगरमा बुधबार सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083 जारी गरेको कोशी घोषणा 2083मा प्रदेशका अधिकार कार्यान्वयन वित्तीय संहिता र अन्तरप्रदेशीय सहकारीलाई प्रभावकारी बनाउन संघीय सरकारको ध्यान आकर्षण गराइएको छ। घोषणा पत्रमा प्रशासनिक दोहोरोपना अन्त्य गर्न प्रदेशको कार्य जिम्मेवारीसँग सम्बन्धित संघीय कार्यालय भवन तथा सम्पत्ति प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्नुपर्ने उल्लेख छ। हवस् त, अहिलेलाई अपरान्ह 4 बजेको रामी छाप खबर यति नै। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ ढाकाको कपडा, सुतीको कपडा, अल्लो खाडीबाट बनेका सामानहरू पाइन्छ। विभिन्न जाति तथा सांस्कृतिक वेशभूषाहरू पनि पाइन्छ। साथै यससँग सम्बन्धित टिपमूलक तालिम पनि दिइन्छ। प्रोपाइटर शेरबहादुर थापा मगर, सम्पर्क नम्बर 98 44 06 63 342, लाङ्गाली ह्यान्डिक्राफ्ट प्राली, मन्थली बजार, रामेछाप।
2: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864417188।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ विभिन्न जात जातिको वेशभूषाहरू पाइनुका साथै तामाङ समुदायको शुभ कार्यका लागि आवश्यक पर्ने जुनसुकै सामानहरू पनि शपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर पूजा थापा, सम्पर्क नम्बर 9840087071, आमाको बुटिक पसल, मन्थली बजार, रामेछाप।
5: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ दूध, दही, मही, पनिर, चिया, कफी, घिउ, पुष्टकारीका साथै आइसक्रिम र बर्थडेका लागि केक पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर केशर पौडेल, सम्पर्क नम्बर 9864027659। अमृत दुग्ध डेरी, भैंसेश्वर चोक, मन्थली ग्रामी छाप।
1: बडा दशी 2083 शुभकामना सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको दशी विशेष लोक भाका बडा दशैको शुभकामना।

0: गायक गायिकाहरू रामहरि भण्डारी, सानु केसी, रीता गुरु, लक्ष्मी दर्नाल र रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।
1: को संगीत अशोक सापकोटाको शब्द रामहरि भण्डारीको युट्युब च्यानल मार्फत सार्वजनिक भइसकेको छ। यो वर्षको दशैंको सुमधुर लोक भाका बडा दशैंको शुभकामना।

0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछापमा बजाजको मोटरसाइकल मरमतमा विशेष छुटको व्यवस्था छ। मौकाको फाइदा उठाउनुहोला। लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 10% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ। पुरानो मोटरसाइकल लिएर आउनुहोस्, नयाँ बनाएर लैजानुहोस्। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905030, 0485905030। बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
1: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ घर बनाउन चाहिने झ्याल, ढोका, चौकोस, खापा, विद्यालय, कार्यालय, घरायसी तथा होटेलका लागि आकर्षक फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै अर्डर अनुसार डिजाइनमा वारेन्टीका साथ फर्निचरको सामानहरू पनि तयार पारिन्छ। प्रोप्राइटर दीपक बज्राचार्य। सम्पर्क नम्बर 9865337330, 9866912290। विवेक फर्निचर एण्ड फर्निसिङ सेन्टर, मन्थली 1, खाँदबारी, रामेछाप।
5: हे माता, मेरो छोरालाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
5: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नि?
6: त्यसो भए ध्यान दिएर सुन्नी।
7: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त
5: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
8: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848400114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
9: लोकगीत संगीतको दुनियाँमा फरक स्वाद, माया प्रेम र सम्बन्धलाई जोड्दै रामेछापका लोक गायक राम भस्नेतको सुमधुर लोक भाका माथि होइन।

0: गायक तथा सर्जक रामकुमार पौडेलको सिर्जनामा जेनी सेन्चुरीको निर्देशन तथा सरिता थापा मकरको नृत्य निर्देशनमा सुमधुर लोकभाका माथि होइन
1: रामबसेत अफिसियल युट्युब च्यानल मार्फत सर्वत्र बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र आफ्ना प्रियजनसँग सेयर गर्नुहोस्। सल्लाह सुझावको लागि गायक राम बस्नेत सम्पर्क नम्बर 9844440300।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: जनसुरक्षित प्रभावकारी तथा गुणयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरुपयोग हुनबाट बचौं। प्रोप्राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, दिलश्री मेडिकल हल, मन्थली देवकोटा चोक, रामेछाप।
3: के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845410043, 9863023422।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: यहाँ टायर मर्मत, वासिङ, गाडी मर्मत गरिन्छ। यदि बाटोमा गाडी बिग्रेमा पनि सोही ठाउँमा गएर मर्मत गरिने रहेको छ। गाडीको पार्ट पुर्जा खरिद गरी बिक्री वितरण पनि गरिन्छ। बोलेरो गाडी भाडामा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर आशिष साई, सम्पर्क नम्बर 9844441390, 9845404546। अनिल साही, 9768769929, मन्थली वासिङ सेन्टर, भैँसेश्वर रनजर पुल नजिकै।
6: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ सबै ब्रान्डका डेस्कटप कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसी क्यामेरा, प्रोजेक्टर, डिजिटल हाजिरी मेसिन पाइनु का साथै यूपीएस बिक्री तथा जडान गरिन्छ। प्रोप्राइटर निरोज सापकोटा, सम्पर्क नम्बर 9845404821, लुमुर आईटी सोल्युसन प्राली, मन्थली बजार, रामेछाप।
7: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
8: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
7: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
8: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
7: दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय, रामेछापको कोठा नम्बर 9, मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: हार्दिक
9: शान्तिक नै मन्त्रणा।
4: रामेछापको माकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
9: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
4: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
9: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल नाछेवा रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ मोबाइल मर्मत गरिनुका साथै मोबाइलको कभरहरू पनि पाइन्छ। जुनसुकै मोबाइलहरू एक घण्टामै मर्मत गरिन्छ। आइफोन मोबाइल पनि मर्मत गरिन्छ। यहाँ मोबाइल सम्बन्धी ओरिजिनल सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर पासाङ तामाङ, सम्पर्क नम्बर 9869677778, 9763383838। पासाङ मोबाइल मर्मत केन्द्र, देवकोटा चोक, मन्थली, रामेछाप।
3: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
3: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ सबै खाने खाद्यान्न तथा तरकारीको बिउ बिजन, विषादी, फर्टिलाइजर, प्लास्टिक, टनेल, पोखरी, नेट जालीहरू, गमला क्रेट, स्प्रे मिसिन, मिनी टेलर, कम्बाइन्ड मिल, थ्रेसर लगायत सम्पूर्ण हाती औजार पाइनुका साथै प्राविधिक सेवा, माटो जाँच सेवा तथा व्यावसायिक खेती सम्बन्धी उचित सल्लाह पनि लिन सक्नुहुनेछ। प्रोप्राइटर शर्मिला बस्नेत, सम्पर्क नम्बर 9860514414। रामेछाप कृषि सामग्री सप्लायर्स, मन्थली नगरपालिका 1, तामाकोशी अस्पताल अगाडि, रामेछाप।
3: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सम्पूर्ण उमाकुण्ड गाउँपालिकावासीमा हार्दिक निमन्त्रणा।
4: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक, समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा

0: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
1: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ मोमो, चाउमिन, लस्सी, मिठाईहरू पाइनुका साथै डेरीमा उत्पादित सम्पूर्ण सामानहरू पाइन्छ। अर्डर अनुसार बर्थडे केक पनि बनाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर यादव पौडेल, सम्पर्क नम्बर 9854040162। रामेछाप मिठाई भण्डार एन्ड भोजनालय, मन्थली बजार, रामेछाप।
5: आँखामा चोट लाग्यो, अब के गर्ने?
6: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गरेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागे, दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
5: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
6: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
5: अनि साना बालबालिकाहरूलाई?
6: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
5: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ यो आज से व्यवसाय, विश्व दृष्टि दिवस 2083।
7: सामुदायिक आँखा केन्द्र मन्थली, रामेछाप।
2: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सुनेको सान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मनछुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मनछुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले शेयर गर्नुहोस्।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ गुणस्तरीय डिजेल तथा पेट्रोल पाइन्छ। प्रोप्राइटर केशव घिमिरे, सम्पर्क नम्बर 9851349968, लक्ष्मी आयल स्टोर, भैंसेश्वर 1, मन्थली, रामेछाप।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ दशैं विशेष पूजाको सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। पूजाका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू पाइनुको साथै दुबोको माला पनि बनाइन्छ। शुभ विवाहका लागि गाडी सजाउनु परेमा पनि हामीलाई सम्झाउनुहोस्। प्रोप्राइटर रामेश्वर शाह, सम्पर्क नम्बर 9840705529, मा जानकी फेन्सी पसल एन्ड पान पसल, मन्थरी बजार, रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ विभिन्न ब्रान्डका मोटरसाइकल पार्ट्स तथा अटोका स्पेयर पार्ट्स होलसेल मूल्यमा पाइनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर महेश थोकर, सम्पर्क नम्बर 9869052640, 9944047734, मञ्जुश्री अटोमोबाइल्स फर्म, मन्थली नगरपालिका 1, खाँदबारी, रामेछाप।
5: शाओमी वा रेडमी को फोन किन्दा उपहार, यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
6: शाओमी किन्दा उपहार एभ्री डे, बम्परमा थाइल्यान्ड हलिडे।
3: यो दशैंको शुभ कामना,
4: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ इजी गाडी चार्ज गर्नुका साथै जुनसुकै ठाउँमा जानको लागि गाडी भाडामा चाहिएमा पनि सम्झन सक्नुहुनेछ। हामी 24 घण्टा सेवा दिइरहेका छौँ। प्रोप्राइटर राज लामा जेठादाई, सम्पर्क नम्बर 9861003772, 9544044453, मन्थली पावर इभी चार्ज स्टेशन, मन्थली बजार, रामेछाप।
7: फाइनली नेपाल पुग्यौँ हामी।
8: Dad, Nepal smells different.
7: It's home.
8: Wow.
7: What? डोगे
9: भाग्यमानी भाइ बाबा,
7: घरको रङ नयाँ हो र?
9: तिमी यही हुँदा गरेको
7: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर वेदरकोट लङ लाइफ, यसको फियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रङ रहिरहन्छ।
10: हजुरको रेडियो

0: Subscribe now. नया नया वीडियोस को लागी प्रेस बेल आइकन फॉर नोटिफिकेशन.
1: हार्दिक शुभकामना.
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं.
3: यहाँ कपाल तथा दाढी काटिनुका साथै आधुनिक मेसिनबाट फेस वास, हाइलाइट, मसाज गरिन्छ. यो रामेछाप जिल्लाकै पुरानो हेयर कटिङ सेन्टर हो. प्रोप्राइटर संजय कुमार ठाकुर. सम्पर्क नम्बर 9806901957. शिव हेयर कटिङ सेन्टर, मन्थली बजार, रामेछाप. हार्दिक शुभकामना.
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं.
1: यहाँ विभिन्न प्रकारका आकर्षक तथा स्वादिष्ट केकहरू होलसेल मूल्यमा पाइनुका साथै पिजाका लागि पिजा बेस, बर्गरको लागि बर्गर बन पनि पाइन्छ. साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ. प्रोप्राइटर राम बस्नेत. सम्पर्क नम्बर 9845042316, 9844404316. सुनापति फुड प्रोडक्ट, मन्थली एयरपोर्ट नजिकै र नयाँ शाखा मन्थली देवकोटा चोकमै रहेको छ.
3: हार्दिक शुभकामना.
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ.
1: यहाँ विभिन्न ब्रान्डका अटो तथा मोटरसाइकल, स्कुटरहरू ग्यारेन्टीका साथ मर्मत गरिन्छ. यदि बाटोमा सवारी साधन बिग्रिएमा सोही ठाउँमा गएर मर्मत गरिने व्यवस्था पनि रहेको छ. अटो तथा मोटरसाइकल स्कुटरका पार्ट्स पुर्जाहरू पनि सुपथ मूल्यमा पाइन्छ.
4: प्रोप्राइटर मुना आलम. सम्पर्क नम्बर 9869035055. युनिक अटो वर्कसप, मन्थली, खातबारी, रामेछाप.
2: हार्दिक शुभकामना.
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ.
5: यहाँ अर्डर अनुसारको विभिन्न प्रकारका स्वादिष्ट खाना, नास्ता, आरामदायी सहज बाथरूम कोठाहरूको साथै सभा समारोह, गोष्ठी तथा तालिम हलको पनि व्यवस्था रहेको छ. प्रोप्राइटर कृष्ण श्रेष्ठ. सम्पर्क नम्बर 9849068619. एसएस भोजनालय एन्ड लज, मन्थली बजार, रामेछाप.
2: हार्दिक शुभकामना.
6: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ.
1: यहाँ अत्याधुनिक जापानिज कम्प्युटर प्रविधिबाट आँखा जाँच गरी तुरन्तै पावरवाला चस्मा तयार गरिन्छ. साथै विभिन्न ब्रान्डका सनग्लासहरू पनि पाइन्छ. प्रोप्राइटर सन्तोष मैनाली. सम्पर्क नम्बर 9854043530. साकुरा चस्मा पसल, जिल्ला समुन्ने समितिको गेट अगाडि, मन्थली बजार, रामेछाप. Hey. हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जनसुरक्षित प्रभावकारी तथा गुणयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरूपयोग हुनबाट बचौं। प्रोप्राइटर विक्रम श्रेष्ठ, सम्पर्क नम्बर 9849904443, सञ्जीवनी ड्रग हाउस, मन्थली बजार, रामेछाप। हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ लेडिज तथा जेन्ट्सका लागि आवश्यक पर्ने बालकदेखि वृद्धसम्मको कपडा, जुत्ता चप्पल, स्कूल ब्याग, साडी, कुर्ता पिस, लेङ्गा लगायतका विभिन्न कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर सरिता थापा मगर, सम्पर्क नम्बर 9866147974, सफलता फेन्सी पसल, मन्थली बजार, रामेछाप।
7: अहिले साँझको 5 बज्यो।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
2: गाडी भाडा पताएको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हतदाम बस्यो त्यति बस्ने त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति धेरै छ।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
1: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाफ
5: नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु।
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
6: नमस्कार। कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सागपदा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्पेश्वर 90.9 मेगाहर्ज बिजोर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।
7: आजको श्रृङ्खलामा हामीले कफी क्षेत्रलाई नजिकबाट हेर्ने प्रयास गरेका छौँ। हुन त हामीले हप्तामा अथवा 2 हप्तामा करिब करिब कफी क्षेत्रलाई हामीले पटक पटक उठाउने प्रयास नै गरिरहेका छौँ, किनकि हामीले कफी क्षेत्रलाई निर्यातजन्य बालीको अग्रपंक्तिमा राख्दै गर्दा चाहिँ कफी क्षेत्रमा चाहिँ पछिल्लो समयमा बन्दै गरेको बजार वृहत्तरका कुराहरू र कफी क्षेत्रको सम्भाव्यता समृद्धसँग जोडिएको र रोजगारसँग जोडिएको कुरालाई हामी उच्च महत्व दिएर उठाउने प्रयास गरि नै रहेका हुन्थ्यौं। र आजको श्रृङ्खलामा पनि प्राविधिक पाटोमा चाहिँ भने जस्तो किसानहरू किन चाहिँ अझै सम्भाव्यता हुँदै गर्दा पनि जागरण कफी क्षेत्रमा रहन सकेन, हाम्रा युवाहरूलाई कफी क्षेत्रमा किन चाहिँ ल्याउन सकिएन, किन आकर्षण गर्न सकिएन लगायतका विषय चाहिँ हामीले छलफल गर्नै पर्ने विषय पनि छन्। त्यसैले आजको श्रृङ्खलामा हामीले अलिकति पाका कफी प्राविधिक हरिप्रसाद दाहाल आज हामीसँग हुनुहुन्छ। विशेष गरी हामीले कफी क्षेत्रको सम्भाव्यतासँगै चाहिँ प्राविधिक रूपमा हामीले विभिन्न कुराहरूमा ध्यान दियो भने चाहिँ कफी क्षेत्रबाट समृद्ध छ र हामीले सिड टू कप अर्थात उत्पादनदेखि उपभोक्तासम्म अथवा चाहिँ हामीले भन्दै गर्दा चाहिँ कफीको बिरुवा रोपणदेखि लिएर उत्पादनको सबै विषय र विशेष गरी प्रशोधित पाटमा पनि र निर्यातसम्मको पाटो र हामीले विशेष गरी कपसम्म ल्याउँदासम्मको कफीका प्रोसेसका कुराहरूमा हामीले कुराकानी गर्ने भने चाहिँ महत्वपूर्ण सम्भाग छ र सम्भावना छ र यो क्षेत्रले अझै पनि बेरोजगारहरूलाई 50,000 अब आवश्यक रह्यो भने लाखौंलाई पनि रोजगार दिन सक्ने महत्वपूर्ण क्षेत्र बन्दै गर्दा चाहिँ यसलाई हामीले थप जागरण ल्याउन सकेको खण्डमा अथवा बृहत्तर बनाउन सकेको खण्डमा चाहिँ यसबाट आउने प्रतिफल अब्बल छ र हामीले यतातिर सोच्नै पर्छ र राज्यले यतातिर के गरिराखेको छ यसमा थप लगानी अथवा सपोर्ट गर्यो भने चाहिँ यसबाट आउने प्रतिफल अब्बल छ सबल छ भन्ने लगायतका विषयमा आज हामी कुराकानी गर्ने प्रयास गरेका छौँ र हामीले हाम्रा अतिथिलाई यिनै विषयमा स्वागत गर्दै छलफलमा केन्द्रित बनाउनुभन्दा अगाडि हामीले कफीको सन्दर्भ र कफीको महत्वपूर्ण विशेषतासहित सरकारलाई केही सुझाव सहितको एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौँ। पहिला रिपोर्ट राख्छौँ, रिपोर्टभन्दा पछाडि हाम्रा छलफल गरिएका विषयमा हामी यसलाई चाहिँ खोतल खातलको साथमा सूक्ष्म तरिकाले उठाउँदै यसको समाधानको लागि पनि के चाहिँ हुन सक्छ भन्ने विषयमा हामी पक्कै पनि छलफल गर्नेछौँ। हामीसँगै रहनुहोला। नेपालमा पहिलो पटक विक्रम सम्बत 1995 सालमा गुल्मी आपचौर निवासी हिरागिरीले बर्माबाट बिउ ल्याएर कफी खेतीको शुरूआत गरिएको इतिहास छ। यसै क्रममा पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोर्खा, ललितपुर, धादिङ, मकनपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रे लगायत भौगोलिक हावापानी र माटोको हिसाबले नेपालका मध्य पहाड़ी जिल्लामा अराबिका कफीको राम्रो सम्भावना देखिएपछि विस्तारै यी बाहेक नेपालका अन्य मध्य पहाड़मा पर्ने प्राय जसो जिल्लामा व्यावसायिक तथा फाटाफुट्टा रूपमा कफी खेती भइरहेको छ। कफीको विकास र विस्तारको आवश्यकतालाई मध्यनजर गर्दै गुल्मी जिल्लाको आपचौरमा पहिलो पटक व्यावसायिक कफी नर्सरीको स्थापना गरिएको थियो। यी र यस्तै प्रयासबाट उत्पादित कफीको बजार र व्यवस्थापन तथा प्रसंस्करणको व्यवस्थापन गर्नको लागि विक्रमसम्म 2040 सालमा रूपन्देहीको मणिग्राममा नेपाल कफी कम्पनीको स्थापना भएको थियो। विक्रमसम्म 2041 सालमा तत्कालीन स्वर्गीय राजा वीरेन्द्रको गुल्मी जिल्ला भ्रमणको अवसरमा गुल्मीको आपचौरका कृषकहरूको मागलाई ध्यानमा राखी विक्रमसम्म 2042 सालमा कफी विकास केन्द्र आपचौरको स्थापना भएको थियो। त्यस पश्चात केही हदसम्म भए पनि कफी खेतीको विस्तारले गति दिएको देखिन्छ। नेपालको विशेषतः मध्य पहाड़ी जिल्लामा कफी खेती गरिबी निवारण, रोजगारी सिर्जना, वातावरण सुरक्षा तथा दिगो आय आर्जन गर्ने एक लोकप्रिय खेतीको रूपमा स्थापित हुँदै आएको छ। हाल नेपालको मध्य तथा मध्य पहाड़ी जिल्लामा समुद्री सतहबाट करिब 800 मिटर भन्दा माथि हिउँ तुसारो नपारी ठाउँसम्म लगाइएको कफी गुणस्तरीय कफीको रूपमा उत्पादित भई विदेशतर्फको निर्यातले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने संकेत देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग दिनानुदिन बढ्दै गइराखेको परिप्रेक्ष्यमा कफी उत्पादन क्षेत्रको विस्तार गर्नु र कफी उद्योगको समग्र विकास गर्नु आजको आवश्यकता रहेको छ। कफी अन्य खाद्य बाली, तेलहन र औद्योगिक बाली जस्तो परापूर्व कालदेखि नै खेती गरिँदै आएको बाली होइन। कफी बाली नेपालमा भित्रिएको एक शताब्दी पनि पुगेको छैन। बढ्दो शहरीकरणले विकास गरेको कफी संस्कार र नेपाली कफीको अन्तर्राष्ट्रिय अत्याधिक माग हुन थालेपछि कृषकहरू स्वतस्फूर्त रूपमा कफी खेतीमा लागेको विगत छर्लङ्गी छ। कफी खेती गर्ने क्रममा कृषकले भोगेका समस्याहरू र विभिन्न निकायसँग गरेका मागहरू र तिनको सम्बोधन गर्दै जाने क्रममा विभिन्न संस्थाहरूको स्थापना र विकास भएको देखिन्छ। हालसम्म स्थापित निकायहरूको प्रकृति हेर्दा कफी खेतीको विकास र विस्तारसँगै उत्पादकत्व बढाउनको लागि आवश्यक म्यान्डेट पाएका निकायहरू यथेष्ट छन्, तर तिनको कार्य प्रगतिले भने जस्तो किसानका समस्यालाई समाधान गर्न नसकेको र उत्पादकत्वमा समेत उल्लेख्य सफलता हासिल गर्न नसकेको गुनासो सुनिन्छ। कुनै पनि उत्पादित वस्तुको बजार सबैभन्दा महत्वपूर्ण कुरा हो। उत्पादित वस्तुले बजार पायो भने जसको निरन्तरता र दिगो पनि हुन्छ। विदेशी बजारमा नेपालमा उत्पादन गरिने अराबिका जातको कफी सबैभन्दा महँगो र गुणस्तरीय कफी मान्ने गरिन्छ, जसको आधारबाट पनि भन्न सकिन्छ कि कफीको बजार सदाबहार छ। उच्च स्थानमा उत्पादन गरेको कफीको माग विश्व बजारमा निकै छ। पछिल्लो समयमा आएर नेपालमा खुलेका क्याफे तथा कफी हाउस एवं गुणस्तरीय होटलमा नेपाली अर्ग्यानिक कफीको प्रयोगको कारण नेपाली कफीको महत्व अझै उहात्तै बढेको छ। नेपाली बजारमा समेत कफी कल्चरको विकास र कफी सेवनकर्ताको संख्या बढेको कारण स्वदेशी बजार पनि विस्तारै फराकिलो बन्दैछ। कुनै पनि वस्तु तथा सेवाको व्यावसायिक उत्पादनको लागि श्रम एक महत्वपूर्ण पक्ष हो। श्रम शक्ति भएन भने उत्पादन हुन सक्दैन। रोजगारको नाममा नेपालबाट वर्षेनी लाखौं युवाहरू विदेश पलायन भइरहेका छन्। नेपालमा सम्भावना भएको व्यवसाय कफी खेतीको शुरूआत गर्ने हो भने बाध्यतावश विदेश पलायन हुनेहरूको लागि पनि एउटा महत्वपूर्ण अवसर बन्नुको साथै नेपाली उत्पादनलाई पनि ठूलो टेवा पुग्ने देखिन्छ। धेरै देशहरूले अन्य मुलुकबाट कामदार लगेर उद्योग, कृषि लगायत विभिन्न व्यवसाय चलाउने गरेका छन्। हाम्रो देशमा आफ्नै नागरिकसँग भएको श्रम शक्तिलाई पनि उपयोग गर्न
6: सकिरहेको अवस्था छैन। कफी खेतीबाट आफू व्यवसायिक हुने मात्र होइन, देशका बेरोजगार जनशक्तिलाई रोजगारको अवसर मिल्न सक्छ। स्वदेशमै बसेर पनि विदेशी धन आर्जन गरी देशको अर्थतन्त्रलाई समेत बलियो बनाउँदै देशलाई समृद्ध बनाउनको लागि कफी खेतीले ठूलो सहयोग गर्छ। नेपाली कफीको माग स्वदेशी तथा विदेशी बजारमा बढ़िरहेको छ, तथापि यसको उत्पादन तथा निर्यात बढ़ाउन भने जस्तो सकिएको छैन। यस क्षेत्रको समग्र मूल्य श्रृंखलालाई बलियो बनाउन तथा अवसरहरूको पहिचान गर्न अब ढिला गर्नै हुँदैन।
7: हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामीले कफीसँग सन्दर्भ जोडिएको रिपोर्ट राखेका थियौँ, हामी यही विषयमा छलफल गर्दैछौँ। कार्यक्रम अवधि भर्ने यो विषयमा हामी खतल खतल गर्नेछौँ। हामीसँग अगाडि पनि भनिसकेको छु मैले, करिब 40 वर्षभन्दा लामो समय चाहिँ कफी क्षेत्रमै लाग्नुभएका कफी प्राविधिक हरिप्रसाद दाहाल हुनुहुन्छ। हामी उहाँलाई स्वागत गर्छौँ। यहाँलाई स्वागत छ, नमस्कार।
8: नमस्कार,
7: आराम हुनुहुन्छ?
8: आराम छ।
7: अहिले चाहिँ ललितपुर क्षेत्रमा हुनुहुन्छ है?
8: अहिले बसाई नै काभ्रेमा बस्छु म।
7: काभ्रे कहाँ बस्नुहुन्छ?
8: काभ्रे पनौती बस्छु। र हामीले कफीकै सन्दर्भ चाहिँ हामी ललितपुरबाटै सुरु गरेका हो। सन्दर्भ यही विषयमा अब
7: करिब 40 वर्षभन्दा लामो समय यही क्षेत्रमा
8: कफीसँग परिचय चाहिँ लगभग 40 वर्ष भयो। हामीले व्यावसायिक रूपमा काम गरेको र कफीको के हो त कफी भनेर जानेको चाहिँ 58
7: कफीलाई जानेको भन्दै गर्दा तत्कालीन समयमा 40-50 दशकमा चाहिँ कफीका धेरै बिरुवा रोपिएको पनि थियो, तर त्यो बीचमा कतिपय ठाउँमा कफीका बिरुवा काटिएको पनि थियो कि, त्यो पनि यहाँलाई अनुभव छ है? त्यो समयमा के भएको थियो अलिकति बताउनुहोस् न, किनकि त्योभन्दा अलिक पछाडि हामीलाई जानकारी छ, त्यो कुरा चाहिँ थाहा छैन।
8: यो विषयमा चाहिँ के हो भने हामीले 58 सालमा संस्थागत रूपमा विकास गर्नुपर्छ भन्ने जुन मोडल आयो,
7: अथवा 40 बीचमा भन्नुहोस् न,
8: यो बीचको पिरियडमा चाहिँ कफी एउटा हाम्रो नेपाली बाली त होइन, यो चाहिँ अन्तर्राष्ट्रिय स्तरबाट कफी नेपालमा चाहिँ रिसर्चको रूपमा आएको रहेछ भन्ने, आयातित हो, सम्भावित खेती हुन्छ कि हुँदैन भन्ने हिसाबले त्यो एउटा प्रोजेक्टले नेपालमा भित्राएको थियो। र गुल्मीमा कफी आउनुभन्दा पनि अगा गुल्मीमा जुन 1995 हिरागिरीले भित्राउने भएको कफी नै नेपालमा प्रसार भएको भन्ने छ। र हाम्रोतिर चाहिँ ललितपुर जिल्ला भरि लगभग ललितपुर जिल्लाको 2-3 ठाउँमा चाहिँ कफीको नर्सरी 2039 सालबाट सुरु भएको छ। र त्यो बेला चाहिँ
7: ललितपुरको
8: ठुलादुलुङमा हाम्रो चाहिँ त्यहाँ एउटा नर्सरी थियो, त्यो नर्सरीले उत्पादन गरेको हो। त्यसमा चाहिँ सिडिएचबी भन्ने एउटा संस्था थियो, त्यो संस्थाले कफी सुरु गरेको, र त्यो सुरु गर्ने क्रममा कफीलाई चाहिँ अब मान्छेले चिया जस्तै खाने चिज हो भन्ने बुझेर त्यही बुझाइ अनुसार 2-4 फुट सबैले लगेर रोप्ने प्रचलन आउँदै गर्दा कफीको त्यो जुन किसिमको फलाइ, अब कफीको उपयोगिताको बारेमा त केही पनि थाहा थिएन, फलाइको हिसाबले मान्छेले कृषिमा यति चिज यति राम्रो फल्ने चिज पनि हुँदो रहेछ भन्ने हिसाबले त्यो एउटा मान्छेलाई भनौँ न आकर्षण हुने किसिमकै बाली देखेर मान्छेले उसले लगाउने उसले
7: लगाउने
8: लगाइयो,
7: जागरण
8: आइहाल्यो। तर अब त्यसको प्रोसेसिङको बारेमा केही पनि थाहा नहुनाले धेरै मेहनत गऱ्यौँ हामीले पनि, त्यो किसिम त्यो भोगेकै हो, किनभने कफी टिपाईदेखि लिएर टिपाई गरिसकेपछि अनि ढिकीमा कुट्नेदेखि लिएर अनि त्यो बिन्स बनाएपछि अनि फेरि त्यसलाई भाँडीमा भुटेर अनि घट्टामा लगाएर चाहिँ पिसेर अनि त्यसरी पनि हामीले खायौँ, र काठमाडौँसम्म पनि ल्याएर हामीले यसरी कफीको प्याकेटहरू बनाएर खुल्ला प्याकेट बनाएर ल्याएर पनि चिया पसलमा कहाँ कहाँ हुन्छ हाम्रो इष्टमित्र कहाँ कहाँ हुनुहुन्छ त्यहाँसम्म ल्याएर दिएर भने नि कफीलाई चाहिँ यसलाई अलिकति प्रमोसन गरौँ भन्ने हिसाबले लाग्दा लाग्दा यो त एक्लो त हुने चिज होइन रहेछ, यसमा संस्थागत नै चाहिन्छ भन्ने हिसाबले यो 58 सालदेखि चाहिँ यो पाल्पा जिल्लाबाटै एउटा संस्था गठन भयो जो जसको नेतृत्व डाक्टर घिमिरेले गर्नुभयो।
7: संस्था त 42-45 सालमै गठन भएको थियो त,
8: त्यो बेलामा गठन भएको संस्था यति प्रचारमा आएन नि, अनि जति पछि आएपछि यसले
7: राजनीति
8: त्यो चाहिँ उता पश्चिममा भइसकेर त हाम्रो यता चाहिँ थिएन, र उहाँहरूले हामीले सुरु गर्दाखेरि चाहिँ 58 सालमा ठ्याक्कै संयोगको हत पर्छ भने राजा वीरेन्द्रको जुन दरबार हत्याकाण्ड भयो त्यो दिन हाम्रो कार्यक्रम थियो ललितपुरमा, हामीले जिल्लासँग
7: कफीकै कार्यक्रम
8: बनाउने, अनि त्यो कार्यक्रमले गर्दाखेरि बनाउन नसकेर हाम्रो ढलेश्वर सर वहाँ पुगेर फर्किनु भएको छ, मलाई त्यो कुरा याद
7: गर्नुभएको छ। भनेपछि ललितपुरमा चाहिँ विशेष गरी मैले यो भन्दै गर्दा यहाँ चाहिँ करिब 40 वर्षदेखि कफीको नजिक हुनुहुन्छ, पारस्परिक सम्बन्धमै हुनुहुन्छ, यद्यपि 55, 56, 58 मात्रै अलिक ललितपुरमा जागरण आएको देखियो, त्यसो
8: 58 सङ्गठन
7: पाल्पा मदन पोखरातिर धेरैले काटेका, गुल्मीतिर पनि काटे, सङ्घातिर पनि काटे भन्ने कुरा थियो, यतातिर पनि काटे थिए।
8: धेरै बोर्ड थिएन 8-10 बोर्ड लगाउने, अनि अब यो के उपयोग भएन भनेर काट्ने नै थियो। तर 58 सालमा जुन सङ्गठन बनाएर हामीले प्रचार प्रसारको रूपमा एउटा लग्यौँ अभियान, अनि त्यो अभियानले चाहिँ कफीका बुट्टा कहाँ काटिएका थिए त्यहाँ उम्रेका छन् कि जरासम्म खोदल्ने काम चाहिँ भयो, र अनि बिउ प्रसार गर्नुपर्छ, बिउ बनाउनुपर्छ, बेर्ना बनाउनुपर्छ, रोप्नुपर्छ भन्ने अभियान चलेर लगभग 58 सुरु भएपछि 59, 60, 63 त हामी त एकदम माथि नै
7: जागरणमा
8: एकदम अगाडि नै बढिसकेका थियौँ। र यो चिजले चाहिँ हामी कम्तीमा पनि अन्तर्राष्ट्रिय मूल्यसम्म
7: बजारसम्म
8: पुग्न सकिन्छ, पाउँछ भन्ने हिसाबले लाग्दै लाग्दै गर्दै गर्दाखेरि अब नेपालकै बजारमा बेचिन्थ्यो त्यतिखेर चाहिँ, जो अन्तर्राष्ट्रिय बजारमा पुग्नुहुन्थ्यो उहाँहरूले उहाँहरूको पहुँचमा सामान हामीले ल्याइदिएपछि उहाँलाई त्यसरी लानुहुन्थ्यो र यसको बजार विस्तार थियो। अहिलेको जस्तो सहज स्थितिमा काठमाडौँ न कफी खान पाइन्थ्यो न क्याफे थिए, क्याफे भनेकै के हो हामीलाई त त्यो पनि थाहा थिएन।
7: अहिले यहाँले भनिराख्नु भएको छ, मैले सुनिराखेको छु, ललितपुरको विशेष गरी दक्षिणी भेगमा चाहिँ अहिले पछिल्लो समयमा अब्बल भएका मध्ये विशेष गरी दुग्ध व्यवसाय र कफीलाई चाहिँ एकदम अब्बल छ, र यसमा सहकारी क्षेत्रले राम्रो प्रगति गरेको र जागरण ल्याएको र धेरै किसानहरूलाई लाभान्वित गराएको उदाहरणहरू पनि छन्। यो भन्दै गर्दा कफी क्षेत्रमा राम्रो प्रगति भयो नि त्यसपछि, है
8: राम्रो प्रगति भएको, त्यसलाई चाहिँ नराम्रो भन्नु मिलेन। तर अब
7: कफी सहकारीहरू कसरी चले नि, अलिकति यो पनि जानकारी दिनु न मलाई।
8: कफी सहकारी चाहिँ कसरी भयो भने हामीले सुरुमा उत्पादक समूहहरू निर्माण गर्यौँ, प्रत्येक टोल टोलमै उत्पादक समूह निर्माण गरेको थियो। हामीले जिल्लाभरिमा लगभग 27 जति समूह निर्माण गरेको थियो, त्यही 27 समूहलाई नै उत्पादक सहकारीको रूपमा मान्ने भनेर हामीले 7 सहकारी त्यो समूहलाई गाव्यौँ, र त्यो 7 सहकारीबाट अनि जिल्ला सङ्घ बनेर अहिले पनि जिल्ला सङ्घले काम गर्दैछ, उत्पादक सहकारीहरूबाट उत्पादन भएर जिल्लामा कफी उत्पादन गर्ने उत्पादन गर्ने र जिल्लामा हुनेले बिजनेस प्रशोधन गरेर बिजनेस गर्ने त्यो कन्सेप्टमा बनाएको, त्यो चिज अहिले पनि चल्दैछ।
7: यस बजारीकरण अर्को स्टेटमा चाहिँ प्रवेश गर्नु भएको छ, निर्यात गर्न समस्या छैन,
8: समस्या छैन,
7: त्यसमा सहकारीले लिड गरेको छ सायद, है
8: अहिले सहकारीकै माध्यमबाट जान्छ हाम्रो
7: जिल्लाभरिको
8: कफी जान्छ, र अहिले जिल्लाले पनि अब भने जति भोल्युम त दिन सकेको छैन, उत्पादन घटेर गएको छ। अब उत्पादन घट्नुको पछाडिको कारण भने चाहिँ अब बसाइ सराई नै हो एक मुख्य कुरा चाहिँ। अब हामीले म त्यहाँ काम गर्दै गर्दै रहँदा 66 सालसम्म हामीले करिब 30 टन पार्कमेन्ट बनाइसकेका थियौँ। अब अहिले अस्ति पनि म कफी सहकारी सङ्घमा पुगेको थिएँ, यो वर्ष 15 टन मात्रै भयो
7: भनेपछि
8: त्यसको अर्थ के हो भने 50% मान्छे नै हिँडेपछि त उत्पादन घट्ने त स्वाभाविक भयो।
7: जस्तो अहिले यहाँले भन्दै गर्दा अब अलिकति मैले इतिहास र अहिलेको सन्दर्भ कसरी आएको छ माहौल भन्ने कुरा गरेँ, यो आवश्यक पनि थियो थिएन पनि, यद्यपि मैले अब चाहिँ मेन हाम्रो यहाँसँग गर्न खोजेको कुरामा प्रवेश गर्न चाहन्छु। कफीको चाहिँ विशेष गरी प्राविधिक पाटोमा चाहिँ समस्या भएर हो या अथवा यो भने जस्तो सोल्युसन खोज्न नसकेर अथवा सम्भाव्यता चाहिँ दर्शाउन नसकेर चाहिँ भने जस्तो नयाँ किसानहरूलाई आकर्षण गर्न सकियो होइन कि, जस्तो यहाँले ठ्याक्कै ललितपुरको साथले गर्दा उत्पादन पनि घटेको छ भन्नुभएको छ कि, जस्तो यो प्राविधिक रूपमा पनि अलिकति झन्झटिलो भएर हो कि अथवा चाहिँ हामीले आकर्षण साँच्चीकै गर्न नसकेर हो कि, राज्यले यहाँनिर अभिभावक गर्न सकेन कि, अथवा के चाहिँ समस्या देख्नुहुन्छ
8: यसमा? समस्या त
7: एउटा बसाइ सराई पनि भन्नुभएको छ यहाँ,
8: एउटा मेन त बसाइ सराई हो, अर्को
7: जस्तो त्यहाँनिर सम्भाव्यता भएर राम्रो आमदानी भएको भए बसाइ सराई पनि हुन्थेन कि भन्ने कुरा कि,
8: त्यो चाहिँ मान्छेको त्यो आफ्नो सोचाइ समस्या र समयसँग पनि हुँदो रहेछ त्यो कुरा। अब हामी पनि अब त्यहीँ जन्मेको मान्छे लगभग चाहिँ 40-45 वर्ष हुँदाखेरि त्यहाँबाट उठेर हिँड्नुपर्ने भन्ने चाहिँ त्यो चिज सबै कुरा स्थापना गरिसकेपछि जुन जुन चिज चाहिने थिए ती चिजहरूको हामीले आवश्यकता यति भए पुरा होला भन्ने हिसाबले हामीले स्ट्रक्चर जति सबै तयार गरेर हिँड्नु भने चाहिँ त्यो मान्छेको बाध्यता हो। बाध्यता कसरी हुँदो रहेछ भने अब सबै मानव त एक ठाउँ मात्रै बस्दैन, अनि त्यही अनुरूप चाहिँ मान्छेले पढाइ लेखाइदेखि लिएर स्वास्थ्यका कुराहरू जोडिन्छन्,
7: चलायमान
8: हुनलाई पनि मान्छेलाई चाहिँ एक ठाउँबाट अर्को ठाउँ जान बाध्य हुँदो रहेछ। कतिपय मान्छेहरू त हामी अब यहाँ नै हामीले केही उद्यम गर्नुपर्छ भने यहीँ गर्ने हो. अब हामी जन्मेका मान्छे हामीबाट चाहिँ हामी माथि फड्को मार्छौँ एक किसिमको पनि छन्. ती मान्छेहरूलाई पनि सन्तुष्टि छैन किनभनेदेखि मैले के देखिन्छु अहिले कफीमा समस्या भने देशभरि ललितपुरको मात्र कुरा होइन यो देशभरिको समस्या के हो भने जुन जुन कफीका संस्था भनेर हामीले जे अपेक्षा गरेर बनाएका थियौँ ती सबै संस्थाहरू बनाउँदाखेरि त हामी पनि त्यसमा सहभागी थियौँ. त्यो सहभागिता हुँदै गर्दा र हामीले बुझ्दै गर्दा हाम्रा अग्रजहरूले हामीलाई भन्दै गर्दा अब साँच्चै कफी एउटा देशमा चाहिँ एउटा प्रमुख बालीको रूपमा हुन्छ. यो बालीले नै हाम्रोलाई चाहिँ भाग्य भविष्य यसैमा छ भन्ने हामीलाई लागेको थियो र हामी त्यो किसिमले प्राविधिक बन्दीसम्म एउटा अवसर पनि कफीले जुराइदियो. र अब अहिले चाहिँ त्यो सेक्सनमा कुरा गर्ने हो भने कफीका बारेमा जतिवटा संस्थाहरू बने ती सबै संस्थाहरू राष्ट्रिय स्तरका सबै संघ संस्थाहरू जुन जिम्मेवारी संस्थाहरू छन् ती संस्थाहरूले पनि अलिकति चासो पो कम दिए हो कि भन्ने लाग्छ. अहिले पछिल्लो समयमा दुई चार वर्ष भइसक्यो मैले यसो हेर्दाखेरि त्यति तदारुक त देखिँदैन
7: होइन लागेको त देखिन्छ. कफी सम्मेलन समेत पनि भयो
8: होइन सम्मेलन त्यो मात्रै होइन नि सर. मैले भन्न जोड्न खोजेको कुरा कहाँ हो भने कफी साँच्चै यो देशमा टिकाउने नै हो भने कफीका लागि कुन मल प्रयोग गर्ने हो कुन औषधि प्रयोग गर्ने हो के बनाउने हो कफीको लागि छारीको कुरा के हो त्यसको आइडेन्टिफाई कसले गरिदिने हो रोग किराको बारेमा यत्रो छ्यापछ्याप्दी रोग किरा लागेको छ यसको बारेमा चाहिँ कसैले यो चाहिँ गर भनेर भन्न सक्ने एउटा अवस्था छैन. त्यो त्यसको जिम्मेवारी को हो अब हामीले बुझ्दा त के थियो भने चिया तथा कफी विकास बोर्ड भनेको नि सरकारी निकाय हो. त्यो निकायले कुन कुन ठाउँ के आवश्यकता पर्छ त्यो प्राविधिकदेखि लिएर आर्थिकदेखि लिएर तालिमदेखि लिएर गोष्ठीदेखि लिएर के गर्नुपर्छ त्यो चिज उसले गर्ने होला. अनि नेपाल कफी व्यवसाय महासंघ
7: गर्न त गरिराखेको छ पर्याप्त छैन
8: खोज कहाँ गरिरहेको छ मलाई त खासै त्यति
7: अलिअलि
8: कार्यक्रम गरे होला नपुगे होला त्यो कुरा म जान्दिनँ. तर एउटा कुरा के हो भने कम्तीमा त्यस्तै संस्थाले एउटा अनुसन्धान र अध्ययनको विषय पनि गर्नुपर्छ नि भन्ने मलाई लाग्छ. त्यो चाहिँ अहिले पनि कफी मान्छे कफी जसले गरेका छ किसानले जसले गर्नुभएको छ उहाँलाई त्यो कफीप्रतिको मोह स्नेह माया ती चिजहरूले उहाँहरूलाई कहिले पनि त्यो बिर्सिन नसक्ने
7: भनेपछि आफ्नो
8: उत्पादन त्यो जोड छ
7: आफ्नो बल जबताले
8: गर्नुभएको छ
7: तर सपोर्टिङ छैन
8: सपोर्टिङ भएन किनभने सपोर्टिङ त राज्य स्तरबाट सो दिन सक्नु पर्यो कि हामीले यो समस्यामा यो चिजहरू को प्रयोग गर्न सक्नु पर्यो भनेर भन्नु पर्यो. खोइ त अध्ययन अनुसन्धान खोइ त किनभने गभारको यस्तो यो व्हाइट स्टम्बरहरूको यत्रो हाहाकार भएर कसैले कुरा लुकाएर हुन्छ र म त देशको धेरैवटा जिल्लामा घुमेको छु नि सबैको बगैँचा हेरेको छु. सबै किसानको समस्या के छ भने छारी व्यवस्थापनको कुरा गलत छ. गभारो जुन स्टम्बरहरूको चिज गभारो छ त्यो गभारोले त्यसको आक्रमणले गर्दा किसानहरूलाई नैराश्य भएकै हो.
7: एउटा चाहिँ भइराखेका किसानहरूलाई निराशा भयो अर्को चाहिँ नयाँ आउनको लागि पनि रोकावट यो पनि एउटा कारण बन्यो.
8: मेन कारण यो बाटोमा त बाटोमा बाघ छ भनेपछि त्यो बाटो को हिँड्छ र हिँड्दैन नि किनभने मान्छेलाई एउटा के सोचेको हुन्छ भने अहिले त झन् नेपाली किसानहरू भनेका अब हामीभन्दा पछाडिका बच्चाहरू भनेका त बारीमा नकुल्चिने भइसके किनभने उनीहरूले त पढे लेखेको क्रममा कृषि कसरी गर्ने भन्ने पनि जान्न छोडिसके भनेपछि उनीहरूलाई त्यो चिज भन्दा पनि अहिले चाहिँ व्यवसायपट्टि आकर्षण हुने खेतीपट्टि आकर्षण नहुने. अब खेतीमा विकर्षण हुनुको कारण चाहिँ के हो भने अब कफी रोपौँ गभारोले दिँदैन अब अर्को रस्ट भन्ने आएको छ त्यसको नियन्त्रणको लागि कसैले केही पहल गरेका छन् सामान्य त्यो दुई किलो निलुक्त बाँडे भरले रस्ट नियन्त्रण हुन्छ र गभारो नियन्त्रणको लागि चाहिँ एउटा झोलमल बनाएर हाल्ने अनि यो यसो गर्ने भनेर भनेपछि हुँदैन. स्थायी समाधानको लागि कम्तीमा पनि धेरै होइन ल 100% कसैले काहीँ पनि गर्न सक्दैन कम्तीमा 60% चाहिँ यो नियन्त्रण गर्न सकिने हो है भन्ने किसिमको त त्यसको जिम्मेवारी लिन त कोही
7: चाहिँ
8: सम्बन्धित निकायले त्यो गर्नुपर्छ.
7: अहिले जस्तो यहाँले भन्दै गर्दा देशैभरका फार्महरूमा यही समस्या छ भन्नुभएको छ. नयाँलाई साँच्चै आकर्षण गर्नको लागि वास्तवमा एउटा फोरम खडा गरेर सरकारी निकायमा चाहिँ यो खालका कुराहरू चाहिँ फेरि पुर्याएर एउटा वातावरण गर्यो भने फेरि सम्भाव्यता छ किनकि बजार चाहिँ अब्बल बन्दैछ कि यो क्षेत्रको चाहिँ.
8: कफी त नेपालको अर्ग्यानिक भएको हुनाले यो क्वान्टिटीको रूपमा त धेरै पुग्छ नै त्यो धेरै माग छ त्यो हिसाबले त दिनै सकिँदैन होइन. तर अर्को यो भित्र अर्को कुरा एउटा पनि समस्या आइसकेको छ हजुरले भन्दै गर्दा कफी अहिले विश्व बजारमा कफीको माग त छ कुन कफीको माग बढी छ या अब भोलि फेरि एउटा अर्को समस्या क्रिएट हुँदैछ मैले त्यो कुरा देखेको छु त्यो चिजलाई
7: अहिले नेपालको अराबिकाको चाहिँ विश्व बजारमा जहाँ जति भए पनि बिक्छ
8: अरबिका अरबिका नै कफी हो भनेर भन्नको लागि त यो अरबिका कहाँ कहाँ छ भनेर कसैले त्यो किसिमको लिस्टिङ गरेको छ र लिस्टिङ गरेर मात्रै हुन्छ भोलि यहाँ जहाँ जम्मा हुनुपर्ने हो त्यहाँ आउँदा जम्मै घालगुले भएर आइसके हुन्छ भनेपछि यो एउटा ठुलो समस्याको रूपमा छ भोलि मार्केटले मलाई यो मात्रै भेराइटीको चाहियो भने त्यो दिन के गर्ने त्यो पनि एउटा समस्या छ त्यसकारणले यसलाई अब जात छुट्याएर खेती गरेर स्थायी छारीको लागि के गर्ने मलको लागि के गर्ने र गवारोको लागि के गर्ने यी तिनटा चिजको समाधान भयो भने कफीमा त मलाई लाग्छ यो जति काठमाडौँ उपत्यकामा आएर अल्झेर बसेका किसान छन् ती किसान फेरि फिर्ता भएर खेती फेरि जागरण हुन्छ यो जागरण गराउनुको लागि अब हामीले हामी एउटा मात्रै बोल्दाखेरि त यहाँ यो देशमा सुन्ने मान्छे हुँदो रहेछ अब जुलुस उठेर बोल्ने मान्छे छैन
7: अब सँगै बोलाउँला कुनै फोरममा चाहिँ यो खालको कार्यक्रम आयोजना हामी आफै गरेर तपाईँहरूलाई सबैलाई सम्बन्धित निकायहरूलाई सँगै राखेर छलफल पनि गरौँला ठिक छ हामीले यसमा पनि अध्ययन गर्ने भयौँ तर हामीले चाहिँ सम्भाव्यता भएका चिजहरूलाई चाहिँ साँच्चीको सम्भावना खोजौँ र सम्भावना देखाइदिउँ युवा पुस्तामा स्वदेशमै काम गर्ने वातावरण बनाइदिउँ भनेर त बोलिराखेका छौँ ठिक छ यहाँको विषय मुद्दा उठिसके पछाडि यो विषय हामी पनि छलफल गरौँला भनेपछि अब लागत लगानी भन्दा पनि विशेष गरी प्राविधिक समस्या नै देखियो कपीमा
8: यसमा सब नितान्त प्राविधिक समस्या हो यो समस्या फेरि अब तल्लो लेभलका प्राविधिकहरूले गरेर समाधान हुने चिज पनि होइन यसलाई चाहिँ राष्ट्रिय स्तरबाटै अध्ययनको रूपमा राखेर जोसुकै भएर सम्बन्धित निकायले गरिदिनुपर्छ र यसको साँच्चै नेपालबाट कफी उत्पादन गराउने हो भनेदेखि पेपरमा होइन नि त फिल्डमा गरौँ न फिल्डमा गर्ने गरी गर्ने का योजना पनि बन्नु पर्यो मलाई एउटा चित्त नबुझेको कुरा के हो भने
7: भन्नुहोस् मजाले भन्नु
8: एउटा किसानमा किसान कसलाई भन्ने मापदण्ड बनाउँदाखेरि जस्तै बोर्ड भन्ने त राष्ट्रिय स्तरको चाहिँ एउटा संस्था हो त्यो संस्थाले कार्यक्रम दिन्छ अरे भन्ने सुनेको छ ककरले पाएका छन् त्यो विषयमा पछि कुरै गरौँला तर त्यहाँ एउटा मापदण्ड के बन्दो रहेछ भने 400 रुपियाँ 500 रुपियाँ जग्गा भएको मान्छेलाई चाहिँ ग्रान्ट दिने अनुदान दिने त्यो किसिमको जब कि हाम्रो देशमा त कस्तो किसान छन् भने 2 रुपियाँ पनि खेती गर्ने किसान छन् 5 रुपियाँ पनि खेती गर्ने किसान छन् 7 रुपियाँ पनि खेती गर्ने किसान छन् त्योभन्दा माथि रहेका किसानलाई त हामी त ठुला किसान भन्छौँ यदि राज्यको सोच त्यो 2 रुपियाँ पनि 5 रुपियाँ पनि 7 रुपियाँ पनि यसलाई नगर भने हो नि त यो त यो भने त
7: सम्बन्धित लक्षित धेरै जसो किसान
8: लक्षित भएर उहाँ यो कार्यक्रम पुग्नुपर्छ नि त खोइ त कसले पायो कुन जिल्लामा कसले पायो भन्न सक्नुहुन्छ कसैले भन्न सक्ने स्थिति छैन त्यस कारणले यस्ता कार्यक्रम होइनन् कार्यक्रम बनाउने भने 2 रुपियाँ पनि 5 रुपियाँ पनि 10 रुपियाँ पनिवाला किसानलाई दिएर ती किसानको संरक्षणको लागि तिनको लागि चाहिँ अनुदान दिएर तिनको लागि चाहिँ प्राविधिक सपोर्ट गरेर तिनलाई चाहिँ ऊर्जावान बनाएर जान सकियो भने कफी त धेरै म भन्दिनँ 3 वर्षमा त फेरि यो देशमा जति अहिले उत्पादन भएको छ त्यसको 4 भाग चाहिँ कफी बढाएर चाहिँ उत्पादन गर्न सकिन्छ त्यो हामीसँग भएको एउटा अनुभव हो मैले अहिलेसम्म जति ठाउँमा कफी गरेँ भनेर गरे त्यो चाहिँ मलाई लाग्छ किसान कहीँ पनि किसानको त्यो गर्दैन कि भन्ने किसिमको उसले मनोभावना त्यो बनाएकै छैन किनभने उसलाई सपोर्ट छैन कफी त रोप्ने मन हो रोपे पनि हो तर के गर्नु रोपेको वर्ष गभारबाट आएको रोपेको वर्ष रोला अब छारी के बनाउने के दिने त्यो त्यो किसिमको कुरा भएन अब हामीलाई चाहिँ इन्टरगाउँको रूपमा पनि त्यो छारीको बोटको व्यवस्था गरिदिए भए त्यो चिजको चाहिँ आइडेन्टिफाई भएको भए हामी त्यसरी त्यसबाट पनि त आम्दानी लिएर चाहिँ थप आम्दानीको रूपमा त्यसलाई प्रयोग गरेर पनि कफी र त्यो दुइटा जोड्दाखेरि हाम्रो खर्च
7: लागत मूल्य अझै कम हुन्थ्यो यहाँको कुरा सुन्दै गर्दा सठिक अन्तिम खण्डमा जस्तो अहिले यहाँको अनुभवले चाहिँ छारी चाहिँ के को ठिक हुँदो के को गर्दा चाहिँ अझ बढी उत्पादन उत्पादक त भयो यहाँलाई अनुभव छ कुनै
8: होइन यो यो कुराले मलाई के
7: सिकायो
8: के सिकायो भने हामीले सुरुमा पनि हामीले पनि छारीको लागि चाहिँ छायादार रोडको चाहिँ प्रबन्ध गर्नुपर्छ भनेर इभिलिबिलीलाई बढी प्राथमिकता राखेर किसानलाई रोपायौँ अब त्यसको समस्या अहिले के भयो स्थानीय स्तरमा भने कफीको त्यो त्यो त टन्नै फल्छ कोसा टन्नै फल्छ र त्यो टन्नै फलेको चिजबाट झर्ने त फेरि माटैमै जान्छ अनि त्यो माटैमै गइसकेपछि त्यो किसान त कफी मात्र हेर्ने भयो त्यो बाली दुई तिन वर्ष नहेर्दाखेरि त त्यो कफीको भन्दा त त्यो इफिलको घारी चाहिँ धेरै
7: भयो
8: अनि त्यो काट्न पनि सक्दो रहेछ उखेल्न पनि सक्दो रहेछ म एक ठाउँमा गएँ दुई ठाउँ हेरेँ मैले नुवाकोटमा र ललितपुरमा हेरेँ अब त हामीलाई त डोजर पो चाहियो त फेरि यो उखेल्नलाई त हिजो रोपियो अब समाधानै गर्न छैन भयो अब भित्र कफी छैन बाहिर हेर्दा पुरै जङ्गल देखिन्छ हेर्दाखेरि ठुलै बगैँचा होला भनेर जस्तो कफी 100 किलो कफी बनाउन सकिएन भनेर भन्ने किसानको गुनासो छ यो चिजलाई त समाधान दिन सक्नुपर्छ हामीले त्यो बेला के भने त्यो बेला नि तत्काल रूपमा छहारी दिएर बाँच्छ होला भन्ने हिसाबले छहारीको विकास गर्ने भनेर देशव्यापी रूपमा भएको कुरा त त्यही हो नि
7: यो चाहिँ एउटा प्राविधिक कुरा भयो कुन चाहिँ लामो समयसम्म चाहिँ ठिक हुन्छ
8: हामीलाई दिनुपर्ने चिज के हो भने त्यस्तै छायादार रूप दिनु पर्यो स्थायी रूपमा त्यो बोट ले उत्पादन दिनु पर्यो त्यो त्यो उत्पादनलाई हामीले बजारसम्म पुर्याउन सक्ने गरेको उत्पादन भइदियो त्यो त्यस्ता चिजहरू हामीले कफीमा एड गरेर लग्यौँ भने एउटै छारीको रूपमा समाधान हुन्छ अर्को कुरा हामीले मलको रूपमा किसानलाई जुन जुन किसिमको मल हामीले जैविक वनस्पतिबाट बनाएर प्रयोग गरेर भनेर जुन जुन किसिमको सिकाइयो त्यो त गाह्रो रहेछ किसानलाई अनि त्यो मलमा हामीले चाहिँ जुन जुन एउटा चाहिँ जीवाणु भनेर हामीले त्यतिखेर इएमलाई मात्रै प्रयोग गर्ने गरेको थियो इएम प्रयोग गरेर मल बनाउँदा राम्रो हुन्छ भनेर भनेको त्यो चिज पनि झन्झटिलो भयो अब अहिले बजारमा चाहिँ टेक्नोलोजीले अलिकति फड्को मारे जस्तो मैले अनुभव गरेको छु यो जीवाणु मललाई कफीमा जोडेर लाने भने उत्पादनमा अरू मलको आवश्यकता पनि परेन जीवाणु मलकै प्रमोसन गर्नुपर्छ र बजारको के रोग क्रियाको अध्ययन अनुसन्धानको लागि चाहिँ त्यही जीवाणु मललाई हामीले प्राथमिकतामा राखेर प्रयोग गर्दै गयौँ भने करिब करिब यो हिजो अस्ति बिग्रेका चिजहरू जुन गवार किराहरू अरू अरू किसिमको किराहरू आइरहेका क्रियाहरूलाई पनि नियन्त्रण गर्छ यसले भन्ने पनि आइसकेका छ जस्तै पूर्वी टिमोर भन्ने देशबाट अध्ययन गरेर आउने साइन्टिस्टहरू पनि मसँग पनि सम्पर्कमा हुनुहुन्छ उहाँहरूले गरेका कुराहरू अनुसार कफीमा अब गवार नियन्त्रण गर्न सकिन्छ तर 100% होइन 60-70-80 बनाउँदै जान सक्छौँ हामी यसलाई घटाउँदै जान सक्छौँ भन्ने पनि छ यसरी त्यो भइदियो भने त कफी किसान त मैले उहाँसँग त मैले के पनि कुरा गरेँ भने यदि तपाईँको टेक्नोलोजीबाट आएको मल विषादी जुन भन्दा आएको जीवाणु मलको कुरा छ यसले कन्ट्रोल हुन्छ भने त तपाईँलाई त यो राष्ट्रमा त पूजा गरेर राख्नुपर्छ किनभने यो त आएकै छैन कसैले अध्ययन गरेकै छैन यो यही चिज त चाहियो हो नि त किसानको लागि त यो त वरदान साबित हुन्छ र हामीले देशव्यापी रूपमा जहाँ जहाँ कफी गरिन्छ त्यो चिजमा अर्ग्यानिक एउटा मुभमेन्ट पनि चलाउन सक्यो किसानको एउटा स्वास्थ्यको लागि त्यहाँ सुधार पनि गर्न सक्यो भनेदेखि
7: हुन्छ निकै महत्त्वपूर्ण विषय सन्दर्भ जोडिदिउँ हामी नयाँ कुरा प्राप्त गर्यौँ हामीले अहिले चाहिँ कफी क्षेत्रमा विशेष गरी प्राविधिक कुराकै समस्या बढिरहेछ भन्ने खालको महत्त्वपूर्ण निष्कर्ष पनि निकाल्यौँ यहाँको कन्ट्याक्ट नम्बर सेयर गर्न चाहनुहुन्छ देशैभरबाट यहाँलाई सुन्दै गर्दा पक्कै पनि उहाँहरूलाई काम लाग्न सक्छ नम्बर यहाँको
8: मेरो कन्ट्याक्ट नम्बर चाहिँ 98511 20745
7: हुन्छ हामीले समय दिनुभयो सन्दर्भ जोडिदिनुभयो यहाँका कुराहरूलाई पक्कै पनि हामी जनमानसमा पुर्याउनु पर्छ किसानमा पुर्याउनु पर्छ भनेर पनि यहाँसम्म बोलाएको थियौँ आउनुभयो हामी धेरै आभारी छौँ फेरि पनि यहाँलाई कृतज्ञ ज्ञापन गर्दै विदा गर्न चाहन्छु नमस्कार हजुर हामीले हाम्रा अतिथिलाई विदा गरिसकेका छौँ आज हामीसँग कफी प्राविधिक लामो समयदेखि कफी क्षेत्रमै लाग्नुभएका प्राविधिक हरिप्रसाद दाहाल हुनुहुन्थ्यो आज हामी उहाँसँग चाहिँ कफी क्षेत्रको अहिलेको समस्या युवावर्गलाई किन चाहिँ आकर्षण गर्न सकिएन र कफी गर्नेहरूले मात्रै गरेका छन् नयाँहरूमा भने जस्तो किन जागरण भएन अथवा चाहिँ साना किसानलाई मध्यम वर्गका किसानलाई चाहिँ सरकारका कार्यक्रमहरूले किन चाहिँ समेट सकेन लगायतका विषयमा हामी छलफल गर्दै थियौँ छलफलमा जुट्नुभएका उहाँलाई फेरि पनि आभार भन्दै आजको श्रृङ्खलाको समय सकाउँदैछौँ यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रहे भने हामी सम्बन्धित विज्ञान समिति निकाय मार्फत समाधान खोज्ने प्रयासमा प्रतिबद्ध भइ नै रहेका छौँ जसको लागि आज हामीसँग कफी प्राविधिक लामो समयदेखि कफी क्षेत्रमै लाग्नुभएका प्राविधिक हरिप्रसाद दाहाल हुनुहुन्थ्यो आज हामी उहाँसँग चाहिँ कफी क्षेत्रको अहिलेको समस्या युवावर्गलाई किन चाहिँ आकर्षण गर्न सकिएन र कफी गर्नेहरूले मात्रै गरेका छन् नयाँहरूमा

व्यक्तिगत रूपमा चाहिँ यो नम्बरबाट सेवा सुविधा अथवा हामी सम्बन्धित ठाउँमा यहाँहरूका कुराहरूलाई पुर्याइदिनको लागि हामी प्रतिबद्ध भएर नै लागेका छौँ। अफेयरबाट अनियरबाट पनि त्यसरी पनि नम्बर सेयर गरेका हौं भन्दै असीम सापर यहाँको माझबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमै रहौं, कृषि कर्म गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: गीत संगीतको दुनियाँमा फरक स्वाद माया प्रेम र सम्बन्धलाई जोड्दै रामसाबका लोक गायक राम भस्नेतको सुमधुर लोक भाका माथि होइन।

0: गायक तथा सर्जक रामकुमार पौडेलको सिर्जनामा जेनी सेन्चुरीको निर्देशन तथा सरिता थापा मकरको नृत्य निर्देशनमा सुमधुर लोकभाका माथि होइन
1: राम बस्नेत अफिसियल युट्युब च्यानल मार्फत सर्वत्र बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र आफ्ना प्रियजनसँग शेयर गर्नुहोस्। सल्लाह सुझावको लागि गायक राम बस्नेत सम्पर्क नम्बर 9844440300।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्याम्पस प्रमुख प्रदीप कुमार श्रेष्ठ एवं गौरीशंकर बहुमुखी क्याम्पस परिवार, रामेछाप बजार, रामेछाप।
1: दशैं 2083 शुभकामना सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको दशैं विशेष लोक भाका, बडा दशैंको शुभकामना।

0: गायक गायिकाहरू रामहरि भण्डारी, सानु केसी, रीता गुरुङ, लक्ष्मी दर्नाल र रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।
1: सानु केसीको संगीत, अशोक सापकोटाको शब्द, रामहरि भण्डारीको युट्युब च्यानल मार्फत सार्वजनिक भइसकेको छ। यो वर्षको दशैंको सुमधुर लोक भाका बडा दशैंको शुभकामना।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रधानाध्यापक नीलकण्ठ पुरी एवं गौरीशंकर माध्यमिक विद्यालय परिवार, रामेछाप बजार, रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण

0: सेवा ग्राही देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समूह परिवार रामेछाप बजार रामेछाप।
2: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङछोतेनमा हुनेछ।
2: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङछोतेन संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस सहकारीका शिर सदस्य बचतकर्ता सहकारी कर्मी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष उमेश विक्रम थापा एवं जुनेली बचतकर्ता ऋण सहकारी संस्था लिमिटेड परिवार रामेछाप बजार रामेछाप।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा मेरो घर परिवार आफन्तजन इष्टमित्र छर छिमेकी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। कृष्ण सुनवार, ठेगाना रामेछाप, हाल काठमाडौँ।
3: रक्षा कर दुर्गा माताले।
4: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आँखामा चोट लाग्यो अब के गर्ने?
2: चोट लागेमा आँखा मिच्नु हुँदैन, आँखामा गरेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्, बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागी दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
1: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
2: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
1: अनि साना बालबालिकाहरूलाई,
2: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
1: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ। लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083
3: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
4: महाचार महापहार
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार।
6: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलर सम्पर्क गर्नुहोस्।
7: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
8: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको सान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रिन्सिपल रमेश फुयाल एवं लिटिल स्टार इंग्लिश स्कूल मन्थली रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द राउत, प्रधान अध्यापक रामबहादुर घिसिङ एवं श्री महाकाली आधारभूत विद्यालय परिवार रामेछाप नगरपालिका साथ मुडाजोर रामेछाप।
3: सब परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा मेरो घर परिवार, आफन्तजन, इष्ट मित्र, छर छिमेकी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: रामजी कुमार सारु मगर एवं सम्पूर्ण सारु मगर परिवार सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर 6 भलायटार सिन्धुली।
3: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड परिवार रामी छाप।
4: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
5: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक, समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिका वासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
5: उज्यालो नेपाल पार्टी रामेछाप।

0: फाइनली नेपाल पुग्यौं हामी.
1: That Nepal smells different.
0: It's home.
2: Wow.
0: Well, doggy.
2: Bhagya mani bhai baba.
0: Ghar ko rang naya ho ra.
2: Timi yahi hunda gareko.
0: 12 barsha ekdam naya jastai cha. Samay badlincha, zindagi badlincha, tara maya ra ghar ko rang rahi rahancha. Berger with a coat long life. यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ. बर्ज पेन्ट्स, रंग रहिरहन्छ.
3: यो दशैंको शुभ कामना,
4: हार्दिक शुभकामना.
5: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ.
4: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतम कुमार श्रेष्ठ, प्रधान अध्यापक सुभाष चन्द्र श्रेष्ठ एवं श्री माध्यमिक विद्यालय परिवार भण्डेरी रानीछाप.

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस सहकारीका शेयर सदस्य, बचतकर्ता, सहकारी कर्मी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष सुमन कुमार श्रेष्ठ एवं निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार रामेछाप बजार रामेछाप।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछापमा बजाजको मोटरसाइकल मरमतमा विशेष छुटको व्यवस्था छ। मौकाको फाइदा उठाउनुहोला। लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 10% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ। पुरानो मोटरसाइकल लिएर आउनुहोस्, नयाँ बनाएर लैजानुहोस्। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905030, 0485905030। बजाज सँगै यात्रा, सुरक्षित यात्रा।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz तामाकुशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। चालू आर्थिक वर्षको 2 महिनामा 4 खर्ब 36 अर्ब 36 करोड़ रूपियाँ रेमिट्यान्स भित्रियो। पुनरुत्थान र पुननिर्माणमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वागलेको आग्रह। नेपाली सेनाको एनसीसी तालिममा रामेछापको पटनादेवीमा आदि प्रथम। तिब्बती भाषा पढ़ाउन भारत लैजाँदै गरेका 25 जना बालबालिकाको उद्धार। पाकिस्तानमा एक निजी विद्यालयको छाना खस्दा 35 जनाको मृत्यु। अस्ट्रेलियामा बेरोजगार व्यक्तिको संख्या 9,000 बढ्यो।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छुट्टै हुँदैन र
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 9896625998।
3: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। चालू आर्थिक वर्षको 2 महिना साउन र भदौमा 4 खर्ब 36 अर्ब 36 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ। विभिन्न मुलुकमा काम गर्न गएका श्रमिकहरूले साउन र भदौ महिनामा यति रेमिट्यान्स भित्रिएको हो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष रेमिट्यान्स आप्रवाह 23.9% बढ़ेको छ। गत वर्षको पहिलो 2 महिनामा रेमिट्यान्स 33.1% बढ़ेको थियो। मासिक आधारमा हेर्दा चालू आर्थिक वर्षको भदौ महिनामा मात्रै 2 खर्ब 21 अर्ब 31 करोड़ बराबरको रेमिट्यान्स भित्रिएको छ। गत आर्थिक वर्षको भदौ महिनामा 1 खर्ब 74 अर्ब 67 करोड़ रेमिट्यान्स मुलुकमा आएको थियो। चालू आर्थिक वर्षको 2 महिनामा कुल विदेशी विनिमय संचित 40 खर्ब नागेको छ। नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 को 2 महिनाको आर्थिक प्रतिवेदन अनुसार असोज मसान्तसम्म 40,65,78,00,00,000 रूपियाँ पुगेको छ। यो संशोधित 20.9 महिनाको वस्तु आयातको लागि पर्याप्त हो। 2083 असार मसान्तमा यस्तो संशोधित 38,76,67,00,00,000 रूपियाँ रहेको थियो। समीक्षा अवधिमा 4.3% वृद्धि भएको छ। चालू आर्थिक वर्ष 2083-84 को पहिलो दुई महीनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ उल्लेखनीय वृद्धि देखिएको छ। निर्यातमा उच्च वृद्धि भए पनि आयातको परिमाण निकै ठूलो हुँदा व्यापार घाटा 26% बढ़ेर 3,24,93,00,00,000 पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको दुई महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा 8.6% मात्र बढ़ेको थियो। समीक्षा अवधिमा नेपालको कुल वस्तु निर्यात 61.9% वृद्धि भएर 76,59,00,00,000 पुगेको छ। यसैगरी एक वर्षसम्म महँगी 3 गुणा भन्दा बढ़ीले वृद्धि भएको छ। गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको भदौसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात महँगी 3 गुणा भन्दा बढ़ीले वृद्धि भएर 6.34% पुगेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको भदौ महिनामा मुद्रास्फीति 1.87% रहेको थियो। चालू आर्थिक वर्षको भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 7.54% पुगेको छ भने गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 5.69% पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 1.34% ऋणात्मक रहेको थियो भने गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 3.70% रहेको थियो। यस्तै खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक 16.68%, फलफूलको 15.99%, चीनी तथा चीनीजन्य पदार्थको 12.14%, माछा तथा मासुको 7.34%, तरकारीको 7.07% र मरमसलाको 6.71% बढ़ेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा सघाउन एसियाली विकास ब्याङ्क एडीबीलाई आग्रह गर्नुभएको छ। थाइल्याण्डमा एडीबी अध्यक्ष मासातु कान्दासँगको भेटवार्तामा अर्थमन्त्री वाग्लेले विपत्तिपछिको पुनरुत्थान, जलवायु उत्थानशील पुननिर्माण र नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढ़ाउनका लागि स्रोत परिचालन गर्न आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। भेटवार्तामा बाढ़ीपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृति र ऐक्यबद्धता जाहेर गरिएमा मन्त्री डाक्टर वाग्लेले एडीबीप्रति नेपालको तर्फबाट आभार पनि व्यक्त गर्नुभएको थियो। त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। अर्थमन्त्री वागले थाइल्याण्डको राजधानी बैंककमा चलिरहेको विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुनुभएको छ। दशैं तिहार लगायत चाडपर्वको समयमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै रामेछापको मन्थलीमा आयोजित रक्तदान कार्यक्रममा 16 जनाले रक्तदान गरेका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछाप र रामेछाप जेसिसको संयुक्त आयोजनामा आज जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजन गरिएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोगमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्यता मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, नेपाल रेडक्रस सोसाइटी रामेछापका मन्त्री दुर्गाबहादुर श्रेष्ठ लगायतको उपस्थिति थियो। रक्तदान गर्नेमा पत्रकार, जेसिस कर्मी तथा अन्य व्यक्तिहरू रहेका थिए। चाडपर्वको समयमा बिरामीलाई आवश्यक पर्ने रगतको उपलब्धता सहज बनाउन तथा रक्तदान मार्फत मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दीपक कुमार घिमिरेले जानकारी दिनुभएको छ। रक्तदान जीवनदान भन्ने सन्देशसहित आयोजित कार्यक्रमले रक्तदानप्रति सचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक परेको बिरामीहरूलाई रगत उपलब्ध गराउने अभियानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसैबीच नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामिसापको आयोजनामा दशैं तिहार शुभकामना आदान प्रदान तथा पत्रकारिता र लैंगिक समानता विषयक अन्तर्क्रिया कार्यक्रम पनि सम्पन्न भएको छ। बागमती प्रदेशसभा सदस्य एवं उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठको प्रमुख अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ रामिसापका सहसचिव रामचन्द्र विकली पत्रकारिता र लैंगिक समानता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्र प्रस्तुतपछि भएको खुल्ला छलफलमा सहभागीहरूले लैंगिक समानता समावेशिता र सामाजिक न्यायका विषयमा आफ्नो धारणा राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले महिला र पुरूषको संख्या बराबर हुँदैमा लैंगिक समानता कायम नहुने बताउनु भएको छ। लैंगिक समानता व्यवहारमा देखिनुपर्नेमा जोड़ दिँदै वहाँले यस विषयमा नेपाल जस्ता देशमा मात्र नभएर विकसित देशहरूमा पनि बहस हुने गरेको उल्लेख गर्नुभएको छ। नेपाली सेनाद्वारा संचालित राष्ट्रिय सेवा दल एनसीसीको वार्षिक सामूहिक क्याम्पसमा रामिसापको पटनादेवी माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। रामिसाप नगरपालिका साथ भालुकोप स्थित उक्त विद्यालयले 19 विद्यालयका विद्यार्थी सहभागी क्याम्पमा उत्कृष्ट नतिजा निकाल्दै रामिसापको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेको छ। एनसीसीको 52 जुनियर डिभिजन अन्तर्गत संचालित तालिममा सहभागी पटना देवी माविका सन्दीप तामाङ सम्पूर्ण सहभागी विद्यालयका छात्र मध्ये उत्कृष्ट छात्र घोषित हुनुभएको छ। त्यस्तै सोही विद्यालयका सन्दीप तामाङ र परिणा तामाङ कम्पनी जुनियर अण्डर अफिसरका रूपमा छनौट हुनुभएको थियो। उहाँहरूले क्याम्पमा कवाच प्रदर्शनको क्रममा गुल्मको नेतृत्व समेत गर्नुभएको थियो। राष्ट्रिय सेवा दल मध्य पूर्वी तालिम शिक्षालय बर्दिवासमा असोज 8 गतेदेखि 28 गतेसम्म सञ्चालन भएको वार्षिक सामूहिक क्याम्पको पहिलो चरणमा रामिसापका दुई विद्यालयका 60 विद्यार्थीहरू सहभागी थिए। सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका फरार प्रतिवादी बाबु थापा पक्रो परेका छन्। जनजीय आन्दोलनको क्रममा कारागारबाट फरार भएका उनलाई प्रहरीले हिजो राति सर्लाई स्थित घरबाट पक्राउ गरेको छ। बुधबार राति पक्रो परेका थापा जेएनजी आन्दोलन हुँदा 2082 भदौ 24 केन्द्रीय कारागार सुन्दाराबाट भागेका थिए। सर्लाईको बागमती नगरपालिका एक घर भएका 48 वर्षीय बाबुको साथबाट प्रहरीले दुई थान पिस्तोल पनि बरामद गरेको छ। जेलबाट भागेपछि उनी विभिन्न ठाउँमा लुकेर गए राति आफ्नो घरमा पुगेका थिए। इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटेको टोलीले उनलाई नियन्त्रणमा लिएको छ। उनी विरूद्ध हतियार करखजना मुद्दामा म्याद लिएर अनुसन्धान गरिने पनि बताइएको छ। न्यायाधीश बमको हत्या गरेको कसुरमा अदालतले उनलाई जन्मकैद ठहर गरेको थियो। 2069 जेठ 18 बमको हत्या भएको थियो। प्रतिवादी थापा यसअघि 2071 पक्राउ परेका थिए। तपाईँ यति बेला साँझ 6 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा किशन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
7: रामेछाप नगरपालिकाको अनुरोध।
11: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
12: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउ।
13: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
12: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भुच्छै रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
13: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
12: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
13: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार, ओखलढुङ्गाको माने भन्ज्याङ गाउँपालिका 502 चरण लोकमार्ग स्थित खेबी डाँडामा सुमो र मोटरसाइकलले काबसमा ठोक्किँदा एकजना घाइते भएका छन्। काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको नायक 6664 नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको P01070701P993 नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा मोटरसाइकल चालक माने भन्ज्याङ चारका 60 वर्षीय रेवल सिंह तामाङ घाइते भएका छन्। दुर्घटनामा परेर मोटरसाइकल चालकको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेको अहिले मिशन अस्पताल ओखलढुङ्गामा उपचार भइरहेको छ। दुर्घटनाबाट दुवै सवारी साधनको अगाडिको भागमा क्षति पुगेको छ। सुमो चालक क्षतिचरण नगरपालिका 32 वर्षीय प्रकाश श्रेष्ठ र दुवै सवारी साधनलाई प्रहरी चौकी माने भन्ज्याङले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढ़ाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। कास्कीको पोखरामा पैदल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकल सड़कको डिभाइडरमा ठोकिँदा चालक र पैदल यात्री दुवैजनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका 17 स्थित बालोदय चोक नजिकै सिद्धार्थ राजमार्गमा आज बिहान उक्त दुर्घटना भएको छ। बिरौठाबाट छोरे पाठनतर्फ जाँदै गरेको G14P4879 नम्बरको मोटरसाइकलले सड़क पार गर्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको थियो। त्यस लगतै नियन्त्रण गुमाएको मोटरसाइकल सड़कको बीच भागमा रहेको डिभाइडरमा ठोकिएको प्रहरीले जनाएको छ। दुर्घटनामा पोखरा महानगरपालिका 17 निवासी 19 वर्षीय मोटरसाइकल चालक सफल कुमार श्रेष्ठ र लमजङ स्थायी घर भएर हाल पोखरा 17 बिरोठामा बस्दै आएका 45 वर्षीय पैदल यात्री कृष्ण कुमार गम्भीर घाइते भएका थिए। दुर्घटना लगतै दुवै घाइतेलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पुर्याइएको थियो। अस्पतालमा स्वास्थ्य परीक्षणपछि चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको वास्तविक कारण तथा घटनासँग सम्बन्धित अन्य पक्षहरूबारेमा थप अनुसन्धान भइरहेको जनाएको छ। तिब्बती भाषा पढ़ाउनका लागि कञ्चनपुरको गड्डा चौकी नाका भएर भारतको देहरादून लैजाँदै गरिएका 25 जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक टेकबहादुर रावतले 10 वर्ष मुनिका 25 जना बालबालिकालाई भारतीय सीमा सुरक्षा बलले नेपाल फर्काएको जानकारी दिनुभएको छ। हुम्लाको सिमकोटका बालबालिकाहरूलाई वनवासमा रहेको एसएसबीको चेकपोस्टले नेपाल फर्काएको उहाँले बताउनु भएको छ। ती बालबालिका अहिले इलाका प्रहरी कार्यालय गड्डा चौकीमा छन्। कञ्चनपुर प्रहरीका अनुसार हुम्लाको सिमकोट गाउँपालिका 8 का ती बालबालिकालाई पञ्चवीर बुढाले भारत लैजाँदै गरेको खुलेको छ। यसबारे थप अनुसन्धान भइरहेको छ। गुल्मीमा भाउजूको कुटपीटबाट मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ। अनुसन्धानको लागि उनका 76 वर्षीय बुबालाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मालिका गाउँपालिका 2 खुला खर्कका 46 वर्षीय बलबहादुर खत्री रहेका छन्। प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी उनले कुटपीट गर्दा घाइते भएकी 42 वर्षीय लीला खत्रीको उपचारको क्रममा मृत्यु भएको छ। गम्भीर घाइते लीलालाई उपचारको लागि पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको थियो। बुधबार बिहान करिब 11 बजे उनका छोरा हिराबहादुर खत्रीले उनलाई अस्पतालबाट घर लगेका थिए। घटनाबारे शंका लागेपछि प्रहरीले लीलालाई गुल्मी जिल्ला अदालत तमगासमा स्वास्थ्य परीक्षणको लागि पुर्याएको थियो। चिकित्सकले बुधबार दिउँसो 2 बजे उनलाई मृत घोषणा गरेको थियो। प्रहरीले घटनाको अनुसन्धानका लागि बलबहादुरका 76 वर्षीय बुबा भक्तबहादुर खत्रीलाई पनि पक्राउ गरेको छ। लीलाको उपचारमा उनका अर्का देवर चन्द्रबहादुर खत्री संलग्न रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानमा एक निजी विद्यालयको छाना खस्दा 35 जनाको मृत्यु भएको छ भने 40 जना भन्दा बढी घाइते भएका छन्। पाकिस्तानको पेशावरमा आज एउटा निजी स्कूलको छाना खस्दा 35 जनाको ज्यान गएको छ। मृतक मध्ये 34 जना विद्यार्थी र एकजना महिला शिक्षक रहेका छन्। सबै बालबालिका 13 वर्ष वा सोभन्दा कम उमेरका छन्। दिर कोलोनिए क्षेत्रमा भएको दुर्घटनामा 40 भन्दा बढी मानिस घाइते भएका छन्। उनीहरूको उपचारको लागि अस्पतालमा आपतकाल घोषणा गरिएको छ। अस्पतालको ट्रमा वार्डमा डाक्टर र अन्य स्वास्थ्यकर्मीहरूलाई तैनात गरिएको छ। प्रधानमन्त्रीले घाइतेहरूका लागि उत्कृष्ट चिकित्सा व्यवस्था मिलाउन र उद्धार कार्यलाई तीव्र पार्न निर्देशन दिएका छन्। र अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढ़ेर 4.7% पुगेको छ। एबीएसका श्रम तथ्याङ्क प्रमुख सन क्रिकका अनुसार सेप्टेम्बरमा रोजगारीमा रहेका व्यक्तिको संख्या 39,000 घटेको छ भने बेरोजगार व्यक्तिको संख्या 9,000 बढ़ेको छ। यसैगरी कुल जनसंख्यामा रोजगारीमा रहेका व्यक्तिको अनुपात 0.3% बिन्दुले घटेर 63.6% झरेको छ। थप काम गर्न चाहने र त्यसका लागि उपलब्ध भए पनि पर्याप्त कामको समय नपाएका व्यक्तिको अवस्थालाई मापन गर्ने अल्पो रोजगारी दर 0.1% बिन्दुले बढ़ेर 6.3% पुगेको छ। सेप्टेम्बरमा आंशिक समय काम गर्नेहरूको कुल कार्यघण्टा 1.5% घटेको छ भने पूर्णकालीन काम गर्नेहरूको कार्यघण्टा 0.4% बढ़ेको क्रिकले जानकारी दिएको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पठाक। चालू आर्थिक वर्षको 2 महिनामा 4,36,36 करोड़ रूपियाँ रेमिट्यान्स भित्रियो। पुनरुत्थान र पुननिर्माणमा सहयोग गर्ने डिबेला अर्थमन्त्री वागलेको आग्रह। नेपाली सेनाको एनसीसी तालिममा रामेसापको पटनादेवी मावि प्रथम। तिब्बती भाषा पढ़ाउन भारत लैजाँदै गरेका 25 जना बालबालिकाको उद्धार। पाकिस्तानमा एक निजी विद्यालयको छाना खस्दा 35 जनाको मृत्यु। अस्ट्रेलियामा बेरोजगार व्यक्तिको संख्या 9,000 बढ़्यो। हवस् त हजुरको रेडियो 102.1 MHz तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: फाइनली नेपाल पुग्यौं हामी.
1: Dad, Nepal smells different.
0: It's home.
2: Wow.
0: बुवा डोगे
2: भाग्य मानी भाइ बाबा
0: घरको रङ नयाँ हो र
2: तिमी यही हुँदा गरेको
0: 12 वर्ष एकदम नयाँ जस्तै छ. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ. बर्जर विथ कोट लङलाई यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ. बर्जर पेन्ट रङ रहिरहन्छ.
3: महाचार महापहार
4: Xiaomi वा Redmi को फोन किन्दा
3: उपहार नै उपहार.
4: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे. यो योजना मङ्सिर 9 गतेसम्म मात्र. आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्.
5: Xiaomi किन्दा उपहार एभ्रीडे Bumper my Thailand holiday.
6: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा.
7: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ. कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ.
6: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ. कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ. त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ.
7: उज्यालो नेपाल पार्टी रामेछाप.

0: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछापमा बजाजको मोटरसाइकल मरमतमा विशेष छुटको व्यवस्था छ। मौकाको फाइदा उठाउनुहोला। लेबर चार्जमा 50% छुट, इन्जिन आइलमा 10% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ्क स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ। पुरानो मोटरसाइकल लिएर आउनुहोस्, नयाँ बनाएर लैजानुहोस्। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905030, 0485905030। बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
1: आँखामा चोट लाग्यो अब के गर्ने?
2: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागे, दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
1: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
2: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
1: अनि साना बालबालिकाहरूलाई?
2: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
1: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थिल गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ यो आजकै व्यवसाय। विश्व दृष्टि दिवस 2083
3: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
4: हार्दिक निमन्त्रणा।
5: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्जेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
4: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ्छोतेनमा हुनेछ।
5: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
4: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ्छोतेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल नाछेवा रामेछाप।

0: धनथरी नगरपालिकाको दीर्घकालीन सोच शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थरी नगर। नमस्कार, रामेछापको मन्थरी नगरपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो मन्थलीमा हार्दिक स्वागत छ। म नवदास श्रेष्ठ। रामेछापको मन्थरी नगरपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रहरीले तयार पारेको कार्यक्रम हाम्रो मन्थली रामेछाप जिल्लामा सञ्चालित पाँचवटा रेडियोहरू मार्फत हरेक हप्ताको बिहिबार साँझ 36 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ। यो कार्यक्रम रेडियो हजुरको रेडियो, रेडियो तिपादी, रामेछाप रेडियो र झंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थरी नगरपालिकाले भौतिक तथा सामाजिक विकासमा ठूलो फड्को मारिसकेको छ। सुशासन र पारदर्शिता, नागरिक सहभागिता, समावेशिता लगायतको प्रयोग गरी विकास निर्माणमा मन्थरी नगरपालिका अगाडि छ। शिक्षित, स्वस्थ, व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थरी नगर भन्ने मूल नाराका साथ नगरपालिकाले सञ्चालन गरेका हरेक गतिविधिमा नागरिक सहभागिता र सञ्चालित क्रियाकलापमा सूचनाको पहुँच स्थापनाका लागि नगरपालिकाले आवश्यक छलफल, अन्तर्क्रिया, भेला, गुनासो सुनवाई, सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण लगायतका सुशासनका विभिन्न औजारहरूको पर्याप्त मात्रामा प्रयोग गर्दै आएको छ। नागरिकका सूचनाको अधिकारलाई अझै प्रभावकारी बनाउने तथा नगरपालिकाले गर्ने समग्र गतिविधिहरू नागरिक समक्ष पुर्याउने उद्देश्यले रेडियो कार्यक्रम हाम्रो मन्थली प्रसारणमा ल्याइएको हो। कार्यक्रम हाम्रो मन्थलीको आज 169 अंक हो। आजको कार्यक्रममा रामेछापको मन्थरी नगरपालिकाले एक हप्ताभित्र सञ्चालन गरेको विभिन्न क्रियाकलाप समेटिएको नगरको गतिविधि र कार्यक्रमको अन्त्यमा रामेछापको मन्थरी नगरपालिका वडा नम्बर 3 पठजोरका जनप्रतिनिधिहरूले निर्वाचनका बेला नागरिक समक्ष गरेका प्रतिबद्धता, ती प्रतिबद्धताको कार्यान्वयनको अवस्था, वडाका प्राथमिकता, प्राप्त उपलब्धि, वडाको सड़क पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य क्षेत्रको अवस्था लगायतका विषयमा वडा अध्यक्ष कृष्ण गोपाल थापासँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। श्रोता, रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थरी नगरपालिकाले शिक्षित, स्वस्थ, व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थरी नगर भन्ने मूल नाराका साथ नगर विकासका लागि विभिन्न कार्यक्रम निरन्तर अघि बढ़ाइरहेको छ। अब प्रस्तुत छ मन्थरी नगरपालिकाले पछिल्लो एक हप्ताभित्र सञ्चालन गरेका विविध क्रियाकलाप तथा उपलब्धिहरू समेटिएको नगरको गतिविधि।
1: मन्थरी नगरपालिकाको यो असोजको बडा दशैं 2083 भन्दा अगाडिको यो हप्ता हामीले खास गरिकन प्रमुख प्रशासकीय अधिकारीज्यूको सरुवा आगमन र विदाईमा अलिकति समय लियौं। सामाजिक सुरक्षा भत्ता लगायतका केही विपदजन्य कामहरूको लागि अघिल्लो प्रशासकीय अधिकारीज्यूको विजयमा सरुवा भएको कारणले नयाँ प्रशासकीय अधिकारीज्यू केही समय फुत्ता आएर आफ्नो व्यवहारिक र बिरामीपनको कारणले गर्दा थोरै समय बसेर मंगलबार मात्रै जानुभएको, शुक्रबारदेखि हाजिर हुनुभएको थियो। शुक्रबार 23 गते हाजिर भएर मंगलबार पुनः काठमाडौँ फर्किनु भएको छ। यो बीचमा हामीले मन्थरी नगरपालिकाको समग्र आमदानी जुन लक्ष्य राखेका थियौँ 4,65,91,000, त्यसको त्यो लक्ष्यमा ढुङ्गागिरी बालुवाको हाम्रो हिस्सा अलिकति ठुलो छ। त्यो हिस्सामा हामीले ठेक्का पटक पटक सूचना असारदेखि नै सुरु गरिएको हो। त्यो सूचना बोलपत्रमा पर्याप्त मात्रामा प्रतिस्पर्धीहरू, निर्माण व्यवसायी वा यो आयकर सम्झौन हुने व्यवसायीहरूको प्रवेश यहाँ कम हुने गर्छ र अहिलेसम्म हामीले त्यसको आधा भन्दा केही बढी मात्रा करिब 2 करोडको ठेक्का बन्दोबस्त गर्नुपर्ने झन्डै 70 लाख जतिको हाम्रो ठेक्का लाग्न सकेको छैन। 3 वटा प्याकेजको ठेक्का सम्पन्न भएको छ। त्यसमा 2टाको सम्झौता भएर काम सुरु हुने तयारीमा रहेको छ र 2वटा हामीले त्यो सम्झौताको चरणमा लाने प्रयास गरेका छौँ 4वटा मध्ये। अब अझै 3वटा प्याकेजको लागि हामीले पुनः सूचना गर्ने गर्छौँ। यो ढुङ्गागिरी बालुवाको हाम्रो एरिया धेरै छ। तामाकोसी नदी किनारको मन्थली नगरपालिका दोलाखादेखि सिन्धुलीसम्म जोडिएको भागमा मन्थली नगरपालिकाको किनारबाट दुईवटाको सम्झौता भएर काम सुरु हुने तयारीमा रहेको छ र दुईवटा हामीले त्यो सम्झौताको चरणमा लाने प्रयास गरेका छौँ चारवटा मध्ये।

उठ्छन् भन्दा पनि निकाल्ने काम हुन्छ र एउटा रङ्गजुर खोला किनारबाट ढुङ्गा चाहिँ टिप्ने काम हुन्छ, त्यसमा धेरै त्यसको उत्खननको काम हुँदैन, टिप्ने काम हुन्छ। यो कामको लागि हामीले ठेक्का बन्दोबस्त गर्छौँ। तैपनि यो धेरै ठुलो एरिया भएको हुनाले स्थानीय समस्याको कारणले हामीले त्यसलाई प्याकेज बनाउँछौँ। यो एरिया यहाँदेखि यहाँसम्मको लागि एउटा प्याकेज, अर्को घाटको लागि अर्को प्याकेज, खोलाको लागि छुट्टै, नदीको विभिन्न भागमा समावेश गरेर। त्यसो हुँदाखेरि हाम्रो जुन लक्ष्य छ, टार्गेट छ, त्यो पुरा गर्न पनि सजिलो हुने हुँदो रहेछ। स्थानीय त्यहाँको समुदायसँग त्यही समुदायको मान्छेले पनि थोरै रकममा प्रतिस्पर्धा गरेर बढीभन्दा बढी कवर गरेर त्यसमा उसले पनि लाभ प्राप्त गर्ने गरी काम गर्न सजिलो हुँदो रहेछ। र एउटै प्याकेज गराउँदाखेरि ठुलो एरियामा त्यो व्यवस्थापन गर्नु व्यवसायीहरूलाई पनि समस्या हुँदो रहेछ भनेर हामीले प्याकेजमा कम्तीमा 5-7 प्याकेज बनाएर चाहिँ यसमा काम गर्छौँ। यो अवस्था छ। हामीले अहिलेसम्ममा यो लगायत समग्र वडा स्तरमा पनि हाम्रो सूत्र मोडललाई, आम्दानीको सूत्र मोडललाई पनि विस्तार गरेका छौँ। त्यहाँबाट समेत हाम्रो स्थानीय सामान्य करहरू चाहिँ जम्मा हुने काम हुन्छ। यो मालपोत होइन लगायतका व्यक्तिहरू घटना दर्ता शुल्क आदि इत्यादि विभिन्न खालका चाहिँ कामहरू वडा स्तरबाट पनि हुन्छ। व्यवसाय नवीकरणको काम अलिक बढी मात्रामा वडा नम्बर 1 यो सहरमा काम पनि भएको कारणले यहाँ बढी हुने गर्छ। अन्य वडामा पनि फाटोफुटो सानोतिनो व्यवसायहरू जम्मा हुन्छ। यो सम्पत्ति करको फलम पनि मुन्थली नगरपालिकाको वडा नम्बर 1 हुन्छ र वडा नम्बर 1 बढी मात्रामा कलेक्सन हुन्छ र कतिपय नागरिकहरू यो पालिका केन्द्रमै आउनुहुन्छ। त्यसरी हेर्दा हामीले 4,65,91,000 जुन अनुमान गरेका छौँ अहिलेसम्म, यो 3 असोज बित्न लाग्दाखेरिसम्म करिब 21% आमदानी राजस्व उठाउन सफल भएका छौँ। अनि विकासका कामहरूमा हामीले वार्षिक समीक्षा सक्यौँ, योभन्दा अगाडि पनि चलाउने प्रयास गरेको थिएँ, चाहिँ वार्षिक समीक्षा सकेका छौँ, त्यसको रिपोर्ट हामीले बनाउने क्रममा छौँ। त्यसै गरी अडिट यो वर्ष गत वर्षको अडिटको काम सम्पन्न भएको छ महालेखा परीक्षकको टिमबाट, त्यो सम्पन्न भएर प्रारम्भिक प्रतिवेदन आउने क्रममा छ। मन्थली नगरपालिकाको समग्र कार्यक्षमता, कार्य सम्पादन प्रणाली, कार्य चाहिँ कुशलताको अवस्था केही मात्रामा हामीले सुझाव प्राप्त भएको छ, तर राम्रै भनिएको अवस्था छ। अब त्यसै गरी हामी विकास निर्माणको सन्दर्भमा 14 वडा स्तरीय योजना, नगर स्तरीय योजनाको लागि उपभोक्ता समितिहरू बन्ने काम तीव्र र सम्झौता भएर काम सुरु गर्ने काम तीव्र भएताको रूपमा अगाडि बढाइएको छ। यो बीचमा हामीले तयारीका कामहरू, विशेष गरी यो साउन भदौ असोज भनेको हामीले तयारीका कामहरू जुन गर्नुपर्ने, ठेक्कामा जानको लागि चाहिँ हामीले यो पिपिएमओमा पनि अलिकति यसको मोडल ह्याक भएको र कुन विधिबाट जाने, जुन ई बिडिङको व्यवस्था यति मोडलमै अलिकति समस्याग्रस्त भएको कारणले गर्दा उसले नफुकाएसम्म फुकाउँछ आज वा भोलि वा मसान्तसम्म यो दसैँ अघिसम्म भन्ने कारणले गर्दा हामी त्यो विधि चयन गर्ने, अब हार्ड कपीमा जाने वा सफ्ट कपीबाट इजिपी मार्फत अगाडि बढाउने भन्नेमा हामी अलिकति दुविधाग्रस्त भयौँ। प्रशासकीय अधिकृतज्यू पनि नभएको कारणले हामीले त्यसलाई अलिकति होल गर्दै अघि बढ्दै गर्दाखेरि त्यो कुराको निर्मूल हुन नसकेर चाहिँ केही बिल्डिङमा जानुपर्ने ठेक्का सडक लगायतका सडक बिल्डिङ लगायतका कामहरूको तयारीको काम करिब सम्पन्न भएको छ। हामी त्यसको फाइनटच गर्ने र यसलाई बोलपत्रमा कुन विधिबाट जाने भन्ने खालको विधिभन्दा पनि अब इजिपी मार्फत जाने वा हार्डकपी वा ठेक्काको ठेक्का बन्दोबस्तको फिजिकल्ली नै डकुमेन्ट वितरण गरेर गर्ने भन्ने कुरामा हामी अध्ययनकै क्रममा, परामर्शकै क्रममा छौँ। अब त्यसै गरी उपभोक्ता समिति

0: ती बड गर्ने कामहरू पनि झन्नै 20-25% सबैवटाबाट काम सुरुवात भएर त्यसको अगाडि बढाइएको छ। यसपालि कार्यपालिकाबाट पनि हामीलाई थोरै समय दिएर सम्झौता गर्ने समय चाहिँ अब सकेसम्म पुष मसान्तभित्र सबै काम सम्पन्न गर्ने टार्गेट दिएको छ। हामीले यो कार्तिक मसान्तसम्म सबै काम सक्ने कि भन्ने कार्यबाट पनि काम भएको छ। यसको खरिद योजना बनाउने, त्यसपछि गएर यो वार्षिक खरिद योजना बनाउने, वार्षिक कार्ययोजना बनाउने कामहरू हामीले सम्पन्न गरेका छौँ र सोही अनुसार सबै शाखाबाट आफ्नो काममा द्रुत रूपमा अगाडि बढाइएको छ र यो हप्ता चाहिँ अलिकति अब टाढाको कर्मचारी पनि भएको हुनाले हिजो अस्तिदेखि नै बिदा लिएर हिँड्ने क्रम पनि छ र कामको दायरा अलिकति सीमित भइरहेको अवस्था छ। हस् त धन्यवाद।
1: श्रोता, रामेछापको मन्थली नगरपालिका वडा नम्बर 3 कठजोरको शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सड़क तथा अन्य आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वडा कार्यालयले दीर्घकालीन स्रोत र योजनाबद्ध कार्यक्रमका साथ काम गरिरहेको छ। विगतका वर्षहरूमा भएका पूर्वाधार विकासका प्रयासले वडाको भौतिक स्वरूपमा सकारात्मक परिवर्तन ल्याउनका साथै नागरिकको दैनिक जीवनलाई समेत सहज र सुविधायुक्त बनाउँदै लगेको छ। सड़क सञ्जालको विस्तार, शैक्षिक तथा स्वास्थ्य सेवाको सुधार र कृषि क्षेत्रमा बढ़दो व्यावसायिक गतिविधिले कठजोरमा विकासका नयाँ सम्भावनाहरू उजागर भइरहेका छन्। समग्र वडा विकासका लागि यहाँका जनप्रतिनिधि एवं कर्मचारीहरू दीर्घकालीन सोचका साथ लागि परेका छन्। कार्यक्रम हाम्रो मन्थलीमा अब सुनौ रामेछापको मन्थली नगरपालिका वडा नम्बर 3 कठजोरका जनप्रतिनिधिहरूले निर्वाचनका बेला नागरिक समक्ष गरेका प्रतिबद्धताहरू, ती प्रतिबद्धताको कार्यान्वयनको अवस्था, वडाका प्राथमिकता, प्राप्त उपलब्धि, वडाको सड़क पूर्वाधार विकास, शिक्षा स्वास्थ्य क्षेत्रको अवस्था लगायतका विषयमा वडा अध्यक्ष कृष्ण गोपाल थापासँग गरिएको यो कुराकानी।
2: हामीले कोटेशन माग गरे पनि कोटेशन चाहिँ नगरमै पठाउँछौ। हामीले प्रत्येक वडाबाट आह्वान गर्छौं र कोटेशन आएका मध्ये सबभन्दा कमलाई दिएर काम गराउने प्र्याक्टिस चाहिँ तपाईँको जुन यो आलेपाटोलीले हामीले घण्टे विधिबाट पनि गरेर हेर्यौं, त्यसको बेरोजी आएपछि प्राविधिक इस्टिमेट गरेर कोटेशन मार्फत जाँदा चाहिँ बेरोजी नआउने भन्ने खालका चाहिँ आलेपाटोलीले चाहिँ कुरो उठाएको हुँदाखेरि हामीले त्यही अनुरूप नै पोहोर र यसबाजी चाहिँ त्यही मापदण्ड अप्नाएका छौँ।
3: हजुर, भनेपछि नगरको भेहिकल प्रयोग गर्दा पनि हामी त्यो विधिबाटै जानु पर्यो त्यसो हो भने?
2: नगरको चाहिँ तपाईँको अब नगरको हामीले त्यसरी 6-7 दिनलाई दिएका छैनौ। नगरको चाहिँ तपाईँको जहाँ बिग्रिया छ त्यहाँ पठाइदिएका छौँ, जो कि उसले पुरै बाटो सफा गर्दैन, जहाँ जुन बाटो गाडी अवरोध भएको हो मुख्य अवस्था सड़कलाई चाहिँ सुचारू गराउनका लागि हामी कोटेशन विधि नगरको चाहिँ अप्नाउँदैनौ र उसले त्यो जहाँ बिग्रिया हो त्यहाँ गएर सफा गरेर आउँछ
3: नगरको चाहिँ।
2: हजुर,
3: विशेष गरी अब हामीले केही समयदेखि चाहिँ अब निर्वाचन आयोगले पनि फागुनमै निर्वाचन गर्ने भनेर चाहिँ एक प्रकारको प्रस्ताव सरकारलाई गरिसकेको अवस्था छ। आधिकारिक सरकारले त्यो निर्णय त गरिसकेको अवस्था छैन, तैपनि अब निर्वाचन ढिलो चाँडो हुन्छ नै, यो निर्वाचन वर्षभन्दा पनि फरक नपर्ला, त्यसरी हामीले अलिकति विशेषतः निर्वाचन तहका जनता सामु गरेका प्रतिबद्धताहरू कार्यान्वयनको अवस्थालाई हामीले केही समयदेखि कुरा गरिराखेका छौं, विशेष गरी वडा तहका जनप्रतिनिधिसँग। यहाँले हिजो निर्वाचन तहका जनता सामु गरेका प्रतिबद्धताहरू यहाँ आफैले स्व मूल्याङ्कन गर्नुपर्दा चाहिँ कति पूरा गरे जस्तो लाग्छ?
2: अब त्यो आफूले स्व मूल्याङ्कन गर्नुभन्दा पनि हामीले परीक्षा लगभग यो 5 वर्षको दिइसकेका छौँ। अब त्यसको रिजल्ट अब आउने चुनाव पछाडि चाहिँ त्यहीँका जनताले गर्नेछन् र म चाहिँ यसलाई आफूले आफूलाई मूल्याङ्कन गर्न चाहन्न।
3: भनेपछि अब यो निर्वाचनको पछिल्लो परिणामले
2: हजुर अब जनताहरूले चाहिँ के कति गर्यो, फलानाको पालामा हुँदा यस्तो भएको थियो र अहिले यस्तो भयो भन्ने खाले यो अटोमेटिक परीक्षा दिएपछि परीक्षाको फल आउँछ भन्ने आशा।
3: माहौल त अर्कै छ, फेरि त्यही माहौल अन्त भने त्यसैलाई पनि हामीले त्यसमा चाहिँ डिस्मिस भयो भन्ने हो कि के?
2: ठिक छ, हामी स्वीकार छौँ। अब जनताको चाहना अनुसार जनताको बहुदलीय जनवादले दिएका दिशानिर्देशलाई हामी एउटा व्यक्तिले नस्वीकारेर सुखै छैन।
3: अब यो हिजो यहाँ निर्वाचित भएर आउनुभन्दा पहिला यहाँको वडाको सड़क पूर्वाधारको अवस्था कस्तो थियो, आज यहाँको कार्यकालमा मैले यो अवस्था चाहिँ यहाँसम्म पुर्याएँ भन्ने त्यस्ता आधारहरू के छन्?
2: सड़क पूर्वाधार तपाईँको पानी आएको बेलामा हेलिकप्टर रिजर्भ गर्नु पर्थ्यो, अहिले गाडी नै एम्बुलेन्सै गएर वार्डमा पुगेर वार्डका बिरामीहरू लिएर आउन सक्छ अहिले बर्खामा नि। र हामीले सोचे जस्तो आर्थिकको कारणले बजेटको कारणले चाहिँ हामीले सोचे जतिको र गरे जति प्रतिबद्धता बजेटकै कारणले केही एक दुईवटा गर्न सकेनौं 12-13 बुदामा। र हाम्रो बलबुताले भ्याउने र हाम्रो वाडा सिलिङबाट सम्बोधन हुने खालकासम्म हामीले गर्यौं। प्रदेश र संघीय सरकारले दिनुपर्ने बजेट अव्यवस्थित र आवश्यकतामा रहेर नदिएको कारणले गर्दाखेरि हामीले केही एक दुईवटा चाहिँ ठूला योजनाहरू पूरा गर्न सकेको अवस्था छैन। र अहिलेको अवस्था हेर्दाखेरि पनि संघ र प्रदेशको बजेट त्यस्तै देखिन्छ।
3: भनेको मतलब कम आयो,
2: कम आउनु भन्दा नि आएको बजेट पनि त्यति प्रभावकारी हुने र अति
3: आवश्यकता
2: छैन भने अब खोला तटबन्धन नदी तटबन्धन त्यतातिर मात्रै बेसी आयो। अब खासै अब कुरै गर्ने हो भने अस्ति 10 गते आएको रसुवाबाडीले के त्यो तटबन्धन थिएनन् र थिए नि, खोलाको छेउमा त बाढी आयो भने त तटबन्धन भएर जोगिने रहन्छ नि त भने हामीले त्यतातिर चाहिँ हेरेनौ। र संघीय सरकार र प्रदेश सरकारको चाहिँ बजेट जब स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गरेर वितरण हुँदैन तबसम्म यस्तै हो, नचाहिने ठाउँमा नै बेसी आउने र चाहिने ठाउँमा जनताका आवश्यकता हुने ठाउँमा कम आउने भएको भएर त्यस्तै कारणले केही योजनाहरू अलपत्र परेका छन्।
3: यो अब नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार त्यसमा पनि वडा तह सबै कुरा वडासँगै जोडिन्छ, तर वडाको आवश्यकता के हो भन्ने कुरा नै संघ प्रदेशलाई थाहा नहुने र आवश्यकताको पहिचान गरेर मात्रै चाहिँ योजनाहरू छनौट गर्नुपर्छ भन्ने एउटा मापदण्डकातिर छ। तर त्योभन्दा अगाडि यसरी योजना आउनुको मुख्य कारण चाहिँ के होला? यो हामीले ठ्याक्कै समयमै समन्वय गर्न सकेनौ अथवा बजेट हाल्ने क्रममा चाहिँ त्यहाँको आवश्यकताको पहिचान नगरी कसलाई फाइदा हुन्छ भन्ने हिसाबले बजेट हाल्ने गरिन्छ, त्यो चाहिँ के महसुस गर्नुभयो संघ र प्रदेशको हिसाबले?
2: मेरो यो 5 वर्षको अनुभवमा हात्तीका देखाउने दाँत र खाने दाँत भने जस्तै हुँदो रहेछ भन्ने खालको मेरो बुझाइ हो। र हामीले माग गरेनौ भने हामीले प्रत्येक वर्ष संघ र प्रदेशमा 20-22 वटा योजना माग गरेर दर्ता गरेर आएका हुन्छौँ।
3: त्यसमध्ये कति पर्छन्?
2: त्यसमध्ये यो वर्ष त मन्थली नगरपालिका वडा नम्बर 3 प्रदेशको 22 लाखका 3 योजना भन्दा बाहेक संघको त रातो छ कि कालो छ देख्नै पाइएन। प्रदेशका पनि जुन वडाले आवश्यकता पहिचान गरेर नगरले चाहिँ प्राथमिकतामा राखेर पठाएर दर्ता गरेका प्रदेश माननीयहरूको चाहिँ लेटर प्याडमा यो चाहिँ अति आवश्यकता भनेर लगेर दर्ता गराएका पनि 1 रुपियाँ बजेट नआएका अवस्था छन्। र यस्तो हुँदाखेरि चाहिँ अघि नै मैले भने यो काम गर्ने पाटो अब नजिक रहेर आवश्यकता कुन चिजलाई हुन्छ हामीले प्राथमिकता गरेर पठाएका हुन्छौँ, तर त्यो प्राथमिकतामा हाकोमा पर्दैन र अनावश्यक ठाउँमा अब मन्थली नगरपालिकाको नीति र कार्यक्रम र नगरदेखि वडा कार्यालय सहज पहुँच छोटो छरितो र सरल पाराले चाहिँ नागरिकले आवाज आवाज गर्न पाउन् भन्ने रणनीति अनुसार चाहिँ हामीले काम सुरु गरेका थियौँ। र अब जुन बजेट जुन बाटालाई जुन नगर मन्थली नगरपालिकाको चाहिँ नगरदेखि वडासम्म जाने सड़कलाई हामीले बजेट पटक पटक माग्यौं तर बजेट छैन आउँदैन। नचाहिने शाखा कुनै एउटा व्यक्तिका घर जाने बाटालाई 50 लाख बजेट छ भने अब यो विकास
3: त्यसको मतलब विधि एकातिर हुनेरहेछ भनेपछि फरक भनौ न ढोकाबाट जानु पर्ने कुरा झ्यालबाट छरेको चाहिँ अलिक पावरफुल भयो भन्ने कुरा नै।
2: संघ र प्रदेशको बजेट चाहिँ 95% त्यसरी नै गएको अनुभव भयो
3: ढोकाबाट होइन झ्यालबाट त्यसले गर्दा समस्या
2: आवश्यकतामा होइन व्यक्ति विशेषतामा पहुँचमा
3: सार्वजनिक आवश्यकताको कुरा भन्दा पनि व्यक्तिको आवश्यकतालाई जोड़ दिएको देखियो. अब सड़क बाहेक अन्य पूर्वाधार विकासको हिसाबमा चाहिँ यहाँको कार्यकालको अहिले समीक्षा गर्नुपर्दा
2: तपाईँको अब योजनाहरू त सबै नै अधुरै रहे. खानेपानी पनि हामीले टोटल घरधुरीलाई वितरण गर्न सकेनौं, लगभग 335-340 घरधुरी भन्दा बेसी. तर पानीको त्यति आवश्यकता त होइन, तैपनि थाइतो रूपले जुन प्रतिबद्धता हामीले घरै धारो उपलब्ध गराउँछौ भनेका थियौं त्यो चाहिँ 12 महिना चल्न सक्ने गरी कुनै कुनै 2 महिना चाहिँ जुन मुहान सुक्ने त्यस्ता समस्या छन्. त्यो भएर अब शिक्षा र स्वास्थ्यमा सुधार भएकै मान्नुपर्छ. अहिले तपाईँको धेरै हामीले सुध्रेको अनुभव गरेका छौं र हामीले भन्दा पनि त्यहाँ पढ्ने बालबालिका र त्यहाँ पढ्ने बालबालिकाका अभिभावकहरूले पनि थोरै मात्रामा हामीले बुझ्दाखेरि हामीले पनि मापन नै गर्ने हो र बुझ्दाखेरि केही सुधार छ भन्ने खालको उहाँहरूकोबाट सुनिएको छ. अब अरू त अब विद्युतीकरणहरू सबै घरधुरीमा चाहिँ विद्युतीकरण पुगेकै छ.
3: वडा कार्यालय बनाउनुभयो,
2: अब वडा कार्यालयहरू अब हामीले मेन सड़कहरूलाई नै फोकस गर्यौं. किन भन्दा अब सड़क पूर्वाधार नभइकन कुनै पनि चिज चाहिँ त्यहाँ जोड़िन सकिँदैन भन्ने त्यहाँका स्थानीयको हामी जनप्रतिनिधिको बुझाइ हो. त्यो बुझाइ किन भन्दा अहिले गाउँमा 70 वर्ष भन्दा ननागेको मान्छेहरू हुनुहुन्न, युवा पुस्ता छैन, सबै देशमा भन्दा पनि विदेशतिर बेसी भाषिने क्रम बेसी छ. त्यो भएको भएर अब एक कुरा चामल लगेर खानु पर्यो भने अब सड़क सञ्जाल भएन भने त्यो चामल गएन सदरमुकामबाट. अनि त्यो भएको भएर पनि अनि अर्को नम्बर कुरो बिरामी हुँदाखेरि आवतजावत गर्नको लागि पनि सड़कै प्रयोग गर्नु पर्यो. अब सबैका हेलिकप्टर चढ्ने पहुँच हुँदैन. त्यो भएको भएर हामीले धेरै निर्वाचित भइकन मैले 4-5 कार्यक्रम मध्ये फोकस दिएको एउटा सड़क पनि हो र 12 महिना अब कच्ची सड़क रातो माटा भएका स्तर उन्नति त गरिन्छ तर सोचे जस्तो हुँदैन. दुखम सुखम 12 महिना चल्ने गरी चाहिँ सड़क सञ्जालमा जोड्न सक्यौं र शिक्षा खानेपानी पनि अधुरो अधुरै छ. पूरै चाहिँ 565 घरधुरीलाई खुवाउन सकिएन. अब केही चरणमा अब क्रमगत
3: पहुँचमा पुगिसक्यो
2: हजुर. अनि त्यो भएर अब त्यत्तिकैमा छ. अब यो चाहिँ पूरा गर्न अब यदि चाँडै चुनाव भयो भने पनि हामी नहुँदा अर्को नयाँ आउँदाखेरि पनि यी कामहरूलाई चाहिँ निरन्तरता दिएर यी अति आवश्यकतालाई चाहिँ सहजीकरण गर्ने खालको नेतृत्व आओस् र संग्रह प्रदेशको बजेट स्थानीय सरकारको समन्वयमा वितरण होस्. यति भयो भने
3: न कि कहाँ के परेको छ थाहै नहुने कुरा चाहिँ हुनु भएन
2: हजुर
3: भन्ने कुरा. अब यहाँहरूले निर्वाचित भइसकेपछि यहाँहरूको कार्यकालमा यो 14 वडाका वडा प्रशासकीय भवन बनाउने, त्यो सँगसँगै वडा कार्यालय जोड्ने, कम्तीमा वडा कार्यालय जोड्ने मुख्य सड़क चाहिँ कालोपत्रे गर्ने भन्ने एउटा प्रतिबद्धता थियो र यहाँहरूको त्यो खालको योजना पनि थियो. 12 वडा कार्यालय भवन बनेको छ, अब 2 यहाँहरूको कार्यकालमा बन्ने सम्भावना समाप्त भइसकेको अवस्था छ. अब सड़कको हिसाबले हेर्दा चाहिँ ठ्याक्कै नगरपालिकामा अहिलेको अवस्था के छ यहाँहरूको?
2: अब मेरो ठ्याक्कै नगरपालिकामा भन्दा पनि मेरो वार्डमा चाहिँ 11 नगरदेखि वडा केन्द्र जोड्ने सड़क छ र 8 कालोपत्रे र ढलान भइसकेको छ. अब 3 मात्रै जोड्न बाँकी छ. अब अरू वडाहरूमा पनि केही कालोपत्रे अब लगभग 5, 4, 7, 13-14, 11 सड़कको वडाहरू पनि पहुँचमै छन्. लगभग केही 100-200 मात्रै बाँकी छ भने म अरू वडाहरूमा केही काम भइरहेको छ. अब 9 पनि लगभग यो वर्ष सड़क पहुँचमै पुग्ने अवस्थामा छ, त्यहाँ पनि केही
3: आधाआधी हुने
2: हजुर। अब लगभग त्यति गर्दै नगरे त भन्न मिलेन, धेरै गरौँ हामीले। यो पाँच वर्षमा लगभग हामीले आन्तरिक वार्डको, नगरको, संघको, प्रदेशको गरेर कसरी हुन्छ, हामीले 200 मिटर मात्रै ढलान भयो भने पनि अलि बाटो छोटिन्छ भन्नेतिर गएर पनि हामीले 7-8 किलोमिटर गऱ्यौं र बजेटको पर्याप्तता नहुँदा 2-3 किलोमिटर धेरै जसो 5-7 वडाको वडा कार्यालय जोडिन बाँकी नै।
3: यो 3 किलोमिटर अब बाँकी यहाँको कार्यकालभित्र सम्भावना के रहन्छ, यो वर्ष कार्यक्रम छ कि छैन, के छ अवस्था?
2: अब हाम्रो थोरै अब नगरवाडाको गौरवको आयोजना भनेर ददश गरेर 20 हालिएछ, अब त्यसले लगभग अब मेरो अनुमानमा अब अलि अप्ठ्यारो ठाउँमा गर्दा त्यही 120-130 मिटर ढलान हुन्छ होला, अलि छोट दिन्छ भन्ने मात्रै हो,
3: अरू बाँकी रहने भयो। अब अलिकति शिक्षाको कुरा पनि गरौँ न, अघि यहाँले भन्नुभयो धेरै काम भएको छ भनेर त भन्नुभयो होइन, एउटा शिक्षा क्षेत्रको लागि त पूर्वाधारको हिसाबमा हो भने त यो 2072 सालको महाभूकम्प साह्रै अवसरको रूपमा आयो, यो हामीले नसोचेका भवनहरू बिल्डिङहरू बने गाउँमा, विद्यार्थी अहिले अभाव हुँदै गएका छन्, अब यो पछाडिका कुरा ती भवनहरू संरक्षण र स्थानीय सरकारलाई चाहिँ भोलि चुनौती बन्न सक्छ भन्ने कुराहरू त अहिले देखिएको अवस्था छ, त्यो भविष्यको कुरा हो। तर अहिले ठ्याक्कै भन्दा चाहिँ हामीले पूर्वाधारहरू बने, अरू व्यवस्था पनि सबै भए, हाम्रा मन्त्री नगरपालिका, स्थानीय बालमन्त्री शासनयुक्त पालिका पनि बन्यो, यसको अहिले यहाँहरू त्यसको दिगो विकासका लागि लागि पनि राख्नु भएको छ, शिक्षा क्षेत्रमा ठ्याक्कै परिवर्तन चाहिँ के देख्नुभयो यहाँले आफ्नो कार्यकालमा?
2: अब परिवर्तन चाहिँ मैले ठ्याक्कै के देखेँ भने अब विद्यालयमा विद्यार्थी, अभिभावक र शिक्षकले जुन विद्यालयका लागि जे चिज चाहियो भन्नुभयो हामीले त्यो पूरा गर्यौं। अब शिक्षार्थीले कस्तो पढ्यो भन्ने मापन चाहिँ शिक्षकले गर्ने र शिक्षकले कस्तो पढायो भन्ने कुरामा चाहिँ अब हामीले त्यही रिजल्टै हेर्ने हो, बाहिरबाट हामीले गएर पढाउने र त्यहाँ चाहिँ अरू
3: दबाब
2: दिने, प्रभावमा पार्ने खालका कुरा रहेनन्। र केही अभिभावकलाई विद्यालयमा भेला गराउँदा किन जानु पर्यो र भन्ने खालेलाई, कमसेकम मेरो बच्चा त्यहाँ पढ्छ र त्यहाँ गएर के कमी कमजोरी छ भनेर चाहिँ स्थानीय सरकार र प्र व्यवस्थापनको बैठकमा आएर 2-4 कुरा सुन्नुपर्छ भन्ने खालकोसम्म भएको चाहिँ देखिन्छ। र विद्यार्थीहरू पनि अब लगभग पहिलाकै 5 वर्ष अगाडिको तुलना र अहिलेमा हेरो, कमसेकम साधारण इङ्ग्लिस सोद्धाखेरि पनि कमसेकम
3: इङ्ग्लिसमै
2: गुणस्तरीयता फर्काउन सक्ने थोरै केही भने नि, अब सामुदायिक विद्यालयहरूमा पनि त्यतिको हुँदाखेरि पनि हामीले गौरवै मान्नुपर्छ र त्यो अवस्थासम्म पुगेका छन्। र तपाईँको अहिले दुनियाँ बालमैत्रीका कुरा छन्, बालमैत्रीले गर्दाखेरि जुन बालबालिकाले पाउनुपर्ने सेवा सुविधाहरू र त्यहाँ चाहिएका आवश्यकताहरू स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, विद्यालयले सबै कुराहरू चाहिँ खाँचो पहिलाको जस्तो केही पनि छ र यो कारणले गर्दाखेरि खड्केर चाहिँ शिक्षामा गुणस्तर नआएको भन्ने खालको चाहिँ हामीले देखेका छैनौँ।
1: रामेछापको मन्थली नगरपालिका वडा नम्बर 3 कठजोरका जनप्रतिनिधिहरूले निर्वाचनका बेला नागरिक समक्ष गरेका प्रतिबद्धताहरू, ती प्रतिबद्धता कार्यान्वयनको अवस्था, वडाका प्राथमिकता, प्राप्त उपलब्धि, वडाको सड़क पूर्वाधार विकास, शिक्षा स्वास्थ्य क्षेत्रको अवस्था लगायतका विषयमा वडा अध्यक्ष कृष्ण गोपाल थापासँग गरिएको कुराकानी सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो मन्थलीको आजको समय सकियो। कार्यक्रमको आजको अंक तपाईलाई कस्तो लाग्यो? आफ्ना सुझाव, सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला। साथै मन्थली नगरपालिका, नगरपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईले हाम्रो फोन नम्बर 0485 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यति जेलसम्म कार्यक्रम सुनेर साथ दिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अर्को अंकमा यहाँका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउने नै छौं। आजको कार्यक्रमबाट म नवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौंला। नमस्कार।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड परिवार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस सहकारीका शेयर सदस्य, बचतकर्ता, सहकारी कर्मी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष सुमन कुमार श्रेष्ठ एवं निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार रामेछाप बजार रामेछाप।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारदिनु पर्यो माता।
4: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नि?
4: त्यसो भए ध्यान दिएर सुन्ने।
5: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
4: सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
6: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: हार्दिक शुभ कामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रधानाध्यापक मोहन कुमार स्पष्ट एवं पटना देवी माध्यमिक विद्यालय परिवार भालुखोप रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा मेरो घर परिवार, आफन्तजन, इष्ट मित्र, छर छिमेकी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: रामजी कुमार सारु मगर एवं सम्पूर्ण सारु मगर परिवार सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर 6 भलायटार सिन्धुली।
3: यो दशैंको शुभ कामना।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतम कुमार श्रेष्ठ, प्रधान अध्यापक सुभाष चन्द्र श्रेष्ठ एवं श्री माध्यमिक विद्यालय परिवार भङ्गेरी रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ कुखुराको चल्ला, दाना र दाना पानीका लागि भाँडाहरू पनि पाइन्छ। प्रोप्राइटर जय मानन्दर, विराट सप्लायर्स, मन्थली रामेछाप।
4: यो दशैंको शुभ कामना।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका कपड़ाहरू पाइनुका साथै सिलाईको पनि राम्रो व्यवस्था रहेको छ। सिद्धगढी टेलरिङ सेन्टर, खनिया खर्क, सिन्धुली।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ सिरक दशमा बनाइन्छ। प्रोप्राइटर ओम मगर, ओम कपास उद्योग, ग्वालटार सिन्धुली।
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: क्याम्पस प्रमुख प्रदीप कुमार श्रेष्ठ एवं गौरीशंकर बहुमुखी क्याम्पस परिवार, रामेछाप बजार, रामेछाप।
1: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रधानाध्यापक नीलकण्ठ पुरी एवं गौरीशंकर माध्यमिक विद्यालय परिवार, रामेछाप बजार, रामेछाप।
1: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
5: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस सहकारीका शीर्ष सदस्य, बचतकर्ता, सहकारी कर्मी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष उमेश विक्रम थापा एवं जुनेली बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, रामेछाप बजार, रामेछाप।
5: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रामेछाप सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समूह परिवार, रामेछाप बजार, रामेछाप।
6: हार्दिक शुभकामना।
7: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: यहाँ हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर विनोद गोविन्द श्रेष्ठ, दि ज्योति हार्डवेयर एन्ड सप्लाइज, मन्थली, रामेछाप।
1: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा मेरो घर परिवार, आफन्तजन, इष्टमित्र, छर छिमेकी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: कृष्ण सुनवार, ठेगाना रामेछाप, हाल काठमाडौँ।

0: हजुरको रेडियो 102.1 मेगा
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ सबै खाले स्त्री रोग सम्बन्धी उपचार गरिन्छ। महिलाहरूको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने लगायत सम्पूर्ण रोगहरूको सफल उपचार गर्नको लागि हामीलाई सम्झनुहोस्। डाक्टर राजन न्यौपाने, शुभजीवन अस्पताल, फुरकोट, सिन्धुली।
3: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: यो दशैंको शुभ कामना।
2: हार्दिक शुभ कामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रिन्सिपल रमेश फुयाल एवं लिटिल स्टार इङ्लिस स्कुल मन्थली रामेछाप।
2: हार्दिक शुभ कामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द राउत, प्रधान अध्यापक रामबहादुर घिसिङ एवं श्री महाकाली आधारभूत विद्यालय परिवार रामेछाप नगरपालिका साथ मुडाजोड रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू
2: हजुरको रेडियो 100

0: सीआईएन को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। मधेस केन्द्रीय दलहरूले छठपछि सरकार विरूद्ध आन्दोलन गर्ने, जेएनजी आन्दोलनपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी, रासोपाले स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गर्यो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई चिन्हित गरेर क्यान्डिडेट क्लब सार्वजनिक गरेको।
0: सर्वोच्चमा सिफारिश, चार न्यायाधीश विरूद्ध कार्तिक 9 उजुरी दिन मिल्ने, 5 लाख मेट्रिक टन क्षमताको ग्रीन यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान। सुशासनका नाउँमा व्यवसायीलाई दुःख दिने गरेको उद्योगीहरूको गुनासो।
2: आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो।
0: नेपाल द्वितपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गर्यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध हटाउन आवश्यक नेगोसिएशन प्रणाली कार्यान्वयनको प्रक्रिया अगाडि बढ़्यो। जलवायु असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन संसदीय समितिको आग्रह।
3: पानीको आवश्यकता, सिंचाईको साधन, अरू जमीन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू घेर आयो।
0: र विश्व एसियन खेलकुदमा कास्य विजेता कराँतेका तेन्जिङ शेर्पाद्वारा सरकारले दिएको पुरस्कार रकम प्रति असन्तुष्टि, पदकको राष्ट्रले सम्मान गर्न सक्नुपर्ने भनाई।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: चाडपर्व नजिकैसँगै बजारमा हुने मूल्य वृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका सामानको बिक्री र कालो बजारी नियन्त्रण गर्न सरकारी निकायले निरन्तर रूपमा अनुगमन गरिरहेको छ। तर चाडपर्व मात्रैमा हुने अनुगमनले उपभोक्ताको हित सुनिश्चित गर्न नसक्ने विज्ञहरू बताउँछन्। बजारमा हुने अनियमितता नियन्त्रण र वर्षभरि नियमित अनुगमन, दोषीलाई कार्यवाही र उपभोक्तामा सचेतना आवश्यक रहेको छ। अनुगमन देखाउनका लागि मात्र होइन, बजारलाई व्यवस्थित र उपभोक्तालाई सुरक्षित बनाउन समेत प्रभावकारी हुने बताइएको छ। अब खबर सन्तोषी राहुलबाट।
5: संसदीय सुनवाई समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश, चार न्यायाधीश विरूद्ध उजुरी आह्वान गर्ने भएको छ। असोज 26 बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीश विरूद्ध कार्तिक 9 शुरू हुने गरी 10 समय दिएर उजुरी आह्वानको निर्णय गरेको समितिका सचिव तुलबहादुर कणेलले बताउनुभयो। 9 उजुरी दिन शुरू भएपछि 19 दिन सकिनेछ। समिति सभापति बोध नारायण श्रेष्ठले न्याय परिषदको पत्रचार अनुसार सुनवाई प्रक्रिया प्रारम्भ गरी उजुरी आह्वान गरेको निर्णय गरेको बताउनुभयो। एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल खुशी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा उहाँले केही समय यताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको स्वीकार गर्दै त्यसलाई असफल वा पराजित भएको भन्न नमिल्ने जिकिर गर्नुभयो। पूर्व प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अगाडि सारिएका सामाजिक क्षेत्रका सुधारहरूलाई समाजवाद उन्मुख कदम भएको दावी समेत गर्नुभयो।
6: समृद्ध नेपाल सुखी नेपाली भनेको छ, यो हाम्रो गन्तव्य अलिक पछाडि धकेलिया छ, अझ पछाडि धकेलियो। गत वर्षको घटनाले अझ पछाडि धकेलियो, केही दशक पछाडि धकेलियो। यो सधैँ असफल भएको, यो पराजित भएको होइन, तर केही पछाडि चाहिँ धकेलियो। समृद्ध नेपाल सुखी नेपाली बनाउने बाटोमा हामीले सामाजिक क्षेत्रमा जुन काम गरेका थियौँ त्यसबाट समाज एउटा सुन्दर र राम्रो हुँदै गयो।
5: संज्ञा दिँदै सड़क बालबालिका मुक्त राष्ट्र घोषणा, सहयोग पक्षी सड़क मानवहरूको व्यवस्थापन र माग्नी प्रथाको अन्त्यलाई उहाँले सरकारको जिम्मेवार व्यवहारको उपसका रूपमा व्याख्या गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख उपप्रमुख वडा अध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेद्वार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ। पार्टीले आजदेखि नगरपालिका क्याण्डिडेट क्लबको आवेदन खुला गरेको हो। रासोपाका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिकाका प्रमुख उपप्रमुख वडा अध्यक्ष र वा वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख उपप्रमुख वडा अध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेद्वार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको

0: सीआईएनलाई जानकारी दिनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई केन्द्रित गरेर क्यान्डिडेट क्लब सार्वजनिक गरेको हो। यो हामीले यस अगाडि नै पालिकाको लागि क्यान्डिडेट क्लब सार्वजनिक गरिसकेका छौँ। अहिले आज सार्वजनिक गरेको चाहिँ नगरपालिका क्यान्डिडेट क्लब हो। नेपालभरिका नगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य बन्न इच्छुक अगुवाहरूले पार्टीको नीति, सिद्धान्त, विचारलाई केन्द्रमा राखेर यसको प्रक्रियाबाटै उम्मेदवारी आह्वान गरिएको हो। अब यो उम्मेदवारी आह्वान गरिसके पछाडि प्रक्रिया अन्तर्गत नै आकांक्षीहरूले आफूलाई त्यहाँ दस्तावेजीकरण गर्नुपर्नेछ अथवा उम्मेदवारी दर्ता गर्नुपर्नेछ। यसका धेरै प्रक्रिया मध्ये चाहिँ यसले चाहिँ एउटा मापदण्ड बनाएको छ।
0: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्ध आन्दोलन गर्ने तयारी गरेका छन्। मंगिर 10 गते खुला मंचबाट आन्दोलनको घोषणा गर्ने गरी तयारी थालिएको हो। विभिन्न 9 दल मिलेर बनेको अग्रगामी मोर्चाको नेतृत्वमा आन्दोलनको तयारी थालिएको जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष जितेन्द्र सेनले जानकारी दिनुभयो। मोर्चामा रहेका दलहरू आन्तरिक तयारीमा जुटेका छन्। छठपछि एउटा माहौल बन्छ र त्यही अनुसार अगाडि उहाँको भनाइ छ। त्यसका लागि दलहरूले एक्लै तथा समूहमा पनि तयारी गरिरहेको बताइएको छ। अग्रगामी मोर्चा मात्र होइन, तराई मधेसमा रहेका अन्य संगठनहरू पनि छठपछि आन्दोलनको तयारीमा जुटेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रबन्धनका लागि सहुलियतपूर्ण कर्जा समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गर्नुभएको छ। अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन तितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले कर्जा सुरक्षण कोष विस्तार चल सम्पत्ति धितो दर्ता प्रणालीको प्रभावकारी कार्यान्वयन तथा बाढ़ी र विपदबाट प्रभावित व्यवसायीलाई शीघ्र पुनस्थापना कर्जा उपलब्ध समेत सरकारसँग माग गर्नुभयो। अध्यक्ष श्रेष्ठले साना साना विषयमा व्यवसायमाथि हुने धरपटक पक्राउ जस्ता गतिविधिको अन्त्य हुनुपर्ने माग समेत गर्नुभयो।
2: आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो। भ्रष्टाचार विरूद्धको सरकारी अभियानलाई महासंघले पूर्ण समर्थन गर्दछ। कुनै पनि व्यवसाय वा कम्पनी कानून भन्दा माथि हुँदैनन्, तर निष्पक्ष र चाहिँ कानूनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै पनि उद्यमीले दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणको आधारमा व्यावहारिक र निष्पक्ष होस्। पक्राउ र ठुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायमा अनावश्यक डर र अन्यल सिर्जना हुने गरी प्रयोग गर्नु हुँदैन।
0: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका लागि नेपालले जलवायु वित्तमा अनुदान, प्रत्यक्ष पहुँच र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सांसदहरूले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको गम्भीर असरका विषयमा विश्व समुदायमा उठाउनु पर्ने माग गरेका थिए।
3: पानीको आवश्यकता, सिंचाईको साधन, अरू जमिन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू घेर आयो र जुन हाम्रो परम्परागत व्यवस्थापन पद्धति थियो त्यो चाहिँ अहिले हामीले बिर्स्यौं।
4: यो संघीय सरकार चाहिँ घोडा चढेर हिँडेको छ। यो घोडा चढेर हिँडेको सरकारले तल्लो दुईटा टायरलाई चाहिँ देख्नै सक्दैन। यो समस्याले पनि यो अझै हामी समस्या भोगिराखेका छौं कि जस्तो लाग्छ। अब यो कसरी यसलाई समन्वयकारी भूमिकामा लैजाने? फेरि भोटेकोसीको समस्या बाँकी छ, फेरि अरू अरू ठाउँमा समस्या आइराखेको छ। संरक्षण त भयो, अब अहिले हामीले ठूलो कुरा भन्दा पनि त्यो ल्यान्ड स्लाइडहरूलाई त्यो जमिनमा जहाँ चाहिँ पहिरो त्यो त्यहाँको माटो त एकदम बलौटे छ, एकदम खुकुलो छ, त्यसलाई चाहिँ संरक्षण गर्न

0: छलफलमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यवाहक निर्देशक डाक्टर मनिष राज पाण्डेले भन्नुभयो,
1: जलवायु विपदका कुराहरू जुन घटनाहरू भइरहेको छ र अब हामीले लिइरहेको जुन एप्रोच है हामीले भन्ने गर्छौँ जहिले पनि अलिकति त्यो रियाक्टिभबाट अलिकति हामी प्रिभेन्टिभ एप्रोचमा जानुपर्ने अवस्था हो नि। अब हामीले कुनै पनि घटना घट्न नदिनको लागि कस्तो किसिमको प्रिभेन्टिभ मेजर्सहरू अप्नाउने, कुन चाहिँ यो विशेष गरी उत्थानशीलतालाई प्रत्यक्ष रूपमा सघाउ पुर्याउने खालका चाहिँ कार्यक्रमहरू होइन त्यो विषय नीतिगतदेखि लिएर कारण तहसम्मका कुराहरूलाई कसरी लैजाने भन्ने कुरा नै महत्वपूर्ण हो जस्तो लाग्छ।
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ़ाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेशन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढ़ाएको हो। नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ। यसअघि सरकारले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको मार्गदर्शन अनुरूप नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवारीपूर्ण सहभागिता विस्तार गर्ने उद्देश्य अनुसार बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले 5,00,000 मेट्रिक टन क्षमताको ग्रीन यूरिया हरित यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ। मन्त्रालयले व्यावसायिक रूपमा हरित यूरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी संयुक्त लगानी जोइन्ट भेन्चर तथा कन्सोर्टियमसँग विस्तृत अवधारणा र कार्यान्वयनको ढाँचा मोडालिटी सम्बन्धित प्रस्ताव गर्न माग गरेको हो। साझा खबरमा अब खेल खबर। विश्व एसियन गेम्स एसियाडमा नेपाललाई कांस्य पदक जित्नुभएका कराटेका तेन्जिन शेर्पाले सरकारले दिएको पुरस्कार रकम प्रति असन्तुष्टि जनाउनु भएको छ। तेन्जिङले खेलकुद नियमावली अनुसार पाउनुपर्ने पुरस्कार रकमको आधा कर कटाएर पुरस्कार पाएपछि सरकारप्रति गुनासो व्यक्त गर्नुभएको हो।
2: बाढ़ी प्रभावित क्षेत्रमा राहत दिन अस्थायी लाभग्राही कार बनाउनु पर्ने,
3: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू हाम्रो वडा अध्यक्ष हुनुहुन्छ वडा सदस्यहरू हुनुहुन्छ उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली निर्वाचित भएपछिको 6 महिनामा सांसदको उपलब्धि भूमिका कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
7: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
8: स्वास्थ्य बिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर,

0: अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला बालबालिका किशोरी अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा दुर्व्यवहार उपेक्षा शोषण विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
1: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
0: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
1: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
0: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
1: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सुरक्षित रहौं, सजग बनौं, हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
2: सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
4: तपाई उत्तरगया गाउँपालिका रसुवाको हुनुहुन्छ भने राहत लिन अस्थायी लाभग्राही कार्ड त पक्कै बनाउनु भयो होला। राहत सकियो भनेर चाहिँ कहाँ र कसलाई खबर गर्ने?
5: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो। त्यसपछि हामीले कति छ त स्टक, त्यो स्टक अनुसार हामीले छ भने हामीले वितरण गर्न सक्छौँ, छैन भने हामीले विभिन्न संस्थाहरूलाई ल हाम्रो राहत छैन, हामीलाई चामल दाल नुनहरूको आवश्यकता पर्यो, ल हामीलाई यति ल्याइदिन पर्यो भनेर हामीले उहाँहरूसँग कन्ट्याक्ट गर्छौँ र त्यस्तो नपुग ठाउँमा हामीले त्यो वितरण गर्नेछौँ। पीड़ितहरूको त अस्थायी कार्ड बनिसकेको छ र जनप्रतिनिधिहरू वडा अध्यक्षहरूले त्यसको लिस्ट ल्याउनुहुन्छ। जस्तै मानौ यो बोगती तारमा 120 घर दूरी छ भने त्यसको नाम सर्लक्क ल्याउनुहुन्छ अनि त्यही अनुसार हामीले चामल दाल नुनहरू झिक्छौँ, झिकेर स्टकमा भएको चिजहरू हामीले वितरण गर्छौँ। त्यो कार्ड भनेको अस्थायी कार्ड हो, त्यही अनुसार हामीले प्याकेज बनाएर अनि उहाँहरूलाई साइन गराएर त्यसपछि हामीले सामान त्यसरी वितरण गरिरहेका छौँ।
4: उत्तरगया गाउँपालिकाको राहत वितरण केन्द्रका फोकल पर्सन चिरञ्जीवी ढकाल राहत सकिए वडाका जनप्रतिनिधिलाई खबर गर्न सुझाव दिँदै। तपाई यात्रामा निस्किनु अघि सड़कको अवस्था कतिको बुझ्नुहुन्छ? सड़कको अवस्था बुझेर यात्रा गर्न ट्राफिक प्रहरीको सुझाव छ।
6: तपाईँहरूले पहिलो कुरा भनेको त आफू चढ्ने गाड़ी कतिको ठिक छ कि छैन, आफूलाई ट्राभल गराउने सवारी चालकको डकुमेन्ट छ छैन उसको अवस्थाबारे पनि जानकारी लिनुपर्ने हुन्छ। त्यो सँगसँगै तपाईँहरूले आफू जाँदै गरेको सड़कको अवस्थाको बारेमा पनि जानकारी लिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले नजिकको प्रहरी वा हाम्रो प्रहरीको हटलाइन 100 मार्फत र ट्राफिक प्रहरीको हटलाइन 103 मार्फत पनि जानकारी लिन सक्नुहुन्छ र आफू जाने स्थानको चाहिँ आफ्नो घर परिवार स्थानीय तह सक्नुहुन्छ भने चाहिँ जिल्ला प्रशासन आफू जाँदै गरेको एरियाको जिल्ला प्रशासन कार्यालयमा समेत पनि तपाईँले समन्वय गरेर बाटोको अवस्था सड़क सुरक्षा सम्बन्धी चाहिँ जानकारी लिन सक्नुहुन्छ र आफू ट्राभल गर्दै गर्दा बीचमा केही अप्ठ्यारो लाग्यो, कुनै शंका लाग्यो अथवा कुनै पहिरो जान लागेको जस्तो इमर्जेन्सी केही आइलाग्यो भने 100 र 103 चाहिँ समन्वय गरेर सो सम्बन्धमा चाहिँ जानकारी लिएर आफू चाहिँ सुरक्षित तरिकाले यात्रा गर्न सक्नुहुन्छ।
4: ट्राफिक प्रहरीका इन्सपेक्टर सपना पौडेल, तपाईँले बाटोको अवस्था बुझ्न ट्राफिक प्रहरीको 103, नेपाल प्रहरीको 100 र 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ अनि यात्रामा निस्कनु अघि आफू हिँडेको जानकारी परिवारलाई दिन, आफू चढ़ेको गाड़ीको नम्बर याद गर्न वा फोटो खिच्दा आपत परेको बेला सजिलो हुन्छ। आज असोज 29 गते र भोलि 30 गते गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा पानी र हिउँ पर्ने मध्यम सम्भावना रहेको छ। त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसमको अवस्था बुझ्न 11:15 फोन गर्न सक्नुहुन्छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने CIN को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचित भएपछिको छ महिनामा सांसदको उपलब्धि,
7: तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन, चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई।
2: चाडपर्वसँगै सांसदको गाउँ जाँदाको योजना र अनुभव विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
1: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौं।
8: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
1: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
8: मानव बेचबिखन तथा ओसार प्रसारको शंकास्पद गतिविधिबारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
1: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
8: सुरक्षित रहौं, सजग बनौ, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
2: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग तेह्रथुमबाट निर्वाचित सांसद सन्तोष सुब्बा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
7: धन्यवाद।
0: चाडबाडको बेलामा कुराकानी गर्दैछौं, योजनाहरू कस्तो भनिरहेका छन् त्यहाँबाट अगाडि बढौं।
7: कांग्रेसको यो महाधिवेशन सँगसँगै त्योभन्दा केही समय अगाडि भएको यो डिजास्टरले गर्दाखेरि कांग्रेसलाई चाहिँ चार नआए जस्तो, तर पनि उभरिएको समयमा सामान्य ढंगमा नै बिताउने तयारी गर्दैछ।
0: अरू बेलामा जनतासँग भेटघाटको लागि जानु आउनु र चाडबाडको बेलामा आउनु जाँदाखेरि चाहिँ त्यो उत्साह, त्यो उमङ्ग अलिक फरक हुन्छ कि सामान्य जस्तै लाग्छ यहाँहरूलाई पनि त्यो शहरबाट, गाउँ अथवा सीमादरबार आसपासबाट आफ्नो निर्वाचन क्षेत्रमा जाँदाखेरि?
7: यस्तो हुन्छ, मलाई चाहिँ म चाहिँ प्राय जिल्लामै बसेको कारणले गर्दाखेरि त्यति फरक त पर्दैन। तथापि मैले व्यक्तिगत रूपमा चाहिँ लिने गरेको यो चाडबाडलाई चाहिँ मुलुक, त्यसै पनि हाम्रो देश बहुसांस्कृतिक समाज संरचना नै त्यही छ र मुलुकले नीतिगत रूपमा पनि हामी त्यही नीतिमा अवलम्बन गरिसकेको अवस्थामा हामी छौं र त्यही समाजलाई जोड्नको लागि पनि यी चाडबाडहरू पनि महत्वपूर्ण भूमिका, चाडबाडहरूको महत्वपूर्ण भूमिका हुन्छ। अहिले त हाम्रो त त्यो संस्कारै भइसकेको छ, एक अर्काको परिपूरक, सह अस्तित्वलाई स्वीकार गर्ने, सबैका चाडबाडलाई मान्ने, सबै जात जाति, सबै धर्म संस्कृतिलाई एक अर्काको परिपूरक ठान्ने र आदान प्रदान गर्ने हाम्रो त संस्कारै बनेको छ।
0: तपाईँको निर्वाचन क्षेत्रका जनताहरूको लागि के लिएर जाँदै हुनुहुन्छ? खालि त्यो सन्देश हो कि एक प्रकारको भेटघाट मात्रै हो कि, अथवा यो कुरा यसपालिको दशैं तिहारको आसपासमा गाउँमा गएर मैले भन्नुपर्नेछ, गर्नु
7: जिल्लावासीलाई मैले लिएर जानुपर्ने सन्देश त एउटै कुरा हो, एकअर्का सबै समुदाय बीचमा एक अर्काको चाहिँ परस्पर सम्बन्ध चाहिँ सुमधुर र अझ प्रगाढ भएर जाओस्, बलियो भएर जाओस्, त्यसले राष्ट्रियताको सवालमा पनि त्यसले काम पनि गर्छ, एकीकृत समाज निर्माण गर्ने कुरामा पनि त्यसले बल पुर्याउँछ, व्यावहारिक रूपमा पनि सामाजिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा पनि अझ राम्रो विचार, राम्रो चिन्तन, राम्रो सोच यो समाजमा यो चाडपर्वले पनि प्रवाह गरिदियोस् भन्ने सन्देशका साथ नै जाने हो।
0: काम गर्न थालेको त 6 भयो होइन तपाईँले?
7: 6 भयो।
0: 6 कतिपटक आउने जाने गर्नुभयो जिल्ला?
7: 3-4 गए।
0: अहिले धेरै हो कि अथवा थोरै हो जस्तो लाग्छ?
7: अहिले चाहिँ यो ऐन नीति विधान बनाउने, संशोधन गर्ने, निर्माण गर्ने यो ठिक्क अलिक व्यस्त समय पनि पार्लियामेन्टको, त्यसैले गर्दाखेरि अलिकति समय यता दिनु पर्यो। तर अहिले ठ्याक्कै अन्त्य छ, अहिले स्टप छ, त्यसले गर्दाखेरि अब चाहिँ खुल्ला नै छ।
9: छ महिनामा संसदमा कति पटक आफ्नो विचार राख्नुभयो यहाँले?
7: ठ्याक्कै गनेर त छैन, तर धेरै पटक राखिसके, शून्य समय भन्छ, विशेष समय राखेकै छु।
9: त्यसमा तेह्रथुमका नागरिकको कुरा बढी आयो कि अथवा अरू समसामयिक राजनीतिको कुरा, कानून निर्माण प्रक्रियामा देखिएको समस्याको बारेमा बढी?
7: सबैभन्दा बढी त कानून निर्माणको प्रक्रियाको विषयमा छलफलमा बढी ध्यान केन्द्रित र सहभागिता जनाए, र त्यस पछाडि जिल्लावासीको प्रत्यक्ष सरकारका सवालहरू पनि उठान भएको छ र राष्ट्रिय रूपमा रहेका केही सवालहरू पनि उठान गरेको छु।
9: यो कुरा राखिदिनु पर्यो अथवा यस्तो कुरा चाहिँ भनिदिनु पर्यो, सुनाइदिनु पर्यो भन्ने खालको हुन्छ कि त्यतातिरबाट खासै ठूलो त्यो अनुरोध अथवा एक प्रकारको हस्तक्षेप छैन जनता स्तरबाट?
7: नागरिकबाट विभिन्न विषय विषय विधा विधाका कुराहरूमा कोही व्यवसायिक हुनुहुन्छ, कोही प्रत्यक्ष त्यो सरकारवाला जुन वर्ग समुदाय हुनुहुन्छ, त्यो उहाँहरूबाट कुरा आइराखेकै छ। कतिवटा कुरा त बरु समय त्यहाँ पनि एउटा नियम छ, त्यसले गर्दाखेरि अझ समय अभाव भएको जस्तो मैले चाहिँ फिल गरेको छु, महसुस गरेको छु।
9: यदि समय मिल्यो भने चाहिँ थप यो कुराहरू पनि उठाउने विचार गरेर चाहिँ संसदमा भन्ने कुरा,
7: जस्तो तपाईँलाई फर इक्जाम्पल निर्माण व्यवसायी संघ मातहतबाट आएका व्यवसायी साथीहरूको कुरा, नागरिकका कुरा पनि छन्। त्यस्तै कृषि क्षेत्रमा रहेका, प्रत्यक्ष सरकारमा रहेका किसान वर्गका कुराहरू पनि छन्, विविध कुराहरू छन्, जस्तो अब सड़कका कुराहरू पनि छन्, शैक्षिक क्षेत्रमा हामीले निर्माण गर्नुपर्ने कुराहरू पनि उठान गर्नुपर्ने कुरा बाँकी छ, अस्पताल सुविधायुक्त अस्पतालहरूको कुराहरू छन्, ती कुराहरू बाँकी नै छ उठाउन।
9: निर्वाचनको बेला पराजित गर्नुभयो, उम्मेद्वारको रूपमा विभिन्न राजनैतिक दलबाट हुनुहुन्थ्यो होला, निकटतम एउटा होला अथवा दोस्रो तेस्रो स्थानमा रहेको, उहाँहरूसँगको सम्बन्ध चाहिँ अहिले?
7: मेरो सम्बन्ध एकदमै प्रगाढी छ,
9: अहिले पनि
7: अत्यन्त राम्रो छ मेरो, त्यस्तो कुनै हुनै छैन।
9: अहिले विकास निर्माण अथवा तेह्रथुमलाई यस्तो खालको बनाउनु पर्यो भन्ने बारेमा केही संवादहरू कतिपटक केही भए?
7: मलाई त त्यहाँ मलाई लाग्छ, अहिले तपाईँले भन्दै गर्दा सम्झे, रासपाको उम्मेद्वार हाम्रो सुरेन्द्रजी हुनुहुन्छ, सुरेन्द्र कार्की, उहाँले त मलाई त यो मागौं दाई भनेर लिखित रूपमा प्रतिवेदन नै दिनुभएको छ।
9: भर्खरै कि अलि पहिले?
7: होइन, यो ठ्याक्कै त्यो बजेट बनाउने बेलामा, त्यो बेलामा त्यही सम्झे पनि, त्यसैले गर्दाखेरि सम्बन्ध हाम्रो अत्यन्तै राम्रो छ।
9: राम्रो र नराम्रो हुने कुरा चाहिँ के कुराले निर्गोल गर्दो रहेछ? किनकि हामी सुन्छौँ कि कतिपयको चुनावको बेलामा जुन प्रतिस्पर्धा भयो त्यसैका कारणले पानी बाराबारको अवस्था छ भन्ने पनि हामीले कुराकानी गरेको, संवाद गरेको कतिपय सांसदले सुनाउनु भएको छ। तपाईँले फेरि असाध्यै राम्रो छ भन्नुभयो।
7: उम्मेदवारी दिँदै गर्दाखेरि हामी नागरिकको प्रतिनिधि पात्र मात्रै हौ, हाम्रा निजी त्यहाँ एजेण्डा केही पनि हुँदैनन्, सबै राज्यको र नागरिककै हुन्छ। त्यसैले गर्दाखेरि नागरिकको सवाललाई उठाउँदै गर्दाखेरि हामी बीचमा मतभेद हुन के जरुरी छ? बेटर कसले गर्ने हो भन्ने कुरामा मात्रै नभयो, त्यसैले गर्दाखेरि कहिले काहीँ प्रस्तुति गर्दै गर्दाखेरि बेटर म गर्छु भन्ने त अभियसली मान्छेले गर्छ होला, हामीले गर्नुपर्छ होला, तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन, चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई।
10: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्धमा आन्दोलन गर्ने तयारी गरेका छन्। जेएनजी आन्दोलनपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी छ। राष्ट्रपतिले आजबाट स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गरेको छ। सर्वोच्चमा सिफारिश चार न्यायाधीश विरूद्ध कार्तिक 9 उजुरी दिन मिल्ने भएको छ। 5 लाख मेट्रिक टन क्षमताको हरियो ग्रीन यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान समेत गरिएको छ। शासनका नाउँमा व्यवसायलाई दुःख दिने गरेको उद्योगीहरूले गुनासो गरेका छन्। नेपाल भित्रपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण हुने उडान अवरोध घटाउन आवश्यक प्रणाली जडान गर्ने पनि बताइएको छ। जलवायु असरका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउन संसदीय समितिले आग्रह समेत गरेको छ। र विश्व एसियाली खेलकुदमा काँस्य विजेता कराँतेका तेन्जिङ शेर्पाद्वारा सरकारले दिएको पुरस्कार रकम प्रति असन्तुष्ट समेत व्यक्त गर्नुभएको छ। र संवाद श्रृंखला हेलो सांसद अन्तर्गत विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 30 बिहान 6 साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।
11: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज। Finally, Nepal puyo hami.
12: Dad, Nepal smells different.
11: It's home.
12: Wow.
11: Well, Doge.
13: Bhagya mani bhai baba.
11: Ghar ko rang naya ho ra.
13: Timi yahi huda gareko.
11: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेदरकोट लङ लाई, यसको फियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रंग रहिरहन्छ।
14: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
15: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
14: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिका वासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
15: उज्यालो नेपाल पार्टी रामेछाप।

0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछापमा बजाजको मोटरसाइकल मरमतमा विशेष छुटको व्यवस्था छ। मौकाको फाइदा उठाउनुहोला। लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 10% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ। पुरानो मोटरसाइकल लिएर आउनुहोस्, नयाँ बनाएर लैजानुहोस्। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905030, 0485905030। बजाज सँगै यात्रा, सुरक्षित यात्रा। सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
1: हार्दिक निमन्त्रणा।
2: रामेछापको माकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
1: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
2: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
1: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्तेल लाछेवा रामेछाप।
3: आँखामा चोट लाग्यो, अब के गर्ने?
4: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागी दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
3: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
4: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
3: अनि साना बालबालिकाहरूलाई,
4: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
3: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ योर आइज सेभ योर साइट। विश्व दृष्टि दिवस 2083।
5: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद
1: डाक्टर साहब म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद, नमस्कार। सर्वप्रथम त तपाईँको रेडियो मार्फत म आम नेपाली दाजुभाइ दिदीबहिनी देशभित्रका देश बाहिरका सबैलाई यो बडा दशैंको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
1: तपाईँलाई पनि धेरै धेरै शुभकामना छ डाक्टर साहब। र म सिधा सिधी विषयमा प्रवेश गर्छु। यो बजारमा चर्चा छ रासोपाले सरकारलाई बत्ती रातो बत्ती देखायो भन्ने, फेरि सरकार कसको आफ्नै, म मेरो पिताजी विरूद्ध अथवा मेरो माता विरूद्ध अथवा आफूलाई जन्माउने विरूद्ध लागे भने जस्तो खालको परिस्थिति देखिन्छ। यो कसरी भइरहेछ? आफ्ना सन्तानका प्रति आफ्नो पिताजी अथवा माताजी लाग्न सक्छन्, घर लाग्छ।
2: अहिलेको जुन प्रश्न छ यो दुई एङ्गलबाट हामीले हेर्नुपर्छ। तपाईँले जुन ब्याकग्राउन्डमा धेरै कुरो उठाइसक्नु भएको छ, त्यतातिर नगइकन सरकारको लागि यो दुईवटा एउटा संवैधानिक र अर्को नैतिक प्रश्न हो। संवैधानिक रूपमा सरकार अल्पमतमा परेको भन्न मिल्दैन,
1: हजुर,
2: तर नैतिक रूपमा सरकार संसदले अस्वीकृत गर्यो, सरकारलाई संसदले अस्वीकृत गरेको,
1: हजुर,
2: किनभने संसदीय समिति भनेको मिनी संसद हो, त्यो पनि संसद नै हो, होइन, सरकारका क्रियाकलापलाई जज गर्ने एउटा माध्यम मिनी संसद हो र त्यो संसदीय समिति हो। यद्यपि संसदीय समितिले सरकारले प्रस्ताव गरेका नामहरूलाई सबैलाई अस्वीकृत गरे, केही नामहरू अस्वीकृत गरिदियो र ती नामहरूबाट के प्रमाणित हो भने सरकारको छनौट गलत छ, सरकार या त जबरजस्ती पेल्न खोजिरहेको छ या त उसलाई आफूले आफ्नो देशको प्रतिनिधित्व गर्ने राजदूतहरूको बारेमा कुनै जानकारी नै छैन, होइन। र तेस्रो कन्डिसन हो, सबै कुरो इन्फर्मेसन भइभइकन सरकार ती मान्छेहरूको लाई राजदूत बनाएर केही तत्वहरूको स्वार्थ परिपूर्ति गर्न चाहन्छ। यो तीनवटा कन्डिसन हो अहिले,
1: हजुर।
2: यदि स्वार्थको निम्ति भएका थिए भने सरकारले तत्काल राजीनामा दिनुपर्छ, किनभने देशसँग खेल्न पाइँदैन।
1: यदि स्वार्थमा हो भने
2: एक्ज्याक्टली, यदि स्वार्थका साथ ती नामहरू फरवार्ड गरिएको रहेछ भने सरकारले तत्काल नैतिकताको आधारमा राजीनामा दिनुपर्छ र त्यो यो जुन अनैतिकताका अनेक प्रश्नहरू उठेका छन् त्यो सोझै सरकारसँग जोडिन्छ। त्यसैले पहिलो कन्डिसन, सरकारले यदि थाहा पाई पाइकन, होइन, ती राजदूतहरू जो जो अस्वीकृत भएका छन् दुईजना र एकजना होल्ड गरिएको छ, यिनको बारेमा जानकारी हुँदा हुँदै यदि सरकारले संसदीय समितिबाट अनुमोदन गराउन चाहेको हो भने सरकारको नियतमाथि प्रश्न उठ्यो। यस्तो खराब नियत राखेर देश चलाउन पाइँदैन, कुर्सीमा बस्न पाइँदैन, त्यस्तो सरकारले तत्काल राजीनामा दिनुपर्छ।
1: नम्बर एक। हजुर।
2: नम्बर दुई, सरकारलाई थाहा नहुन पनि सक्छ, उनीहरूले झुक्क्याएका हुन सक्छन्, होइन, यो अब झुक्क्याइमा पर्यो सरकार। दोस्रो कन्डिसन, होइन, सरकार चाहिँ यी मान्छेहरूले झुक्क्याए सरकारलाई, के हो त्यो भनेनन्, होइन, म निट एन्ड क्लिन छु, सबै चिज मेरो ठिक छ भने अनेक किसिमले भनौ न, यदि सरकार झुक्किएको हो भने सरकारले आफ्नो कदमलाई आगामी दिनमा करेक्सन गर्नु पर्यो। सरकारले इनफ इन्फर्मेसन आफ्ना नियुक्तिहरूका नियुक्त हुने मान्छेहरूबाट इन्फर्मेसन, विभिन्न च्यानलबाट इन्फर्मेसन लिनु पर्यो। यो सरकारको इमेच्योर डिसिजन मात्रै हुनेछ त्यो अवस्थामा।
1: हजुर।
2: त्यतिखेर सरकारले आगामी दिनमा करेक्सन लेसन लिने, यो घटनाबाट लेसन लिने र करेक्सन गर्ने हो।
1: भनेपछि
2: कन्डिसन पनि छ गोपालजी,
1: हजुर,
2: तपाईँ केही भन्न खोज्नु,
1: हजुर, तेस्रो के हो तपाईँको भन्नुहोस् त, त्यसपछि मेरो प्रश्न हुन्छ।
2: तेस्रो स्थिति के हो भने स्वार्थ, यदि ती मान्छेहरूसँगबाट अनुचित किसिमले लेनदेन अथवा कुनै स्वार्थ राखिएको छ भने, स्वार्थ राखेर नियुक्ति दिन खोजिएको छ भने, यस्तो किसिमको स्वार्थ बाजिनी गरिएका स्वार्थ बस गरिएका काम कारवाहीहरू पनि देशको हितमा छैनन् र सम्बन्धित मन्त्री लाइन मिनिस्टरले क्ल्यारिफाई गर्नुपर्छ र उनले के गर्नुपर्ने, उनले के दण्ड पाउनु पर्ने हो, लाइन मिनिस्टरले फरेन मिनिस्टरले दण्डित हुनुपर्छ। त्यसैले मैले अहिले तीनटा कन्डिसन देखाएको छु अहिले यो राजदूत नियुक्तिको सम्बन्धमा।
1: यो देखि बाहेक रासोपा आफैले आफ्नो सरकारलाई रातोपत्ती देखाएको अर्थमा बुझ्ने कि नबुझ्ने,
2: रासोपाले जुन अहिले संसदीय समितिमा सरकारलाई अल्पमतमा जो पार्यो,
1: हजुर,
2: होइन, यो स्वाभाविक रूपमा सरकार र पार्टी बीचको द्वन्द अलिक देखिन्छ नै,
1: तर यसलाई चाहिँ अर्को कोणबाट डाक्टर बाबुराम भट्टराईदेखि रामेश्वर खनालसम्म र नेकपाको उपमहासचिव योगेश भट्टराईहरूसम्म ले के भन्यो भने, अत्यन्तै प्रशंसनीय गर्विलो काम यो 35 वर्षमा हुन नसकेको काम 6 महिनामा रासोपाले गरेर देखायो, संसदीय समितिको तागत के हुन्छ र यसले केसम्म गर्न सक्छ भनेर देखायो, यस अर्थमा उनीहरूलाई स्याबास दिनुपर्छ भनेर त प्रशंसा गरिरहेछन्। फेरि हेर्नुहोस्,
2: यो जुन तपाईँले पछिल्लो केही उदाहरणहरू दिनुभयो, केही मान्छेले त राम्रो पनि भनेका छन् भनेर, यो चाहिँ हेर्नुहोस् इन्टरप्रिटेसन हो, अब सरकार र पार्टीको बीचको द्वन्द यसबाट देखिन्छ अहिले होइन सरकारले फरवर्ड गरेका नामहरू ती अनेक किसिमले द्वन्दमा तानिएका छन् तिनीहरूको विवाद छ होइन र सरकारलाई सचेत गराउने उद्देश्यले गरेको हो भने उनीहरूले नाम फिर्ता लिनु पर्थ्यो सरकारले नाम फिर्ता लिन लगाउन सक्थ्यो ती दुईजना मान्छेहरू होइन तिनीहरूको नाम फिर्ता उनीहरूले स्वाभाविक रूपमा फिर्ता लिइदिएको भएदेखि समस्या थिएन यहाँ सरकार र पार्टीको द्वन्द देखिरहेन थियो तर यहाँ चाहिँ सरकारले पनि नाम फिर्ता लिन लगाएन उनीहरूले नाम फिर्ता लिन मानेनन् यसको मतलब त सरकारले तिनीहरूलाई नाम फिर्ता लिऊ भनेन सरकार पनि अगाडि बढ्न चाह्यो तभन्दा मुख्य काम भनेर दल होइन संसदीय दल रविजी राष्ट्रिय स्वतन्त्र पार्टी यो पनि अगाडि बढ्यो यसले निकट भविष्यमा केही भित्रभित्र केही अन्डर करेन्ट बग्दैछन् र निकट भविष्यमा दल र सरकारको बीचको द्वन्द अझ प्रष्ट रूपमा देखिनेछ भन्ने कुरो चाहिँ देखिएको छ अहिले
1: अब डाक्टर साहब खास हाम्रो समस्या तपाईँले अघि तीनटा कन्डिसन यो सरकारलाई एउटा नियतवश गरियो एउटा थाहै थिएन तेस्रो तपाईँले तीनटा कन्डिसन भन्नुभएको छ तर यो त लाभको लागि यो भन्नुभएको छ अब यो त जान्नेलाई छान्नेहरूको सरकार हो नि जान्नेलाई छान्नेहरूको सरकारले मैले थाहै थिएन भ्रममा परे झुक्याए भन्न पाउँछ तेस्रो ठाउँ रहन्छ
2: एकदमै पाउँदैन तपाईँले एकदम सही प्रश्न गर्नुभयो र हामीले जनस्तरबाट गर्नुपर्ने छलफल पनि यही हो कि के साँच्चीकै मन्त्रीजी झुकिनुभयो लाइन मिनिस्टर खास गरिकन होइन यो प्रधानमन्त्रीसम्म त यो नपुग्ला अब कति पुग्छ त्यो प्रधानमन्त्रीले सोच्ने भयो तर लाइन मिनिस्टर त सोझै जिम्मेवार हो नि त
1: होइन
2: के खनाल रे हाम्रो फरेन मिनिस्टर
1: शिशिर खनाल हजुर
2: शिशिरजी त सोझै लाइन मिनिस्टर हो नि त
1: हजुर
2: अब लाइन मिनिस्टरलाई चाहिँ थाहा नै थिएन होइन मान्छेहरूले झुक्याए हाम्रो फरेन मिनिस्टरलाई भन्न चाहिँ यो चाहिँ मिल्दैन नैतिक रूपमा उहाँले जिम्मेवारी त यो त लिनै पर्छ
1: उहाँको
2: त स्वत जिम्मेवार हो
1: हजुर
2: अब यसको कनेक्सन प्राइम मिनिस्टरसँग कति छ कसरी छलफल भएको छ होइन क्याबिनेटमा अथवा दुईजना लाइन मिनिस्टर र प्राइम मिनिस्टरको बीचमा कतिको छलफल भएर आएको छ यो कुरो हेर्न बाँकी छ यो अब क्रमशः होइन आज त तातातै छ हिजो मात्रै रिजेक्ट भएका छन् दुईटा नाम होइन एउटा त अझ जापानमा होल्ड नै भएको छ
1: र
2: मलाई के लाग्छ भने सरकारले जानी जानी यस्ता क्रियाकलाप गरिरहेको छ कि भन्ने केही घटनाहरू म तपाईँलाई दृष्टान्त दिन्छु नेपाल प्रज्ञा प्रतिष्ठानमा एकजना मान्छेको नियुक्ति
1: हजुर
2: होइन के मैले नाम चाहिँ उनको बिर्सेँ र मलाई नाम बिर्सिन मन लागेकै हो गोपालजी
1: हजुर
2: मान्छेको नाम मलाई सम्झन मन पनि छैन
1: हजुर
2: होइन
1: हजुर
2: उनको इन्टरभ्यू अब छ्यापछ्यापी आयो
1: हजुर
2: अत्यन्तै अनैतिक अत्यन्तै घटिया र तल्लो स्तरका मानिस रहेछन् भन्ने कुरो उनको इन्टरभ्यूबाट थाहा भयो
1: हजुर
2: तर सरकारले त नियुक्ति दियो
1: हजुर
2: होइन यस्तै नियुक्ति अरू धेरै ठाउँमा तपाईँको त्यो मात्रै होइन अरू थुप्रै ठाउँमा सोडिम वाग्लेजीले कुनै एउटा ब्याङ्कको आफूसँगै काम गरेको एउटालाई राष्ट्र ब्याङ्कको सदस्य बनाइदिनुभयो वाणिज्य ब्याङ्कको भन्ने सुनिन्छ
1: होइन
2: नेपोटिजम फेभरिटिजमको विरोधमा आएको सरकारले यी विवादित कामहरू त उसले त गर्दै आएको छ नि त
1: हजुर हजुर
2: होइन त्यसैले मैले अहिले के देखेको छु भने सरकारलाई थाहा नै छैन जस्तो मलाई लाग्दैन यदि सरकार अनैतिक किसिमले यसरी बढ्ने हो र 182 सिट मेरो पक्षमा छ भनेर भनियो भने त हामीलाई यो निरङ्कुशता चाहियो होइन नि त त्यो लिगल पनि हुनु पर्यो त्यो कन्स्टिट्युसनल हुनु पर्यो त्यो मोरल पनि हुनु पर्यो नैतिक रूपमा त्यो काम ठहरिनै पर्छ होइन
1: तपाईँ
2: यस्ता ननसेन्सलाई मान्छे नपाएको जसरी अनैतिक मान्छेहरूलाई तपाईँले देशको प्रतिनिधित्व गर्न दिँदा त आज रासोपाको सरकार छ रासोपा एउटा दल न हो होइन भोलि अर्को दलले चुनाव जित्ला नि त हामी त मल्टिपार्टी डेमोक्रेसीमा छौँ नि त
1: हिजो
2: काङ्ग्रेस एमालेको माओवादीको त्यो आज रासोपा भयो भोलि अर्को आउला तर देश त सधैँ रहने चिज हो नि त
1: तपाईँ
2: हामी त सधैँ रहन्छौँ नि त हाम्रो आउँदो पुस्ता त रहन्छ नि त देशलाई कलङ्कित पार्ने किसिमको काम गर्न मिल्दैन नियुक्तिहरू दिँदाखेरि सरकार खरो उत्रिनै पर्छ यदि जानी जानिकन यस्ता नियुक्तिहरू सरकारले गर्छ भने भोपालजी म आग्रह गर्छु यो सरकार एक मिनट पनि टिक्नु हुँदैन यसले रिजाइन गर्नुपर्छ र आम नागरिक जो हामी यो सिभिल सोसाइटी भन्नुहोस् ब्युरोक्रेसी भन्नुहोस् सेना पुलिस हामी के भन्छौँ हामीले यो विषयमा अनैतिकताको आधारमा यदि सरकार चल्छ भने त्यस्तो सरकारलाई त तिमी सरकार चलाइराख यार हामी चुप लाएर बस्छौ तिमीले जस्ता जस्ता मान्छेलाई नियुक्ति दिए पनि फरक पर्दैन भन्न त अलिक सुहाएन होला नि त
1: यसको नियत चाहिँ ठाउँ ठाउँबाट बरालिन खोजेको देखिन्छ त्यसो भए
2: एकदमै त्यो देखियो भोपालजी अहिले यो पछिल्लो समय बढी प्रकट भएर आयो
1: खगेन्द्र सुनारको भनिएको यो प्रकरणमा चाहिँ तपाईँ के सोच्दै हुनुहुन्छ? यो चाहिँ के भएको? यो पनि दुइटै खेमाको विवादको एउटा प्रकट हो वा अरू केही हो?
2: होइन, खगेन्द्र सुनारको सम्बन्धमा चाहिँ मैले के देखेको छु भने उनको व्यवहार, उनको चरित्र र उनी जसरी जतिखेर जे गर्न पनि तयार हुने जुन अपर्चुनिस्ट बिहेभियर छ उनको, एउटा नार्सिसिस्ट टेन्डेन्सी देखेको छु मैले। यो नार्सिसिजम भन्छौ हामी एउटा यो पोलिटिकल साइकोलोजीमा, नार्सिसिस्टहरू चाहिँ उनको व्यवहार चाहिँ दुई किसिमको हुन्छ, पब्लिक कन्जम्सनको लागि एउटा व्यवहार हुन्छ र प्राइभेट लाइफ चाहिँ अर्कै हुन्छ नार्सिसिस्टहरूको। त्यो प्राइभेट लाइफ चाहिँ खपिसक्नु हुँदैन, सम्भवतः उनको परिवार पनि छ होला सम्भवतः खगेन्द्र सुनारको, होइन उनको पारिवारिक बा आमालाई उनले गर्ने टर्चर अथवा उनको श्रीमतीमाथि उनले गर्ने भायोलेसन, डोमेस्टिक भायोलेसन पनि हुनुपर्छ जस्तो मलाई लाग्छ। किनकि मैले उनको यसो हेर्दाखेरि उनी नार्सिसिस्ट हुन्, उनी सोसियोप्याथ हुन् र उनी अवस्था अनुसार जे पनि गर्न सक्ने मान्छे हुन् जस्तो मलाई लागेको छ। यो यसलाई सरकारले यस्तो किसिमको व्यवहारलाई त कुनै पनि हालतमा प्रश्रय गर्नु हुँदैन, नत्र भने त समाज त अराजक भइहाल्छ, अपराधीहरूको शासन भइहाल्छ नि नत्र।
1: तर सरकार त, तर पार्टीले आन्तरिक छानबिन गर्यो, सरकार जाहेरी पर्खेर बसेको छ।
2: जाहेरी बिना पनि सरकार एक्टिभ हुन सक्छ, नसक्ने होइन। तर सरकार अहिले खास गरिकन पुलिस प्रशासन हाम्रो होइन, पुलिस प्रशासन र उनको पुलिस प्रशासनको मूल नेतृत्वसँग उनको विवाद भएको हुनाले पुलिस केही पर्खेर पर्खर हेरेको तहमा हुन सक्छ। तर यो त यदि पुलिसले कारवाही गरेन, खगेन्द्र सुनवारलाई उन्मुक्ति दियो सांसद भएकै कारणले, म सांसद हुँ कसले के गर्न सक्छ, म त ठुलो महामानव हुँ भन्ठाने हो भने खगेन्द्र सुनवार जस्ता पहिलो सांसद होइन नि त। यस्ता सांसद यो देशमा धेरै बने, मन्त्रीहरू पनि धेरै बनेका छन् होइन। प्रधानमन्त्रीको हालत, मन्त्रीको हालत के हुँदो रहेछ उहाँहरूले आफैले देखाइसक्नु भएको छ। त्यसैले यो धेरै घमण्ड गर्नु पर्दैन। यदि सरकार, यदि पुलिसले यी माथि कारवाही गरेन भने त पुलिस पनि त मिले बतोमा जान्छ नि त,
1: अनि उखिन मौका पर्खिरहेछ त।
2: यो त सेटिङमा चल्लो नेपालको पुलिस पनि भन्ने कुरो त आउँछ नि त।
1: तर किन मौका पर्खिरहेछ पुलिसले?
2: होइन, गृहमन्त्री आज फर्किनुभयो जस्तो मलाई लाग्छ,
1: हिजै फर्किनुभयो
2: होइन
1: हजुर,
2: हिजो गृहमन्त्री यो ब्रिक्सको सम्मेलनमा जानु भएको थियो, सम्भवतः आफ्नो हाकिम
1: हजुर
2: लाइन मिनिस्टर नभएको अवस्थामा किन यो ठुलो एक्सन किन गर्ने भनेर हुन सक्छ। अब सत्तारूढ दलका सांसद भए उनी यस्तो अवस्थामा केही अप्ठ्यारो हुन सक्छ भनेर हुन सक्छ। अब गृहमन्त्री आइसक्नु भएको छ, सम्भवतः आइजेपी साहबले कुरा गर्नुहुनेछ र मलाई जहाँसम्म लाग्छ पुलिसले यो केस छोड्दैन, छोड्नु हुँदैन। यदि पुलिसले छोड्यो भने पुलिस र सत्तारूढ दलको सेटिङमा आपराधिक गतिविधिलाई प्रश्रय दिएको र संरक्षण दिएको नै ठहरिन्छ यो केसमा,
1: पक्का छ,
2: एकदमै एकदमै।
1: तर देशले कहाँ कहाँबाट बाटो बिराउन थाल्यो डाक्टर साहब, यो त कुनै चीज आए पनि यहाँ त डेगिलो नहुँदो रहेछ। हेर्नुहोस् देशमा जो आए पनि, आखिर हाम्रो देश त एउटा यो ट्रायल ट्रायलमा गएको जस्तो लाग्दो रहेछ, यो किन भइरहेछ?
2: नेपाली जनताको स्वभाव र चरित्र कस्तो छ भने यो चाहिँ इन्डिभिजुअल फ्रिडम खोज्ने समाज हो नेपाली समाज। हामीले कलेक्टिभ सोसियलिस्ट आइडियोलोजी लियौं, यो सोसियलिजम भन्ने चिज चाहिँ कलेक्टिभ ग्रुप ओनरसिपको सिद्धान्त हो, यो ग्रुपले गर्ने बिहेभियर हो। तर नेपाली समाज चाहिँ इन्डिभिजुअल फ्रिडम चाहने समाज हो, यो नेपाली समाज चाहिँ सम्पत्ति आर्जन गर्न चाहने, आफ्नो खुट्टामा उभिन चाहने समाज हो। हाम्रो 18 वर्ष 20 वर्ष पुगेको छोरालाई हामीले बिहा गरिदिन्छौँ, बिहा गरेपछि ल तिमी छुट्टिएर बस भनेर हामीले आइसोलेट गरिदिन्छौ नि त छोरालाई, अंश भएको अंश दिन्छौ, नभएदेखि ल तिमी फरक बस भनेर। यो हाम्रो सोसाइटी इन्डिभिजुअल सोसाइटी हो, हाम्रो सोसाइटी गरेर खाने सोसाइटी हो। तर हामीले के गर्यौँ भने गरेर खान पनि दिएनौ र इन्डिभिजुअल फ्रिडम पनि दिएनौ। यो जुन सिद्धान्त बोक्दै आयो रासोपाले, एमाले, काँग्रेसले, माओवादीले, जुन जुन सिद्धान्त साथीहरूले बोक्दै आउनुभयो राजनीतिक दलले, यो सिद्धान्तले नेपाली जनताको फ्रिडमलाई रेकग्नाइज गरिदिएन, लिबर्टीलाई रेकग्नाइज गरिदिएन। नेपाली जनताको कमाउने भोक जुन हो, जुन जुन भोक छ, म सम्पन्न हुन्छु, म कार चढ्छु, म बङ्गला बनाउँछु, मेरो परिवारलाई म राम्रोसँग घुमाउँछु, र यो जन्ममा एउटा जन्म मान्छेले पाएको हुन्छ, यो जन्ममा म दुःखबाट होइन आर्थिक अभावबाट मुक्ति हुन्छु भन्ने जुन नेपाली जनताको भित्र मनमा गढेको साइकोलोजी छ, त्यो साइकोलोजीलाई कहिल्यै नेपालको राजनीतिले बुझ्न सकेन। त्यसैले मैले के भनेको छु भने हिजो काँग्रेस, एमाले, माओवादी र आज रासोपाले नेपाली जनतालाई बुझेका छैन। यदि हामीले राजनीतिलाई नेपाली जनताको फिलिङलाई भावनालाई मनोविज्ञानलाई समाज विज्ञानलाई बुझ्न सकेनौ भने मेरो विचारमा यो सरकार पूर्ण रूपमा यो छ महिना सात महिना आठ महिना जाला त्यो सरकार जाँदैन जानु हुँदैन परिवर्तन हुनुपर्छ र नेपाली समाज क्रमशः एउटा पुँजीवादी धारमा एउटा व्यक्तिगत सत्ताको धारमा नेपाली समाज नगइकन नेपाली समाज स्टेबल नै हुँदैन। स्टेबिलिटीको लागि पनि नेपाली समाज क्रमशः उत्पादनमा जाने उद्योग धन्दा कल कारखाना खोल्ने र एउटा पुँजीवादी मुलुकको रूपमा नेपाललाई परिचय गराउने र व्यक्तिगत स्वतन्त्रता भएको मुलुक हो यो भनेर लिबर्टी ग्यारेन्टेड भएको मुलुक हो यो भनेर नभनिकन यो देशले स्थायित्व पाउँदैन। यस्ता परिवर्तन र त भइरहन्छन् र तपाईँले कहिले कहिले मान्छेहरूले प्रश्न गर्न सक्छन् रासोपा त फरक चिज हो नि त काङ्ग्रेस र कम्युनिस्ट जस्तो होइन नि भनेर भन्न सक्छन्। कालान्तरमा अब एक वर्ष यसले शासन चलाउन पायो भने रासोपा काङ्ग्रेस र कम्युनिस्ट भन्दा धेरै नै रिग्रेस शक्ति हो प्रतिगामी शक्ति हो षड्यन्त्रकारी शक्तिको रूपमा यो परिणत हुन्छ।
1: हस् डाक्टर साहब यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
2: धन्यवाद नमस्कार।
0: रेडियो पाउ घटना विषयको सशक्त संवाद
3: हजुरको रेडियो।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: जन सुरक्षित प्रभावकारी तथा गुणस्तरयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरुपयोग हुनबाट बचौं। प्रोप्राइटर जीवन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9854022347, सञ्जीवनी मेडिसिन सप्लायर्स, रामेछाप अस्पताल रोड, रामेछाप बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभ कामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ विभिन्न डिजाइनमा लेडिजको कपडा सिलाइन्छ। प्रोप्राइटर शर्मिला राय, शर्मिला लेडिज टेलर्स, रामेछाप माथिल्लो बजार, रामेछाप।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ किरानाका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयरका सामानहरू पनि पाइन्छ। लोकल बिस्कुट चायमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर प्रभुराम खड्का, सम्पर्क नम्बर 9864015510, एसके स्टोर एन्ड सप्लायर्स, रामेछाप तल्लो बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ मोमो चाउमिन थुक्पा पाउनुका साथै अर्डर अनुसारका विभिन्न खाजाहरू तयार गरिन्छ। प्रोप्राइटर जमुना मगर, सम्पर्क नम्बर 97 64 038 487, पवित्र खाजा घर, रामेछाप बीच बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ फ्लेक्स प्रिन्ट, कलर प्रिन्ट, नेम प्लेट, आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गरिन्छ। मोबाइल मर्मत गरिनुका साथै फोटो पनि खिचिन्छ। प्रोप्राइटर भगवती कुमारी मगर, सम्पर्क नम्बर 98 44 43 72 30, 98 61 49 87 17। प्रतीक्षा डिजिटल फोटो स्टुडियो, क्याम्पस दानी रोड, रामेछाप बजार, रामेछाप।
0: हार्दिक शुभकामना।
4: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ अल्मुनियम तथा यूपीबीसीको झ्याल ढोका पार्टिसनका सम्पूर्ण सामानहरू पाइनुका साथै विभिन्न कलरका सिसाहरू पनि पाइन्छ। प्रोप्राइटर मुकेश श्रेष्ठ, सम्पर्क नम्बर 98 44 00 00 16, एलाइट अल्मुनियम यूपीबीसी उद्योग मन्थली बजार, रामेछाप।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ स्वादिष्ट चटपटे पानीपुरी पाइनुका साथै पूजाका लागि जट्टा नरिवल र पिय पदार्थहरू पनि पाइन्छ। प्रोप्राइटर चन्द्रदेव राम, सम्पर्क नम्बर 98 44 38 98 53, 98 19 60 61 92। फेमस मुन्द्री चटपटे एन्ड पानीपुरी पसल, मन्थली बजार, रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ विभिन्न जात जातिको वेशभूषाहरू पाइनुका साथै तामाङ समुदायको शुभ कार्यका लागि आवश्यक पर्ने जुनसुकै सामानहरू पनि शपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर पूजा थापा, सम्पर्क नम्बर 98 40 00 87 71, आमाको बुटिक पसल, मन्थली बजार, रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ दूध, दही, मही, पनिर, चिया, कफी, घिउ, पुष्टकारीका साथै आइसक्रिम र बर्थडेका लागि केक पनि शपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर केशर पौडेल, सम्पर्क नम्बर 98 64 00 27 659, अमृत दुग्ध डेरी, भैंसेश्वर चोक, मन्थली, ग्रामीछाप।
5: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ घर बनाउन चाहिने झ्याल, ढोका, चौकोस, खापा, विद्यालय, कार्यालय, घरायसी तथा होटलका लागि आकर्षक फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै अर्डर अनुसार डिजाइनमा वारेन्टीका साथ फर्निचरको सामानहरू पनि तयार पारिन्छ। प्रोप्राइटर दीपक बजाचार्य, सम्पर्क नम्बर 9865-3323-9762-90-1290। विवेक फर्निचर एण्ड फर्निसिङ सेन्टर, मन्थली 1 खापारी रामेछाप।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: जनसुरक्षित, प्रभावकारी तथा गुणयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरुपयोग हुनबाट बचौं। प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9545-40305। दिलश्री मेडिकल हल, मन्थली देवकोटा चोक, रामेश्वर।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ सौन्दर्य सम्बन्धी मौरीको महबाट बनेको फेस वास, मोइस्चराइजर, सनस्क्रिन, बोसो रहित साबुन, सेम्पो र शारीरिक तन्दुरुस्ती दिने आयुर्वेदिक भिटामिन पाइन्छ। साथै यहाँ स्वादिष्ट खाना खाजा पाइनुको साथै मालपोत सम्बन्धी लेखा पढ़ीको काम पनि गरिन्छ। प्रोप्राइटर वर्ष बहादुर मगर, सम्पर्क नम्बर 9844044238, रामेछाप खाजागर, क्याम्पस गेट नजिकै रामेछाप बजार, रामेछाप। हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस रामेछाप नगर उद्योग वाणिज्य संघमा आबद्ध सम्पूर्ण उद्योगी तथा व्यवसायीहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष अमित कुमार तामाङ, रामेछाप नगर उद्योग वाणिज्य संघ परिवार, रामेछाप बजार, रामेछाप।
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न प्रकारको खाजा नास्ता पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक मगर, रमेश मगर, रेट्रो रेस्टुरेन्ट एन्ड बार, रामेछाप तल्लो बजार, रामेछाप।
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ अर्डर अनुसारका विभिन्न प्रकारका स्वादिष्ट खाना नास्ता पाइन्छ। बस्नको लागि राम्रो व्यवस्था हुनुको साथै सभा समारोह र गोष्ठी तथा तालिमका लागि हलको व्यवस्था पनि रहेको छ। प्रोप्राइटर नेत्र बहादुर श्रेष्ठ, सम्पर्क नम्बर 9863484390, काष्ठमण्डप होटल एन्ड गेस्ट हाउस, देवकोटा चोक, मन्थली बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ ढाकाको कपडा, सुतीको कपडा, अल्लो खाडीबाट बनेका सामानहरू पाइन्छ। विभिन्न जाति तथा सांस्कृतिक वेशभूषाहरू पनि पाइन्छ। साथै यससँग सम्बन्धित शिपमूलक तालिम पनि दिइन्छ। प्रोप्राइटर शेरबहादुर थापा मगर, सम्पर्क नम्बर 98 44 06 362 342, लाङ्गाली ह्यान्डिक्राफ्ट प्राली, मन्थली बजार, रामेछाप।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज
3: बताएका छन्। सामाजिक सञ्जालमा राखिएको एउटा पोस्टमा उनले पीड़ितका नजिकका नातेदारहरूले चाहेको खण्डमा भने त्यसलाई हेर्न सक्ने बताए। ती आफन्तहरू न्यायको साक्षी हुन लायक रहेको ट्रम्पले उल्लेख गरेका छन्। यसअघि 72 अवकाश प्राप्त अमेरिकी जेनरल एडमिरल सहितका उच्च अधिकारीहरूले सो मृत्युदण्डको प्रत्यक्ष प्रसारण योजना रद्द गर्न पेन्टागनलाई आग्रह गरेका थिए। हसनले टेक्सस स्थित फोर्ट हुड सैन्य अखडामा सन् 2009 13 निशस्त्र सैनिकको हत्या गरेका थिए। राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशले आक्रमण थाल्ने बताएको केही घण्टापछि युक्रेनले रूसको एउटा सर्वाधिक ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ। आइतबार राष्ट्रपति ट्रम्पले घोषणा गरेको ऊर्जा युद्ध विरामलाई सम्मान गर्न मस्को असफल भएको आरोप जेलेन्स्कीले लगाएका छन्। तर क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले युक्रेन र जेलेन्स्की शान्तिको प्रयासमा अघि बढ़न वा अमेरिकाको शान्ति प्रयासमा सक्रिय हुन अनिच्छुक रहेको आरोप लगाएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन्, यदि युक्रेनीहरूले रूसका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने रणनीति लिए भने त्यो साँच्चीकै उल्लेख्य हुनेछ। त्यसले तेल निर्यात गर्ने रूसको क्षमतामा क्षति पुर्याउनेछ। तेल रूसका लागि ठूलो आमदानीको स्रोत हो। युक्रेनीहरूले युद्धमा स्रोत जुटाउने रूसको प्रयासमा बाधा पुर्याउन खोज्नेछन्। ऊर्जा केन्द्रहरूमा हमला मार्फत रूस युक्रेनी नागरिकको जाडोसँग जुझ्ने क्षमतामा नै प्रहार गर्न चाहन्छ, बीबीसी संवाददाताको भनाई। युक्रेनी अधिकारीहरूले ड्रोनलाई निर्देशित गर्न र आकाशलाई सुरक्षित पार्न सेनाले प्रयोग गर्ने स्टार सील्ड भू उपग्रह प्रणाली पुनः सञ्चालनमा आएको र त्यसले काम गरिरहेको बताएका छन्। किएवले सो सैन्य प्रणालीको व्यवस्थापन गर्दै आएको अमेरिकी सरकारले त्यससँगको सम्पर्कलाई सीमित तुल्याइदिएको र युक्रेनी युद्ध मिशनहरूमा अवरोध तुल्याएको आरोप लगाएको थियो। युक्रेनी सेनाले सामान्य अवस्थामा रूसी हवाई हमलाबारे चेतावनी दिने अमेरिकी प्रणाली दुई रात निष्क्रिय बनेको पनि जनाएको छ। खाड़ी देशहरू र युरोपियन युनियन बीच अर्को हप्ता साउदी अरबमा हुने शिखर सम्मेलन स्थगित गरिएको छ। इरानको समर्थन पाएका हुथीहरूले यातायात हब र तेल प्रशोधन केन्द्रहरूमा आक्रमणहरू चर्काउँदा साउदी अरबको सुरक्षा अवस्था झनझन तनावपूर्ण बन्दै गएको छ। यमनस्थित साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताले हुथीहरूले रियादस्थित विमानस्थलमा 20 आक्रमण गरेको बताएका छन्। तनावका कारण फुटबल र टेनिसका कैयौं चर्चित म्याचहरू रद्द गरिएका छन्। र पाकिस्तानमा एउटा विद्यालयको छानो खस्दा कम्तीमा 32 विद्यार्थी र एकजना शिक्षकको ज्यान गएको छ। पिशावर स्थित अस्पतालका एकजना प्रवक्ताले अन्य 20 घाइते भएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
4: साझापखमा पुनः स्वागत छ। सरकारले राजमार्ग केन्द्रित भएर खाना खाने होटलहरूमा हालै बढ़ाएको अनुगमनका क्रममा करिब आधा जसोमा स्वच्छताको न्यूनतम मापदण्ड समेत पूरा भएको नपाइएको एक अधिकारीले बताएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैंमा देशभित्रका विभिन्न गन्तव्यमा मानिसहरूको आउजाउ निकै बढ़ेका बेला बढ़ाएको अनुगमनका क्रममा त्यस्तो अवस्था पाएको जनाएको हो। घटस्थापना यता काठमाडौँबाट मात्रै करिब 3 लाख जना बाहिरिएको प्रहरीले जनाएको छ। विभागले स्वच्छताको वर्गीकरण गर्ने क्रममा समेत निकै कम मात्र अति उत्तम र उत्तम जस्ता माथिल्ला श्रेणी पाएको बताएको छ। पछिल्लो अनुगमनबारे विभागका महानिर्देशक संजीव कुमार कर्णले बीबीसीसँग भने,
5: होटलहरूलाई खाद्य स्वच्छताको आधारमा वर्गीकरण गर्ने भन्ने हाम्रो निर्देशिका छ एउटा, त्यो बमोजिम स्तरीकरण गर्ने, तिनीहरूलाई स्टिकर प्रदान गर्ने भन्ने कार्यक्रम रहेको छ।
4: स्टिकरका वर्गीकरणले अब के जनाउँछ, के बुझ्ने त्यो स्टिकर पाएको होटेललाई?
5: स्वच्छताका 50 इन्डिकेटरहरू त्यहाँ रहेको छ। प्रत्येक इन्डिकेटरलाई 2-2 अङ्क दिने भन्ने छ। त्यो भनेको टोटल 100 अङ्क हुन्छ, 90 भन्दा बढी भयो भने अति उत्तम स्तरको ए ग्रेडको ग्रीन स्टिकर विथ 3 स्टार दिने गर्छौ हामी। 80 देखि 90 सम्म अङ्क प्राप्त गर्यो भने बी ग्रेडको ग्रीन स्टिकर विथ 2 स्टार भन्छौ, त्यो भनेको उत्तम स्तरको भयो। 65 देखि 80 अङ्कसम्म प्राप्त गरेका व्यवसायीहरूलाई सी ग्रेडको दिन्छौ, त्यो भनेको ग्रीन स्टिकर विथ 1 स्टार भन्छौ, सन्तोषजनक स्तर भन्छौ। र अर्को डी ग्रेड भन्छौ, त्यो भनेको सामान्य स्तर, जनमा 50 देखि 65 सम्म अङ्क प्राप्त गर्यो भने डी ग्रेडको दिन्छौ, त्यो पहेलो स्टिकर दिन्छौ। 50 भन्दा कम अङ्क प्राप्त गर्नेलाई कुनै पनि स्टिकर दिँदैनौ, उनीहरूलाई हामी सुझाव दिन्छौ तपाईँका यी कुराहरू पूरा गर्नुहोस् भन्छौ। रातो स्टिकर हुनुपर्ने हो, तर रातो स्टिकर अहिले दिँदैनौ हामी, किनभने देशभरि यो हामी सञ्चालन गर्न सकेका छैनौ। अहिले राजमार्गका मुख्य व्यापारिक केन्द्रमा सञ्चालन गरेकोले अहिले त्यसरी गरेका छ। अर्को चरणमा हामी चाहिँ रातो स्टिकर दिने पनि छ, फेल गर्ने छ।
6: वर्गीकरणकै रूपमा हेर्दाखेरि तपाईँहरूले आज गरेका र पछिल्ला केही सातामा गरेका हेर्दाखेरि पनि जुन सी र डी पाउने, सामान्य र सन्तोषजनक पाउने मात्रै धेरै देखिए, अति उत्तम उत्तम पाउने त एउटा दुईटा मात्रै देखिए, भनेपछि यसले त राजमार्ग आसपासमा खाना खाने ठाउँहरू त त्यति भरपर्दा छैनन् भन्ने पो देखायो नि त।
5: 50 नम्बरसम्मलाई फेलै भन्दैनौ हामी, त्यहाँको उपभोग योग्य छ नै भन्छौ, त्यो भन्दा कम भयो भने उनीहरूलाई तिनीहरूलाई सुधार गरेर कम्तीमा पनि 50 अङ्क ल्याउने योग्य बन भनेर अहिले सुझाव दिन्छौ हामी। र केही समयपछि यो देशभरिका सबै होटलले अनिवार्य रूपले स्ट्यान्डर्डाइज गराएर त्यो स्टिकर कुनै न कुनै स्टिकर भएको मात्र हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेका छौ।
6: भनेपछि तपाईँहरूले चाहिँ आफू धेरै निर्णायक रूपमा कदम चाल्ने भन्दा पनि उपभोक्ता स्वयं सचेत भएर स्टिकर हेरेर होटेलहरू छान्नु पर्यो भन्ने तपाईँहरूको खास अहिलेलाई तत्काललाई त्यो देखियो भन्न खोज्नु भएको?
5: अहिलेलाई हामीले उपभोक्ताले त्यो स्टिकर जहाँ जहाँ छ, यो चारवटै स्टिकर मध्ये कुनै स्टिकर छ भने त्यहाँ चाहिँ प्रवेश गर्नुहोस्, त्यहाँ उपभोग गर्नुहोस्, खानुहोस् भन्ने एउटा त्यो किसिमले अगाडि बढेको छ।
6: जस्तो राजमार्ग छेउछाउका जुन होटेलहरूमा जहाँ विकल्प उपभोक्तासँग कम हुन्छ, जुन सवारी धनीहरूले आफै लैजान्छन्, अब आजकै तपाईँहरूको अनुगमनकर्ताहरूले हेर्दाखेरि पनि त्यहाँ सरसफाइको कमी, बासी खाना, झिँगा भन्केका भन्ने जस्ता कुराहरू आइरहेको छ, यसलाई दीर्घकालीन रूपमा समाधान गर्नलाई चाहिँ अरू के सोचिया छ यो स्टिकर बाहेक?
5: हामीले टोली विभिन्न सबै राजमार्गहरूमा खटाएका छौँ, दादिङ, चितवन, यो रामनगर, यो लाइनमा भएका होटलहरूलाई विभागकै टोली खटाएर पनि गरिएको छ। हामीले 71 वटा जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 140 वटाले स्टिकर पाए, बाँकीले पाएका छैनन्। त्यो भनेको अलिकति उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ। अहिले उपभोक्ता अलिक सजग हुनु पर्यो,
6: जस्तो चाडपर्वका बेला मात्रै अलिकति अनुगमन तातिने, अरू बेला चाहिँ नहुने देखिन्छ भन्ने गुनासो हुने गर्छ नि।
5: अहिले अलिकति भीड बढी हुने र ठगिहालौँ न त यही अवसर छोप्ने व्यवसायीहरूले अवसर छोप्न खोज्छन्, त्यसलाई निरुत्साहित गर्नलाई अहिले गरेका छौँ। र यो निरन्तर हुन्छ, यो कहीँ फट्याइ गरेको देखियो भने खाद्य स्वच्छता गुणस्तर एन छ, उपभोक्ता संरक्षण एन छ, अनि एनहरू पनि छ, मापदण्ड कतिपय कुराहरू नगरेकाको सन्दर्भमा 50,000 सम्म जरिवाना गर्ने व्यवस्था छ भने, खाद्य पदार्थ न्यून गुणस्तर हो भने 6 महिनादेखि 3 वर्षसम्म सजाय गर्न सक्ने व्यवस्था गरेको छ भने, त्यही दूषित नै हो खाद्य वस्तु भने 5 वर्षसम्म सजाय र 5 लाख जरिमाना गर्न सक्ने व्यवस्था छ। होटल व्यवसायहरू बन्द गर्ने, उत्पादन रोका राख्ने, ती सबै कुराहरू छ।
6: उनी थिए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको श्री त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीमा जुम्लाका 63 जना मानिसहरू सम्पर्कविहीन रहेको विवरण छ। त्यसैले दशैंको माहौल भए पनि रसुवा नुवाकोटको त्यस विपत्तिले त्यहाँ भन्दा परेको पश्चिम नेपालका गाउँमा समेत बेचैनी छ भन्छन्
4: त्यहाँ शोकमा रहेको एउटा गाउँ पुगेकी हाम्रै साथी कृष्णमाया उपाध्याय।
7: पात्रराशी गाउँपालिकाका 49 जना युवाहरू रसुवाको 216 नम्बर ड्यामको सुरुमा काम गरिरहेको अवस्थामा गत भदौ 10 गते बाढ़ीले बेपत्ता बनाएपछि गाउँ नै शोकमा डुबेको छ। लामरे गाउँका मात्रै 15 जना युवा बाढ़ीमा बेपत्ता भए। आफ्ना 2 जना छोरा बाढ़ीमा गुमाएकी लामरे गाउँकी चन्द्र रूपा बुढा।
8: छोरा होइन जलजली आउने भए छल भा खाना खुवाएको पिएको होइन आफूले अझै पनि कहिले फोन गर्दा कि फोन गर्दा कि कहिले आउँछन् कि भन्ने आशै त हुन्छ त नदेखेको कुरो सोधेको भएर पिए त हुने अब रारी खाने टोके छोरो भए बच्चा क्यारी पढाउने कोही अकचा छन्।
7: रसुवामा कामको सिलसिलामा गएका लामरी गाउँकै डम्मर भण्डारी र अनिल भण्डारी दुवै बाबु छोरा बाढ़ीमा बेपत्ता भए। डम्मर भण्डारी कि छोरी रिता भण्डारी
9: काम गर्न गए त्यसै त्यसै हराए टनेल खोल्यो भन्ने आश थियो अब त के अब त गरे पनि नगरे पनि केही आशै छैन अब कहिले कहीँ फर्केर आउनुहुन्छ जस्तो लाग्छ।
7: छोरा बाढ़ीमा बेपत्ता भएपछि घरमा अहिले सन्नाटा छाएको बताउँछन् दल बहादुर बुढा।
10: एउटा छोरो त्यो त्यो पनि भूमियो जिउँदैछन् मेरो आश त छ आँखा नदिनसम्म त आशै छ देखि जिउने सोच बिहा भर्खरै ल्याएछ अहिले 2 महिना भयो ल्याएको बढी ल्याएर अब त्यो हुँदो
7: धन कमाउनुको लागि गएको छोरा बाढ़ीमा बेपत्ता भएपछि अझै पनि कतैबाट फर्केर आउँछ कि भन्ने आशा नमरेको बताउँछिन् लामरे गाउँकी 70 वर्षीय लाउरी बुढा।
8: बाबा त्यही पैसा लागि भयो अखले जिन गाउन बाटो हेर्नु लाग्दो छचेरी बाटो हेर्दा बाबा आउँछन् कि हुता भुले त केले पढाउने केले लेखाउने।
7: कतिपयको विवाह दर्ता नभएको हुनाले छोराछोरीको जन्म दर्ता समेत नहुँदा राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्न कठिन भइरहेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई।
11: कतिपय नाबालक अवस्थामा विवाह गरेका श्रीमान चाहिँ अहिलेको दुर्घटना परेर सम्पर्कविहीन हुनु भएको नजिकको हकवाला श्रीमती हुन सक्छ तर श्रीमतीको विवाह दर्ता बन्दैन यो अवस्थामा के कसरी चाहिँ उहाँहरूले रकम प्राप्त गर्नुहुन्छ त भन्ने कुरा मैले गृह मन्त्रालयमा समन्वय गरि पनि सकेको छु।
7: धन कमाएर परिवारका आवश्यकता पूरा गर्नको लागि रसुवामा गएका जुम्लाको पातरासी गाउँपालिकाका 49 गुठीचोर गाउँपालिकाका 9 चन्दनाथ नगरपालिकाका 4 र सिजा गाउँपालिकाका 1 जना गरेर जुम्लाका 63 जना मानिसहरू रसुवाको बाढ़ीमा बेपत्ता भएका छन्। कृष्णमाया उपाध्याय बीबीसी पातरासी 4 लामरी जुम्ला।
4: अब एउटा अन्तर्राष्ट्रिय विषय। रूसले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा युक्रेनले आक्रमण गरेको बताएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको अनुरोधमा स्थगन गरिएका त्यस्ता हमलाहरू पुनः शुरू गरिएको बताएको केही घण्टामै उक्त हमला भएको हो। रूसले ऊर्जा युद्ध विराम उल्लंघन गरेको जवाफमा त्यस्तो हमला गरिएको कियेभको भनाई छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फडिन्द्र दाहालबाट।
12: युक्रेनका राष्ट्रपतिले आफूले 3 दिनसम्म हमला रोक्दा रूसले युक्रेनको ऊर्जा पूर्वाधारहरूमाथि आक्रमणहरू गरिरहेको बताएका थिए। अब त्यो सकियो उनले द फाइनेन्सियल टाइम्ससँग भने। जेलेन्स्कीले कियेभलाई आक्रमणहरू पूर्ण रूपमा अन्त्य गर्न दवाब दिनका लागि रूसी हमलाबारेका गुप्तचर सूचना आदान प्रदानबाट अमेरिका पछि हटेको पनि बताए। त्यसअघि रूसबाट डिजेल खरिद गर्ने साझेदारी अमेरिकाले गरेको थियो। जेलेन्स्कीले युक्रेनी सेनाले प्रयोग गरेका स्टार लिंक भू उपग्रह प्रणालीलाई पनि योजनाबद्ध रूपमा सीमित तुल्याइएको बताए। क्रेमलिनले मस्कोको दक्षिणमा रहेको एउटा रिफाइनरीमा कियेभले बिहिबार सबेरै ठूलो स्तरको हमलाको प्रयास गरेको बताएको छ। रूसी रक्षा मन्त्रालयका अनुसार 4 क्षेप्यास्त्र र दर्जनौ ड्रोनहरूलाई निस्तेज बनाइएको थियो र त्यसक्रममा खसेका अवशेषहरूले रियाजान स्थित एउटा केन्द्रमा आगलागी गराएको थियो। जेलेन्स्कीले चाहिँ हालैका दिनमा दर्जनौ युक्रेनी शहरमा रूसी हमला भएको उल्लेख गरेका छन्।
4: हवस् त्यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

2083 को शुभकामना सहित सिन्धुलीको गुलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।

0: गायक गायिकाहरू रामहरि भण्डारी, सानु केसी, रीता गुरुङ, लक्ष्मी दर्नाल र रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।
1: को संगीत अशोक सापकोटाको शब्द रामहरि भण्डारीको युट्युब च्यानल मार्फत सार्वजनिक भइसकेको छ। यो वर्षको दशैंको सुमधुर लोक भाका बडा दशैंको शुभकामना।

0: फाइनली नेपाल पुग्यौं हामी.
1: That Nepal smells different.
0: It's home.
2: Wow.
0: बुवा डोगे
2: भाग्य मानी भाइ बाबा
0: घरको रङ नयाँ हो र
2: तिमी यही हुँदा गरेको
0: 12 वर्ष एकदम नयाँ जस्तै छ. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ. बर्जर वेदरकोट लङलाई यसको फियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ. बर्जर पेन्ट रङ रहिरहन्छ.
3: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ. पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ.
4: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ.
3: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ.
4: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप.

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्याम्पस प्रमुख प्रदीप कुमार श्रेष्ठ एवं गौरीशंकर बहुमुखी क्याम्पस परिवार, रामेछाप बजार, रामेछाप।
3: Xiaomi One Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi One Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
4: Xiaomi किन्दा उपहार एभ्रीडे for my Thailand holiday।
5: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
6: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौं।
5: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भञ्जाङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
6: थप जानकारीका लागि वडाध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49, वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234, वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6496-05 र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-95-77-71।
7: आँखामा चोट लाग्यो अब के गर्ने?
8: चोट लागेमा आँखा मिच्नु हुँदैन, आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्, बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागे दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
7: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
8: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
7: अनि साना बालबालिकाहरूलाई?
8: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
7: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ। लभ यो आज से व्यवसाय, विश्व दृष्टि दिवस 2083।
9: सामुदायिक आँखा केन्द्र मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
2: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते उमाकुण्ड गाउँपालिका 4 स्थित च्यादलु उमाकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले उमाकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
2: उज्यालो नेपाल पार्टी रामेछाप।

0: हार्दिक शुभ कामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रधान अध्यापक नीलकण्ठ पुरी एवं गौरीशंकर माध्यमिक विद्यालय परिवार, रामेछाप बजार, रामेछाप।
3: तन्ने पैसा कमाइएला भनेर 100/36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन्नी, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
3: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: यहाँ टायर मर्मत, वासिङ, गाडी मर्मत गरिन्छ। यदि बाटोमा गाडी बिग्रेमा पनि सोही ठाउँमा गएर मर्मत गरिने रहेको छ। गाडीको पार्ट पुर्जा खरिद गरी बिक्री वितरण पनि गरिन्छ। बोलेरो गाडी भाडामा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर आशिष साए, सम्पर्क नम्बर 9844441390, 9845404546। अनिल साही, 9768769529। मन्थली वासिङ सेन्टर, भैँसेश्वर रनजोर पुल नजिकै।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: यहाँ सबै ब्रान्डका डेस्कटप कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, सिसी क्यामेरा, प्रोजेक्टर, डिजिटल हाजिरी मेसिन पाइनु का साथै यूपीएस बिक्री तथा जडान गरिन्छ। प्रोप्राइटर निरोज सापकोटा, सम्पर्क नम्बर 9845404821, लुम्बुर आईटी सोलुसन प्राली, मन्थली बजार, रामेछाप।
10: यो दशैंको शुभ कामना।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: यहाँ मोबाइल मर्मत गरिनुका साथै मोबाइलको कभरहरू पनि पाइन्छ। जुनसुकै मोबाइलहरू 1 घण्टामै मर्मत गरिन्छ। आइफोन मोबाइल पनि मर्मत गरिन्छ। यहाँ मोबाइल सम्बन्धी ओरिजिनल सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर पासङ तामाङ, सम्पर्क नम्बर 9869076778, 9763383838। पासङ मोबाइल मर्मत केन्द्र, देवकोटा चोक, मन्थली, रामेछाप।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: यहाँ सबै खाले खाद्यान्न तथा तरकारीको बिउ बिजन विषादी फर्टिलाइजर प्लास्टिक टनेल पोखरी नेट जालीहरू गमला क्रेट स्प्रे मिसिन मिनी टेलर कम्बाइन्ड मिल थ्रेसर लगायत सम्पूर्ण हाती औजार पाइनुका साथै प्राविधिक सेवा माटो जाँच सेवा तथा व्यावसायिक खेती सम्बन्धी उचित सल्लाह पनि लिन सक्नुहुनेछ। प्रोप्राइटर शर्मिला बस्नेत, सम्पर्क नम्बर 9860514414, रामेछाप कृषि सामग्री सप्लायर्स मन्थली नगरपालिका 1 तामाकोशी अस्पताल अगाडि रामेछाप।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: यहाँ गुणस्तरीय डिजेल तथा पेट्रोल पाइन्छ। प्रोप्राइटर केशव घिमिरे, सम्पर्क नम्बर 9851139968, लक्ष्मी आयल स्टोर भैसेश्वर 1 मन्थली रामेछाप।
10: यो दशैंको शुभ कामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस सहकारीका शेयर सदस्य, बचतकर्ता, सहकारी कर्मी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष उमेश विक्रम थापा एवं जुनेरी बचतकर्ता ऋण सहकारी संस्था लिमिटेड परिवार रामेछाप बजार रामेछाप।
10: यो दशैंको शुभ कामना।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ दशैं विशेष पूजाको सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। पूजाका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू पाइनुको साथै दुबोको माला पनि बनाइन्छ। शुभ विवाहका लागि गाडी सजाउनु परेमा पनि हामीलाई सम्झाउनुहोस्। प्रोप्राइटर रामेश्वर शाह, सम्पर्क नम्बर 9840705529, मा जानकी फेन्सी पसल एन्ड पान पसल मन्थली बजार रामेछाप। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: यहाँ विभिन्न ब्रान्डका मोटरसाइकल पार्ट्स तथा अटोका स्पेयर पार्ट्स होलसेल मूल्यमा पाइनुका साथै मर्मत पनि गरिन्छ। महेश थोकर, सम्पर्क नम्बर 9869052640, 9944477434, मञ्जुश्री अटोमोबाइल्स फर्म मन्थली नगरपालिका 1 खाँदबारी रामेछाप।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समूह परिवार रामेछाप बजार रामेछाप।
10: यो दशैंको शुभ कामना।
9: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: यहाँ इडी गाडी चार्ज गर्नुका साथै जुनसुकै ठाउँमा जानको लागि गाडी भाडामा चाहिएमा पनि सम्झन सक्नुहुनेछ। हामी 24 घण्टा सेवा दिइरहेका छौ। प्रोपाइटर राज लामा जेठा दाई, सम्पर्क नम्बर 9861023772, 9540404353, मन्थली पावर इभी चार्ज स्टेशन, मन्थली बजार, रामी छाप।
13: सब परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
14: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
15: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
14: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
16: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
17: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
18: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: मेघा आचार्य र दिपेन रहमाल दिपेनको संयुक्त दशैं विशेष प्रस्तुति आमा बाटो हेर्दै होलिन्। यस गीतमा शब्द रचना धनराज योगी, दिपेन रहमाल दिपेन, रमेश थमा गायक,
1: संगीत रहेको छ सुरेश शाही, दिपेन्द्र हमाल दिपित र सन्ध्या आचार्यको, सुर रहेको छ सुरेश शाहीको।

पीआरबीटी 01600312050 पीआरबीटी 06053806।

0: हजुर को रेडियो 102.1 मेगा
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछापमा बजाजको मोटरसाइकल मरमतमा विशेष छूटको व्यवस्था छ। मौकाको फाइदा उठाउनुहोला। लेबर चार्जमा 50% छूट, इन्जिन आयलमा 10% छूट, स्पियर पार्टमा 10% छूट, टायरमा पनि 10% छूट र पिङ स्टिकर स्पियर पार्टमा 12% सम्म छूटको व्यवस्था छ। पुरानो मोटरसाइकल लिएर आउनुहोस्, नयाँ बनाएर लैजानुहोस्। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0848590530 बजाज सँगै यात्रा सुरक्षित यात्रा।
2: यो दशैंको शुभ कामना,
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा मेरो घर परिवार आफन्तजन इष्ट मित्र छर छिमेकी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। कृष्ण सुनवार, ठेगाना रामेछाप, हाल काठमाडौँ।

जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकडुहुरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

गीत संगीतको दुनियाँमा फरक स्वाद माया प्रेम र सम्बन्धलाई जोड्दै रामिसाका लोक गायक राम बस्नेतको सुमधुर लोक भाका माथि होइन।

0: रचनामा जेनी सेन्चुरीको निर्देशन तथा सरिता थापा मकरको नृत्य निर्देशनमा सुमधुर लोकभाका माथि होइन
1: राम बस्नेत अफिसियल युट्युब च्यानल मार्फत सर्वत्र बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र आफ्ना प्रियजनसँग सेयर गर्नुहोस्। सल्लाह सुझावको लागि गायक राम बस्नेत, सम्पर्क नम्बर 9844440316।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844440104। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ लेडिज तथा जेन्ट्सका लागि आवश्यक पर्ने बालकदेखि वृद्धसम्मको कपडा, जुत्ता चप्पल, स्कूल ब्याग, साडी, कुर्ता पिस, लेङ्गा लगायतका विभिन्न कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर सरिता थापा मगर, सम्पर्क नम्बर 9866 41 97 74। सफलता फेन्सी पसल मन्थली बजार रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कपाल तथा दाढी काटिनुका साथै आधुनिक मेसिनबाट फेस वास, हाइलाइट, मसाज गरिन्छ। यो रामेछाप जिल्लाकै पुरानो हेयर कटिङ सेन्टर हो। प्रोप्राइटर सञ्जय कुमार ठाकुर, सम्पर्क नम्बर 9806901 97। शिव हेयर कटिङ सेन्टर मन्थली बजार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न प्रकारका आकर्षक तथा स्वादिष्ट केकहरू होलसेल मूल्यमा पाइनुका साथै पिजाका लागि पिजा बेस, बर्गरको लागि बर्गर बन पनि पाइन्छ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर राम बस्नेत, सम्पर्क नम्बर 9845042316, 9844404316, सुनापति फुड प्रोडक्ट मन्थली एयरपोर्ट नजिकै र नयाँ शाखा मन्थली देवकोटा चोकमै रहेको छ।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ मोमो, चाउमिन, लस्सी, मिठाईहरू पाइनुका साथै डेरीमा उत्पादित सम्पूर्ण सामानहरू पाइन्छ। अर्डर अनुसार बर्थडे केक पनि बनाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर यादव पौडेल, सम्पर्क नम्बर 9854040162, रामेछाप मिठाई भण्डार एन्ड भोजनालय, मन्थली बजार रामेछाप।
4: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रिन्सिपल रमेश फुयाल एवं लिटिल स्टार इङ्ग्लिस स्कुल मन्थली रामेछाप।
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ अर्डर अनुसारको विभिन्न प्रकारका स्वादिष्ट खाना, नास्ता, आरामदायी सहज बाथरूम कोठाहरूको साथै सभा समारोह, गोष्ठी तथा तालिम हलको पनि व्यवस्था रहेको छ। प्रोपाइटर कृष्ण श्रेष्ठ। सम्पर्क नम्बर 9849068619। एसएस भोजनालय एन्ड लज, मन्थली बजार, रामेछाप। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ अत्याधुनिक जापानिज कम्प्युटर प्रविधिबाट आँखा जाँच गरी तुरन्तै पावरवाला चस्मा तयार गरिन्छ। साथै विभिन्न ब्रान्डका सनग्लासहरू पनि पाइन्छ। प्रोप्राइटर सन्तोष मैनाली। सम्पर्क नम्बर 9854043530। साकुरा चस्मा पसल, जिल्ला समुने समितिको गेट अगाडि, मन्थली बजार, रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द राउत, प्रधान अध्यापक रामबहादुर घिसिङ एवं श्री महाकाली आधारभूत विद्यालय परिवार, रामेछाप नगरपालिका साथ मुडाजोर, रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: जनसुरक्षित, प्रभावकारी तथा गुणयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरूपयोग हुनबाट बचौं। प्रोप्राइटर विक्रम श्रेष्ठ। सम्पर्क नम्बर 9849944043। सञ्जीवनी ड्रग हाउस, मन्थली बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना।
4: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न ब्रान्डका अटो तथा मोटरसाइकल, स्कुटरहरू ग्यारेन्टीका साथ मर्मत गरिन्छ। यदि बाटोमा सवारी साधन बिग्रिएमा सोही ठाउँमा गएर मर्मत गरिने व्यवस्था पनि रहेको छ। अटो तथा मोटरसाइकल, स्कुटरका पार्ट्स पुर्जाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर मुना आलम। सम्पर्क नम्बर 9869635055। युनिक अटो सप, मन्थली, खातबारी, रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रोताज महता। तपाईँले यो समाचार हजुरको रेडियो 102.8 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौट प्रक्रिया अघि बढ़ाउने उद्देश्यले नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुल्ला गरेको छ। नगरपालिकाको विकासका लागि अरूको प्रतीक्षा गर्नुभन्दा आफै मैदानमा उत्रिएर काम गर्ने इच्छाशक्ति आवश्यक रहेको उल्लेख गर्दै क्लबले नगरको रूपान्तरणका लागि सक्रिय हुन चाहने व्यक्तिहरूलाई अवसर प्रदान गर्ने लक्ष्य राखेको छ। पार्टीको स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौट रूपरेखा अन्तर्गत शुरू गरिएको यस प्रक्रिया मार्फत देशभरका 276 नगरपालिकामा प्रमुख मेयर 276 जना, उपप्रमुख उपमेयर 276 जना, वडाध्यक्ष 3119 जना, वडा सदस्य 12476 जनाको लागि उम्मेद्वार छनौट गरिने जनाएको छ। नेपाल स्वास्थ्य व्यवसाय महासंघका अध्यक्ष कैलाश खड्का सहित 4 जना व्यवसायीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ। सीआईबीले खड्का सहित रविन्द्र केसी, प्रवीण तिवारी र राम फुकार तिवारीलाई काठमाडौँ र ललितपुरबाट पक्राउ गरेको, मलेसिया रोजगारीमा जाने कामदारसँग धेरै पैसा लिएर सिन्डिकेट चलाएको आरोपमा सीआईबीले उनीहरूमाथि अनुसन्धान गरिरहेको थियो। पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराध कसुरमा थप छानबिन र अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। मुख्य चाड़ दशैं र तिहारमा चिनीको अभाव हुन नदिन आवश्यक मौजात व्यवस्थापन गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ। कम्पनीसँग अहिले झण्डै 22,000 क्विन्टल चिनी मौजात रहेको र आवश्यकता अनुसार थप आयात गर्ने तयारी भइरहेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताउनु भएको छ। सरकारले उपलब्ध गराएको 25,000 क्विन्टल चिनी मध्ये 10,000 क्विन्टल आइसकेको र बाँकी 15,000 क्विन्टल आवश्यकता अनुसार ल्याउने विषयमा तयारी भइरहेको उहाँले बताउनु भएको छ। नेपाल रेड क्रस सोसाइटीले रसुवा र भोटेको क्षेत्रमा बाढ़ीबाट प्रभावित परिवारका लागि 1,000 अस्थायी आवास र 1,000 स्थायी घर निर्माण गर्ने भएको छ। नेपाल रेड क्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशाल कुमार भण्डारीका अनुसार आवास निर्माणका लागि पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको भवन विभागसँग सम्झौता भएको छ। सम्झौता अनुसार घर गुमाएका झण्डै 5,000 जनालाई भाडा सहायता उपलब्ध गराउने सहमति पनि भएको छ। काठमाडौँको सत्तुङ्गलमा मालवाहक ट्रक घरभित्र पस्दा 3 पसलले एउटा विद्युतीय स्कूटरमा क्षति पुगेको छ। बागमती प्रदेश 03001095 नम्बरको मालवाहक ट्रक बिहिबार साँझ करिब 9:15 को समयमा घरभित्र पस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा 3 पसल र बागमती प्रदेश 02055/91/82 नम्बरको विद्युतीय स्कूटरमा क्षति पुगेको छ। घटनामा मानवीय क्षति नभए पनि 1 सामान्य घाइते भएको प्रहरीले जनाएको छ। चालू आर्थिक वर्षको 2 महिना साउन र भदौमा 4,36,36 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ। विभिन्न मुलुकमा काम गर्न गएका श्रमिकहरूले साउन र भदौ महिनामा यति रेमिट्यान्स भित्रिएको हो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष रेमिट्यान्स अप्रभाव 23.9% बढ़ेको छ। चालू आर्थिक वर्ष 2083/84 को पहिलो 2 महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ उल्लेखनीय वृद्धि देखिएको छ। निर्यातमा उच्च वृद्धि भए पनि आयातको परिमाण निकै ठूलो हुँदा व्यापार घाटा 26% बढ़ेर 3,24,93 करोड़ पुगेको छ। नेपाल राष्ट्र ब्याङ्कले बिहिबार सार्वजनिक गरेको 2 महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा 8.6% मात्र बढ़ेको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपदपछिको पुनरुत्थान र जलवायु तानशील पुनर्निर्माणमा सघाउन एसियाली विकास ब्याङ्क एडीबीलाई आग्रह गर्नुभएको छ। थाइल्याण्डमा एडीबी अध्यक्ष मासातो कान्दासँगको भेटवार्तामा अर्थमन्त्री वाग्लेले
विपत्पछिको पुनरुत्थान जलवायु उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। दशैं तिहार लगायत चाडपर्वका समयमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै रामेछापको मन्थलीमा आयोजित रक्तदान कार्यक्रममा 16 जनाले रक्तदान गरेका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछाप र रामेछाप जेसिजको संयुक्त आयोजनामा बिहिबार जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोगमा आयोजित कार्यक्रमको प्रमुख अतिथिता मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, नेपाल रेड क्रस सोसाइटी सबका मन्त्री दुर्गबहादुर श्रेष्ठ लगायतको उपस्थिति थियो। रक्तदान गर्नेमा पत्रकार, जेसिस कर्मी तथा अन्य व्यक्तिहरूको रहेका थिए। नेपाली सेनाद्वारा संचालित राष्ट्रिय सेवा दल एनसीसीको वार्षिक सामूहिक क्याम्पमा रामेछापको पटना देवी माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। रामेछाप नगरपालिका साथ भालुखोपी स्थित उक्त विद्यालयले 19 विद्यालयका विद्यार्थी सहभागी क्याम्पमा उत्कृष्ट नतिजा निकाल्दै जिल्लाको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेको हो। सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका फरार प्रतिवादी बाबु थापा पक्राउ परेका छन्। जेएनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका उनलाई प्रहरीले बुधबार राति सर्ला स्थित घरबाट पक्राउ गरेको हो। ओखलडुङ्गाको मानेभञ्जा गाउँपालिका 5 सिद्धिचरण लोकमार्ग स्थित किबी डाँडामा सुमो र मोटरसाइकल एक आपसमा ठोकिँदा एकजना घाइते भएका छन्। काठमाडौँबाट ओखलडुङ्गातर्फ जाँदै गरेको ना 1664 नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको प्र 01070001 प 993 नम्बरको मोटरसाइकल ठोकिँदा दुर्घटना भएको हो। तिब्बती भाषा पढाउनका लागि कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतको देहरादून लैजाँदै गरिएका 25 जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायक प्रेक्षक टेक बहादुर राउतले 10 वर्ष मुनिका 25 बालबालिकालाई भारतीय सीमा सुरक्षा बल एसएसपीले नेपाल फर्काएको जानकारी दिनुभएको छ। गुल्मीमा भाउजूको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ। अनुसन्धानका लागि उनका 76 वर्षीय बुबालाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मालिका गाउँपालिका 2 खोला खर्कका 46 वर्षीय बलबहादुर खत्री रहेका छन्। प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी उनले कुटपिट गर्दा घाइते भएकी 42 वर्षीय लीला खत्रीको उपचारका क्रममा मृत्यु भएको। गम्भीर घाइते लीलालाई उपचारका लागि पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रवास लगिएको थियो। बुधबार बिहान करिब 11 बजे छोरा हीरा बहादुर खत्रीले उनलाई अस्पतालबाट घर लगेका थिए। घटनाबारे शंका लागेपछि प्रहरीले लीलालाई कुल्मी जिल्ला अस्पताल तमगाँसमा स्वास्थ्य परीक्षणका लागि पुर्याएको थियो। चिकित्सकले बुधबार दिउँसो 2 बजे उनलाई मृत घोषणा गरेका थिए। प्रहरीले घटनाको अनुसन्धानका लागि बलबहादुरका 76 वर्षीय बुबा भक्त बहादुर खत्रीलाई पनि पक्राउ गरेको छ। आयोजक दीप शिखा बोइज युनाइटेड क्लबले 4 रामेछापको फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बिहिबार भएको प्रतिस्पर्धात्मक फाइनलमा न्यू स्टार कुनौरीलाई 1-0 गोलले पराजित गर्दै दीप शिखाले नगद 3,33,333 रूपियाँ मेडल र प्रमाणपत्र प्राप्त गरेको। उपविजेता न्यू स्टार कुनौरीले नगद 1,51,111 रूपियाँ मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा दीप शिखाका सबिन खड्का उत्कृष्ट खेलाड़ी, न्यू स्टारका सुदर्शन श्रेष्ठ उत्कृष्ट डिफेण्डर, रिभर साइडका सुदीप मगर सर्वाधिक गोलकर्ता, दीप शिखाका रेम्बो चौधरी उत्कृष्ट गोलरक्षक र दिपेश कार्की उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरूले जनै 5,000 रूपियाँ सिल मेडल र प्रमाणपत्र प्राप्त गरी असोज 26 गतेदेखि मन्थलीमा शुरू भएको प्रतियोगितामा 10 टोली सहभागी थिए। हवस् त, राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

Hazırkı avaz, hazırkı saat, yuhu, hazırkı radio, XCD, taplayık, megahertz, namaskar. Hazırkı radio, XCD, taplayık, megahertz, gü, ratrikalın prastiti, karikram, SMS, duhuriko, farkamara, honu vayga, bastinu vayga, tapaytaman, tamama, daraniya, strutamanaruma. Ratrikalın loksangitka, vivad, anusayt, hardik, svagat, gana sahanchu, ma karikram prastita, tapayke, dukha, sukha, ko, soyatri. मटेको ढकढकी श्रोता स्नेह आज पनि उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पललाई अझ विशेष बनाउनको लागि आशा छ सुनेर साथी चाहिँ हुनुहुन्छ भन्ने आशा मैले लिएको छु. हजुरको रेडियो 102.1 मेगाहर्जको फ्रिक्वेन्सी मोडुलेसन अनि साथसाथै तामाको एफएम 95 मेगाहर्जको फ्रिक्वेन्सी मोडुलेसनबाट पनि सुन्दै हुनुहुन्छ भने अनलाइनका माध्यम भनेको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको न्युज डट कम सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुनेर साथी चाहिँ हुनुहुन्छ भन्ने आशा छ. सुनेर साथी नलाई पनि भन्न चाहन्छु. कार्यक्रमलाई सेयर गरेर साथी नलाई पनि भन्न चाहन्छु. रातको समयमा तपाईँलाई कसैको याद आइराखेको छ होला, कोहीलाई सम्झिराख्नु भएको छ होला, होइन सम्झिराख्नु भएको छ भने हामीलाई भन्नुहोस् न, हामी उहाँसम्म तपाईँको म्यासेज पुर्याउने कोसिस गर्छौँ. उहाँसम्म तपाईँको त्यो मायारूपी म्यासेजहरूलाई पुर्याएर उहाँको मनलाई पनि खुसी बनाउने कोसिस गर्छन्. मेसेज पठाउनुहोस् भन्न चाहे. नाइट ड्युटी गर्दै हामीलाई सुन्दै हुनुहुन्छ होला, खाना खाँदै हुनुहुन्छ होला, खाना बनाउँदै हुनुहुन्छ होला, पढ्दै हुनुहुन्छ होला, जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिनुहुन्छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु. बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, यति बेला घर सिँगारिँदैछन् होला, लिपपत्त गर्दै हुनुहुन्छ होला, रातो माटो कमेरो माटोले अथवा कलर लगाउँदै हुनुहुन्छ होला, अथवा लगाउनु पर्ने छैन होला, काठमाडौँबाट अथवा विदेशबाट होइन आफन्तजनहरू यति बेला बिस्तारै बिस्तारै घर आउँदै हुनुहुन्छ होला. रमाइलो माहौल छ होला यति बेला, दसैँ त भित्रिसक्यो यो वर्षको पनि होइन, रमाइलो भइराखेको छ होला. यो माहौल अझ रमाइलो बनाउन छेउमा रेडियो राखेर हामीलाई सुन्दै पनि हुनुहुन्छ होला, अलिकति भोल्युम ठुलो पारेर सुन्नुहोस् ल पनि हुन चाहन्छु. त्यस्तै गरेर यति बेला हजुरको रेडियो सर्च गर्नुहोस् नेपालीमा. तपाईँले सामाजिक सञ्जाल फेसबुकमा त्यहाँ तपाईँले भेटाउन सक्नुहुन्छ कार्यक्रम एसएमएस दोहोरीको अडियो लाइभ, त्यसमा मेसेजहरू पठाउन सक्नुहुन्छ. अर्को कुरा भनेको टिकटक लाइभमा पनि छ होइन, त्यसमा पनि तपाईँले म्यासेजहरू पठाउन सक्नुहुन्छ, भाषण गर्ने कोसिसमा गर्छु पनि भन्न चाहे. धेरै कुराकानी नगरौँ पनि भन्न चाहे होइन. यति बेला कार्यक्रमको सुरुवात गर्छु, त्यसपछि तपाईँले पठाउनु भएका माया रूपी म्यासेजहरू वाचन गर्नको लागि उपस्थित हुनेछु पनि भन्न चाहे. यति बेला चाहिँ तपाईँको माझमा राख्न चाहन्छु भन पर्दैछु बल्कि गीत, त्यसपछि आउँछ रेडियो सुन्दै गर्नलाई.

यदि तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु आवाजमा म श्रीराजमा छु भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। रातको समय छ 10:26 गइसकेको छ। भर्खरै सुन्नुभयो दशैंको अवसरमा घर फर्किन नपाएका परदेशी नेपालीहरूको भावना र परिवारको पर्खालाई समेटिएको यो भावनात्मक दशैं गीत होइन भना परदेशी आवाज रहेको थियो अञ्जिता विश्वकर्माको अनि शब्द संयुक्त बीबी छेत्रीको रहेको थियो। यदि तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ तपाईँले त्यस्तै गरेर कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ भन्ने मलाई चाहे। यो चाडपर्व भनेको विशेष गरी दसैँ तिहार तथा छठ भनेको त अब परिवारका सदस्यहरू एकत्र हुने सुख दुःख साट्ने र आपस होइन आपस माया सद्भाव एवं खुसी बाँड्ने उत्सवको समय हो कि यति बेला हाम्रा नेपाली चाडपर्वहरू केवल परम्परा वा धर्मसँग मात्र जोडिएका छैनन्। यिनीहरू त हाम्रा सामाजिक एकता सांस्कृतिक धरोहर र जीवनलाई ऊर्जा दिने मुख्य स्रोत पनि हुन् कि मैले सधैँ भन्ने गरेको छु। चाडपर्वले टाढिएका सम्बन्धलाई पनि नजिक बनाउने गर्छ कि अब दसैँ आयो यति बेला विदेशमा जानुभएका कामको सिलसिलामा बाहिर रहनुभएका वर्षौंदेखि भेट्न नपाउनुभएका आफन्तजनहरू यति बेला घर आउनु भएको छ होला होइन आउने कोसिस गर्दै हुनुहुन्छ होला विदा मिलाउने कोसिस गर्दै हुनुहुन्छ होला होइन भेट्नको लागि कुराकानी गर्नको लागि यो चाडबाड मात्र हो जस्तो लाग्छ। चाहे त्यो तिज होस् चाहे दसैँ तिहार छठ होस् यसले सम्बन्धलाई अझ मजबुत बनाउने गर्छ होइन। वर्षभरिको काम पढाइ रोजगारीको सिलसिलाबाट होइन सिलसिलामा टाढा पुगेका आफन्तहरू चाडपर्वकै बहानामा घर फर्किन्छन् कि सायद तपाईँको घरमा पनि आइसक्नु होला दाजुभाइ बाबुआ होइन बुबाआमा अङ्कल आन्टी होइन अथवा आउँदै हुनुहुन्छ होला। वर्षौंदेखि नभेटिएका बाल्यकालका साथीभाइहरू यति बेला गाउँ घर फर्किसक्यो होला। दाई भाइ र दिदी बहिनीहरू एउटै आँगनमा भेला हुँदाको खुसी शब्दमा वर्णन गर्न सकिँदैन कि यो पल होइन रमाइलो हुँदैछ होला रमाइलो छ चाडबाड होइन ठिक छ। धेरै विदेशमा हुनुहुने पनि विदा मिलाउँदै आउँदै हुनुहुन्छ यति बेला होइन र आउँदै हुनुहुन्छ होला आउने कोसिस गर्दै हुनुहुन्छ होला कस भनौँ न कुनै कुनैको विधा मिलेको छैन होला ठिक छ। प्राय जसो अब दसैँमा त मानिसजनको हातबाट रातो टिका र जमरा लगाउँदै लिने आशिषले पनि मनमा एउटा अलग्गै शान्ति र आत्मबल प्रदान गर्छ यहाँहरूलाई थाहा नै छ होइन बाबामा हजुरबाहरूले दिने त्यो आशिष होइन पिङ लिङ्गे पिङ अनि अर्को कुन कुन हुन्छ रोटे पिङ होइन त्यसपछि भेटघाट रमाइलो कुराकानी यस्तै हो सानालाई माया ठुलालाई सम्मान गर्ने हाम्रो यो मौलिक परम्पराले पनि सम्बन्धहरूलाई अझ प्रगाढ र कसिलो बनाउँछ जस्तो पनि लाग्छ ठिक छ। त्यतातिर नजाउँ धेरै कुराकानी गरे जस्तो लाग्छ म्यासेजहरू वाचन गर्न चाहन्छु यति बेला सामाजिक सञ्जाल फेसबुकमा म्यासेजहरू प्राप्त भएका छन् फेसबुक मार्फत भन्दा पनि केही म्यासेजहरू छन् टिकटकमा होइन सानो हुनुहुन्छ एफएममा पनि है दाइ भन्नुहुन्छ लाइभ सँगै एफएममा पनि ओके हजुर हो मनिताजी स्वागत छ हजुरलाई पनि होइन त्यस्तो गरेर यति बेला हुनुहुन्छ नमस्कार दाइ म पनि सुन्दैछु हेर्दैछु रामेश्व दी देउरालीबाट मनिता थापा मगर सञ्जना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद जेनु बान्तो हुनुहुन्छ गुड इभिनिङ हजुर सञ्जना सबैमा भन्दैनुहुन्छ हेर्दै हुनुहुन्छ त्यस्तै गरेर नमस्कार म पनि काठमाडौँबाट हे भन्नुहुन्छ आशिका मगरजी हुनुहुन्छ सञ्जना सबैमा हे हेर्दैछु भन्नुहुन्छ त्यस्तै गरेर
काठमाडौँबाट आयुषा पनि हुनुहुन्छ सिमले होइन मन्थली पुरानो गाउँ सिमले घर भइहाल्छ काठमाडौँमा छु हेर्दैछु सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर मेसेजहरू पठाउन सक्नुहुन्छ हजुरहरूले हेर्दै हुनुहुन्छ भने टिकटक मार्फत पनि होइन टिकटकमा प्राप्त मेसेजहरू पनि वाचन गर्नेछु गरिरहेको छु यति बेला हुनुहुन्छ सामाजिक सञ्जाल फेसबुकमा मेसेज पठाउनु भएको छ शान्ति विषय हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्न चाहे बाबुराम मगर हुनुहुन्छ यति बेला कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ खलडुङ्गा पोकाली घर भई हाल चाहिँ साउदी अरेबियाको रियादबाट कार्यक्रम मजाले सुन्दैछु घर परिवार साथीभाइ सबैमा सम्झना साथै आउँदै गरेको बडा दशैंको पनि शुभकामना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु राई सफल आयोस् हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि होइन रोएको मन हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर राई सफल आयोस् हुनुहुन्छ है आज भन्थ्यो आमा नेपालमा त होइन पैसाको खाँचो छ नेपालमा पैसाकै खाँचो छ नि यहाँ महँगो बढेको बढेछ होइन सरकारले म यो गर्छु त्यो गर्छु भनेर भनिरहेका छन् ग्यास पाएको छैन हाकार भनेर न्युज आएको आएछ त्यस्तै गरेर अर्को कुरा भनेको अब यति बेला महँगी छ हौ महँगी महँगी यति महँगी यति महँगी खै विपत्ति यस्तै छ होइन नेपालमा त पैसाको खाँचो छ परदेशमा पैसाको बोर्ड छ कालो बादल निलो आकाश बोल भन्नुहोस् न राई सफल आयुषजी है टक्क लगाएर मलाई बोल भनिदिनुहोस् त तपाईँले एउटा टुक्कै हान्नुभयो जस्तो छ मलाई होइन बोल भनिदिनु भयो भने सजिलो हुन्छ हो राख्न है राई सफल आयुषजी सुन्नुहुन्छ भने मलाई बोल भन्नुहोस् गीतको बोल मैले गीत चाहिँ सुनेको छु म कन्फ्युज भयो अहिले अब म सर्च गर्न चाहिँ बोल भन्नुभयो भने म राख्ने कोसिस गर्छु भन्ने भन्न चाहे त्यस्तै गरेर त्यति बेला हेर्दै हुनुहुन्छ मलाई मनोज सुन्दास मान्छे बिन्दासले पनि हेर्दैछ है भन्नुहुन्छ सिन्धुलीको झाँगाझुली रातमाटा बजारबाट सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै निर्मला लामा हुनुहुन्छ कार्यक्रम हेर्दैछु है सुन्दैछु सिन्धुली घर भई हाल काठमाडौँबाट निर्मला लामा हो परदेशी मान्छे डबिन तामाङ मिस्यु भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर होइन यति बेला होइन रविना सिद्धेलजी हुनुहुन्छ हेलो दाइ नमस्ते म पनि कार्यक्रम हेर्दैछु है काठमाडौँबाट रविना हो भन्नुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु रविनाजी हेर्दै हुनुहुन्छ पहिलोचोटि हो रविनाजीसँग कुराकानी भन्दा पनि म्यासेज उहाँको म्यासेज मैले पहिलोचोटि देखेँ जस्तो लाग्छ ओके त्यति बेला कोही कसैको याद आइराखेको छ कि छैन हुन त आइराखेको छ होला भन्दै हुनुहुन्छ होला खाना खायो भनेर भन्दै हुनुहुन्छ होला होइन त्यस्तै गरेर अर्को कुरा भनेको सन्चै छ यस्तो यस्तो कुराहरू हुनसक्छ आजकल मैले माया प्रेमका कुराकानी गर्न छोडिदिइसकेको छु सो त्यो भएर खासै आउन पनि आउँदैन तर यसो कुरा निकालिहालौँ न त भनेको होइन ठिक छ चाडबाड आउँदैछ माया प्रेमको कुराकानी के गर्नु र होइन यति बेला म गीततर्फ लाग्न चाहन्छु अर्को त्यसपछि म्यासेजहरू वाचन गर्न चाहन्छु म यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु दसैँ तिहार समुद्र पारी बोलको गीत रहेको छ त्यसमा आवाज दिनुभएको छ पहिला सुरुमा के हुन्छ भन्दा ड्राइभर दाई मन पर्यो मलाई लै जाउन काठमाडौँ घुम्नलाई हाहा मैले माउस चलेन कि होइन मुसो नचलेपछि के गरौँ जस्तो भयो अनि धोद्रो आवाजले गीत गाउन भनौँ होइन के गर्नु कहिलेकाहीँ टेक्नोलोजीहरू पनि टेक्नोलोजी त टेक्नोलोजी हो होइन अरूले काम गर्नुपर्ने काम आफूले त्यसले नगरिदिएपछि आफूले पनि गर्नुपर्ने हुन्छ कि होइन जस्तै सिमसिमे पानीमा झन्ले बेमान गर्छ कि चिन्तागानीमा त्यस्तै ठिक छ कार्यक्रम एसएमएस दोहोरी सुन्दै हुनुहुन्छ आवाज नमस्ते राजमा छ मलाई यो
राति भएपछि किन सताउँछ मराले है फेसबुक अथवा यो टेक्नोलोजी कहिले काम मिस्टर चल्दैन राति राति भेट्यो नआउँदानी लुकी लुकी ए दसैँको गीत पुकाउनु पर्ने होइन दसैँ आउँदैछ यो दसैँमा म घर आइन सम्झनालाई पठाउन केही पाइन रुमालाई छिन गाउँघरको मायालाई सोध्याछ भन्दिन होइन यस्तो आवाजमा के गीत सुन्यो भने राख्न कोसिस गर्दैछु ओके यति बेला गमेश दुलाल अनि शारदा रसाइलीको सुमधुर आवाजमा रहेको गीत तपाईँको माझमा यति बेलाको समयमा

जाफर क्या है? ठीक छ, पहिले कहाँ यस्तै हुन्छ, के चल्दैन कहिले कहिले, के चल्दैन कहिले, के हुन्छ खाचा खाचा खाचाक हुन्छ। ओके ल, ठिक छ, बिचमा रोकियो, माफी माग्न चाहन्छु त्यसको लागि चाहिँ, अलिकति समस्या दिन्छ हेर्नुहोस् न, होइन ठिक छ, यो केही समयको लागि हो यो समस्या पनि, त्यसपछि हजुरहरू ननस्टप रूपमा गीतहरू सुन्न सक्नुहुन्छ जस्तो लागिरहेको छ मलाई, अथवा कोही हुनुहुन्छ। ओके, त्यतिर नजाउँ, कार्यक्रम एसएमएस दोहोरी अनिहार भइराखेको छ, आवाजमा म श्रीराजमा छु, केही समय तपाईँको माझमा रहने कोसिस गर्नेछु ल, 10:42 भइसकेको छ, केही समय मात्र रहन्छु म, माया गर्नुहोस् न हौ केही समयको लागि, होइन र त्यसपछि त हजुरहरू कोही अगाडि म पर्छु र पर्दैन होला हो, त्यसपछि त हजुरहरू कता म कता, केही समय 10:43 भइसक्यो यति भन्दा भन्दै, होइन चल्

Yaratkı semeyme. Ezekesme. Oké, gondol. Lögdöri kakaritlame, papgit átmikit kávna parás. Zindai vini ki, Krishna Rai Bindaji aztán. Sa, ki várna, érnösne? Sanne cizna sali vási, avna git kávna, na. Oké. Ma kéi messzezer szat kapna bázan garni kosszis garszö, eh? A kártya messze messze hörjön jár, vagy rákik össze. Kasszik, hogy jádáj rákik össze, nem? És szomcsita. Én nem alá dekta. Ki a helyen, ki a vág vala? Ki a unapani hatsa, ki a unapani hatsa, ki a unapani hatsa, bolnapani csahek össze, tehát a bolni is a szabdapani csajna. Csaste maja parika mencse, ki a pakkar vartkar. Májma parcha ni. Akkora garna pani mancha. Akkora pani yaudainu aile yasthi bhaga cha. Aya karikram ko samayavadi cha. Chalaunu pani parne cha. Message haru vachan garnu parne parne cha. Git pani rakhnu parne cha. Tara. Ma message haru TikTok live marfat prapta message. Aaja ta arkai dekhya cha ta bhannuhuncha Queen. ओके अब र म ह्यान्डसम देखेको छु होला है टिकटक लाइभ मार्फत प्राप्त म्यासेजहरू वाचन गर्छु मलाई अब यो मुसोले धोका दियो जस्तो लाग्यो कि नाच्नु पऱ्यो यहीँ बसेर म तपाईँहरू हेर्नुहुन्छ भने अब सुन्नेलाई गाह्रो पर्छ रातको समय होइन त्यही भइसकेपछि ठिक छ त्यतिर पनि नजाउँ मुसा अरे मुसो छ त मैले हातमा चलाइरहेको छ यो मुसोले गर्दाखेरि मलाई हेर्नुहोस् मैले चाहेको चिजहरू रातको समय भएन ओके ओके ल भयो है कहिले काहीँ हुन्छ कि आफसे आफै बिचमा रोकिदिन्छ त्यसपछि अक्क न भक्का भुवन रावत जे हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ दाङ घोराई 19 सैगाको मान्छे हाल भारतबाट भुवन रावत हो यति बेला कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण रेडियो प्रेमी मनहरूमा मिठो सम्झना छ घर आँगनमा आउँदै गरेको विजया दशमी तथा शुभ दीपावलीको सम्पूर्णमा शुभकामना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मनसा है अहिले चले कि मुसो बेला बेलामा मात्र चल्छ हो यस्तो है त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ भनेर भन्न त मन थियो तर के गर्नु यो तिमीसँग यस्तो आवाजमा कसरी गीत सुन्नुहुन्छ मोटी सानुहुन्छ नाम्से हल्दाई भन्नुहुन्छ नाम्से भाल नमस्कार स्वागत छ ओके त्यस्तै गरेर ओके नाइस भोइस भन्नुहुन्छ गुरास गुरास हुनुहुन्छ म पनि कार्यक्रम सुन्दैछु हाई नमस्ते सरजी भन्नुहुन्छ नमस्कार आवाज मिठो छ भने यसरी नफुर्काउनुहोस् न गुरास जब तपाईँले मलाई फुर्काउनुहुन्छ नि म नाकको टुप्पा होइन त्यो भन्छ नि अब यो नाक बढ्न थाल्छ त्यसपछि होइन यसै त लामो नाक त्यहाँबाट अति लामो हुनसक्छ अब गीत गाउन मन लाग्न सक्छ होइन तपाईँहरू मन नपर्न सक्छ सागर गिरी हुनुहुन्छ इट्स मि सागर गिरी अल द वे फ्रम अर्जुन धारा झापाबाट सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु गीता राणा मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछु रामछाप घर भइहाल जापानबाट भन्नुहुन्छ सम्झना सबैमा मिठो सम्झना छ है भन्नुहुन्छ जापानतिर हुनुहुन्छ ओके उहाँलाई पनि विशेष रूपमा धन्यवाद यो म्यासेजको लागि प्रकाश केसनजुदाई कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु कुमारी युङथुङ लावती हुनुहुन्छ पाँचथरबाट कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु है होइन त्यस्तै गरेर अर्जुन आखा हुनुहुन्छ कार्यक्रम सुन्दैछ है शङ्खा सभा धर्मनिर्दी तामाङबाट भन्नुहुन्छ मिडिया प्रेमी रायानिसा त्यस्तै गरेर रोस जिमे हलफल रोशनी त्यस्तै अञ्जिता माला ठाकुरी छेत्री अलिसा बान्तव राई अर्जुन जिमे ललित जिमे अगुल्टे माइला जगल्टे कान्छा लगायत सबैमा सम्झना दसैँको शुभकामना भन्नुहुन्छ प्रकाश किसी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ नमस्ते खनखन भयो कार्यक्रम कति बेला कारागारमा आउँछ भनेर रुममा बसेर सुनिराखेको छु भन्नुहुन्छ प्रकाशजी कारागारमा होइन होला हौ कार्यक्रम कति बेला आउँछ भनेर सुन्दै होइन बसिराख्नु भएको थियो होला ओके ठिक छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु उहाँलाई पनि लेख्नमा कहिलेकाहीँ तल माथि हुनसक्छ त्यसको लागि ठिकै छ
तर कहिले शब्दले पनि ऊ गर्छ है, के गर्छ ऊ गर्छ भन्नेले पनि ऊ गर्छ नि, थाहा छ नि फेरि, केही न केही त भनेको हो, तर ऊ गर्छ भनेपछि के गर्छ के गर्छ भन्ने हुन्छ। त्यही भएर यो मैले जे भनिरहेको छु नि त्यसले अर्थ जनाउँदैन। त्यस्तै गरेर कहिलेकाहीँ शब्दहरू तपाईँले लेख्दै जाँदाखेरि एउटा लेख्न खोज्दा अर्को अनर्थ हुन सक्छ अथवा अर्को जान सक्छ, त्यो एका पुर्याउनुपर्छ है। कल्पना साम्पाङ हुनुहुन्छ, भोजपुर घरमै हाल्छ, काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ, मिस यु लभ यु मा मञ्जुरा त्रिपाठी साम्पाङ बाबा बिना साम्पाङ होइन मनिषा बान्तवा रञ्जित राई चिनी नचिनी माया गर्ने घृणा गर्ने सबैमा सम्झना छ भन्नुहुन्छ। अर्चना अनमोल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि। विनोद थापा अर्पण राजु नवीन सुदीप छेत्री त्यस्तै गरेर राजु होइन मंगोलियन रोज लामा पुनम सुनवार लभाए लभली किरात लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। अर्चना अनमोल इलाम घर भयो अहिले चाहिँ बोहराइनबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। विनोद बरुवाल हेर्दै हुनुहुन्छ, सालुबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। कृष्ण बिन्दास राई हाँस्दै हुनुहुन्छ, हाइट नाम पनि के भन्नुहुन्छ विनिता छेत्री दिनुजी, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मान्छे बिन्दासजीले पनि हेर्दै हुनुहुन्छ, त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ शिला अधिकारीजी पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा छ भन्नुहुन्छ। त्यस्तै गरेर यो रातको समयमा मेसेज पठाउनु भएको छ ओके दोलखाबाट विनिता छेत्री दिनुले हेर्दै हुनुहुन्छ, मेरो तारिफ हुँदो रहेछ यता लाली लगाएको सर हजुरले भन्नुहुन्छ, निर्मला लामा बबाल भन्दैनन्छ, नवराजजीले खाना खानुभयो सर भन्नुहुन्छ, खानुभयो हजुरको भयो कि नै ओके। यतातिर नजर एकछिनमा गीत राख्छु एउटा छोटो मिठामा, त्यसपछि बाँकी रहेका म्यासेजहरू भाषण गर्नको लागि उपस्थित हुन्छ, यति बेलाको सम्बन्धमा तपाईँको माझमा राख्न चाहन्छु। यसपालि त दसैँ तिहार बोलिरहेको छ, ठिक छ गीत राख्छु

Sälytös eti härsungai männiö. Kika syö? En. Oho, jotakin missä et sä? Jota se mä äämäläikän sivuäri vannikin tieti vielä jäädä ja tyksä. Tieto tiropun nazav. Karikram SMS duoriaan järvai rääkikö sä? Dosai, espäli dosai eti härsungai männiö. Volki tapaiko määsmä rääkisäkikö syö rääkikö sä? यस्तै हो चटपटी कुराकानी अब चटपटी भन्ने बित्तिकैखेरि मुख रसाइसक्यो होला कतिलाई यस्तै खालका कुराहरू गर्ने गर्छु म कहिले काहीँ होइन अब खासै कुरा गर्न आउँदैन के गफ हान्ने भन्ने गफ हान्न पनि आउँदैन अब गफ कुरा गर्नलाई पनि गफ हान्नु पर्ने रहेछ के कुरा कहाँबाट सुरु गर्ने भन्ने कुरा अब जहाँबाट पनि कुरै आउने रहेछ कुरा गर्न नआएपछि गाह्रो हेर्नुहोस् न कुरा गर्न नआए भने कहाँ कहाँ गाह्रो पार्दो रहेछ धेरै कुरामा गाह्रो पार्दो रहेछ होइन एक्जाम दिने बेलामा लङ एन्सरको 10 मार्क्सको 6 मार्क्सको र 10 मार्क्सको हुन्छ तर होइन ल पाना भर्नु भनेर लेख्यो भने सर्ट अब एउटा दुईवटा तिन चार लाइन लेखेपछि सकियो अब त्यहाँनिर कसरी पाना भर्नु होइन अब कतै गएर भाषण दिने ठाउँमा पनि ल अलिकति ठिक छ नि त पाँच मिनट जति कुरा गरौँ न त भाषण दिउन भने पनि छैन दुई 60 सेकेन्ड बोलेपछि कुरा सकिसक्यो अब सकियो त्यहाँ पनि कार्यक्रम चलाउँदै जाउँ न त भनेको यतातिर आइसकेपछि अब एउटा दुईवटा कुराहरू राखिसकेपछि अब कुरै छैन के राख्नु यसो केटीलाई गफ हानु न त भन्यो भने पनि एउटा केटो एउटा यस्तो हाई हेल्लो भनेपछि कुरा सकियो धेरै बेफाइदा रहेछ भाइ यति धेरै बेफाइदा कि कुरा गर्न नजान्ने पनि गाह्रो रहेछ त्यही भएर यो कहाँ पाउँछ कसरी कुन चाहिँ मान्छे हुनुहुन्छ कतातिरका मान्छेहरूले होइन कसले मलाई ट्युसन दिनुहुन्छ यो गफ हान्नलाको लागि होइन मलाई सम्पर्क गर्नुहोला नम्बर 98 ए नम्बर त छोड्नै मिलेन क्यारे छ छैन छैन भन्न थालेको थियो त्यतातिर नजाऊ फेरि धेरै जिस्किने पनि हुन्न माया भनेको केवल शब्द मात्र होइन भन्दो रहेछन् कि यो त दुई हातमा बिचको मौन सम्वाद हो भनिदिन्छ अरे हो त त्यो थाहा जब शब्दहरू सकिन्छन् त्यहीँबाट मायाको वास्तविक भाषा सुरु हुन्छ भन्छन् अब के थाहा माया कति बेला सकिन्छ कति बेला सुरु हुन्छ त्यो थाहा नै छैन गफमा हान्न नआएर अहिले यस्तो भइरहेको छ स्वच्छ मायाले मानिसलाई बदल्न खोज्दैन रे उसलाई ऊ जस्तो छ त्यस्तै रूपमा अप्नाउँछ अरे तपाईँलाई पनि त्यस्तै रूपमा अप्नाएर मायाले बदल्न खोजेन र भनेको तिमी यस्तो हुनुपर्छ है तिमी उस्तो हुनुपर्छ है भन्ने त भयो होला नि होइन सम्बन्धहरू ठुला उपहारले होइन साना साना हेरचाह र सम्मानले टिक्छन् भन्छन् खै हो कि होइन यतातिर पनि नजाउँ यो सम्बन्ध यो माया प्रेम खै कति कुरा गर्नु भाइ म्यासेजतर्फ लाग्न चाहन्छु मलाई म्यासेज वाचन गर्न चाहन्छु लभ यु अल भन्दैन द्रज चुप्पा चाहिँ छुट्याउनु भएछ तामाङ प्रमिलाले है ठिकै छ मैले चुप्पा भने त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ खै त म्यासेज वाचन गरौँ भनेको रातको समयमा आफ्नो माया गर्ने मान्छेले रातको समयमा चुप्पा लभ यु भन्दाखेरि पनि छुट्टै आनन्द हुन्छ होला है माया पर्न माया भर्खर मायामा पर्नुभएका जोडीहरूलाई थाहा हुन सक्छ यो कुरा चाहिँ होइन यस्ता कुरा कहाँबाट आउँछ मलाई पनि यति बेला ठिक छ किराती माया अनिलले पनि कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ यति बेला नमस्ते हजुर म पनि सुन्दैछु भन्नुहुन्छ ऋतु किराती भन्नुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ तेम्लिङमा शेर्पा हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ रामेछाप जिल्लाको सुन्दर बस्ती उमाकुण्ड दुई बान्ती भण्डार हाल काठमाडौँको हिमालयन एक रेस्टुरेन्टबाट भन्नुहुन्छ ह्याप्पी दसैँ सबैमा भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद भान्तुबाजी हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ राजेश कुलुङ हुनुहुन्छ कार्यक्रम सुन्दैछु भोजपुर घर भई हाल साउदी अरेबियाबाट भन्नुहुन्छ राज घलेमगर राई सफल आयुष किता लिम्बू रामकुमार लिम्बू शमशेर लिम्बू गगन तिरथुमे रमला सामपाङ अनि किराती अर्पण कुलुङ सानुमाया शेर्पा सिम्पल सरिना गुरुङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ तरङ्ग बनाउन तपाईँका ती पाइलाहरू स्वदेश अनि विदेशका पाटाहरूमा खुसीका फूलहरू सधैँ फुलिरहन् हजुरकै जीवनका बाटाहरूमा विजया दशमीको टिका र जमराले हजुरहरूको जीवनमा सुख शान्ति समृद्धि र दीर्घायु ल्याओस् दशैं भनेको आफ्नो मान्छे सम्झिने टिका थाप्ने आशीर्वाद लिने र माफ गर्ने चाड हो
टाढा भएका आफन्त नजिक आउन् र नजिक भएका झन् नजिक हुन्। देवी दुर्गाले तपाई र तपाईका सपरिवारको रक्षा गरून्। विजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। प्रवासी देवेन किशोर अन्जान भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पक्कै पनि प्रकाश केसीले पनि हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। राजन कार्कीको आउँदिन दसैँमा भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। ओके, मैले भेट्यो भने चाहिँ राख्छु है, म राख्छु नै भन्दिनँ, भेटेसम्म राख्ने हो, हेर्नुहोस् अब नभेटेसम्म त राख्दै राख्दैन। ओके, हुनु पर्यो हामीसँग पनि है। ओके, राइसफल आयुष हुनुहुन्छ, मिस्यु मुटु, प्रेम तामाङ, निकेश्वर लिम्बु, गोपाल भाइ, सुरेन्द्र श्रेष्ठ, राज तामाङ, राजकुमार गुरुङ, राज बुढा थोकी, निरुता चामिङ राई, रमला साम्पाङ राई, सरिता राई, मिडिया प्रेमी राई, अनिसा भान्तुवा, सोफिया राई, सुस्मिता नागछिरिङ, सानुमाया शेर्पा, त्यस्तै गरेर पुष्पाञ्जली राई, सिम्पल सरिना, अनु शेर्पा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ श्रीधर पौडेल हुनुहुन्छ, इन्डियाबाट सुन्दैछु भन्नुहुन्छ, नेपाल घर अर्को खाँची हो भन्नुहुन्छ, सबैमा सम्झना भन्नुहुन्छ। अधिकारी युवराज हुनुहुन्छ, दादा नमस्ते हजुर, एफएम सुनिरहेको छु ल, घर रामेछाप जिल्ला मन्थली नगरपालिका 12 हाल श्रियाबाट भन्नुहुन्छ, सुनिरहेको छु, मेरो घरमा रहनुहुने बुबा प्रेमबहादुर अधिकारी र होइन प्रेमबहादुर अधिकारी र मम्मी प्रेम कुमारी अधिकारी, बुबा प्रेम बहादुर अधिकारी, मम्मी प्रेम कुमारी अधिकारी, अह नाम पनि एउटै एउटै जस्तो रहेछ। ओके, अनि जीवन साथी सीता अधिकारी, छोरा आयुष अधिकारी, अनुष अधिकारी र काका घनश्याम अधिकारी र दुर्गा बहादुर अधिकारी लगायत काकी भाइ बहिनी फुलासी बिस्लीमा रहनुहुने ससुरा बुबा रामबहादुर खड्का, मम्मी जुना खड्का र मलाई युवराज अधिकारी भनेर चिन्नुहुने आफन्तहरूलाई दशैं शुभकामना सन्देश सुनाइदिनु भन्दै दाईलाई पनि धेरै धेरै सम्झना भन्दै छुटिन्छ है भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु मिठो सम्झनाको लागि। त्यस्तै गरेर सुना कन्दङ्गा हुनुहुन्छ, शुभारो नमस्कार, शुभरात्रि छ आरजु श्री राज महसर हजुर, सोझो मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ, रातको बेला होइन एक झलक ह्यान्डसम्म मान्छे हेर्न आएँ है, तर म अघि सुतिसकेको थिएँ, अहिले बिउजेपछि यस्तो फेसबुक हेरेको कार्यक्रम आउँछ भन्ने थाहा थियो र हत्तपत्त हेरेर कमेन्ट गरेँ है भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद, तपाईँको मिठो आवाजमा रमाउने मान्छे म भन्नुहुन्छ, खुसी लाग्यो है, माया गर्नुहुन्छ, खुसी लाग्छ। शुभरात्रि छ प्यारीहरू, अप्सरा खड्का, सबिना कन्दङमा, अञ्जिता ठक्री, अप्सरा बस्नेत, सुनिता भण्डारी, श्रीराज महते, अमुजर देवान देवान, टिकराम घिमिरे, प्रेम खड्का, टिकराम सुनवार, घायल बिरमान, हिम्मत खड्के, त्यस्तै गरेर समीर सहयोगी, विनिता दाहाल, विश्वजित जिमे, कल्पना साम्पाङ, कमल मुटु पौडेल, सृजला सापकोटा, तारा श्रेष्ठ, केशव सेन्चुरी अनि विनिता गिरी, हिराबहादुर लगायत, वसन्त श्रेष्ठ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। 11:03 गइसकेछ, आज कति साँढो समयको। निर्मला तामाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ, सुन्दरी घर भइहाल, काठमाडौँबाट निर्मला लामा हो भन्नुहुन्छ, दसैँ तिहार आइसक्यो भने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, मैले अर्कै गीत ठिक पारेँ त निर्मला, सरी ल, अहिले आएर म्यासेज देख्यो, ओके सरी। अनि परदेशको लागि भन्नुहुन्छ, मेरो परदेशीको लागि धेरै धेरै सम्झना, मेरो परदेशी मायालु भन्दै हुनुहुन्छ, मैले नाम चाहिँ खुलाउन चाहिनँ है, ठिक छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, मराएको पनि अनुमति लिनु पर्यो नि फेरि मैले नाम खुलाउनलाई होइन, त्यो भएर हो। ओके, त्यतिर नजाउँ, ठिक छ, माया प्रेम भएर चलिरहेको छ है। त्यस्तै गरेर यति बेला हेर्दै पनि हुनुहुन्छ, मलाई लगभग कार्यक्रमको समय बजिसकिसकेको छ, त्यो म्यासेज छ भने म वाचन गरिहाल्छु, होइन भने बिदा माग्नुपर्छ। ओके, यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु, हेरेर साथ दिनुहुने मित्रहरूलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला, नम्बर 0044 40 26 26 रहेको छ भने सामाजिक सञ्जाल फेसबुकमा पनि तपाईँले सम्झना छान्न सक्नुहुन्छ, सुझावहरू छान्न सक्नुहुन्छ। मनोज सुन्दास हुनुहुन्छ, हामीलाई त कसैले हेर्दैन श्री सर, के गर्ने यस्तै हेर्नुहोस्, आजकलका मरिहरूलाई कस्ता कस्ता भन्दाखेरिमा यसो सरी त्यतिर नजाउँ, टाइम अभाव भइसकेको छ, व्रत बोल्नु पनि भएन रातको समयमा।
होइन ओके तिनजेलसम्म हेरेर साथ दिनुहोस् सुनेर साथ दिनुमा मनदेखि धन्यवाद. कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला. झन् रोक बन्द गर्न बिर्सनु भयो कि त्यसमा ध्यान दिनुहोला. अर्को कुरा भनेको झुट बोल्ने होइन यसो गफ हान्ने ओर्ने चाहिँ रहेछ भन्न खोजेको थिएँ मैले होइन त्यहाँतिर कुरा लग्न खोजेको थिएँ बिचमा रोक्दै मैले. झलटोको बन्द गर्न बिर्सनु भयो ध्यान दिनुहोला. त्यस्तै गरेर टर्को भनेको रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला. अर्को कुरा भनेको चाहिँ ग्यासको रेगुलेटर अफ गर्न बिर्सनु भयो ध्यान दिनुहोला भन्दै अन्तिममा तपाईँको माझमा आउँदिन दसैँमा यो गीत राख्दै राख्दै आजको बसाइबाट छुट्टिन चाहे सँगसँगै यात्रा गरिदिनुभयो विशेष रूपमा धन्यवाद. अनि मेसेज पठाइदिनु भयो विशेष रूपमा धन्यवाद दिँदै यसमा आवाज दिनुभएको छ. La la la la la la la la la la la la la la la श्याम अधिकारीको आवाज रहेको छ यति बेला तपाईँको माझमा. श्याम अधिकारीको आवाज रहेको छ मलाई भन्दैनन्थ. यी फेरि राजन कार्कीको आवाजमा गीत आउँदिन दसैँ भन्ने गीत राखिदिनु भन्दैनन्थ. प्रकाशले भन्यो कसरी मिल्यो फेरि यो बा के हो राजन कार्कीको आवाजमा आउँदिन दसैँ भन्ने गीत राखिदिनु भन्दैनन्थ्यो. आउँदिन दसैँमा गीत श्याम अधिकारीले गाउनु भएको छ. ओके यो गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट छुट्टी. हवस् त नमस्कार शुभरात्र मिठो सपनीको कामना गरेर.

0: Xiaomi One Redmi को फोन किन्दा उपहार नहीं उपहार यो दसैं तिहार मा Xiaomi One Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नंबर टाइप गरी WhatsApp मार्फत पठाउनु होस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्पर मा 4 जना विजेतालाई Thailand Holiday यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलर मा सम्पर्क गर्नुहोस्
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्पर मा Thailand Holiday
2: Finally, Nepal pugyau hami.
3: Dad, Nepal smells different.
2: It's home.
4: Wow.
2: Bua, doge.
4: Bhagya mani bhai baba.
2: Ghar ko rang naya ho ra.
4: Timi yahi huda gareko.
2: 12 barsha ekdam naya jastai cha. Samay badlincha, zindagi badlincha. Tara maya ra ghar ko rang rahi rahancha. Berger with a coat long life. यसको फ्लू र सिलिकन प्रविधिले घाम पारी छेक्छ 12 वर्ष टिक्छ बर्ज पेन्ट रंग रहिरहन्छ
5: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
5: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू के तपाईले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
5: माटोको वरदान हाम्रा कतिपय बारी बाग्रा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
5: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
5: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ हार्दिक शुभकामना
6: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ
5: यहाँ हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ प्रोफाइटर विनोद गोविन्द श्रेष्ठ विज्योति हार्डवेयर एन्ड सप्लाइज मन्थली रामेछाप
7: हार्दिक शुभकामना
5: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
8: यहाँ कुखुराको चल्ला दाना र दाना पानीका लागि भाँडाहरू पनि पाइन्छ प्रोप्राइटर जय मानन्दर विराज सप्लाई मन्थली रामेछाप
9: यो दशैको शुभ कामना
7: हार्दिक शुभकामना।
5: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: यहाँ दूध, दही, मही, पनिर लगायत दूधबाट बनेका सम्पूर्ण सामानहरू पाइन्छ। फ्रुट राइटर भानुभक्त श्रेष्ठ, चिरञ्जीवी डेरी एण्ड सप्लायर्स, रामेसाप शाखा, रामेसा बजार।
9: हजुरको रेडियो 102.1 मेगाहर्ज।
10: 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइराला सँगै जीवन भण्डारीको नमस्कार।
11: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
12: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
13: सुकुम्बासीलाई जग्गा दिन सहज बनाइदै चाडपर्वको मुखमा महँगीको मार, गगनको अग्नि परीक्षा शुरू। सांसद सुनारमाथि छानबिन थालियो। दशैंलाई चुनावी अभियान बनाउँदै दलहरू हरित यूरिया मल कारखाना स्थापनाको तयारी लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण पोस्टमा छापिएको दूध बेचेकै आमदानी 3 करोड़ शीर्षकको शुभ समाचार।
10: सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर 4 र 5 का कृषकहरूले दूध बेचेरै वार्षिक 3 करोड़ भन्दा बढ़ी आमदानी गरेका छन्। हामीले गाउँघरमै बसेर गाई भैंसीको दूध उत्पादन गरी आमदानी गर्दै आएका छौं। कृषक कमल प्रसाद तिमिल सेनाले भने उत्पादन भएको दूध गाउँमै रहेको बिन्ज्याल साना किसान कृषि सहकारी संस्थामा बेच्ने गरेका छौं। तिमिल सेनाले यो वर्ष 10,878 लिटर दूध बेचेर 7,28,000 रकम आमदानी गरेका छन्। उनी बलेफी गाउँपालिकाकै सबैभन्दा बढ़ी दूध बेच्ने किसानका रूपमा सम्मानित समेत भएका छन्। बिन्ज्याल साना किसान कृषि सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभामा तिमिल सेनालाई सहकारीले पालिकाभरकै सबैभन्दा बढ़ी दूध बेच्ने किसानका रूपमा सम्मान गरेको हो। सो अवसरमा गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले तिमिल सेना सहित बढ़ी दूध उत्पादन गरी बेच्ने 14 किसानलाई सम्मान गरेका थिए। कृषकले एक वर्षमा 3,32,00,000 रूपियाँको दूध बिक्री गरेको सहकारीको व्यवस्थापक द्वारिका नेपालले जानकारी दिएका छन्। सहकारीले एक वर्षमा 6,81,00,000 रूपियाँ भन्दा बढ़ीको आर्थिक कारोबार गरेको छ। उनले भने जसमध्ये 3,32,00,000 रूपियाँको दूध बिक्री भएको छ। सहकारीका अध्यक्ष खिका प्रसाद नेपालले दूध उत्पादन तथा बिक्री, सदस्यको बचत वृद्धि, किसानलाई प्रोत्साहन र संस्थाको आर्थिक सबलीकरणलाई सहकारीले प्राथमिकतामा राखेको जानकारी समेत दिएका छन्।
14: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी

0: जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी
1: कति खानु हो, त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
2: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
1: हामीले राजा च्याउ त्यसै भनेको हो र।
3: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

कन्ट्राक्टको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: यो चाड पर्वमा सिजीका साना घरायती उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। हिमालय टाइम्समा सुकुम्बासीलाई जग्गा वितरणमा सहज बनाइदै शीर्षकमा खबर छापिएको छ। सरकारले सुकुम्बासीलाई जग्गा वितरण प्रक्रिया सहज बनाउने र भूमि प्रशासनलाई स्थानीय तहबाटै प्रभावकारी बनाउने कानूनी प्रबन्ध गरेको छ। भूमि ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशले भूमिहीन सुकुम्बासीलाई जग्गा दिने बाटो खुलेको छ भने जग्गाको रजिस्ट्रेशन, नामसारी, दाखिल, खारेज तथा रोक्का फुकुवा जस्ता कामहरू अब स्थानीय तहबाटै सञ्चालन हुने भएका छन्। दशकौंदेखि थातिरहेको भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै जग्गा वितरणको प्रक्रियामा सहजता ल्याउन मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो। अध्यादेश जारी भएसँगै भूमि व्यवस्था, सहकारी, गरीबी निवारण तथा संघीय मामिला मन्त्रालयले 2.5 लाख भन्दा बढ़ी सुकुम्बासीलाई जग्गा दिने बाटो खुल्ला भएको जनाएको छ। यसले जग्गा वितरण र स्वामित्व हस्तान्तरणका झन्झटिला प्रावधानहरूलाई हटाउँदै प्रक्रियालाई सहज बनाएको छ। 2066 माघ 28 अगावैदेखि श्रेष्ठतामा मात्र वन उल्लेख भएका धरातलमा बस्तिरहेका जग्गालाई एकपटक पुनः नक्साङ्कन गरी सरकारको नाममा ल्याइनेछ।
3: आजको अन्नपूर्ण पोस्ट दैनिकमा गगनको अग्नि परीक्षा, भाषणबाट परिणामतिर, विद्रोहबाट जिम्मेवारीतिर शीर्षकमा मुख्य खबर छापिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासका लागि एउटा महत्वपूर्ण घटना बनेको छ। महाधिवेशन केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया होइन, यो विगतको समीक्षा, वर्तमानको आत्ममूल्याङ्कन र भविष्यको राजनैतिक दिशा निर्देश तय गर्ने अवसर पनि बनेको छ। यस महाधिवेशनबाट गगन थापा लगायतका पुराना अनुभवी तथा नयाँ अनुहारहरू नेतृत्वमा चयन हुनुले पार्टीभित्र अनुभव, हस्तान्तरण र परिवर्तनको अपेक्षालाई एकै ठाउँ उभ्याएको छ। तर लोकतन्त्रमा नेतृत्व चयन हुनु आफैमा उपलब्धिको अन्तिम बिन्दु भने होइन, त्यो त जिम्मेवारीको शुरूआत हो। अब नेपाली कांग्रेस सामु सबैभन्दा महत्वपूर्ण प्रश्न छ, नयाँ नेतृत्वले कार्यकर्ताको उत्साहलाई संगठनात्मक शक्तिमा, परिवर्तनको नारालाई व्यवहारमा र जनताको अपेक्षालाई परिणाममा कसरी रूपान्तरण गर्न सक्ला। राजनीतिमा अभिहार बदलिनु र राजनैतिक संस्कार बदलिनु फरक कुरा हुन्। नयाँ नेतृत्व प्रतिको आस्था तब मात्र सार्थक हुन्छ तब त्यसले निर्णय प्रक्रियामा पारदर्शिता, संगठनमा न्याय, जिम्मेवारीमा उत्तरदायित्व र राजनैतिक व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित गर्न सक्दछ। गगन थापाका लागि अहिलेको नेतृत्व अवसर मात्र होइन, आफ्नो राजनैतिक दृष्टिकोण, संगठन क्षमता र कार्यशैलीलाई व्यवहारबाट प्रमाणित गर्ने ठूलो चुनौती पनि हो। नेतृत्वले आफूलाई भाषणबाट होइन, निर्णयबाट, आश्वासनबाट होइन, परिणामबाट र लोकप्रिय नाराबाट होइन, संस्थागत सुधारबाट प्रमाणित गर्नुपर्दछ। राजनैतिक परिवर्तनको कुरा गर्नु सहज हुन्छ तर स्थापित संरचना, स्वार्थ र कार्यशैलीलाई सुधार गर्नु धेरै कठिन हुन्छ। त्यसैले नयाँ नेतृत्वको वास्तविक परीक्षा पार्टीभित्रैबाट शुरू हुन्छ। राजनीतिमा अवसर सधैँ आउँदैनन्, अवसर प्राप्त भएपछि त्यसलाई जिम्मेवारीमा र जिम्मेवारीलाई परिणाममा बदल्न सक्नु नै नेतृत्वको असली परीक्षा हो। कांग्रेसका लागि अहिलेको प्रश्न केवल कसले नेतृत्व गर्यो भन्ने होइन, त्यो नेतृत्वले पार्टीलाई कस्तो बनाउँछ, जनतासँग कस्तो सम्बन्ध स्थापित गर्छ र लोकतन्त्रप्रति कस्तो व्यवहार देखाउँछ भन्ने हो। गगन थापाका लागि अब सबैभन्दा महत्वपूर्ण काम आफ्नो आलोचनाको इतिहास होइन, आफ्नो कार्य सम्पादनको इतिहास निर्माण गर्नु हो। कांग्रेसका लागि सबैभन्दा ठूलो उपलब्धि नेतृत्व परिवर्तन मात्र होइन, राजनैतिक सरकारको परिवर्तन पनि हुन सक्छ। नेपाली कांग्रेसको भविष्य केवल पार्टीको आन्तरिक विषय होइन, देशको लोकतान्त्रिक प्रणालीमा उसको भूमिका, संसदीय अभ्यासप्रतिको प्रतिबद्धता र सार्वजनिक नीतिमाथिको प्रभावले राष्ट्रिय राजनीतिलाई पनि असर पार्दछ। त्यसैले नयाँ नेतृत्वले पार्टीको शक्ति विस्तारलाई केवल चुनावी गणितमा सीमित गर्नु हुँदैन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन, जवाफदेही शासन, सामाजिक न्याय, आर्थिक अवसर र सामाजिक सेवाको गुणस्तर जस्ता विषयमा स्पष्ट दृष्टिकोण आवश्यक छ। इतिहासको विरासत र वर्तमानको परीक्षामा गगन शीर्षकमा आजको अन्नपूर्ण प्रेस दैनिकमा मुख्य समाचार छापिएको छ।
2: स्थानीय तहको निर्वाचनमा पहिलो पटक भाग लिने तयारीमा रहेको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले दशैं विदालाई चुनावी अभियानका रूपमा उपयोग गर्ने भएको छ। सरकारले आगामी स्थानीय तहको निर्वाचन फागुनमै गर्ने तयारी गरिरहेका बेला रासोपाले दशैंलाई चुनाव केन्द्रित गतिविधिको महत्वपूर्ण अवसर बनाएको हो। चाडपर्वका बेला शहरबाट गाउँ फर्किने नागरिकसँग भेटघाट र सम्वाद गर्ने अवसरलाई दलहरूले
3: आजको अन्नपूर्ण प्रेस दैनिकमा मुख्य समाचार छापिएको छ।
2: स्थानीय तहको निर्वाचनमा पहिलो पटक भाग लिने तयारीमा रहेको

0: पार्टी नेकपाले अनौपचारिक रूपमा नागरिकसँग संवाद गर्ने तयारी गरेका छन् भने रासोपाले केन्द्रीय समितिबाटै निर्णय गरेर अभियान अगाडि बढ़ाएको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसको 15 महाधिवेशनपछि आएको नयाँ नेतृत्वले आगामी कार्यक्रम तय गर्नेछ। कंग्रेसले दशैंलाई चुनावी अभियानका रूपमा उपयोग गर्ने औपचारिक निर्णय भने गरेको छैन, तर गाउँ पुगेका नेता कार्यकर्ताले वड़ा पालिका र जिल्ला स्तरमा शुभकामना आदान प्रदान मार्फत राजनीतिक गतिविधि बढ़ाउने तयारी गरेका छन्। कंग्रेसले यस वर्ष पनि कोजागत पूर्णिमामा चियापान कार्यक्रम गर्ने जनाएको छ। नेकपा एमाले पनि नेता कार्यकर्तालाई गाउँ पुगेर नागरिकसँग संवाद गर्न अनौपचारिक निर्देशन नै दिएको छ। पार्टी सचिव महेश बस्नेतले दशैंका बेला सरकारका गतिविधि, महँगी, भ्रष्टाचार र अनियमितताबारे नागरिकलाई जानकारी गराइने बताए। दशैंलाई चुनावी अभियान बनाउँदै दलहरू शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारमाथिको छानबिन बिहिबारदेखि शुरू भएको छ। छानबिनलाई अझ प्रभावकारी बनाउन पार्टीद्वारा गठित केन्द्रीय अनुशासन आयोगले छुट्टै छानबिन समिति गठन गरेको छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउँदै ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि छानबिनका लागि रासोपाले अनुशासन आयोगलाई निर्देशन दिएको थियो। आयोगले छानबिनलाई अझ प्रभावकारी बनाउने भन्दै छुट्टै समिति गठन गरेको हो। अनुशासन आयोगका उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकतामा 6 सदस्यीय छानबिन समिति गरिएको हो। समितिका सदस्यहरूमा कार्की, सुशीला सिमखडा, उपेन्द्र नन्दन तिमिलसिन्हा, सन्तोष आचार्य र सन्तोष विसुङके रहेका छन्।
0: विगतमा बड़ा दशैंको घर उपत्यका लगायत

0: शिला सिमखड़ा उपेन्द्र नन्दन तिमिर सिन्हा सन्तोष आचार्य र सन्तोष विसुङके रहेका छन्।
1: विगतमा बड़ा दशैंको घड़ उपत्यका लगायत थेग्नै नसक्ने अवस्था सिर्जना भएको छ। यसले गर्दा यस पटक आम उपभोक्ताको दशैं सहित चाड़पर्व महँगीको चपेटामा नराम्ररी पिल्सिएको छ। दशैं भन्ने बित्तिकै मिठो मसिनो खाने विशेष गरी मासुका परिकारहरूमा रमाउने चाड़का रूपमा लिइन्छ, तर यस वर्ष उपत्यकामा खाद्यान्न लत्ता कपड़ा खसी बोका र च्याङ्राको अभाव र महँगीले दशैंको भान्सा महँगो र खल्लो हुने देखिएको छ। चाड़पर्वको मुखमा महँगीको मार, उपभोक्तालाई खर्च धान्नै मुश्किल शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: आजको आर्थिक अभियानमा वार्षिक 5 लाख टन क्षमताको हरित यूरिया कारखाना स्थापनाको तयारी शीर्षकमा मुख्य खबर छापिएको छ। सरकारले वार्षिक 5 लाख मेट्रिक टन क्षमताको हरित यूरिया प्लान्ट स्थापनाका लागि स्वदेशी तथा विदेशी लगानीकर्तासँग विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा सहितको प्रस्तावमा गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले व्यावसायिक रूपमा हरित यूरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त उपक्रम अर्थात ज्वाइन्ट भेन्चर तथा धेरै कम्पनीहरू सम्मिलित समूह कन्सोर्टियमबाट अवधारणा र कार्यान्वयनको ढाँचा वा मोडालिटी सहितको विस्तृत प्रस्ताव आह्वान गरेको हो। लामो समयदेखि स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने आवाज उठ्दै आएको र सरकारले पनि यस्तो योजना बजेटमा समेटेको भए पनि कारखाना स्थापना हुन सकेको छैन। रूस, युक्रेन तथा अमेरिका इरान युद्धका कारण रासायनिक मल र यसको कच्चा पदार्थको आपूर्ति श्रृंखलामा परेको दुष्प्रभावका कारण अन्तर्राष्ट्रिय बजारबाट मल खरिद गर्न नेपाल लगायतका थुप्रै मुलुकले संघर्ष गर्नुपर्नेको अवस्था छ। धेरै मुलुकले स्वदेशमै मल कारखाना खोलेर खाद्य सुरक्षा सुनिश्चित गर्न आवश्यक देखेका छन्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीका अनुसार नेपालमा उपलब्ध जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको उपयोग गरी स्वदेशमै रासायनिक मल उत्पादन गर्ने हिसाबले कारखाना स्थापनाको काम अगाडि बढ़ाइएको हो। आर्थिक अभियानमा खबर छ।
1: विदेशी मुद्रा संचित इतिहासकै उच्च शीर्षकमा